0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। म लगायत इन्टायर टिम हामी सकुशल छौं। तपाईँहरूको प्रार्थनाको लागि म सधन्यवाद भन्न चाहन्छु र तपाईँहरू पनि सकुशल हुनुहुन्छ भन्ने हामी विश्वास गर्दछौ। अब ढिलो नगरी हामी वचनतर्फ लाग्नेछौ र आजको वचनको शीर्षक रहेको छ, डरले मनलाई अपाङ्ग बनाउँछ। दोस्रो तिमोथीको पुस्तक एक अध्यायको सात पदमा परमेश्वरको वचनमा यसो भनिएको छ, यो खण्ड म पढिदिँदछु, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मा स्वयंताको आत्मा दिनुभएको छ भनिकन यस खण्डमा यो स्पष्ट गरिएको छ। र डर आत्मिकी कुरा हो, डरलाई कसैले लुकाउन सक्दैन। म हाई स्कूल पढ्दाखेरि स्कूल पछि कहिले काहीँ फुटबल हामी खेल्थ्यौं र फर्केर आउँदाखेरि रात पर्थ्यो, अँध्यारो हुन्थ्यो र मान्छे पोल्ने बाटोको छेउ भएर म हिँड्नु पर्थ्यो, एक्लो हुन्थे र डर लाग्थ्यो। डर लागे पछाडि म चर्को स्वरमा गीत गाउँदै त्यो बाटो हिँड्थे, तर गीत गाउँदा गाउँदा पनि अझै पनि काँडाहरू उम्रिन थाले पछाडि, के हुन थाले पछाडि म कुद्न शुरू गर्थे र डरलाई लुकाउन सकिँदैन। डर एक आत्मिकी कुरा हो र दुष्ट आत्माको डर छ, एउटा चाहिँ परमेश्वरको भय, यो फेरि असल प्रकारको कुरा हो, यो फरक प्रकारको कुरा हो। तर मैले यहाँ कुरा गर्दै गरेको चाहिँ दुष्ट आत्माको डर, जो डरले हाम्रो मन मगजलाई यसले अपाङ्ग बनाइदिँदछ। साह्रै मान्छे डरायो भने ऊ थर थर थर थर काम्न पनि शुरू गर्दछ, जिउमा काँडाहरू उम्रिन शुरू गर्दछ। डरले मानिसलाई सोच विहीन बनाउन पनि सक्दछ, डरले मानिसलाई प्यारालाइज यानि अपाङ्ग बनाउन सक्दछ, डरबाट मानिस हार्ट अट्याक भएर तुरुन्तै मर्न पनि सक्दछ। डर दुष्ट आत्माको एउटा शक्तिशाली हतियार हो र पवित्र बाइबलको दोस्रो तिमोथीको पुस्तक एक अध्यायको सात पदलाई मैले भर्खरै पढेर तपाईँहरूलाई सुनाइसकेको छु। परमेश्वरले हामीलाई यो बिना बिचको डरको आत्मा दिनुभएको छैन, तर उहाँले त हामीलाई शक्तिको आत्मा दिनुभएको छ, प्रेमको आत्मा दिनुभएको छ, आत्मा स्वयंताको आत्मा उहाँले दिनुभएको छ। र भनिन्छ उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म 365 पटक न डराओ, न डराओ, न डराओ भनेर चाहिँ यहाँ पवित्र बाइबलको वचनमा छ। यसको अर्थ एक वर्षमा 365 दिन हुँदछ। 365 दिनैको लागि परमेश्वरको वचनले तपाईँलाई न डराओ छोरा छोरी, म तिमीहरूको साथमा छु, तिमीहरू पानीबाट भएर जाँदा म तिमीहरूको साथमा हुनेछु, तिमीहरू आगोबाट भएर जाँदा म तिमीहरूको साथमा हुनेछु, तिमीहरूलाई खप्नु नसक्ने परीक्षा म आउन दिने छुइन भनिकन उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामी यो बिना बिचको डरदेखि हामी अपाङ्ग बन्न हुँदैन, प्रभु तपाईँको साथमा हुनुहुन्छ। र डरले हाम्रो विश्वासलाई अपाङ्ग बनाउँदछ। उदाहरणको लागि मत्तीको पुस्तक 14 अध्यायको 29-31 पदमा तपाईँले अध्ययन गर्नुभएको खण्डमा जब डुङ्गा भएको ठाउँमा प्रभु येशु पानीमाथि हिँड्दै आउनुभयो, चेलाहरू त्यस डुङ्गामाथि, यो बिहानको झिसमिसेको कुरा हो, र पहिला त यहाँ चेलाहरूले भूत भनेर डराए र प्रभुले भन्नुभयो म नै हुँ न डराओ भनेर चाहिँ भन्नुभयो। प्रभुलाई उहाँहरूले चिन्न भएपछि उहाँहरूको डरको निवारण त भयो, डर साम्यै भयो। त्यसपछि अलिकति चुलबुले पत्रुस, उहाँले भनिहाल्नुभयो प्रभु म पनि तपाईँ जस्तै पानीमाथि हिँड्न चाहन्छु, मलाई बोलाउनुहोस् न, मलाई आज्ञा गर्नुहोस् न भन्छ पत्रुसले भन्न भएपछि, प्रभुमा त्यो समस्या छैन, परमेश्वरमा सबै कुराहरू सम्भव छ भनिकन पवित्र बाइबलको वचनमा त्यो लेखिएको छ। प्रभुले भन्नुभयो आऊ, पत्रुस त्यो पछि पानीमाथि हिँड्न शुरू गरे, केही स्टेप हिँडे पानीमाथि, तर अकस्मात शैतानको त्यो जो हतियार छ डर, त्यसले पत्रुसको दिमागलाई हान्यो र उहाँले प्रभुलाई हेर्नको सट्टा पानीको छाललाई जब हेर्न शुरू गरे, पत्रुस डराउन शुरू गर्नु भएपछि पानीमा डुब्न पनि थाल्नुभयो र प्रभु मलाई बचाउनुहोस् भनेर उहाँले चित्कार सहित प्रभुलाई सहायता यानि गुहार माग्नुभयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यो डरले हाम्रो विश्वासलाई अपाङ्ग बनाउँदछ। पत्रुसको विश्वासलाई डरले अपाङ्ग बनायो, जसको कारण ऊ पानीमा डुब्न शुरू गर्यो। आज यी दिनहरूमा पनि हामी विश्वासबाट जब डरका कुराहरूमा यो होला कि त्यो होला कि जिन्दगीमा छोरा छोरीहरू यसरी बिग्रेर जाला कि मेरो श्रीमानले मलाई छोड्नु होला कि श्रीमतले भन्नेको नमान्नु होला कि यस्तो आइपर्ला कि त्यस्तो आइपर्ला कि यही रोगले म खत्म होला कि ऋण पानले म खत्म होला कि मैले गर्दै गरेको काम कुराहरू बिग्रेर जाला कि मेरो स्वास्थ्य बिग्रेर जाला कि भन्ने विभिन्न प्रकारका डरहरू दुष्ट आत्माका छर्राहरू जस्ता हुन्। ती प्रकारका कुराहरूलाई तपाईँले लिनु भएको खण्डमा तपाईँको विश्वासलाई प्यारालाइज गरिदिन्छ, अपाङ्ग बनाइदिन्छ, हामी होसियार हुन पर्दछ। जसरी पत्रुसलाई त्यसले अपाङ्ग यानी उहाँको विश्वासलाई अपाङ्ग बनाए। र अर्को कुरा, यो डरले अनआज्ञाकारिता पनि बनाउँदछ। इजरायलीहरू पुरानो करारका विश्वासीहरू हुन्। इजरायलको राजा अहाबले विदेशबाट एक कन्या बिहा गरेर लिएर आउनुभयो। उहाँ चाहिँ अन्य जाति कन्या हुनुहुन्थ्यो। उहाँले सृष्टिकर्ता परमेश्वर त्यस समयमा परम प्रभु परमेश्वरलाई विश्वास गरेको स्त्री थिइनन्। उहाँलाई सत्यता थाहा थिएन र इजरायलीहरू त आत्मा र सत्यताबाट सृष्टिकर्ता परमेश्वरलाई विश्वास गर्ने पुज्ने मानिसहरू थिए। तर यहाँ इजिबेल इजरायलको रानी भएर आउनु भएपछि उहाँले जो बाल देवताहरू पुज्ने सम्बन्धी चाहिँ बडो शक्तिशाली प्रकारले तिनले काम गर्न शुरू गरिन्, जसको परिणाम स्वरूप धेरै इजरायलीहरू डरको कारणले गर्दाखेरि उनीहरू पनि अब सृष्टिकर्ता परमेश्वरलाई पुज्ने मानिसहरू सृष्टिको पूजा गर्न शुरू गरे। र डरले हाम्रो आज्ञाकारितालाई पनि अपाङ्ग बनाउन सक्दछ, यानि डरले हामीलाई आज्ञाकारिताबाट बाहिर निकाल्न सक्दछ, यानि परमेश्वरको वचनबाट हामीलाई बाहिर निकाल्न सक्दछ। र त्यसले गरेर डरले सृष्टिकर्ता परमेश्वर मसीहा येशूमा मुक्ति छ, जीवन छ, शान्ति छ, उद्धार छ भनेर जसरी हामीलाई पवित्र बाइबलले जाओ र सारा सृष्टिलाई सुसमाचार सुनाओ, मानिसहरूलाई प्रेम गर, उनीहरू पनि बाँच्न जरूरत छ, उनीहरूको पनि ख्रीष्ट येशूको रगतमा पाप क्षमा हुन जरूरत छ भनेर पवित्र बाइबलले हामीलाई सिकाएको छ। तर मानिसहरूको डरको कारणले गर्दा कति विश्वासीहरूले अहिले यी दिनहरूमा पनि कति ठाउँमा भेटेका साथी मित्रहरू यानि गर्दै गरेको कामको ठाउँमा उहाँहरूले सुसमाचार प्रचार गर्नु डराउनुहुन्छ, जसको परिणाम स्वरूप त्यहाँ हामीसँगै भएका व्यक्तिहरूले प्रभु येशूको सुसमाचार उहाँहरूले सुन्ने मौका पाउँदैनन्। र डरले यो सुसमाचार प्रचारलाई पनि रोक्ने काम गर्दछ। तर विश्वासले हामीलाई डरबाट छुटकारा दिन्छ, विश्वासले हामीलाई सत्यतामा आउनको लागि फेरि झस्काउँछ अनि फेरि बिउजाउने कामहरू गर्दछ। एक पटकको कुरा हो, हामी नागाल्याण्डमा म एउटा चर्चमा बोल्नको लागि गएको थिएँ। त्यहाँको चर्चको साइक पास्टर नागाल्याण्डबाट नै मसँग यात्रा गरिराख्नु भएको थियो। हामी बाटोमा अरू नेपालीहरूसँग पनि भेटघाट भयो। हामी चढेको रेलको लिगलाई त्यहाँको बाढीले बगाएको कारणले गर्दा मध्यरातमा हामी त्यहाँबाट यात्रा गरेर आसामको विभिन्न ठाउँ हुँदै पश्चिम बंगालको भूमि हुँदै यता सिलगढ़ी तर्फ यानि नेपालको बोर्डर काकरभिट्टा तर्फ लागिरहेका थियौं। र त्यसो हुँदा हुँदै हिँड्दा हिँड्दै हामी अर्को दिनको साँझमा एउटा ठाउँमा पुग्यौं। त्यहाँ हामीले बास माग्यौं। त्यो हाई स्कूलको हेडमास्टरले त्यो स्कूलमा नै हामीलाई बस्नु दिनुभयो। तर उहाँ जो महिलाहरू हुनुहुन्थ्यो हामीसँग नेपाली दिदी बहिनीहरू उहाँहरूलाई चाहिँ उहाँकै घरमा सुरक्षाको लागि भनेर चाहिँ उहाँले लिएर जानुभयो। तर दुर्भाग्यवश दुष्ट आत्माको आक्रमण ती दिदी बहिनीहरूलाई भएछ। रातभरि कोले हो त्यहाँ आएर उहाँहरूको ढोका ढकढकाएर ढोका खोला भनेर चाहिँ भनेपछि उहाँहरू डराएर ढोका खोल्नु भएन रहेछ र उहाँहरूको निन्द्रा नै उडाइदिएछ रातभरि डरले। त्यसो भएपछि उहाँहरू झिसमिसेमा हामी भएकोमा आउनुभयो। यहाँको मान्छेहरू ठिक रहेनछ, हामी यहाँबाट हिँडिहालौं भनेर चाहिँ उहाँहरूले भन्नुभयो। र त्यो पछि हामीले स्कूल बन्द गर्यौं र त्यहाँको पालेलाई हामीले चाबी दियौं र त्यहाँबाट हामी हिँड्न शुरू गर्यौं। शुरू गरेर एक फोनको साइडको बाटो यसरी घुमेको रहेछ। त्यसरी आउँदाखेरि त्यहाँ एउटा चिया पसल रहेछ। त्यहाँ चिया पसलको अगाडिबाट भएर हामी जाँदै गर्दाखेरि त्यहाँ हेडमास्टर आएर हामीलाई पक्रनुभयो, रोक्नुभयो र उहाँले भन्नुभयो तपाईँहरू त बडो बेगुनी मान्छे रहेछ, मैले त्यसरी बस्न दिएँ, हाम्रो चाबी पनि तपाईँहरूले नबुझाइकन यसरी हिँड्नुभयो भने चाहिँ उहाँले हामीलाई त्यसरी गाली गर्जाहरू गर्न शुरू गर्नुभयो। र मैले भित्रभित्र पनि प्रार्थना गर्न शुरू गरेँ, यता साथीले पनि भित्रभित्र प्रार्थना गर्न शुरू गर्नुभयो र हामीले भन्यौँ हामीले त त्यहाँको चौकीदारलाई त्यो चाबी दिइसकेका हौ भनेर। अनि त्यसो भएर निकै मानिसहरू जम्मा भए त्यहाँ, त्यो प्रकारको अवस्था भयो, डरको अवस्थाहरू त्यहाँ सामना भयो। तर हामीले यो कुरा थाहा थियो कि हामी सत्यतामा छौं, हामी डराउनु पर्ने आवश्यक छैन। भनेर चाहिँ हामी एक दोषलाई ती कुराहरू पनि गर्यौं र त्यो कुराहरू गरेर चाहिँ हामीले चाबी दिएकै छौं आदि इत्यादि भन्दा भन्दै त्यहाँ त्यो चौकीदार कुदेर आएर उहाँले भन्नुभयो कि उहाँले त चाबी दिइसक्नुभयो। भने पछाडि त्यो हाई स्कूलको हेडमास्टर जो हुनुहुन्थ्यो उहाँको अनुहारै रातो भयो, लाज मर्द हुनुभयो सबै मानिसहरूको अगाडि। त्यसपछि हामीलाई जान दिनुभयो। र यहाँ डर विभिन्न प्रकारले दुष्टात्माले लिएर आउँछ। यहाँ हुन सक्छ त्यो व्यभिचारको आत्माबाट हामीलाई उहाँले फेरि डर हामीमा हाल्दै हुनुहुन्थ्यो, तर हामी सत्यतामा उभिएका व्यक्तिहरू थियौं। हामीमा त्यो सत्यताको विश्वास थियो र त्यो सत्यताको विश्वासबाट हामी डरबाट स्वतन्त्र भइसकेका मानिस भएकोले गर्दाखेरि प्रभु हाम्रो साथमा हुनुहुन्छ। र उहाँले जसरी यसायाको पुस्तक 41:10 न डराओ म तिमीहरूको साथमा छु र म तिमीहरूलाई समयमा सहायता गुहार पुर्याउनेछु भन्नुभएको कुराले नै हाम्रो हृदयमा त्यस समय हामीलाई सहायता गर्यो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामी जिन्दगी जिउँदाखेरि विभिन्न प्रकारको अवस्था भएर हामी जिन्दगी जिउन पर्दछ र दुष्टात्माले उसको हतियार जो बुलेट डर हो त्यो चाहिँ हामीमा फायरिङ विभिन्न प्रकारले गरि नै रहन्छ। तर विश्वास जो परमेश्वरले दिनुभएको छ, प्रतिज्ञा जो उहाँले गर्नुभएको छ, म जगतको अन्तसम्म तिमीहरूको साथमा छँदै रहनेछु भनेर चाहिँ भन्नुभएको छ, ती कुराहरूलाई लिएर हामी खडा भएर जानु पर्दछ। उसको डरलाई हामीले स्वीकार्न हुँदैन, प्रभुको विश्वासलाई र उहाँको प्रतिज्ञालाई लिएर हामी सदा सर्वदा खडा भएर जीवन लिएर जानु पर्दछ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: येशु ख्रीष्टको नाउँमा जय मसीह। मेरो नाम चाहिँ प्रमिला राई हो, म मूलपानीमा बस्छु, म गेट समेनी एयरपोर्ट चर्चमा आउँछु। मेरो जीवनको गवाही चाहिँ यस्तो छ कि मेरो जन्म मिति 2062 साल 11 महिना 6 गते अनि अहिले म कति 19 वर्ष पुगे, अहिले म +2 दिएर बसिरहेको छु। मेरो बाबाको चाहिँ पहिला बाबाले व्यापार गर्नुभएको थियो, राणाको व्यापार, त्यसमा बाबा डुब्नु भयो, डुबेपछि बाबाको घर जग्गा सबै लिलामी भयो डुबेपछि, अनि घर जग्गा मान्छेले खोजेर लुटेपछि जीवनको सबैको, मेरो मात्र होइन कि मेरो बाबा मम्मी दिदी बहिनी दाई म सबै परिवारकै जीवनको कहानी त धेरै नै छ। त्यहाँदेखि सुरु भयो, त्यहाँदेखि म जन्मिनुभन्दा अगाडि नै त्यो भयो। त्यो भइसकेपछि म जन्मे, बहिनी जन्म, त्यसपछि त्यो बिजनेस व्यापार डुबेको त म जन्मिनुभन्दा अगाडि नै हो। अनि त्यो भन्दा पछि मम्मी डिप्रेसनमा जानुभएको चाहिँ म 5.5 वर्षको थिएँ। म 5 वर्ष घुम्दाखेरि मम्मी डिप्रेसन, कहाँ काठमाडौँ आउनु भएको थियो काम गर्न, त्यो घर जग्गा म फिर्ता लिन्छु भनेर मम्मी काम गर्न आउनु भएको थियो हामीलाई छोडेर, बहिनी र मलाई छोडेर। बहिनी र म सानै थियौँ, अनि दादा दिदी त ठुल्ठुलै अलि ठुल्ठुलै हुनुहुन्थ्यो, यताउता कता आफन्तमा बस्नुहुन्थ्यो होला, काठमाडौँ आइसक्नु भएको थियो दिदी पनि दाई पनि, अनि बहिनी र म चाहिँ गाउँमा थिएँ। त्यहाँबाट चाहिँ हाम्रो बहिनी र म गाउँमै बस्थे, अनि बच्चामा थाहा हुँदैन कि त्यो मम्मी कता, बाउ कता, आफन्त के, साथी मित्र जसले खाना दिए जसले लाउन दिए उतैतिर फुर्किने, मम्मी पनि नचाहिने, बाबा पनि नचाहिने, भए पनि नठिकै, नभए पनि नठिकै, त्यस्तो भएको थियो। अनि पछि चाहिँ मम्मी काठमाडौँ आउनु भएर गाउँ जानुभयो, अनि गाउँ जानु भएपछि मम्मीलाई डिप्रेसन भइसकेको थियो रहेछ, हामी त बच्चा थियो थाहा थिएन। चर्चाको चाहिँ म दोस्रो चोटि काठमाडौँ पढ्छु भनेर आएको एसी दिएर आएँ काठमाडौँ, अनि त्यसपछि यतिकै रुममा बस्नुभन्दा त, अनि त्यो घरमा नि त्यो चर्चको बारेमा बाइबलको बारेमा कुरा गर्थ्यो कि, अनि त्यो सुनेर चर्च जाउँ जाउँ जस्तो मन लाग्यो, अनि म आफैले भने म चर्च जान्छु भनेर, अनि सोनीलाई मलाई पनि चर्च लिएर जा भनेको, अनि सोनी लिएर आयो, त्यहाँदेखि म आउनु सुरु भएँ। सुरुमा चाहिँ म चर्च आउँथेँ है, त साँचो यसु ख्रीष्ट परमेश्वर जिउँदो परमेश्वर हुनुहुन्छ भनेर मलाई विश्वास लाग्थेन। त्यो बाइबल त हो, त्यो लेखेको, त्यो यतिकै लेखेको, मान्छेले लेखेको, त्यो कहाँ हुन्छ, त्यो साँचो होइन, त्यो झुटो जस्तो लाग्थ्यो। चर्च आउँथे आउँथे आउँथे, अनि विश्वास चाहिँ साँचो परमेश्वर हुनुहुन्छ भनेर मलाई विश्वास लागेको थिएन। अनि असार महिनामा आए, अनि दसैँमा गाउँ गए, गाउँ गएर फेरि टिका लाए, फेरि आए, फेरि क्रिसमस मनाए, अनि फेरि त्यो माता पिता भन्ने सिवन त्यो चर्च गए, अनि त्यसपछि फेरि त्यो कस्तो रिस उठ्यो कि, त्यो घर यताउता भएर रिस उठ्यो, अनि त्यसपछि घरमै बसे, अनि फेरि उहाँ दाईले, गुराज दाईले चर्च खोल्नु भएको थियो आफै, अनि दाईले लिन आउनु भयो, उहाँ गयो, अनि उहाँ गएपछि गेट समेन एयरपोर्ट चर्च आए अनि अहिले चाहिँ आइ नै रहेको छु अहिलेसम्म. मैले साँचो येशु ख्रिस्ट परमेश्वर जिउरो परमेश्वर हुनुहुन्छ भनेर चाहिँ यस्तै 8-9 महिना भयो विश्वास भएको साँच्चै हुनुहुन्छ भनेर म साँच्चै अब चाहिँ म परमेश्वरको छोरी बन्छु भनेर सबै पापहरूलाई त्याग्छु भनेर ग्रहणले त्यो दिनदेखि चाहिँ म निरन्तर चर्च आइरहेको छु. मैले सबै पापहरूलाई पनि त्यागेर प्रभुसँगको मेरो सम्बन्ध घनिष्ठ बनाइसकेको छु. मेरो परिवारका कति सदस्यहरू प्रभुमा आइसक्नु भएको छ र कति सदस्यहरू र अझै आउन बाँकी हुनुहुन्छ र म उहाँहरूको लागि पनि प्रार्थना गरिरहेको छु र विश्वास गर्छु उहाँहरू पनि प्रभुमा उहाँहरू पनि एक दिन आउनुहुनेछ र तपाईँहरूलाई पनि यो उत्साह दिन चाहन्छु. जीवनमा लथालिङ्ग भएको अवस्थामा पनि प्रभुले तपाईँहरूलाई उठाउनुहुन्छ र जुटाउनुहुन्छ र सहायता दिनुहुन्छ र मेरो गवाई यही नै राख्न चाहन्छु र सबैजनालाई येशू ख्रीष्टको नाममा जय मसीह.
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88. हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं. कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद. यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु. हवस् त, जय मसीह, नमस्कार. तपाईँको दिन आशिषमय रहोस्.

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: पहिलो थेसलोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनाम नगर, काठमाडौँ।
0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन, यो झोलाभित्र के छ?
8: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
7: यो झोलाको पोकाहरूमा के छ?
8: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
9: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
10: प्रस्तुता कुमार अब्राहमको साथमा।
8: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
11: जयमसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: गलत निर्णय लिनुभन्दा अघिका स्पष्ट संकेतहरू। जयमसी आज बिहिबार सेप्टेम्बर 3 भदौ 18 गते। आजको बाइबल लेखन अय्युबको पुस्तक 34:4 रहेको छ र यहाँ यसरी लेखेको छ, यसैले जे कुरा ठिक छ सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं। जब तपाईँ गल्ती गर्नुहुन्छ वा गलत निर्णय गर्नुहुन्छ, यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने यस्तो प्रश्न सोधेर तपाईँले यसबाट सिक्नुहुनेछ। मैले कहाँ गल्ती गरे? खराब निर्णय गर्नबाट बस्नका लागि 3 तरिका यहाँ छन्। पहिलो, जहाँ तपाईँ रहन उपयुक्त हुनुहुन्न त्यहाँ संलग्न नबन्नुहोस्। निमन्त्रणा बिना मदत गर्नुलाई हस्तक्षेप गर्नु भनिन्छ। तपाईँ जतिसुकै योग्य हुनुभए तापनि, अरू मानिसहरूले काम कुरा जतिसुकै बिगारे तापनि, परमेश्वरले तपाईँलाई नबोलाउनु भएको ठाउँमा प्रवेश गर्नु कहिले असल हुँदैन। आफैलाई सोध्नुहोस्, म आफ्नै जीवनमा कुन कुरादेखि बस्न खोजिरहेको छु जसले मलाई अरू कसैको जीवनको जिम्मा लिन लगाउन चाहन्छ? दोस्रो, निर्णय गर्नु अघि रोकिनुहोस्, सोच्नुहोस् र प्रार्थना गर्नुहोस्। जसले सुन्न अघि नै जवाफ दिन्छ त्यो त्यसको मूर्खता र शर्म हो। त्यो कुरा तपाईँले हितोपदेशको पुस्तक 18:13 हेर्न सक्नुहुन्छ। यदि तपाईँ हरेक कुरामा उपलब्धि चाहने व्यक्ति हुनुहुन्छ जसले पर्खनुभन्दा केही न केही गर्नु असल ठान्छ भने तपाईँले सोच विचार नगरी भावनाको जगमा छनौटहरू गर्न सक्नुहुन्छ अनि त्यसले परिस्थितिलाई खराब बनाउँछ। निर्णय लिँदा मुख्य व्यक्तिहरूलाई समावेश गर्नुहोस् अनि कदम चाल्नु अघि पवित्र आत्माको सल्लाह सुन्नुहोस्। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 16:13 हेर्न सक्नुहुन्छ। तेस्रो, निर्णय लिन धेरै समय नपर्खनुहोस्। यदि तपाईँ सिद्धान्तवादी हुनुहुन्छ भने तपाईँ यहाँ जोखिममा हुनुहुन्छ। तपाईँ गलत छनौट गर्ने बारेमा यति चिन्तित हुनुहुन्छ कि तपाईँले कुनै पनि छनौट गर्नुहुन्न। तर कुनै छनौट नगर्नु पनि वास्तवमा एक छनौट नै हो। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। यो कुरा तपाईँले याकुबको पुस्तक 1:5 हेर्न सक्नुहुन्छ। उत्तम अवस्थामा तपाईँले अरूको लागि साहस र चासो देखाउनुहुनेछ र परिस्थिति सुधार गर्नुहुनेछ। खराब भएमा चाहिँ के हुनेछ? तपाईँलाई गल्ती गर्नुहुनेछ र त्यसबाट सिकेर अझै बुद्धिमान बन्नुहुनेछ। यसकारण परमेश्वरको मार्गदर्शन खोजिसकेपछि पनि गलत निर्णय भएमा त्यसबाट सिक्न सकिन्छ, तर धेरै चिन्ता गर्नु पर्दैन। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408870।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: प्रभुले सिकाउनु भएको प्रार्थना।

जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। जयमसी शुभ प्रभात अनि स्वागत गर्न चाहन्छु आदरणीय श्रोता। यो सुन्दर बिहानी तपाई माझ कार्यक्रम धन्यवाद बिहानी लिएर मनेलीमा उपस्थित भइसकेकी छु। श्रोता, धन्यवाद बिहानीमा आज म मेरो कुराकानी प्रस्तुत गर्ने छैन, तर म आज तपाई समक्ष केही व्यक्तित्वहरूको विचार राख्नेछु। डल्लो धुमाखेल काठमाडौँमा मैले यो उहाँहरूको आवाज रेकर्ड गरेर ल्याएको थिएँ। श्रोता, उहाँहरू आज के कुरामा धन्यवादी हुनुहुन्छ त भनेर मैले केही दिदी बहिनीहरूलाई सोध्ने प्रयास गरेको थिएँ। श्रोता, उहाँहरूको आवाज सुनाउनु भन्दा अगाडि म तपाईँलाई बताउन चाहन्छु, हाम्रो जीवनमा धेरैवटा कारण छन् हामीले धन्यवाद दिने। धेरै कारणहरू छन् हामीले परमेश्वरलाई महिमा दिने। धेरै कारण छन्, तर यति फरक छ कि हामीले कति समयमा ती कारणहरू, ती कुराहरू देख्न सक्दैनौ, हेर्न सक्दैनौ, देखिराखेका हुँदैनौ। बिहानै उठ्छौ, दिनभरिको चिन्ता र फिक्री र हुँदै नभएको नदेखेको कुराहरूलाई नै लिएर बसिराखेका हुन्छौ, तर परमेश्वरले जे कुरा दिनुभएको छ ती कुराको लागि हामीले धन्यवाद दिएका छैनौ। श्रोता, त्यसैले म यहाँहरूलाई उत्साह दिन चाहन्छु, तपाईँको जीवनमा परमेश्वरले गर्नुभएको धेरैवटा कामहरू छ, धेरैवटा कारणहरू छ जुनद्वारा तपाईँ परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। आउनुहोस्, अहिलेलाई मैले केही दिदी बहिनीहरूको आवाज रेकर्ड गरेर ल्याएको थिएँ। उहाँहरू के कुरामा धन्यवादी हुनुहुन्छ भनेर मैले सोधेको थिएँ र उहाँहरूले के भन्नुहुन्छ, आउनुहोस् हामी सुन्नेछौ।
2: सबैभन्दा ठुलो कुरो मैले परमेश्वरलाई पाएँ, जीवन दिने परमेश्वरलाई पाएँ, परमेश्वरलाई धन्यवाद होस् र परमेश्वरको सेवा गर्न पाएको छु, यसको लागि म परमेश्वरलाई धेरै लाख करोड मुरी मुरी धन्यवाद चढाउँदछु। र सबैभन्दा ठुलो कुरो, म अहिले 5-6 दिन एकदमै नराम्रो बिरामी भएको थिएँ, मलाई ममता दिदीले आएर प्रार्थना गरिदिनु भयो अनि म एकदम स्वतन्त्र भएर निको भएर आज यहाँ प्रार्थनामा आउन पाएँ, परमेश्वरलाई धन्यवाद होस्। डाक्टरकोमा जचाउन जाँदाखेरि डाक्टरले मलाई तपाईँको त किडनीको समस्या भएछ जस्तो छ, जचाएर मात्रै औषधि खानुहोस्, म यत्तिकै औषधि दिन्न भनेर मलाई मेडिकलको मान्छेले औषधि दिएन कि। अनि त्यहाँबाट म उताबाट फर्किँदै थिएँ निराश भएर, दिदीले मलाई फोन गर्नुभएछ अनि त्यहाँबाट कस्तो छ तपाईँलाई भन्नुभयो, अनि मैले त दिदी मलाई त यस्तो भन्यो, म त बिरामी भएको जचाउन आएको त यसो भन्यो मलाई भने, अनि दिदीले मलाई के भन्नु भने तपाईँ टेन्सन नलिनु, तपाईँलाई के पनि भएको होइन, म यहाँबाट प्रार्थना गरिदिन्छु, तपाईँ आज निको भएर भोलि नै तपाईँ यहाँ सङ्गतिमा आउन सक्नुहुन्छ भनेर भन्नुभयो। अनि त्यहाँबाट ल दिदी, त परमेश्वरलाई धन्यवाद होस् तपाईँ बोल्नु भएको लागि पनि भनेर म घरमा गएँ। घरमा गएर एकछिनपछि मलाई बिस्तारै निको भयो अनि उहाँले यहाँ फोन राख्ने बित्तिकै प्रार्थना गरिदिनु भएछ, मलाई निको भयो कि। अनि परमेश्वरलाई लाख करोड मुरी मुरी धन्यवाद होस्। आज बिहान मात्रै होइन, म त 4 बजे उठेर परमेश्वरलाई रोई रोई धन्यवाद चढाएँ अनि दिदीको लागि पनि प्रार्थना गरेँ, परमेश्वरलाई लाख करोड मुरी मुरी धन्यवाद चढाउँछु।
3: जयमसी, मेरो नाम दया साई हो, म डल्लु धुमाखेलमा बस्छु अनि मलाई चाहिँ परमेश्वरले जीवन दिनुभयो धन्यवाद। उहाँमा ग्रहण गरेदेखि मेरो जीवन अजम्भरिको जीवन छ अनि एकदम सुस्वास्थ्य छ। आजको दिनसम्म मलाई उहाँलाई अनुग्रहमा राख्नु भएको छ अनि आज मैले परमेश्वरको सेवा गर्नु पाएका छौँ अनि उहाँको वचन पनि जानी नजानी मैले सिकाइरहेको छौँ, किनभने मैले पढेको छैन अनि मैले स्कुल पनि गएको छैन। जब मैले प्रभुले पाएँ अनि प्रभु जब ग्रहण गरेँ अनि एकजना दिदीले मलाई अलिअलि पढिदिनु भएको थियो अनि म प्रभुदेखि डराउँदै पढ्दै थिएँ अनि हप्तामा दिदीले बुझाउनु पर्ने थियो अनि मैले परमेश्वरले पाएदेखि अहिले मैले 3 चोटिसम्म बाइबल 66 वटा मैले पुस्तक पढेको छु, 3 चोटि पढाइसकेँ अनि प्रभुले धन्यवाद। आजको दिनसम्म मलाई परमेश्वरले अनुग्रह राख्नु भएको छ अनि मेरो परिवारले पनि आशिष दिनुभएको छ, छोरीहरूको जीवनमा आशिष आएको छ, प्रभुलाई धेरै धेरै धन्यवाद दिनुहुन्छ। यही नै भन्ने चाहिँ मसी
1: श्रोता, तपाईँले सुनिहाल्नुभयो दुईजना दिदीहरूको आवाज। हजुर, उहाँहरूले परमेश्वरले उहाँहरूको जीवनमा गर्नुभएको जागृतिको काम, आशिषको काम र परिवारमा परमेश्वरले गर्नुभएको कामको विषयमा लिएर प्रभुलाई धेरै धन्यवाद दिनुभएको थियो। र आज यो सुन्दर बिहानी म तपाईँलाई प्रश्न सोध्न चाहन्छु। श्रोता, तपाईँ आज परमेश्वरलाई के कुरामा

0: धन्यवाद दिन चाहनुहुन्छ अथवा तपाई के कुरामा धन्यवादी हुनुहुन्छ, धन्यवाद दिनुपर्ने कारणहरू के छन्, तपाईँ सम्झिनुहोस्, सोच्नुहोस् अनि परमेश्वरलाई धन्यवाद दिनुहोस्। कार्यक्रम धन्यवाद बिहानी सुनेर साथ दिनुभयो, धन्यवाद दिँदै कार्यक्रमबाट म निलिमा बिदा माग्छु। हौस् त, जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुडनिच एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीको साथ कार्यक्रम हो प्रियर टाउन। प्रस्तुता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयहरूमाथि पनि हामी तपाईँसँग बातचित एवं भलाकुसारी गर्ने गर्दछौं। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँसँग प्रार्थनामा सहकार्य गर्नु र प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ। आदरणीय श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप अबको करिब आधी घण्टासम्मको लागि तपाईँसँग बातचित गर्नको लागि हामी आइपुगिसकेका छौं। आदरणीय श्रोता, रेडियो नजिक आउनुहोस् र आउनुहोस् हामी एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईँसँग हामीले प्रार्थना गरिदिनुपर्ने कुनै त्यस्तो कुराहरू छ, कुनै विषयहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने तपाईँले तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौं र तपाईँले फोन मार्फत हामीलाई आफ्नो प्रार्थनाको अनुरोध टिपाउनु पर्ने हुन्छ। आदरणीय श्रोता, जुन नम्बरहरू रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। आदरणीय श्रोता, अब भने ढिला नगरिकन तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले कतिपय अवस्थामा प्रार्थना गर्छौं र प्रार्थना गर्दा गर्दै हाम्रा प्रार्थनाका उत्तरहरू आउँदैन। अझ भनौ, हाम्रो प्रार्थनाका जवाफहरू आउँछन् तर नकारात्मक तरिकाले आउँदछन्। तपाईँ र मैले जुन कुराको निम्ति परमेश्वरसँग विन्ती चढाएका थियौं तर हामीले त्यो कुरा पाउँदैनौं, तर त्योभन्दा फरक परिणाम पाउँछौं। कि तपाईँले जीवनमा कहिलेकाहीँ यस्ता कुराहरूको महसुस गरिराख्नु भएको छ अथवा अनुभव गर्नुभएको छ? हजुर, पक्कै पनि अनुभव गर्नुभएको होला। यो सबैको जीवनको निम्ति एउटा तितो र नमिठो यथार्थ हो। अनि यो अवस्थामा कति मानिसले यसो भन्ने गर्छन्, परमेश्वरले सायद मेरो प्रार्थनालाई उल्टो तरिकाले सुन्नुभएछ कि कसो, मैले यो तरिकाले यसको लागि मैले प्रार्थना गरेको तर परमेश्वरले चाहिँ यस्तो तरिकाले जवाफ दिनुभयो, परमेश्वरले मेरो प्रार्थनालाई उल्टो सुन्नुभयो जस्तो छ भन्ने कुरा मानिसहरूले मनमा ल्याउने गर्छन्। प्रिय श्रोता, जब हामीले प्रार्थना गर्छौं, हामीले गरेको प्रार्थनाको परिणामहरू फरक तरिकाले आउनुको पछाडि के कारण होला भनेर हामीले कहिले पनि आफूले आफूलाई
आत्ममूल्याङ्कन सो मूल्याङ्कन गर्नेतर्फ चाहिँ सितिमिति कसैको ध्यान जाँदैन। मानिसको स्वभाव नै यस्तै छ। मानिस जहिले पनि आफ्नो नजरमा आफूलाई शत प्रतिशत ठिक ठान्दछ। कोही यस्तो मानिस मात्रै हुन्छन् जसले आफूले गरेको गल्तीलाई महसुस गरेर त्यसबाट पश्चाताप गर्छन् र आफ्नो गल्ती हो, मेरो यो गल्ती भयो, गर्न नहुने काम मैले गरेछु नि भनेर स्वीकार्ने चाहिँ धेरै थोरै हुन्छन्। बाँकी आफूले गरेका गल्तीहरूलाई ढाकछोप गर्न अथवा आफूले गरेका गल्तीहरूलाई आफूले गरेका नराम्रा कामहरूलाई वैधता दिनको लागि हजारौं प्रकारका बहानाहरू, कारणहरू, तर्कहरू पेश गर्ने गरेको हामी पाउँछौ। किनभने हरेक मानिसले आफूले आफूलाई म एकदमै ठूलो सिद्ध व्यक्ति हुँ, म पवित्र व्यक्ति हुँ भनेर देखाउन चाहन्छ, तर वास्तवमा हुँदैन। वास्तवमा उसको पछाडि अनेकौं कमी कमजोरीहरू लुकेको हुन्छ, अनेकौं प्रकारका पाप र अधर्मका कुराहरू छिपेको हुन्छ जुन कुरा मानिसले देख्दैन। मानिस बिना सिद्धिको फोकटको तर्कहरू गरेर आफूले आफूलाई सत्य साबित गर्न चाहन्छ। थाहा छैन यो सिलसिला अब कहिलेसम्म चल्छ। प्रेसोता, यहाँ हामी यहोशु 7 अध्यायमा यस्तै यस्तै घटना घटेको हामी पाउँदछौ। अनि यहाँ सिङ्गो समुदायको पाप थिएन, तर एउटा व्यक्ति, समुदायको एउटा व्यक्तिले झुट बोल्ने काम गरेको थियो र नराम्रो काम गरेको थियो, अनि त्यसको परिणाम चाहिँ के भयो? परिणाम सिङ्गो समुदायमाथि चोरी गरेको आरोप लागेको कुरा हामी देख्न सक्छौ। त्यो पनि सामान्य मानिसको सम्पत्ति चोरी गरेको होइन, त्यो त सिङ्गै सर्वशक्तिमान परमेश्वरको भण्डारको सम्पत्तिमाथि लामो हात गरेर चोरी गरेको आरोप लागेको छ। परिणाम के भयो? परिणाम अब उनीहरू जुन मिशनको लागि, जुन उद्देश्यको लागि उनीहरूलाई काम गर्नको लागि भनिएको थियो, बोलावट भएको थियो, अब त्यो उद्देश्यमा उनीहरू असफल हुन थाले। उनीहरूले त्यो उद्देश्यलाई प्राप्त गर्न सकेनन्, फरक परिणाम त्यहाँ देखिन थाल्यो। र त्यति मात्र नभएर कयौं होनहार जनशक्ति पनि उनीहरूले गुमाउनु परेको हामी पाउँछौ। यद्यपि सृष्टिकर्ता परमेश्वरले उनीहरूलाई त्यस ठाउँमा गएर लडाईँ गर्नु, त्यस ठाउँमाथि विजय हासिल गर्नु, म तिमीहरूलाई तिनीहरूमाथि विजय दिन्छु, तिनीहरूलाई तिमीहरूको अधीनमा ल्याउँदैछु, तिमीहरूको हातमा सुम्पिदिनेछु भनेर उहाँले प्रतिज्ञा गर्नुभएको थियो, तर त्यहाँ त्यो काम गर्दै जाँदा मानिसहरूले परमेश्वरको प्रतिज्ञा हामीसँग छँदैछ, परमेश्वरको प्रतिज्ञा हामीले पाएका छौं, अब यो नै हाम्रो लागि यथेष्ट छ भन्ने ठानेर एक वचन पनि प्रार्थना नगरिकन उनीहरू त्यो कामलाई निरन्तरता दिन हिँडे। पहिले उनीहरूले एरियो शहरलाई जिते, एरियो शहरको विजय जो थियो त्यसमा प्रत्यक्ष रूपमा परमेश्वरको हात थियो, तर उनीहरूले ठाने अब एरियो शहर त हामीले जित्यौं, त्यो कठिन र त्यो ठूलो पर्खालले घेरिएको शहर, त्यो शहर हाम्रै बल र शक्ति तरवारको भरमा हामीले जित्यौं भन्ने उनीहरूले ठानेका थिए। तर त्यहाँ उनीहरू त एउटा केवल निमित्त मात्रै थिए, उनीहरूको त्यो 2.5 किलोको हातले केवल तरवार मात्रै समातेको थियो, वास्तवमा चलाउने चाहिँ सर्वशक्तिमान परमेश्वर नै हुनुहुन्थ्यो।
यो तथ्यलाई उनीहरूले बुझेनन्। अब यहाँ सात अध्यायमा आएर एउटा सानो सहर सबैलाई दुःख दिनु पर्दैन, केवल 3000 जना जति मात्रै जाउँ, सजिलै जितिन्छ, हतियार पनि त्यति लानु पर्दैन, आरामले जित्न सकिन्छ। किनभने यरियो सहरको तुलनामा ऐ सहर धेरै सानो छ भन्ने उनीहरूको एउटा धारणा थियो। वास्तवमा उनीहरूको हैसियत के थियो भने नि, सर्वशक्तिमान परमेश्वरको साथ र सहयोग बिना तिनीहरूले एउटा सुकेको पत्ता पनि हल्लाउन नसक्ने त्यो हैसियत उनीहरूको थियो। तर उनीहरूको हृदयमा घमण्ड भने, अब यरियो सहर जितियो, यो सानो सहर के हो र, यो उनीहरूको घमण्ड थियो। तर यो उनीहरूको घमण्डको पछाडि पनि उनीहरूको बीचमा एउटा पापले टुसा हालेर जरा हाल्दै गरेको कुराहरू उनीहरूले बिर्सिएका थिए। आदरणीय श्रोता, तर सर्वशक्तिमान परमेश्वर उहाँको गणितमा अलिकति पनि फरक हुनुहुँदैन। आकानले ठानेको थियो कि मैले यो केही कुराहरू लिँदा इसरायलीहरूले यसको गन्ती गर्ने छैनन्, र मैले मानिसको नजरमा यो कुरालाई लुकाए भने यो सम्पत्ति सदाको लागि मेरो हुनेछ। यो आकानको सोचाइ थियो। तर सर्वशक्तिमान परमेश्वर, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ सिद्ध परमेश्वर हुनुहुन्छ, उहाँलाई ढाक्ने र उहाँलाई छक्काउने कसैले पनि सक्दैन। श्रोता, हामीले प्रेरित 5 अध्यायमा हेर्ने हो भने त्यस्तै प्रकारको गल्ती अनन्या र सफिराले गरेको हामी देख्छौ। सबै मानिसहरूले त्यहाँ के गर्दै थिए, आफ्ना आफ्ना मालमत्ता बेचेर प्रेरितहरूको चरणमा राखेर सेवकाईको लागि सघाउँदै थिए। यो सबै कुरा देखिसकेपछि उनीहरूलाई पनि एउटा लालसा जाग्यो, हामी पनि दानवीर बन्नुपर्छ, मानिसहरूको अगाडि हामीले पनि यो काम गरेर देखाउनुपर्छ, किनभने सबैले गरिरहेका छन्। अब हामी यसो गरौं, सबै सम्पत्ति बेचौं, जग्गा जमिन बेचौं, तर त्यो मध्ये केही पैसा मात्र यहाँ दिउँ, बाँकी पैसा हाम्रै खातामा राखौं। यो उनीहरूको विचार थियो। उनीहरूले सोचेका थिए प्रेरित पत्रुस एउटा सामान्य मानिस हुन्, उनलाई त आरामले झुक्याउन सकिन्छ, तर सर्वशक्तिमान परमेश्वर पवित्र आत्मा जो सबैको हृदयको अन्तस्करणभित्र बसेर हरेकको काम र गतिविधिलाई निहाल्नुहुन्छ, उहाँलाई चाहिँ उनीहरूले बिर्सिए, ठाने उहाँलाई हामी झुक्याउन सक्छौ। परिणाम के भयो, उनीहरूले आफ्नो सम्पत्ति बेचेर पैसा त लगे, तर उनीहरूको त्यो पाखण्ड बातलाई पवित्र आत्माले पत्रुसको अगाडि उजागर गरिदिनु भयो, र पत्रुसले उनीहरूलाई सोधे कि तिमीहरूले जग्गा जमिन त्यतिमै बेचेका हौ? उनीहरूले भने ज्यू, तर पत्रुसले यसो भने तिमीहरू दुवैजना मिलेर कसरी परमेश्वरसँग झुट बोल्ने मत गर्यो? तिमीहरूले मानिसलाई त होइन तर परमेश्वरलाई नै झुट बोलेका छौ भन्ने बित्तिकै उनीहरूको दण्ड उनीहरूमाथि परिहाल्यो। दुवैजना एकै दिन केही घण्टाको फरकमा उनीहरूको मृत्यु भयो र पृथ्वी तलबाट उनीहरूको नाउँ निशानै मेटियो। श्रोता, अनि यहाँ आकानले पनि त्यही ठानेको थियो, परमेश्वरद्वारा नाशको निम्ति अर्पण गर्नु भनेको चीज जो सुन चाँदी थियो
जो चाहिँ वास्तवमा आगोले जल्ने थिएन, तर त्यो परमेश्वरको भण्डारमा जानुपर्ने थियो। त्यो परमेश्वरको भण्डारमा जानुपर्ने चिज उसले लुकाएको कारण सबै समुदायमाथि परमेश्वरको क्रोध परेको थियो। अनि त्यही कारणले गर्दा सृष्टिकर्ता परमेश्वरले आफ्नो साथ उनीहरूबाट हटाउनु भएको थियो। उनीहरूले लुकाउनु आफ्नो अनुहार आफ्नो मुख लुकाउनु भयो। फलस्वरूप यो कुरा उनीहरूले थाहा गरेनन् र गए अनि मारिए। जब यो कुरा प्रकट भयो तब हामी देख्छौ सात अध्यायको छ पद यहोशू सातको छ पदमा, तब यहोशू र इजरायलका धर्मगुरूहरूले आफ्नो लुगा च्याते र शिरमा धुलो हाली परमप्रभुका सन्दुकको अगाडि भुइँमा घोप्टो परेर साँझसम्म बसिरहे। अनि यहोशूले भने, हाय परमप्रभु परमेश्वर, तपाईँले यस जातिलाई यर्दन तारेर एमोरीहरूको पन्जामा हाली हामीलाई नाश गर्न किन ल्याउनु भयो? बरु हामी सन्तोष गरेर यर्दन पारि नै रहने थियौं। यहाँ यहोशूको प्रार्थनालाई तपाईँ अलिकति ध्यान दिनुहोस्। यहाँ पाप गरेको छ एकजनाले, तर दोष परमप्रभुलाई कसरी लाउँदैछ? तपाईँले हामीलाई यहाँ आशिष दिन प्रतिज्ञाको भूमिमा ल्याउनु भएको होइन, बरु हामीलाई तपाईँले नाश गर्न हाम्रा शत्रुहरूको हातमा सुम्पिएर हामीलाई मार्न ल्याउनु भएको रहेछ। तपाईँले हामीसँग कपटपूर्ण व्यवहार गर्नुभयो भन्ने तरिकाले परमेश्वरलाई दोष दिएको हामी पाउँदछौं। यहोशूले यसरी प्रार्थना गर्नुपर्ने थियो, प्रभु हामीबाट के गल्ती भयो, किन हामी यसरी परास्त हुनु पर्यो, हामी शत्रुको अगाडि किन यसरी घोडा टेक्नु पर्यो भनेर प्रार्थना गर्नुपर्ने थियो। तर उनले सिधै परमेश्वरलाई दोष लगाएको हामी देख्न सक्छौं। उनले भन्दैछन्, हे परमप्रभु, इसरायलीहरूले आफ्ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनौं? किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन् र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईँको महान नाउँको खातिर तपाईँ के गर्नुहुन्छ? यसमा कुनै पनि प्रकारको नम्रता र आत्मग्लानी देखिँदैन। तर अब पछि गएर परमेश्वरले भन्नुभयो, उठ र त किन यसरी घोप्टो पर्छस्? इजरायलहरूले पाप गरेका छन्। जुन करार मैले तिमीहरूसँग बाँधेको थिएँ सो तिनीहरूले रद्द गरेका छन्, भङ्ग गरेका छन्। नाशको निम्ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन् र तिनीहरूले चोरी गरेका छन् र झुटो काम गरेर तिनीहरूले ती तिनका आफ्नै माल तालसँग राखेका छन्। यसैकारण इसरायलीहरू आफ्ना शत्रुको सामु अब खड़ा हुन सक्दैनन्। तिनीहरू श्रापित भएको हुनाले गर्दा तिनीहरूले आफ्ना शत्रुहरूको सामुन्ने पीठ फर्काउनेछन्। तिमीहरूले आफ्ना बीचबाट सो नाशको निम्ति अलग गरिएको माललाई नष्ट नपारुन्जेल म अब उपरान्त तिमीहरूसँग रहने छैन। उठ र मानिसहरूलाई शुद्ध पार र तिनीहरूले भोलिको निम्ति आफैलाई शुद्ध राख्नु भनी भन, किनकि परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, हे इजरायल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ, तिमीहरूका बीचबाट तिमीहरूले त्यो अर्पित माल नफ्याँकुन्जेल तिमीहरूका शत्रुहरूका सामुन्ने तिमीहरू खड़ा हुन सक्ने छैनौ। यो परमेश्वरबाट प्रकट गरिएको पाप हो, असफलताको रहस्य हो। अनि त्यति मात्रै नभएर उहाँले त्यो असफलताको रहस्य खोल्नुको साथसाथै अब त्यसको समाधानको बाटो पनि अनि अब दिनुभएको हामी पाउँदछौ। के यसमा परमेश्वरको महानता देखिएको छैन र? हजुर श्रोता, यहाँ वास्तवमा यहोशूले परमेश्वरसँग निकै कर्कश आवाजमा बोलेका थिए, तर परमप्रभुले उनीहरूको असफलता पछि कस्तो हात छ भन्ने कुरा बडो नम्र र शालीन आवाजमा जवाफ दिनुभएको हामी पाउँछौ। आदरणीय श्रोता, यसकारणले गर्दा हामी चाहिँ परमेश्वरसँग प्रार्थना गर्दा हाम्रो असफलतामा परमेश्वरमाथि चिच्याउने, परमेश्वरमाथि कर्कश आवाजले
बोल्नुभन्दा पनि हाम्रो नम्रतामा हामीमा भएका गल्ती र अधर्मलाई सुधार्न तयार रहेको हृदयका साथ हामी प्रार्थनामा अगाडि बढ्छौं भने यूसुको जस्तो कडा शब्दमा गरिएको प्रार्थना अर्थात अझै भनौं दोषी भावनाले युक्त प्रार्थना परमेश्वरलाई माथि दोष लगाउने भावना राखेर गरिएको प्रार्थनालाई उहाँले सुनेर जवाफ दिनुभयो र त्यसको समाधान बताइदिनुभयो भने तपाईँ र मेरो जीवनमा भएको असफलता पछिका कारणहरू के हुन् भन्ने कुराहरू यदि सम्पूर्ण नम्रतामा परमेश्वरमा जाहेर गर्छौं अथवा उहाँसँग सोध्छौं भने उहाँले कति बढी गरेर ती कुराहरू तपाईँ हाम्रो अगाडि प्रकट गरिदिनुहुन्छ होला। एकछिन विचार गरौं, तपाईँको जीवनमा थुप्रै असफलताहरू छन्, थुप्रै प्रकारका युद्धहरू तपाईँले हार्नु भएको छ, थुप्रै प्रकारका संघर्षहरूमा तपाईँ असफल हुनुभएको छ। यद्यपि तपाईँले बाइबलद्वारा प्रभुद्वारा सधैँ जित र विजयको प्रतिज्ञा प्राप्त गर्नुभएको छ, तर त्यो तपाईँको हुन सकेको छैन। यसको पछाडिको कारण तपाईँ र तपाईँको समुदायभित्र लुकेका कुनै पाप हुनसक्छ, अधर्मका कुराहरू हुनसक्छ, जुन कुराहरू तपाईँको नजरले देख्न सकेको छैन। यसकारणले गर्दा तपाईँ आफ्नो असफलतामा परमेश्वरप्रति अविश्वास राखेर बाइबलको सत्यतामाथि प्रश्न उठाउने होइन, बरु पूर्ण समर्पित हृदय र नम्र हृदयको साथ परमेश्वरको सामु घुँडा टेक्नुहोस् र प्रार्थना गर्नुहोस्। आदरणीय श्रोता, यहोशूलाई प्रतिज्ञा गरिएको थियो, इजरायलीहरूलाई प्रतिज्ञा गरिएको थियो, दूध र मह बग्ने देश म दिनेछु, त्यो ठाउँबाट त्यहाँ बस्ने अधर्मी कनानीहरू, हेत्तीहरू, अनाकीहरू, यबुसीहरू, गिरगासीहरू होइन, यी सबैलाई म हटाउनेछु र तिनीहरूलाई निकाल्नेछु। यो परमेश्वरको प्रतिज्ञा थियो, तर त्यो प्रतिज्ञाको बावजुद पनि यहाँ अब ती जातिहरूको सामु उनीहरू परास्त भए। यसको पछाडिको कारण थियो आकानले गरेको एउटा सानो चोरीको कुरा, र त्यही कारणले गर्दा उनीहरूले यहाँ एउटा पराजय, नमिठो तितो पराजय भोग्नु परेको थियो। तपाईँ हाम्रो जीवनमा पनि यस्तै घटनाले डेरा जमाइरहेको छ। त्यही कारणले गर्दा हामी कतिचोटि बाइबल नै पढ्न छोडिदिन्छौँ, प्रार्थना गर्न छोडिदिन्छौँ, बाइबलको सत्यतामाथि प्रश्न उठाउँछौं, बाइबललाई मानौं यो कुनै किम्वदन्ती हो जस्तो गरी व्यवहार गर्छौं, अनि अब हामीले आफ्नो जीवनभित्र रहेका कमी कमजोरीहरूलाई खोतलेर तिनीहरूलाई सुधार्नको लागि प्रार्थना गर्नुको सट्टा त्यसपछि हामी के गर्छौं, आफू खुसी जीवन जिउन थाल्छौं, जसले गर्दा तपाईँ हाम्रो जीवनमा एउटा बर्बादीमाथि अर्को बर्बादी थपिँदै थपिँदै आउँछ। त्यसकारणले गर्दा तपाईँको असफलताको कारण के हो? प्रतिज्ञा तपाईँसँग छ, तर त्यसको असफलताको कारण के हो त्यो पत्ता लगाउनको लागि पनि तपाईँ र हामीले सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्नुपर्दछ। यति भन्दै कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जनाथन गिरी भने प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र विजयजी र पनि मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध आएको छ र हामी उहाँको निम्ति प्रार्थना गर्ने बेला आइसकिसकेर र उहाँको प्रार्थनाको अनुरोध उहाँ प्रार्थनाको अनुरोध पठाउनु हुने श्रोता हुनुहुन्छ वाट्सएपबाट म दिनेश हुँ र मेरो आमाको पार्किन्सन रोग लागेको छ निको होस् र मलाई भूतात्माले छुन नसकेको होस् भनेर प्रार्थना गरिदिनु ल भनेर उहाँले हाम्रो वाट्सएप मार्फत उहाँले हाम्रो प्रार्थनाको अनुरोध पठाउनु भएको छ। तादनी श्रोता आउनुहोस् हामी सबै मिलेर दिनेशजीको लागि हामी केही समय प्रार्थना गर्नेछौं। सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौं। तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। सर्वशक्तिमान पिता हामी तपाईँलाई धन्यवाद दिँदछौं र हाम्रा प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाफ दिइराख्नु भएको छ। राजा प्रभु हामी दिनेशजीको मुद्दाहरू तपाईँको अगाडि लिएर आउँछौ। दिनेशजीले पठाउनुभएका जुन अनुरोधहरू छ पिता तपाईँले सुनिकन ग्रहण गर्नुभएको छ। उहाँको आमालाई जुन बिमारी लागेको छ पिता परमेश्वर तपाईँ पवित्र आत्माको शक्तिशाली हात अर्थात प्रभु यीशु ख्रीष्टको घायल हातले छुनुहोस् र उहाँलाई पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको छ। तपाईँ निको पार्नुहुने प्रभु हुनुहुन्छ, चंगाई दिनुहुने प्रभु हुनुहुन्छ, छुटकारा दिने पवित्र परमेश्वर हुनुहुन्छ। पिता तपाईँ परमेश्वरले आफ्नो सामर्थ्य हातले छोइकन निको पार्नुभएको छ र साथै उहाँलाई कुनै पनि दुष्ट आत्मा भूतात्माले छुन नसकेको छ। पिता परमेश्वर सबै अन्धकारका शक्तिहरू जो उहाँको विरूद्धमा उठला तिनीहरूलाई हामी येशु ख्रिस्टको नाममा कलसी 2:13-14 पद अनुसार हामी दमन गर्दछौ र प्रभु सबै अन्धकारको शक्तिमाथि उहाँले अधिकार पाउनु भएको छ भने हामी विश्वास गर्दछौ र लुका 19:10 पद प्रभु 10:19 प्रभु तपाईँ परमेश्वरको हातमा बोल्दछौ। प्रभु जहाँ तपाईँले सम्पूर्ण कुराहरू भूतात्माथि उहाँलाई अधिकार दिनुभएको छ। धन्यवाद पिता परमेश्वर, धन्यवाद छ महिमाको राजा। तपाईँ पवित्र परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर तपाईँले जवाफ दिनुभएको छ र पूर्ण रूपले चंगाई दिनुभएको छ भने हामी विश्वास गर्दछौ। धन्यवाद पिता, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदै माग्दछौ। आशिष अनुग्रह अति उच्चम विराजमान हुन् प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। अवस्थ श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा विजयज्यूका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर गुड न्यूज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्था जय मसीह।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225 44 40225 44
7: र 40225 72 40225 72।
10: गुड न्यूज एफएम 105.1।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।
2: नवीर सेनो जन्म मिति हजुर बालाई चिट्ठी। ओहो हो हो हो, अनि आज त हजुरबा के हो ठ्याक्कै बिर्सिनु भयो त। ये बा बुढो हुँदै गएपछि के के बिर्सिन्छ क्या। त्यो भएर अब मैले भन्न खोजेको कुरा चाहिँ अब हजुरबालाई चिठी नबिर्सिनु जन्ममिति ए भन्न खोजा। कतिजनाले ठ्याक्कै जन्ममिति बिर्सेर यति साह्रो हुन्छ के वा, त्यो भन्न खोजा हो क्या नाति। ए हजुरबा, जे होस् अब बुढो हुँदै गएपछि अब हामी त बिर्सिन्छौँ। अब हजुरबा त अब बुढो मान्छे, कहिले काहीँ त्यस्तो भइहाल्छ नि। यस्तो हो क्या नाति, उमेर पुग्दै गएपछि अहिले सुन्ने कुरा पनि कमजोर हुँदै जान्छ है वा, अनि त्यसपछि हेर्ने कुरा पनि कमजोर हुँदै जान्छ क्या। अहिले स्मरण शक्ति पनि कमजोर हुँदै जाने रहेछ। अहिले पो बुढेसकालमा अब पहिलो हजुरबा हजुरआमा म पनि मेरो हजुरबा हजुरआमा पनि साह्रै बिर्सिनुहुन्थ्यो क्या वा, अनि अहिले चाहिँ म पनि बुढो हुँदै ए गएपछि यो कुरा चाहिँ ठ्याक्क थाहा पाएँ क्या वा। हो नि हजुरबा, अब यो परिस्थिति अनुसार समय अनुसार सबै कुराहरू चेन्ज हुँदै जाँदो रहेछन् होइन त हजुरबा। ल सही कुरा गरिस् बा, सही कुरा गरिस्। अनि हजुरबा हाल खबर चाहिँ के छ त तपाईँको। ल अब के हुनु बा, वा हाँसिया छु बाँचिया छु नाचिया छु भन्नुपर्छ क्या नाति। अब परमेश्वरको अनुग्रह छँदैछ, त्यो भएर सबैभन्दा ठुलो कुरो चाहिँ बा एउटा उदाहरणीय जीवन जिउनु, प्रार्थनाको जीवन जिउनु, योभन्दा ठुलो कुरो चाहिँ अरू केही पनि हुँदैन रहेछ बा। अब हेर बा, अब चारतिर टेन्सन लिएर म जिउँदिन। यो दुई दिनै जिन्दगीमा यता पनि टेन्सन उता पनि टेन्सन भयो भने एउटा भनाइ छ नि बा, त्यो कुरा चाहिँ मलाई साह्रै मनपर्छ क्या बा। अब ठ्याक्कै त्यो कुरा चाहिँ कस्तो छ भने बाबु होइन, अब मरि लानु केही छैन रहेछ क्या। अब के मरि हत्ते गर्नु क्या, त्यो भएर एउटा छ नि बिन्दास भन्थ्यो नि बा, बिन्दास हो त्यही तरिकाले चाहिँ हुने। टेन्सन नलिने क्या, टेन्सन नलिने। त्यो भएर अब टेन्सन लिने मान्छेलाई के हुन्छ भने अब चिन्ताले चाहिँ चितामा पुर्याउँछ भन्थ्यो। अब मसँगैका दौतरीहरू कतिजना अब मरिसके, म बुढो चाहिँ जे होस् अहिलेसम्म अड्या छु। अब कारण चाहिँ के हो भने म कुनै पनि कुराको फिक्री लिन्न क्या वा। अब मेरो पनि छोरा छन् छोरी छन्, अब देश विदेशमा छन्, छोरालाई सम्झेर छोरीलाई सम्झेर के टेन्सन लिनु। उनीहरू आफ्नो परिवार छ उसलाई सम्झिन्छन्, हामी बुढाबुढीलाई त कहिले काहीँ त सम्झिने हो नि। त्यो भएर एउटा यो चाहिने भन्दा बढी सोच्यो भने चाहिँ साह्रो गाह्रो हुँदो रहेछ है, त्यो भएर बढी कुरा सोच्नु हुँदैन रहेछ जस्तो लाग्छ है नाति मलाई चाहिँ। सही कुरा गर्नुभयो हजुरबा, चाहिने भन्दा बढी सोचेर पनि के गर्ने होइन। त्यो भएर तपाईँले भने जस्तो एउटा स्वास्थ्यकर जीवन जिउने हो क्या होइन, टेन्सन नलिने। अब दुनियाँभरि सोचेर के गर्नु भयो होइन, त्यो भएर अब कहिलेकाहीँ अब विभिन्न प्रकारका तनावहरू हुन्छन्। त्यो तनाव हुँदाखेरि चाहिँ हजुरबा ठ्याक्कसँग प्रार्थना गर्ने होइन, हजुरले सिकाउनु भएको छ। तर मान्छेले तनाव भएपछि के गर्दो रहेछ भने तनावमाथि तनाव, तनावमाथि तनाव भएपछि मान्छेलाई विभिन्न रोगमाथि रोग, रोगमाथि रोग थपिने रहेछ क्या। त्यो भएर अब संसारमा छौँ शरीरमा छौँ हजुरबा, कहिलेकाहीँ त अब चिन्ता फिक्री त हुन्छ। तर अब हामी प्रार्थना गर्ने मान्छेहरूले पनि मलाई यो भयो त्यो भयो भन्न चाहिँ अलिक सुहाउँदैन जस्तो लाग्छ क्या हजुरबा। ल नातिले अहिले कुरा चाहिँ राम्रै गर। अब परमेश्वरको वचनले पनि त भन्छ नि, हे सारा बोझले दबेका हो म आका हो म तिमीलाई विश्राम दिन्छु ओ भनेर भने छ। त्यति मजाले भन्ने परमेश्वरलाई पनि हामी कहिले काहीँ चाहिँ यति भोलि पठाउँछौँ क्या बा, त्यो भएरै हो समस्या। अब अर्को महत्वपूर्ण कुरा के भन्नुभएको छ भने नाति, परमेश्वरले कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्ने छु भनेर चाहिँ भन्नुभएको छ। त्यो भर यो चाहिने भन्दा बढी म चाहिँ टेन्सन लिन्न है वा लिन्न एकदम टेन्सन लिएर पनि के गर्नु अब एउटा गीत सुन्नु पर्ला वा अब हजुरबा कुन गीत सुन्ने यो छ नि नाति हाम्रो यो नातिनी छिन् क्या अनु चौधरीले निकालेकी एउटा मिठो गीत छ तिर्खा लाग्दा पानी दियो भोक लाग्दा रोटी साह्रो राम्रो गीत गाएको छ यी नातिनीले यो गीत चाहिँ सुनौ सुनौ मलाई पनि लाग्यो अनि मेरो नातिनीहरूलाई पनि यो गीत चाहिँ नाति नातिना जो जतिले कार्यक्रम सुनिरहेका छ प्रत्येकलाई चाहिँ म चाहिँ यो गीत चाहिँ सुनाउन चाहन्छु हो नि हजुरबा साह्रै मिठो गीत मलाई पनि सुनौ सुनौ लागेको थियो हजुरबाले यो गीत ठ्याक्क सुनाउन लाग्नुभयो ल हजुरबा कान थापेर सुन्ने हो यो गीत चाहिँ ठ्याक्क पारेर

ल अब तिर्खा लाग्दा पानी, भोक लाग्दा रोटी दिने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ क्या, ठ्याक्क पारेर। अब परमेश्वरमा भरोसा गर्नेलाई चाहिँ परमेश्वरले कहिले पनि भोकै राख्नुहुन्न। कतिचोटि हामी चाहिँ के गर्छौँ भन्ने नाति मान्छे माथि भरोसा गर्छौँ। मान्छे माथि भरोसा गर्ने मान्छे चाहिँ साह्रै दुखी हुन्छ, तर परमेश्वरमाथि भरोसा गर्ने मान्छे चाहिँ सधैँ खुसी रहन्छ क्या। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा लाग्छ। हो नि हजुरबा, आज के स्टोरी के लिएर आउँछु भन्नुभएको थियो, एउटा कथा सुनाउँछु भन्नुभएको थियो, कथा सुनौँ न त। लिबा कानको लिएर सुन। आज चाहिँ म तँलाई एउटा दार्जिलिङमा एउटा तँ जस्तै जवान केटाको जीवनी भन्न गइरहेको छु ल। हुन्छ नि हजुरबा, हुन्छ। अनि हजुरबा लामो छ कि छोटो छ? ए अब यो सुन्ने कुरामा चाहिँ लामो छ कि छोटो छ नभन्न, किनभने सुन्दै गएपछि राम्रो छ भने त सुनिराख्न मन लाग्छ, राम्रो छैन भने अब उठ्न मन लाग्छ, त्यही त हो नि वा। सुन राम्रो छ, सुनाउनु न त हजुरबा। ल म कान खोलेर सुन्छु। हेरबा यो यो यो यो यो यो मान्छेको गवाई चाहिँ म किन भन्दैछु भने, अब राम्रो गवाई भनेको अरूको लागि राम्रो दवाई पनि हो क्या नाति। यो गवाई सुन्दा सुन्दै मेरो मन चाहिँ एकदम हलुङ्गो भएर आयो, परमेश्वरले कति धेरै माया गर्नुहुँदो रहेछ मान्छेलाई भनेर। हेरबा हाम्रो उद्देश्य भनेको परमेश्वरको सुसमाचार सुनाउने हो। परमेश्वरले हामीलाई दिनुभएको अधिकार पनि यो हो, जाओ र जाति जातिलाई चेला बना हो, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दियो भन्नुभएको छ। त्यति मात्रै होइन वा, हामीलाई चाहिँ सुसमाचार सुनाउने वरदान, आत्मा जित्ने वरदान, विभिन्न प्रकारको वरदान परमेश्वरले दिनुभएको छ। त्यो वरदानलाई चाहिँ हामीले प्रयोग गर्नु पर्यो। हेर भा, एउटा नानीको एउटा नातिको कथा मलाई सुनेर धेरै आशिष भएर चाहिँ आज चाहिँ यो कथा चाहिँ तिमीहरूलाई भन्दैछु है। त्यो बाबु चाहिँ स्कुल जाँदा सङ्गत राम्रो भएन वा, सङ्गत नराम्रो भएपछि जाड खाने, चुरोट खाने हुँदा हुँदै बाबु ड्रग्स खानेसम्म भएर है। एउटा छोरो धनी बाबुकी एउटा छोरो, अब के गर्नु, सङ्गतले गर्दा पढ्न पनि छोड्यो, खालि झगडा खालि खाने, अनि आमा बुवाले साह्रै भएन भनेर चाहिँ नाति सुधार केन्द्रमा लगेर हालिदिए। सुधार केन्द्रले पनि के सुधार, झन् बिग्रेर आयो। घरमा ले आमा बुवाले साह्रै दुःख दियो आमा बुवालाई, साह्रै वा साह्रै। आमा बुवा त यति रुने अरे यति रुने, सक्यो सम्पत्ति धेरै सिताए, छोराको उपचारको लागि भएन क्या वा। त्यसपछि के भयो थाहा छ वा, अब त्यसले अब आमा बुवाले पैसा दिने त हो नि, हुँदा त दिने, नहुँदा के दिने, होइन। त्यसरी चाहिँ अब बाबु अब त्यतिखेर के भयो भने भयो भने आमा बुवालाई साह्रै दिक्क लाग्यो, जति गर्दा पनि नहुने रहेछ भनेर। अनि त्यसपछि आमा बुवाले पैसा दिनै छोडे, अब भए पनि दिने भए जति सबै सिताइसक्यो, आमा बुवा काम जाँदा भएको सबै कुरा बेचेर पनि खाइसक्यो, कति राम्रा राम्रा कुरा आमा बुवाले किनेका थिए, ती कुराहरू घरको टिभी बेच्यो, फ्रिज बेच्यो, पङ्खा बेच्यो, सबै कुरा बेच्यो, आमा बुवाको औँठी बेच्यो, केही कुरा बाँकी राखेन। अनि एक दिन चाहिँ अब एउटा गिटार रहेछ, गिटार चाहिँ साह्रै राम्रो बजाउँदो रहेछ त्यो मान्छेले, साह्रै राम्रो। अनि त्यसपछि के भयो भने भयो एक दिनको कुरा हो, अनि गिटार बेच्नको लागि गयो। गिटार बेच्न जाँदाखेरि भन्यो, मलाई यो गिटार किनिदिनुहोस्, मलाई 500,000 खाँचो छ। ए भाइ हामीलाई त गिटारै बजाउन आउँदैन, हामी त किन्दैनौँ भनेछ। अनि अर्को ठाउँमा गएछ,
अनि अर्को ठाउँको मान्छेले चाहिँ के भनेछन् भने बा ऊ यहाँ पर एउटा चर्च छ, त्यो चर्चमा चाहिँ मादल बजाउँछन् गिटार बजाउँदैनन् होइन, त्यो भएर अब साह्रै खोकी खोकी पो लागेको छ नाति हजुरबा, अब बिहान बिहानै हिँड्नुहुन्छ नि खोकी त लागिहाल्छ नि, बुढो मान्छे खोकी त लागिहाल्छ नि, बुढो मान्छेको पहिचान नै अब खोकी पनि त हो नि त। पानी खाँदै कुरा गर्ने बानी भएको छ, पानी खाए है, अनि के भयो भने नाति हेर, अनि त्यो गिटार चाहिँ पास्टर भले अब त्यो चर्चमा गयो, अनि चर्चको मान्छेले के भनिन्छन् भने तपाईँको गिटार चाहिँ किनिदिनुहुन्छ हाम्रो गुरुबारले, शनिबार चाहिँ अब हाम्रो सङ्गति हुँदैन, आइतबार हुँदो रहेछ दार्जिलिङमा चाहिँ सङ्गति, यो दार्जिलिङको घटना, अनि हामीलाई गिटार चाहिएको छ किनिदिउँला भनेछन् क्या। अनि भोलि त ऊ त अब 9 बजी 10 बजीको सङ्गति 8 बजी नै गिटार लिएर आएर बसेछ, अनि पास्टर बुवा आउनुभएछ, यही हो गिटार बेच्ने, यही हो ल्या अहिले सङ्गति बस्नु, हाम्रो 2 घन्टा सङ्गति हुन्छ, अनि त्यसपछि चाहिँ भाइको गिटार म किनिदिउँला। ए भा त्यो बाबु त मजाले बसेर सङ्गतिहरू सुनेछ है, अनि सङ्गति सकेपछि पास्टर बुवाले कति पैसा भन्दाखेरि 5 हजार ल म 10 हजारै दिन्छु बा, तर एउटा काम चाहिँ तपाईँले गर्नुपर्छ। अनि के काम हो भन्दाखेरि हाम्रोमा गिटार बजाउन कोही जान्दैनन्, प्रत्येक हप्ता आएर गिटार बजाइदिनु भाइ, यो गिटार तपाईँलाई पैसा पनि दिउँला, अनि आज आयो भोलि आयो, उसलाई त पैसा चाहिरहने हो होइन, जाने कुरा बजाइदिने भने बजाइदियो, तर सबैभन्दा ठुलो कुरो चाहिँ आज भोलि पर्सि गर्दा गर्दै परमेश्वरले त्यो नातिको जीवनमा काम गर्नुभयो, नातिले परमेश्वरलाई पायो हेर, अनि त्यसपछि ठुलो कुरो के भयो भने आज त्यो भाइ चाहिँ चाहिने कुरामा त्यही मण्डलीको वर्सिप लिडर भएर प्रभुको काम गरिराख्नु भएको छ अरे, हेर त कस्तो आशिषको कुरा। अनि उसको आमाले भन्थिन अरे, अहिले आमा पनि प्रभुमा आएको छन्, बाबु पनि प्रभुमा आएको छ, मैले कति पैसा खर्च गरेन, मेरो सबै पैसा सकायो छोरालाई सुधार्नको लागि, तर सुधार केन्द्रमा कति लगे सुध्रेन, चर्चमा आउँदा सुध्रिने रहेछन्, हेर पहिले नै हामीलाई प्रभुको बारेमा सुनाएको भए पहिले नै हामी विश्वास गर्थ्यौँ होला, यो अवस्थामा त हामी पुग्ने थिएनौँ नि त भनेछन् क्या। अब भन्न खोजेको कुरा के हो भने हामीले सुसमाचार सुनाउने कुरालाई चाहिँ रोक्नु हुँदैन, एउटा गिटारको माध्यमबाट त्यो बाबुले चाहिँ परमेश्वरलाई पाउनु भयो, आज परमेश्वरको ठूलो काम भइरहेछ, त्यो भएर हामीले सुसमाचार सुनाउने कुरामा चाहिँ कहिले पनि सम्झौता गर्नु हुँदैन क्या, सुनाउने प्रभुको बारेमा सुनाउन पाउँदा हामीलाई पनि आनन्द आउँछ, अब मान्छेले कतिले नसुन्ला ठिकै छ, तर सुन्न मन गर्नेलाई त सुनाउनु पर्यो नि त, के कसो नाति हजुर बा साह्रै राम्रो स्टोरी, मनै सुने कथा भन्नुभयो, यो दार्जिलिङमा घटेको घटना रहेछ हजुर बा, ला हो त यो घटेको घटना, यो हेर्दा यति उत्साहजनक घटना छ, आज त जस्तो कयौँ हुन्छ भनेहरू नमर्नु नबाँच्नु अवस्थामा छन् नि त, उनीहरूलाई प्रभुको बारेमा सुनाउने, आशाको बारेमा सुनाउने, किनभने परमेश्वर त हाम्रो आशा हुनुहुन्छ, अब परमेश्वरको वचनले पनि भन्छ कि अब आशाले चाहिँ कहिले पनि निराशा बनाउँदैन भनेर, त्यो भएर हामीले अरूलाई निराशा बनाउने काम पनि कहिले गर्नु हुँदैन क्या, सुसमाचार सुनाउनै पर्छ है, हो नि हजुरबा साह्रै राम्रो कुरा लाग्यो मलाई त, यो स्टोरी सुनेर मेरो मनमा एकदम शान्ति भएर आयो क्या, मेरो पनि कति साथीहरू छन् क्या हजुरबा प्रभुको बारेमा सुनेको छैनन्, एउटा डरलाग्दो जीवन जिएका छन्, आमा बुवाले भनेका मान्दैनन्, यता गएर पनि खाने उता गएर पनि खाने त्यो बेच्ने, हो हजुरबा अब त म पनि मेरो त्यो प्रकारको साथीहरू छन्, उनीहरूलाई यसो फकाएर सुसमाचार सुनाउनु पर्यो प्रभुको बाटोमा,
कस्तो राम्रो कुरा गरिस् नाति, परमेश्वरले हामीलाई चुन्नुको कारण पनि त त्यही हो नि त बा, अरूलाई सुसमाचार सुनाउने, प्रभुको बारेमा सुनाउने, किनभने अन्तिम विकल्प चाहिँ यीशु नै हुनुहुन्छ बा। त्यो भएर यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ नाति, हो नि हजुर बा। धेरै धेरै धन्यवाद हजुर बा, यति राम्रो स्टोरी सुनाउनु भयो आज, न मलाई दिनभरि म फ्रेस हुन्छ होला हौ। ल बा ल, अब मैले तँलाई सुनाएँ तैँले अरूलाई सुनाउने हो, ठ्याक्क बारेर होइन, परमेश्वरले दिएको अधिकार त गर्नु पर्यो, जाओ जाति जातिलाई सुसमाचार सुनाओ भन्नुभएको छ क्या बा। त्यो भएर यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ है बा। हुन्छ हजुर बा, हुन्छ हजुर बा, धेरै धेरै धन्यवाद, बिहानै बिहानै समय दिनुभयो, यति राम्रो अर्थी उपदेश सुनाउनु भयो। ल बा ल, अब तैँले पनि सुन्दिस यो रेडियोबाट पनि जो जति नाति नातिनाले चाहिँ कार्यक्रम सुन्नु भएको छ, यो सुसमाचार सुनाउने समय चाहिँ आयो एवा, सुनाइ त रोक्नु भयो होला, अब नजिक नजिक आउँदै गयो वा, मजाले सुनाउनु पर्छ, यो चाहिँ राइट टाइम हो पनि भन्छ नि त, ढ्याक्क बार सुसमाचारको वर्ष हो यो। अब हो नि हजुर बा, धेरै धेरै धन्यवाद हजुर बा, ल बा तँलाई पनि धेरै धेरै धन्यवाद सुनेर साथ दिइस्। ल म चाहिँ लागे ल बा, त्यहाँ दुई चार घरै छ प्रभुको बारेमा सुनाउन हिँडेको बिहान बिहानै। हुन्छ हजुर बा, म पनि मेरो साथीहरूलाई आज नत्र भोलि पक्कै पनि सुनाउँछु। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिठी पक्कै पनि तपाईँले सुन्नुभयो, स्टोरी कति राम्रो स्टोरी थियो, कति घटनाहरू छन् संसारमा, मानिसहरू देख्दा त एकदमै खुसी देखिन्छन् तर आन्तरिक रूपमा मानिसहरू निकै नै दुखी छन्। ती दुखी मानिसहरूको बीचमा, समस्या भएका मानिसहरूको बीचमा, तनावै तनाव भएको मानिसहरूको बीचमा पुग्ने समय चाहिँ तपाईँ र मेरो हो, पुग्नुपर्छ। परमेश्वरको आज्ञालाई पालना गर्नुपर्छ, उहाँले दिनुभएको महान आज्ञाहरू छ ती, त्यसलाई हामीले शिरोपर गरिकन त्यसलाई हामीले व्यवहारमा उतार्नु पक्कै पनि पर्छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, त्यहीँबाट प्रभुको प्रेम बाँडौं भन्दै, अब भने प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार अब्राहम पनि बिदा हुन्छु। धन्यवाद छैन।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका कुरा तपाईँलाई सुनाउन चाहन्छु। तिनले भनेका छन्, मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्मनलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन? यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशीला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समयभन्दा अबको समय अझै वफादारी भएर, इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठूलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुशीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नुपर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशु ख्रीष्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात ख्रिस्टियन पनि भन्न सकिँदैन, तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग
प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमान्दार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झै झगडाबाट अलग बसुन्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस तीन अध्यायको एक र दुई पदमा यसरी भनिएको छ, पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशू ख्रिष्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिस्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिकी अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र? इसाई नागरिक राज्यको व्यवस्था, शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक क्रिश्चियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय, सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ। यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नु भएको छ, किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ। व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र। परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशू ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक, अधिकारीहरू, सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन, नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओहदामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि, परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko
radio@gmail.com। हस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। शत्रुको ज्यान लिनु वा उसँग बदला लिनु भन्दा उसलाई क्षमा दिनु धेरै गाह्रो हुन्छ। हामी कसरी क्षमाशील हुन सक्छौ? अरूलाई क्षमा गर्ने शक्ति हामी कहाँबाट प्राप्त गर्न सक्छौ? यही हुनेछ आजको हाम्रो कुराकानीको विषय। कृपया ध्यान लगाएर सुन्नुहोला। म आशा गर्छु आजको सन्देशले निश्चय नै तपाईँलाई एउटा नयाँ जीवन जिउनलाई सहायता गर्नेछ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईलाई यो जानकारी गराउन चाहन्छु कि आत्मिक यात्रा लघु पत्रिका प्रकाशित भएको छ। यो 64 पेजको पत्रिकाले तपाईलाई धेरै ज्ञानका कुराहरू र अन्य जानकारी दिनेछ। यदि अहिलेसम्म तपाईले यो पत्रिका प्राप्त गर्नुभएको छैन भने आज नै यो पत्रिका उपहार स्वरूप प्राप्त गर्न हामीलाई एउटा पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिन्छ। आउनु सधैँ झै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

आफूले मन नपराएको व्यक्तिको सम्झना आउँदा मन अमिलो भएर आउँछ। मन नपरेको मानिसको लुगा पनि गनाउँछ भन्ने हाम्रो उक्ति पनि छ। कुनै भेलामा, सभामा, भेटघाटमा जाँदा आफूलाई मन नपरेको मानिस पनि त्यही देख्यौं भने हाम्रो अनुहारको उज्यालो पनि हटेर जान्छ, उडेर जान्छ। मानौ ढिँडो खाँदै गर्दा गतिलो ढुङ्गा भेटे जस्तो हुन्छ। मनमा खराब विचारहरू आउँछन्, अप्रसन्नता, कटुता उत्पन्न हुन्छ। सायद तपाईँले जीवनमा कुनै बेला यस्तो कुराको अनुभव गर्नु भएको छ होला। मन नपरेको मानिसलाई देखेपछि फुलेर हाँस्न पनि मन लाग्दैन, मनको उज्यालो झ्याप्प निप्छ, होइन त? यो कुरा सत्य हो कि यस संसारमा जिउँदा हामीले चाहेर पनि सबैसँग प्रेम र मित्रताको सम्बन्ध राखेर जिउनै सक्दैनौ, किनकि हामी सधैँ सबैलाई खुशी पारेर जिउन सक्दैनौ, न त अरूले नै हामीलाई सधैँ खुशी पार्न सक्छन्। हामीले यो सत्यतालाई सधैँ बुझेर जिउने गर्नुपर्छ। मानिस भनेको परिस्थितिको दास हो, तर पनि सत्य र जीवित परमेश्वरमा विश्वास गर्ने मानिस परिस्थितिको हुरीद्वारा बत्तिएर बेटुङ्गे भई कता कता पुग्दैन। विपरीत परिस्थितिमा पनि शान्त र सौम्य व्यवहार गर्नु आत्मिक मानिसको गुण हो, चरित्र हो। अचेल मानिसहरूको व्यवहार कस्तो भइरहेको छ त्यो हामी देख्न र जान्न सक्छौ सजिलैसँग। अरूले अलिकति केही गरिदिए भने फिटिक्कै पनि सहन सक्दैनन्। एउटाले दुईटा कुरा भन्यो भने अर्कोले बीसवटा कुरा भन्छ। कतिजना मानिसहरू जीवनभरि आफ्नो मनमा कटुता र रोष बोकेर जिउँछन्, अरूलाई पटक्कै क्षमा गर्न सक्दैनन्। क्षमा नदिएको कारण जीवनभरि झटपटाएर जिउँछन्, तर जीवनको अन्तिम घडीमा पुगेर उनीहरूका विचार परिवर्तन हुन्छन्। आज म तपाईँलाई यस्तै केही व्यक्तिहरूको बारेमा बताउन चाहन्छु जसले जीवनभरि कठोर ढुङ्गाको हृदय लिएर जिए, तर जीवनको अन्तिम घडीमा उनीहरूका विचार परिवर्तन भए। मित्र, तपाईँ जान्नुहुन्छ कि जब दुईजना व्यक्ति धेरै समयका निम्ति छुट्टिन लाग्छन् तब उनीहरू दुवैले आफ्नो मनका कुराहरू भन्छन्। यदि क्षमा माग्नुपर्छ भने त्यो बेला बडो नम्र भएर क्षमा माग्छन् एकअर्कासित। मैले देखेको छु काठमाडौँको विमानस्थलमा विदेशतिर जान लागेका मानिसहरू आफ्नो परिवारका सदस्यहरूसँग विदा लिन लागेका हुन्छन्। कोही आफ्नो प्रियलाई अँगालेर रोइरहेका हुन्छन्। विदाको घडी धेरै दुःखद हुन्छ। विदा हुने बेलामा, मृत्यु हुने बेलामा, छुट्टिने बेलामा एकजना व्यक्तिले भनेका कुरा अति नै महत्वपूर्ण हुन्छन्। मर्न लागेको व्यक्तिले भनेको कुरा सबैले ध्यान लाएर सुन्छन् र उसले भनेको कुरालाई धेरै महत्व दिइन्छ। एकजना व्यक्तिले उसको जीवनको अन्तिम क्षणमा भनेको कुराले उसको मनको अवस्था र उसको व्यक्तित्व, उसको मानसिकतालाई झल्काउँछ। धेरै वर्ष अघि एकजना नास्तिक थिए। नास्तिक भनेको परमेश्वरलाई नमान्ने वा परमेश्वरको अस्तित्वलाई अस्वीकार गर्ने, परमेश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास नगर्ने मानिसलाई नास्तिक भनिन्छ। डेभिड ह्युम भनिने मानिस त्यस्तै एक नास्तिक थिए। तिनी धेरै बुद्धिमान थिए। तिनी तत्त्वहरूको अध्ययन गर्ने एक ज्ञानी मानिस, तत्त्वज्ञानी। तिनले परमेश्वरलाई अस्वीकार गरे, परमेश्वरमा विश्वास गरेनन्, बरु परमेश्वरको गिल्ला गरे। मर्ने बेलामा तिनले के भने थाहा छ? तिनले यस्तो शब्द बरबराए, मलाई आगोमा हालिँदैछ, म आगोमा परेको छु। यसो भन्दा भन्दै तिनले आफ्नो प्राण त्यागे। अर्को एकजना नास्तिकले पनि जीवनभरि परमेश्वरको विरोध गरे, परमेश्वरको हाँसो उडाए। तिनले आफ्नो जीवनभरि नै परमेश्वरको अस्तित्व छैन भनी प्रचार गरे, तर मर्ने बेलामा तिनले भने, म परमेश्वर र मानिस दुवैद्वारा त्यागिएको छु, म आगोको कुण्डमा गइरहेको छु, हे प्रभु यीशु मलाई क्षमा गर्नुहोस्। यसो भन्दै तिनी धुरु धुरु रोए र आफ्नो प्राण त्यागे। तिनको मृत्युपछि तिनको सेवा गर्ने नर्सले भनिन्, मलाई जति पैसा दिए पनि म यस किसिमको मृत्यु हेर्न चाहन्न।
अबदेखि उसो म यस प्रकारको मृत्यु कहिल्यै पनि हेर्न चाहन्न। एक विद्वान नास्तिकको मृत्यु यस्तो प्रकारले भएको थियो। तिनको कथा जीवनका यी अन्तिम शब्दहरू सुन्दा हामी तिनको जीवन कुन प्रकारको थियो भनी अन्दाज लगाउन सक्छौ। पवित्र ग्रन्थ बाइबलबाट एउटा खण्ड पढेर तपाईँलाई सुनाउन चाहन्छु। लेखिएको छ, जब तिनीहरू खप्परे भनिने ठाउँमा आए तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र ती अपराधीहरू मध्ये एउटालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। प्रभु येशूलाई क्रूसमा झुन्डाइयो। सायद तपाईँको मनमा प्रश्न आउँछ होला, किन येशूलाई खुवाउन सक्छौ। पवित्र ग्रन्थ बाइबलबाट एउटा खण्ड पढेर तपाईँलाई सुनाउन चाहन्छु। लेखिएको छ, जब तिनीहरू खप्परे भनिने ठाउँमा आए तब त्यहाँ तिनीहरूले

आत्मा गर्नको निम्ति क्रूसमा मर्नु भएको हो। उहाँलाई क्रूसमा चढाउनेहरूलाई प्रभु येशूले गाली गर्नु भएन, सराप्नु भएन, बरु उहाँले उहाँलाई मार्ने मानिसहरूले क्षमा पाउन् भनी बिन्ती गर्नुभयो। उहाँले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले के गर्दैछन् थाहा छैन। उहाँले पनि तिनीहरूलाई क्षमा दिनुभयो। तिनीहरूले आफ्नो कुकर्मको दण्ड नपाउन् भनी उहाँले परमेश्वरसँग बिन्ती गर्नुभयो। हामीले पनि मनको यस्तो कोमलता पाउनुपर्छ। प्रभु येशूले तपाईँ र मलाई पनि क्षमा गर्नुहुन्छ। हामीले जानी जानी वा अन्दाजमा गरेका सबै पापहरू उहाँले जान्नुहुन्छ, हाम्रा अपराधहरू उहाँले जान्नुहुन्छ, तैपनि उहाँले हामीलाई क्षमा गर्नुहुन्छ, क्षमा दिनुहुन्छ। प्रभु येशूले हामीबाट यस्तै आशा राख्नुहुन्छ। हामीले पनि अरूलाई क्षमा गरेको उहाँ मन पराउनुहुन्छ। येशू संसारमा पापीलाई नाश पार्न आउनुभएको होइन, तर तिनीहरूलाई बचाउन आउनुभएको हो। यो कुरा सुन्दा हृदयमा कति शान्ति हुन्छ, होइन त? धेरै मानिसहरूले पापीलाई, पापलाई नाश पार्न खोज्छन्, तर अचम्मको कुरा, प्रभु येशूले पापलाई घृणा गर्नुहुन्छ तर पापीलाई बचाउनुहुन्छ। हामी सबै उहाँका छोराछोरीहरू भएको कारण उहाँ हामीलाई नाश पार्न चाहनुहुन्न। उहाँ हाम्रो शत्रु होइनन्, तर प्रेमिलो पिता हुनुहुन्छ। प्रभु येशूले भन्नुभएको छ, अरूलाई दोष नलगाऊ र तिमीहरूलाई पनि दोष लगाइने छैन, क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिने छ। हामीले यो संसारमा बस्दा रहँदा अरूलाई क्षमा गर्नुपर्छ भन्ने इच्छा येशू गर्नुहुन्छ। हामी क्षमाशील प्रभु येशूलाई चिन्ने कोसिस गरौं। अघि सुरुमा मैले नास्तिक विद्वानहरूको विषयमा बताएँ, जसले जीवनभरि परमेश्वरलाई अविश्वास गरे तर जीवनको अन्तिम घडीमा परमेश्वरलाई पुकारे। परमेश्वरले उनीहरूलाई पनि क्षमा दिनुहुन्छ। क्षमा गर्ने शक्ति प्रभु येशूले नै हामीलाई दिनुहुन्छ, किनभने हाम्रो जीवनमा आफैमा यी शक्तिहरू छैनन्। हामीले उहाँलाई चिन्यौं भने, उहाँका शिक्षा पालन गर्यौं भने हामीमा अरूलाई क्षमा गर्ने शक्ति आउनेछ। अरूलाई क्षमा गरेर जिउनु, यो जस्तो सुन्दर जीवन अरू हुँदैन। क्षमादान दिएको जीवन हलुको हुन्छ। हामीलाई यदि परमेश्वरले क्षमा गर्नु भएन भने हाम्रो अवस्था अति खराब हुनेछ। हामीले गरेका पाप र अपराधहरू गम्भीर छन्, तर परमेश्वर हामीलाई दण्ड दिँदा रमाउनुहुन्न। बरु हामीले गलत बाटो त्यागेर उहाँको पछि लाग्यौं भने उहाँ रमाउनुहुन्छ। प्रभु येशूले भन्नुभयो, हे सबै मेहनत गर्ने र गरुङ्गो बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। यदि तपाईँलाई आफ्नो जीवनमा विश्राम चाहिएको छ भने आज नै यो निम्तोलाई आफ्नो जीवनमा स्वीकार गर्नुहोस्। याद गर्नुहोस्, यो जीवन तपाईँकै हो र निर्णय पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले बिदाई दिइसकेको छ, तर आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छन् वा तपाईँ आत्मिक यात्रा लघु पत्रिका प्राप्त गर्न चाहनुहुन्छ भने आज नै मलाई लेख्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।
1: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
0: पानी पर्दा गुनासो नगर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 34 यहाँलाई स्वागत छ। जब तपाईसँग आधा गिलास मन पर्ने पेय

0: पदार्थ हुन्छ। यसलाई हेर्ने दुई तरिकाहरू छन्। तपाईँ या त भन्न सक्नुहुन्छ कि गिलास आधा भरिएको छ, वा तपाईँ यसलाई आधा खाली भन्न सक्नुहुन्छ। तपाईँको हातमा तपाईँको मन पनि पेय पदार्थको आधा गिलास भएकोमा तपाईँ कृतज्ञताको मनोवृत्ति राख्न सक्नुहुन्छ वा तपाईँ गुनासो गर्न सक्नुहुन्छ, किनभने तपाईँको पेय पदार्थ आधा सकिएको छ। यो एउटा सरल उदाहरण हो जसले प्रत्येक दिन हामीले महसुस गर्ने आनन्द वा दुःख निर्धारण गर्न हाम्रो मनोवृत्ति कति महत्वपूर्ण छ भनेर देखाउँछ। हामी सबैले जीवनमा नकारात्मक परिस्थितिहरूको अनुभव गर्छौ। ती परिस्थितिहरूसँग व्यवहार गर्ने हाम्रो दृष्टिकोणले हामी आनन्दले भरिएको जीवन बाँचिरहेका छौ कि दुःख र शोकले भरिएको जीवन बाँचिरहेका छौ भन्ने कुराको निर्धारण गर्छ। फिलिपीको पुस्तक 2:14 गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाऊ। केही मानिसहरू जीवनका सबै साना कुराहरूको बारेमा गुनासो गर्न खोज्छन् जुन उनीहरूले चाहे अनुसार चलिरहेको छैनन्। तिनीहरू मौसमको बारेमा हिजो राति पर्याप्त निन्द नपाएकोमा र मानिसहरूले उनीहरूसँग कस्तो व्यवहार गरिरहेको छन् भन्ने बारेमा गुनासो गर्छन् र तिनीहरूको गुनासोहरूको सूची लामो समयसम्म चलिरहन्छ। गन्तीको पुस्तक 11:1 यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूको विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो तब उहाँको क्रोध तन्क्यो र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो। धेरै गुनासो गर्ने मानिसहरूको बारेमा परमेश्वरले के सोच्नुहुन्छ भन्ने कुराको स्पष्ट संकेत यस बाइबल पदले दिन्छ। यो व्यवहार देखेर उहाँ धेरै रिसाउनुहुन्छ। एफिसीको पुस्तक 4:29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। हाम्रो मुखबाट निस्किने शब्दहरू सधैँ सकारात्मक हुनुपर्छ जसले हाम्रो कुरा सुन्नेहरूलाई सुधार गर्न मद्दत गर्नेछ। याकुबको पुस्तक 3:5-9 त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराहरूको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको छिल्काले ठूलो मन पनि स्वाहा पार्दछ। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सताप्दछौ। प्रिय श्रोता, हामी प्रत्येकसँग परिस्थितिहरूमा कसरी प्रतिक्रिया दिने भन्ने छनौट छ। हामी परमेश्वरका प्रतिज्ञाहरू स्वीकार गर्न र आभारी रहन छनौट गर्न सक्छौ, वा हामी हाम्रो परिस्थितिको बारेमा गुनासो गर्ने छनौट गर्न सक्छौ। जब पानी पर्छ हामी भिज्यो भनेर गुनासो गर्न सक्छौ, वा हामी त्यो वर्षाको सकारात्मक पक्षहरूमा ध्यान केन्द्रित गर्न सक्छौ, जस्तै किसानहरूले आफ्नो बाली उब्जाउन पानी पाउँछन्। हाम्रो मनोवृत्तिले जीवनमा हामीले यात्रा गर्ने दिशा निर्धारण गर्छ। जब हामी कृतज्ञ हुने मानसिकतासँग मिल्न हाम्रो सोच परिवर्तन गर्छौ र हामी हाम्रो परिस्थितिलाई परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरूबाट आउने दृष्टिकोणबाट हेर्छौ, तब हामी आनन्दले भरिएको जीवन बिताउन सक्षम हुन्छौ। हाम्रो दिमाग एक शक्तिशाली उपकरण हो। जब हामी हाम्रो सोच परिवर्तन गर्छौ हामी हाम्रो कार्यहरू परिवर्तन गर्छौ, र जब हामी हाम्रा कार्यहरू परिवर्तन गर्छौ हामी हाम्रो भविष्यको मार्ग परिवर्तन गर्छौ। रोमीको पुस्तक 8:28 हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। प्रिय श्रोता, नकारात्मक परिस्थितिहरूलाई सकारात्मक सोचका साथ व्यवहार गर्नुहोस्। तपाईँलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्दै कृतज्ञ रहनुहोस् र उहाँले तपाईँको जीवनको लागि अँध्यारा क्षणहरूमा तपाईँलाई मार्गदर्शन गर्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: आछि नेनादी कुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। सफल जी द थथम अनुशासित जु जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यो जीवनिया छेन श्रृंखला भाग 24 के छि सकसित न लसकुस पुलिस न अनुशासन या त बाम लागु खगो ताकि इम्स ठुकी या त छिचेगु कुत याई तदङ्गु सफलता क्या त अनुशासनमा धका इम्स साहेद वो साइके मफु अनुशासनहीन मनुटेस परिस्थिति थ त लादे यागु प्रभाव या त प्रतिरोध याई अले थगु जीवने लगभग गप्ले न नियन्त्रण दैमखु मेपिन्छ छु या धका धाल दासा इम्स मत्तिक प्रतिक्रिया बियाचुनी छ थथम अनुशासन मयासा संसान छङ्गु नीति याई अनुशासित मनुतेस थगु हे मूल्य मान्यता नालाकाई अले इमगु उगु मूल्य मान्यता आधारित ज्याख वो प्रतिक्रिया ले छिगु जीवन या त नियन्त्रणे ते बले अनुशासन देके मागु तस्क महत्वपूर्ण जुई विशेष याना छिगु भविष्य या नीति यो पि नियलमेपि अनुशासन ताठेगु अर्थ सुख भविष्य थ त यक्कु त दङ्गु उपलब्धि पाखे निर्देशित याए त तत्काल सन्तुष्टि या त लिपा लागेको क्षमता ख ठुकी अप दीर्घकालीन फाइदा क्याए त छित मागु ख या त अल्पकालीन रूपमा स्थगित यायगु न समावेश दु नापाङ्गु कोरन्थी गुगु अध्यायु निगु निपेङ्गु पटके धाटगुदु भ्या वनेगु कासे फुक्क मनु त भ्या वने तर नापाङ्गु सिर्पा धासा छमसित जक्क दै धका छमिसन स्युला उखी सिर्पा क्याएर भ्या वनेगु कुत यानाचो छक छिए छु प्राप्त याइगु धका निर्णय या ढुङ्गा उगु लक्ष्य थगु यक्कु यी व कुत लगानी याना दिस नापाङ्गुको रन्थी गुगु अध्यायु नि न्याको पत्के धयाटगुडु न्याको कासा वती काइपी मनुतेस नापा लाकन नसा जुया वनिगु शिर्पा क्याएत निखियन झ कुत याना सुनि अछे हे झिसन ना सुया वनिगु शिर्पा क्याएत कुत यायमा परमेश्वर व ख्रिस्ट येशु लिसे स्वापु मधुनी मनुतेस न सांसारिक लक्ष्य पुगुङके त अनुशासन छेली अनुशासन या नीति छगु निश्चित शिर्पा या नीति ध्यान बिमा अले ठुकिया क्या त छ यक्कु कुत यामा नापाङ्गु कुरन्थी गुगु अध्यायु नि खुगु पत्य धाटकु दु अज्यागुली निशाना ठेङ्गे त भ्यामुने जी फे मुक्का नकिथे जक्क मैना छु लक्ष्य प्राप्त याइगु धका निर्धारण याइगु दुङका अनुशासन लागु याइगु यी वोगुदु उखियाना छिगु लक्ष्य थेङ्की फै नापाङ्गु कुरन्थी गुहु अध्यायु नि नेगु पत्के धाया त गुदु जी थगु मया त दाया वया त तया सुना थथे मयासा मेपिन त जक भिङ्गु ख न्यङ्का जी थहे शिर्पा क्या बम रिमुखु येशु ख्रिस्ट लिहा वैबले परमेश्वर वया त अनन्त शिर्पा व्याधि धका सिका प्रेरित पावल थगु आत्मिकी जीवन अनुशासन लागु याना दिल वो थगु व्यक्तिगत जीवन या त नीति येशु व्याधिगु बोलावट पुङ्के त थ त अनुशासित या त अथिए खना उखिया नीति त धङ्गु त्याग यायमा झिसन अथिहे यायगु बुद्धिमानी जुई कोल हर्ट नामे चम छम ल्यामदु गुम अमेरिका जन्मजुगु ख वैकल 1500 मिटर या प्रतिस्पर्धी ख 2024 या ओलम्पिक कासाया जुगु ज्याजोले वोटी काइगु आज तगु ख विश्व चपी कासामी दुगु ठ्या थुगु कायसा निति वया त लेगु ख कोल थगु कासा त्याकी धका आशा मयागु ख समाचार भिडियो व खेलकुद च्याम्पियनसिप उगु कासे मेपी निसे कायसा त्याकेगु सम्भावना अप्प दुगु धका दु कासा मेपी अन्तिमे ल्याबे ठेङ्के त व्यावना चङ्गु इले पोल हर्क मेपी निम कासा मेपिन त पार्याना नापा सिदेगु लाइने पार यागु ख व त धङ्गु अनुशासने नाप नाप मिठिया थाकुग परीक्षण वया त सफलताय शिखरे यङ्कल ओलम्पिक कासा स्वर्ण पदक त्याकुगु ख यो पि नियनमेपी छि जीवने गन हुने थिएन छि छिगु प्राप्त यागु आशा याना दिया यदि छि मेहनत अनुशासन या माध्यम थ त मागु खया नीति राणा दि मखुसा अले थ त मव धका गुनासो याए मते छिगु जीवनया नीति परमेश्वर बिया दिगु अजु चाहे पुगु लक्ष्य पुङके त थ थम अनुशासित जुगु ल्या दिस थया वचन नेना दिगुनी छित परमेश्वर सुब्याबीमा जय मसी
3: नेनामेपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं। कार्यक्रम मधुर संगीतको साथमा आज बिहिबार हो। हामी मधुर संगीतमा निकै मिठा मिठा भजनहरू तपाईँ माझ प्रस्तुत गर्ने गर्छौं र आज पनि त्यस्तै मिठा मिठा भजनहरू हामीसँग रहेका छन् र प्राविधिक मित्र विजय जिल्ला पनि धन्यवाद दिँदै कार्यक्रमको शुरूआतमा रोहित थापाले गाउनु भएको भजन राख्न चाहन्छु।

निकै अर्थपूर्ण भजन हामीले सुन्यौं, बिहानीको सूर्य जस्तै परमेश्वरको महिमा करूणा हाम्रो जीवनमा छ भनेर रोहित थापाज्यूले गाउँदै हुन्छ। कार्यक्रम मधुर संगीतमा अर्को भजन राख्न चाहन्छु, सलोमी तिमोथीज्यूले गाउनुभएको एक बिहान एक साँझ।

साँझ रहन पाऊ। सलमी तिमोथीज्यूको आवाजमा निकै अर्थपूर्ण भजन अनि एकदम मिठो भजन हामीले सुनेका छौं। बिहानको समयमा परमेश्वरको साथ रहनु, परमेश्वरको उपस्थितिमा जीवन बिताउनु, समय बिताउनु चाहिँ महत्वपूर्ण छ भनेर भजनले भनिरहेको छ। अब हामी प्रज्वल रामतेलको आवाजमा एउटा भजन सुन्छौं, फेरि यो समय निकै नै सुन्दर भजन राख्दैछौ।

श्रोता एभेन्जेल सुन्नुहुन्थ्यो कार्यक्रम मधुर संगीत। समय सकिएको छ, हामी केही भजनहरू एउटा भजन चाहिँ राखेर म बिदा हुन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद, तपाईँहरू सबै सुन्ने श्रोताहरूलाई पनि धन्यवाद दिँदै म भने छुटिन्छु। धन्यवाद।

0: Hello, and J Masi. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स.
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू.
3: यशुको उदाहरण. नमस्ते तथा जय मसीह. म जोनी एरिक्सन टाडा. म भन्न चाहन्छु, सधैँ धन्यवादको मनोभावमा रहिरहनु एउटा लडाई हो. यो साँच्चै एउटा लडाई हो, किनभने हाम्रो स्वाभाविक प्रवृत्ति धन्यवाद दिने खालको हुँदैन. तर जब हाम्रो हृदयमा धन्यवादको भावना जगाउने कुरा आउँछ, तपाईँले परमेश्वरमा सन्तुष्ट रहनका लागि लडाई लड्नै पर्छ. अर्थात जन पाइपरले सधैँ भन्ने कुरा यही हो, मैले परमेश्वरका बारेमा अध्ययन गर्न धेरै समय बिताउनु पर्छ, अनि मेरो अपाङ्गताका बारेमा खोजबिन गर्न वा इन्टरनेटमा दीर्घकालीन दुखाइ बारे खोज्न कम समय दिनुपर्छ. मैले परमेश्वरका प्रतिज्ञाहरूबाट आफूलाई आत्मिक रूपमा बलियो र तृप्त बनाउनु पर्छ. अस्ति भर्खरै मैले त्यसै गरे. म जनी र साथीहरूको कार्यालयमा थिएँ र मैले बाँध्ने बेल्ट, अर्थात शरीरलाई कसेर अडाई राख्ने एक प्रकारको सर्जिकल सपोर्ट बेल्ट, जसले मलाई सिधा बस्न र गहिरो सास फेर्न मदत गर्छ, त्यसले मेरो कमरमा पोलिरहेको थियो. त्यसैले मैले मेरो साथीलाई व्हीलचेयरमा मेरो बस्ने आसन मिलाइदिन भने, तर आधा घण्टा पनि नबित्दै कमर फेरि दुख्न थाल्यो. त्यसैले मैले त्यो बेल्ट अलिक खुकुलो पारे, तर त्यसपछि मलाई सास फेर्नै गाह्रो भयो. अन्तत दिक्क भएर मैले कपड़ा फेर्ने कोठाको सानो ओछ्यानमा पल्टिनका लागि मदत मागे. त्यहाँ पल्टिरहँदा मैले हार र निराशाका भावनाहरूसँग लड्नु पर्थ्यो, तर मलाई थाहा थियो कि मैले तितोपनलाई हुँदैन भन्नु मात्र पर्याप्त थिएन, मैले परमेश्वर र उहाँका प्रतिज्ञाहरूलाई हुन्छ भन्नुपर्ने थियो. किनकि धन्यवादको मनोभाव बढ़ाउने र आफ्नो आत्मिक सन्तुलन कायम राख्ने यो नै एउटै मात्र उपाय हो. हाम्रो जीवनको उद्देश्य हारका भावनाहरू वा म यी सबबाट दिक्क भइसके वा यस्तै नराम्रो हुँदा मलाई साह्रै रिस उठ्छ भन्ने विचारहरूसँग लड्नु मात्र होइन, कदापि होइन. तपाईँले ती नकारात्मक कुराहरूसँग लड्नु त पर्छ नै, तर सत्य कुराहरूका लागि पनि लड्नुपर्छ, जस्तै परमेश्वरका प्रतिज्ञाहरू. त्यसैले जब मेरो साथीले मलाई केही बेर आराम गर्न दिइन् र म ओछ्यानमा पल्टिरहेकी थिए, मैले परमेश्वरका बारेमा सत्य ठानेका धेरै कुराहरू आफ्नो मनमा दोहोऱ्याए. त्यहाँ पल्टिएर मैले सोचे, येशु, मलाई थाहा छ उहाँले मलाई कहिले छोड्नुहुने छैन न त त्याग्नुहुनेछ, अनि मलाई थाहा छ उहाँले मेरो जीवनको लगाम एक सेकेन्डका लागि पनि आफ्नो हातबाट छोड्नुहुन्न. मलाई थाहा छ मेरो भलाई गर्नु नै परमेश्वरको निरन्तरको इच्छा हो, अर्थात मेरो आत्मामा धैर्य, सहनशीलता र आत्मनियन्त्रण जस्ता असल गुणहरू फलोस फुलोस भन्ने उहाँको इच्छा हो. अनि अन्तत व्हीलचेयरमा फेरि बस्नु अघि यसले मेरो लागि लड्नु भएको त्यो ठूलो लड़ाईलाई सम्झन मैले प्रयत्न गरे. यीशु ख्रिस्ट आराम र सुख सुविधा बिना रहनुभयो ताकि मैले सान्त्वना र आराम पाउन सकू. उहाँले आफ्नो आनन्दलाई पछाउनुभयो ताकि म दुःख भोग्दा पनि उहाँको आनन्दमा सहभागी हुन सकू. उहाँले स्वेच्छाले एक्लोपन रोज्नुभयो ताकि मेरो पीड़ामा म कहिले एक्लो हुन नपरोस्. अनि अन्तत यीशु जब यस पृथ्वीमा हिँड्नुभयो, उहाँको दुःखमा साथ दिने कोही साँचो संगी थिएन. उहाँलाई सबैभन्दा बढ़ी खाँचो परेको समयमा उहाँका घनिष्ठ मित्रहरूले पनि उहाँलाई त्यागेका थिए. त्यसैले उहाँ संगति बिना रहनुभयो ताकि मैले संगतिको आनन्द लिन सकूं. मेरो उद्धारकर्ताका बारेमा यी सबै कुराहरू मनन गर्दा मात्रै पनि मेरो हृदयमा ठूलो धन्यवाद र कृतज्ञता भर्नका लागि पर्याप्त थियो. अनि जब म व्हीलचेयरमा बसेर काममा फर्किए, मेरो मनको दिक्कपन हराइसकेको थियो, मेरो आत्मा शान्त थियो. के कुनै परीक्षा वा कष्टले परमेश्वरप्रतिको तपाईँको विचारलाई अमिलो वा तितो बनाइरहेछ, मनमा शंकाहरू उब्जाइरहेछ? त्यसो भने मित्र, लड्नुहोस्। निराशा र हारका विरूद्ध मात्र होइन, तर परमेश्वरमा सन्तुष्ट रहनका लागि लड्नुहोस्। उहाँका प्रतिज्ञाहरूमा विचार गर्नुहोस्। येशु तपाईँको निम्ति कति असल हुनुभएको छ भन्ने कुरा ठूलो स्वरमा दोहोर्याउनुहोस्, अनि धन्यवादको मनोभाव आफै आउनेछ। याद राख्नुहोस्, जब तपाईँ ख्रिस्टमा सन्तुष्ट र पूर्ण हुनुहुन्छ, जब उहाँलाई नै आफ्नो लागि पर्याप्त देख्नुहुन्छ, तब धन्यवादको भावनाले सधैँ तपाईँको हृदयमा विजय पाउनेछ। जनी र साथीहरूमा आजका लागि यी सुन्दर विचारहरू. आमेन.
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुले नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं, र प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं, र कार्यक्रम मार्फत विशेष गरिकन हामी तपाईँसँग कुराकानी गर्छौं, र हामी धन्यवाद दिन्छौं ती व्यक्तित्वहरूलाई सम्झेर जसको योगदान हाम्रो जीवनमा कुनै न कुनै समयमा छ, र हामी ती कुराहरूलाई सम्झिएर एकदमै धन्यवादी भइरहेको छ। कुनै न कुनै समयमा कुनै न कुनै तवरबाट हामीलाई प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता गर्नुहुने व्यक्तिहरूलाई हामी सम्झिनेछौं, र एक मुष्टमा हामी उहाँहरूलाई धन्यवाद दिँदै आइरहेको छौं। र आज पनि यसरी नै तपाईँले साथ दिन सक्नुहुनेछ, र हाम्रो फोन नम्बर रहेको छ 01447074 01447074, र अनलाइन मार्फत फोन गर्नुहुने श्रोता तपाईँले वाट्सएप कल गर्न सक्नुहुनेछ। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024446 हाम्रो वाट्सएप नम्बर रहेको छ, र फोन गर्न सक्नुहुनेछ, धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ, धन्यवाद दिन सक्नुहुनेछ। कार्यक्रम अवधिभर हामी तपाईँलाई यसरी जानेछौ, र तपाईँले पनि साथ दिन सक्नुहुनेछ। र एउटा गीतबाट कार्यक्रमको शुरूआत हामी यो समय गर्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी दिदी।
0: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म आरामै छु, तपाईँलाई कस्तो छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कार्यक्रम मार्फत तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
1: म सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरले आजको दिन दिनुभएको छ, आजको जीवन दिनुभएको छ। कति मानिसहरूले जीवन देख्नु पाएको छैन, अनि मैले चाहिँ जीवन पाएको छु, नयाँ जीवन, नयाँ सास है। अनि परमेश्वरको महिमा गर्न मैले पाएको छु, हजुरहरूसँग बोल्ने मौकाहरू पाएको छु। कति मानिसहरूले चाहिँ गुमाएको छ यो समयहरू, चाहन्छु भन्दा पनि पाएको छैन, तर मैले पाएको छु, हामीले पाएका छौँ। अनि प्रभुलाई नै धन्यवाद दिन्छु विशेष, अनि तपाईँलाई धन्यवाद, हाम्रो टेक्निसियन उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, गुडनिज एफएम होल परिवारलाई मेरो हृदयदेखि धन्यवाद भन्न चाहन्छु, जतिजनाले सुनिराख्नु भएको छ उहाँ सबैजनालाई धन्यवाद भन्न चाहन्छु, अनि जतिजनाले फोन गर्नुहुन्छ उहाँहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु। जस्तै चन्द्रमाया दिदीलाई धन्यवाद भन्न चाहन्छु, हाम्रो पम्पा रोका दिदीलाई धन्यवाद भन्न चाहन्छु, हाम्रो चितलाङको के अरे पम्पा गोपाली दिदीलाई धन्यवाद भन्न चाहन्छु, अनि हाम्रो अर्जुन प्रधान उहाँ साथीलाई धन्यवाद भन्न चाहन्छु, हाम्रो सुमन राई दाईलाई धन्यवाद भन्न चाहन्छु, अनि सारा तामाङ दिदीलाई धन्यवाद भन्न चाहन्छु, के अरे अर्को के भन्छ हाम्रो हरिबहल के भन्ने दाजुलाई धन्यवाद भन्न चाहन्छु, अनि हाम्रो रिमाल के रिमाल थियो उहाँ सङ्गीता रिमाल दिदीलाई, हजुर सङ्गीता रिमाल दिदीलाई पनि धन्यवाद भन्न चाहन्छु, अनि हाम्रो जतिजनाले फोन गर्नुहुन्छ उहाँहरू सबैजनालाई हृदयदेखि नै सम्झिन चाहन्छु, जय मसी, अनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: हजुर नैनाजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि, एकदमै खुसी लाग्यो। र यसलाई छुटौँ हामी, जय मसी।
1: हजुर धन्यवाद, जय मसी दिदी।
0: हजुर नैना थापाजी हुनुहुन्थ्यो, कार्यक्रम मार्फत उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ र आफूले हृदयदेखि नै धन्यवाद दिन चाहनुभएका व्यक्तिहरूलाई उहाँले सम्झाउनु भएको छ। पालो तपाईँको फोन गर्न सक्नुहुनेछ र फोन गर्नु भएर तपाईँले पनि आफ्ना धन्यवादका कुराहरू कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ र फोनलाई एकदमै खुला रहेको छ, 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ, 98-023-44-646 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ हामी समय तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जय श्री पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: निस्केरको वचन प्रचार गर्दै बोडी भन्छ नि बोडे भन्ने ठाउँमा मेरो आफन्त हुनुहुन्छ अनि त्यहाँ आएको मेरो यहाँ नन्नको श्रीमान चाहिँ बिरामी हुनुहुन्छ, ऊ प्रेसरले हानेर बोली पनि आउँदैन, बोली पनि बन्द भएछ अनि खुट्टाहरू पनि चल्दैन अनि जाउँदा चाहिँ सुनिरहनु भएको छ गुर्नी जाठमै परिवार गुर्नी जाठमै सुनिरहने साथीहरू सबैलाई प्रार्थनाको माग गर्दछु। नकुल भण्डारी हो उहाँको नाम चाहिँ र मेरो नन्न प्रतिमा भण्डारीलाई पनि सुगर बढेर सुई हाल्नुपर्ने भएर छ, अनि छापाहरू यहाँ प्रार्थना गर्न आएको हजुर, अनि सबैलाई प्रार्थनाको अनुरोध गर्दछु। प्रतिमा भण्डारी र नकुल भण्डारीको लागि प्रार्थना गरिदिन अनुरोध गर्दछु। परमेश्वरलाई धन्यवाद आजको दिन यो ठाउँमा सुरक्षा साथ ल्याउनु भयो, प्रार्थना गर्ने मौका समय दिनुभयो र उहाँहरूसँग भेटघाट गर्ने मौका समय मैले पाएँ। अनि मेरो श्रीमानलाई कोठामा एक्लै छोड्नलाई अलि हुँदैन अनि सँगसँग लिएर हिँड्छु, डोडाएर हिँड्छु। अनि परमेश्वरलाई धन्यवाद मेरो श्रीमानलाई स्याहार्ने मौका समय मैले पाएँ। प्रभुलाई धन्यवाद सर्वप्रथम आजको दिन अनि हजुरसँग कुराकानी गर्ने धन्यवाद चक्राउने मौका समय मैले पाएँ। अनि गुरुजान परिवार सबैलाई धन्यवाद, ज्ञानी मिश्रलाई धन्यवाद, अग्रेव सरलाई धन्यवाद टक्राउँछु, टाटन गुरुङ सरलाई धन्यवाद टक्राउँछु, अनि सुनिल सरलाई धन्यवाद टक्राउँछु, टेक्निसियन मिसलाई धन्यवाद टक्राउँछु, अनि सुजन घिमिरे सरलाई धन्यवाद टक्राउँछु, समीर भली सरलाई धन्यवाद टक्राउँछु, गुरुजान परिवारलाई एकदमै सम्मानको साथ आदरको साथ धन्यवाद टक्राउँछु। हजुरले त्यहाँबाट बाँड्नु भएको ज्ञानदेखि बेलुकासम्म त्यो वचन प्रचार वचन लिएर आउनुहुन्छ, 6:30 बजे मुक्तिको मार्ग भन्ने लिएर आउनुहुन्छ, उहाँहरूलाई पनि एकदमै धन्यवाद, एकदमै आशिषमय म एकदमै आशिष पाएको छु। मुक्तिको मार्ग चलाउने सरहरूलाई पनि एकदमै धन्यवाद चक्राउँछु, सबै कार्यक्रम चलाउने परमेश्वरको जन छोराछोरीहरूले वचन लिएर आउनुहुन्छ उहाँलाई एकदम धन्यवाद। हजुरले बाँड्नु भएको त्यो वचन अनुसार त्यो कार्यक्रमबाट म एकदमै आशिष भएको छु, आशिषमय भएको छु। मैले परमेश्वर भन्दा दाहिने बायाँ कतै पनि लागेको छैन, मेरो दुःखलाई सम्झिन्न, मेरो सुखलाई सम्झिन्न, मेरो हाँसोलाई सम्झिन्न, मेरो रोगनलाई सम्झिन्न, परमेश्वरलाई मात्र सम्झिने मैले त्यस्तो आशिष पाएको छु। हजुर सबैलाई सम्मानको साथ आदरको साथ धन्यवाद टक्राउँछु र सुनिरहने साथीहरू गुन्युमा भाग लिने साथीहरू अस्ति डाँडाको प्रार्थनामा डाँडाको प्रार्थनामा भेला हुने साथीहरू सबैलाई एकदमै धन्यवाद, दुवै हात जोडेर सम्मानको साथ आदरको साथ धन्यवाद गर्छु। त्यो डाँडाको प्रार्थनामा ओछ्याउनेहरू लिएर आउने खानेकुराहरू बोकेर लिएर आउने बिहानदेखि बनाई चुलाई लिएर आउने साथीहरूलाई एकदमै परमेश्वरले आशीर्वाद दिनुभएको भन्दै म धन्यवाद गर्छु। दुवै हात जोडेर सम्मानको साथ आदरको साथ धन्यवाद गर्छु। अनि मेरो भक्तपुर मण्डली परिवार पाँचखाल मण्डली परिवारलाई धन्यवाद गर्छु। मेरो निम्ति प्रार्थना गरिदिनुहुन्छ, मेरो निम्ति प्रार्थना नगरिदियो भने देशको समस्याको लागि देशको अहिलेको हालको लागि प्रार्थना गर्नुहुन्छ, हाम्रो विश्वासीको लागि प्रार्थना गर्नुहुन्छ, हाम्रो परमेश्वर नचिनेकोहरूको हाम्रो परिवारको लागि प्रार्थना गरिदिनुहुन्छ, उपवासपछि प्रार्थना गर्नुहुन्छ, उहाँहरू परमेश्वर जन छोरीहरूलाई विदेशमा भएका स्वदेशमा भएका सबै परमेश्वर जन छोरीहरूलाई एकदमै सम्मानको साथ आदरको साथ म धन्यवाद टक्राउँछु। गीत भजन गाउने रेकर्ड गर्ने लेख्ने सबै सर्जकहरूलाई गायक गायिकाहरूलाई म्युजिसियनहरूलाई पनि एकदमै धन्यवाद टक्राउँछु। उहाँले गाएका गीतहरू स्वर लयबाट र लेखेको शब्दहरूबाट म एकदम आशिषमय भएको छु। एकदमै उहाँलाई पनि धन्यवाद गर्छु, सम्मान गर्दै आदर गर्दै म धन्यवाद गर्छु। म उहाँहरूको लागि सधैँ प्रार्थना गर्छु, गुणी कार्यक्रमको लागि, गुणी कार्यालयको लागि र बिहानदेखि बेलुकासम्म कार्यक्रम चलाउनेहरूको लागि म प्रार्थना गरेको छु। साथीहरू सबैले प्रार्थना गरिदिनुहुन्छ, उहाँहरू सबैजनालाई एकदमै आदर गर्दै सम्मान गर्दै म धन्यवाद गर्छु। मिस मेरो नकुल भण्डारी प्रतिमा भण्डारीको लागि प्रार्थनाको माग गर्दै हजुरलाई धन्यवाद टक्राउँदै परमेश्वरलाई फेरि पनि मुरी मुरी धन्यवाद टक्राउँदै बिदा हुन्छ हजुर।
0: हजुर हुन्छ, एकदमै हामी प्रार्थनामा सम्झिनेछौँ पम्पाजी र धेरै धेरै धन्यवाद तपाईँलाई पनि फोन गरेर साथ दिनुभएको लागि। अहिलेलाई छोटो हामी
1: हजुर
0: पम्पा रोकाजी हुनुहुन्थ्यो र उहाँले प्रार्थनाको विषय राखेर पनि जानुभएको छ र धन्यवादको विषयमा विशेष उहाँले धन्यवाद दिएर जानुभएको छ र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो जय मसी मिस।
0: जय मसी, हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ?
2: मेरो चाहिँ अलिकति हातको समस्या भइरहेछ, अरू ठिक छु।
0: एकदमै स्वास्थ्य,
2: हातले त्यो चिल्चिलाउने पानी निस्किरहेछ फोका फोका, अनि अलिअलि सुनिरहेछ, अनि त्यही हो हजुरहरूको हालखबर के छ नि त्यतातिरको?
0: हजुर, हामी एकदमै ठिक छौँ। यहाँको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र पम्पाजी आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, प्रार्थनामा हामी सम्झिनेछौँ। र यो समयमा तपाईँले आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ, तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
2: विशेष गरी त परमेश्वरलाई धेरै हृदयदेखि धन्यवाद दिन पर्छ, अनि जस्तै परिस्थितिमा नि अटल स्थिर रहने, रमाउने, खुसी हुने बनाउनु भएको छ उहाँको वचनद्वारा, अनि मैले दर्शन देखाउनुहोस् प्रभु, मसँग तपाईँ त जीवित हुनुहुन्छ, बोल्नुहोस् मसँग भने आज अनि सुतिरहेको थिएँ, दुई बजेर खै कति मिनट गएको थियो, उठेर आमा भाटा गएँ, अनि औषधीहरू दिएँ आमालाई, अनि मलाई हिप्रो दुईको छ पत, अनि ठ्याक्क परमेश्वरले देखाउनु भयो, अनि उठेर अनि पढे पनि, अनि पास्टरबाला अनि आज यहाँ आउनु भएको थियो, अलिकति पर्स्याइदिनु नि पास्टरबा, यो वचन मैले आज परमेश्वरले मलाई देखाउनु भयो भने, अनि तपाईँलाई चाहिँ परमेश्वरले अनुग्रह गर्नुभएको छ, कृपा गर्नुभएको छ, त्यही बुझ्नु, अलिक धन्यवाद दिनुहोस्। अनि कति समयमा चाहिँ अब हामी निराश हुन्छौँ, परमेश्वर छैन क्यारे भन्ने लाग्छ होला, अनि त्यही भएर अनि परमेश्वरको अनुग्रह चाहिँ तपाईँ माथि छ, यो परिवार माथि छ भन्न खोज्या, अनि तपाईँलाई चाहिँ वास्ता गरिरहनुहुन्छ, तपाईँलाई चाहिँ मुकुट दिनु भएको छ भन्ने कुराहरू गर्नुभयो है, अनि परमेश्वरलाई अनि धेरै धन्यवाद हृदयदेखि भन्न चाहन्छु, अनि अनि हजुरलाई पनि दोस्रो धन्यवाद, अनि विशेष गरी हजुरलाई यो कार्यक्रम सम्पूर्ण ठाउँमा पुर्याइदिनु भएको लागि, अनि त्यहाँ त्यो चिन्जन सर हुन्छ कि मिस हुनुहुन्छ?
0: हजुर, हाम्रो मिस हुनुहुन्छ,
2: सन्ध्या मिस हुनुहुन्छ होला है, उहाँलाई पनि धेरै धन्यवाद होइन, यो फोन उठाएर हजुरलाई दिनुभएको लागि उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु, अनि लकी टिममा पर्दा चाहिँ उहाँले चाहिँ मलाई चाहिँ त्यो चाहिँ गर्व लाग्छ कि उहाँ भएपछि चाहिँ हामीले नम्बरहरू टिपाइरहनु पर्दैन, अनि उहाँ नम्बर पठाइदिनु भएर अनि कतिचोटि होइन मैले नम्बर नटिपाउँदा नि उहाँले पठाएर चाहिँ अनि रिचार्जहरू हालिदिनु हुन्छ है, अनि परमेश्वरलाई धन्यवाद, उहाँलाई पनि एकदमै म हृदयदेखि धन्यवाद दिन चाहन्छु, अनि त्यहाँ जो जतिजना सर मिस हुनुहुन्छ गुटु च्यापम चलनी सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, विभिन्न कार्यक्रमहरू लिएर आउनुहुन्छ सम्पूर्णलाई, अनि हाम्रो पम्फा रोका दिदीलाई नि हृदयदेखि धन्यवाद, अस्ति पनि हामी कुरा भयो, अनि त्यहाँबाट मलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु, एकदम जोसिलोसँग आउनुहुन्छ, हृदयदेखि धन्यवाद, अनि पुना दिदी अनि विद्या दिदी शर्मी सङ्गीता रिमाल दिदीलाई नि म धन्यवाद दिन चाहन्छु, अनि चन्द्रमा बहिनीलाई धेरै धन्यवाद दिन चाहन्छु, अनि नैना थापाज्यूलाई नि म धेरै हृदयदेखि धन्यवाद, अस्ति चन्द्रमा बहिनीले म्यासेज पठाउनु भएको छ बोलेर, अनि दिदी तपाईँलाई त अनि नैना थापाले त दिदीले धेरै धेरै सोधेछ भनेर भन्नुभएको रहेछ क्या म्यासेजमा, मैले त कति दिन पछिको 3-4 दिन पछिको यसो मोबाइल हेर्दा देखेँ है, अनि म त कस्तो आँखाबाट आँसु पनि आएन, मैले उहाँलाई देखेको छ, उहाँले न मलाई देखेको छ है, हामी यो बोलीबाट होइन हामी यही एफएममा मात्रै हो हामीले बोलीहरू आवाजहरू सुन्ने, अनि मलाई त कस्तो ऊ लाग्यो कि उहाँले सम्झिँदा धेरै सम्झेको छ दिदी भनेर भन्नुभयो है, नैना थापाज्यूलाई पनि धेरै हृदयदेखि धन्यवाद, अनि मलाई सम्झना गर्नुभएको लागि, प्रार्थना गरिदिनु भएको लागि, अनि हाम्रो मिस्मा मर्जन, लक्ष्मी मर्जन, अम्बिता मर्जन, अनि जमुना बिक, अनि सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, मेरो निम्ति सबैजनाले प्रार्थना गरिरहनु भएको छ, अनि हन्नाज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु, उहाँ अलि हराउनु भएको जस्तो लाग्यो, अनि रेखा थापाज्यूलाई नि धन्यवाद, अनि हाम्रो अर्जुन प्रधान, अनि रामकुमार कुमार राई, अनि सम्पूर्णलाई म अनि धन्यवाद दिन चाहन्छु, अनि सबैले मेरो निम्ति प्रार्थना गरिदिइरहनु भएको छ, टेकबहादुर गदाल लाई पनि म धन्यवाद दिन जान्छु, सुमन दाई अस्ति त्यहीँ चितलाङबाट आएर फर्केर जानुभयो, मलाई फोन गर्नुभएको थियो आउनु भनेको, भ्याइन बहिनी भन्दै हुनुहुन्थ्यो, अनि 10 गते होला सायद, अनि परमेश्वरलाई धन्यवाद, उहाँलाई धन्यवाद सम्झना गर्नुभएको लागि, अनि तारा उत्तम शिवा कोटी पास्टरबालाई म धन्यवाद दिन चाहन्छु, अनि दीपक लामिछाने रुबेनज्यू, अनि सम्पूर्णलाई, अनि हरिबोल बुढाथोकी ज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। हरि रोका साबिती रोका साबिती खड्का अनि छोरी मर्जन कमला मर्जन अनि सम्पूर्ण अनि शर्मिला अनिता अनि सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। अनि सारा तामाङ बहिनीलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई आज कति अनि बिर्सेको हुन्छ है, नाम लिन भ्याउँदैन अनि बिर्सेको हुन्छ। अनि सबैलाई अनि लक्ष्मी मगर बहिनीलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि मैले छुटाउनै नहुने माया मगर दिदीलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँले फोन गरेर एकदमै नानी भन्नुहुन्छ, अनि म चाहिँ आमा नै बिर्सिन्छ उहाँले फोन गर्यो भने। अनि सम्पूर्ण अनि चन्द्रमा बहिनीले नि गरिरहनुहुन्छ, पम्फा दिदीले अमिता मर्जनले नि गरिरहनुहुन्छ होइन, कस्तो छ के छ हालखबर भनेर हजुरहरू सर मिसहरू सम्पूर्णले अनि मलाई सोधिरहनुहुन्छ, प्रार्थना गरिरहनुहुन्छ। अनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो टोखाको बहिनी ज्वाई उहाँको सम्पूर्ण परिवार चारै दाजुभाइको परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि बालाजीको पास्टर बा पास्टर आमालाई धन्यवाद, उहाँको सम्पूर्ण परिवार विश्वासी मण्डली परिवार सम्पूर्णलाई, अनि सीतापाइलाको पास्टर बा पास्टर आमा अनि सुशीला ठकुरी अनि रूपनी आमा अनि देवी दिदी लालिमिया दिदी सन्त माया गोपाली अनि सम्पूर्णलाई म नछुटाइकन धन्यवाद दिन चाहन्छु। उहाँहरूले निरन्तर प्रार्थना गरिरहनु भएको छ, पवित्र दिदी अनि हाम्रै मण्डलीको पास्टर बा पास्टर आमा अघि आएर प्रार्थना गरेर जानुभयो अनि धेरै सरसल्लाहहरू दिनुभयो, अनि उहाँलाई पनि म हृदयदेखि धन्यवाद। अनि सुस्मिता बहिनी अरू सम्पूर्ण विश्वासी जनहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँ तलहरूको जेठाजुको परिवार अनि बुहारीले नि मलाई धेरै सहायता गर्नुहुन्छ, आमालाई सघाउनुहुन्छ, आमा यता उठाउने यताउति गर्नु आएर बेला बेला आएर प्रार्थना गरिदिनुहुन्छ, उहाँलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि मेरो छोरालाई पनि धन्यवाद, अनि मेरो छोरी जाइलाई पनि धन्यवाद, मेरो लेलेको सम्धी सम्धिनी उहाँको परिवार सम्पूर्णलाई म धन्यवाद। आज जोड दुईजना सुन्दै हुनुहुन्छ, फोन गर्दै हुनुहुन्छ, फोन गरेर जानुभयो, आज सम्पूर्णलाई म नछुटाइकन हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो निम्ति प्रार्थना गरिरहनु भएको छ, फोन गरेर सोधिरहनु भएको छ, अनि मलाई उत्साह दिइराख्नु भएको छ, म निराशहरू कहिले भएको छैन। अहिले पास्टर बाले भन्दै हुन्थ्यो तपाईँ कति कति समयमा परमेश्वर त छैन क्यारे जस्तो लाग्छ होला भन्थे, अनि मैले मेरो जीवनमा अहिलेसम्म त मेरो जीवनमा परमेश्वर छैन, मलाई छोड्नु भयो क्यारे, मलाई त त्यस्तो त कहिले आउँदैन पास्टर बा भनेको हाँस्नु पनि भयो। अनि त्यहाँबाट परमेश्वरलाई धन्यवाद यस्तो अटल स्थिर है सबैजनाको प्रार्थनाद्वारा परमेश्वरको अनुग्रह कृपाद्वारा अटल स्थिर राख्नु भएको छ, बल शक्ति दिनुभएको छ। अनि परमेश्वरलाई साथसाथै हजुरहरू सम्पूर्णलाई 14 अञ्चल 77 जिल्ला सुदेश विदेश जति ठाउँबाट सुन्दै हुनुहुन्छ फोन गरिरहनुहुन्छ उहाँहरूलाई म नछुटाइकन हृदयदेखि धन्यवाद दिन चाहन्छु
0: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ पम्पाजी, र तपाईँको प्रार्थना तपाईँको मेहनत तपाईँले गर्नुभएको जुन त्याग बलिदान निस्वार्थ छ परमेश्वरले सबै कुराहरू देखिरहनु भएको छ, प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिलेलाई चाहिँ हामी छुटौं यो समयमा, जय मसी
2: जय मसी मि जय मसी।
0: हजुर पम्पा गोपालीजी चितलाङबाट हुनुहुन्थ्यो भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो बहिनी, जय मसी बहिनी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: हजुर आरामै छु म, हजुर आरामै छु, हजुरहरूको
0: प्रार्थना। र अहिले तपाईँको घाँटी अलि ठिक भयो?
3: हजुर अहिले त धेरै राम्रो भयो मलाई।
0: हजुर प्रभुलाई धन्यवाद भएको होस्। र आज तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ कार्यक्रमबाट?
3: हुन्छ ए प्रभुलाई धन्यवाद छ, आज बिहानदेखि धेरै कहाँनिर गएर अर्गियो अर्गियो बजाउँछु बज्दै यसैले टाइम खायो पटक्कै बज्दैन है। अनि धन्यवाद एउटा मोबाइल थियो दुनि कामहरू स्विच अफ भएछ, अनि हुन्छ धन्यवाद छ परमेश्वरलाई विशेष गरी है। अनि गुड न्युजमा एउटा ऊ लिएर एउटा यो आशिषहरू हाम्रो परमेश्वर भनेर बोलेर अगाडि आउँदा नि म त आकाशको पाउडर फा के बादल फाटिएको हुन्छ कि मेरो हृदयलाई त म एकदमै रमाइलो र आशिष भइरहेको के यो बादल फाटिएको यो हृदय आज अब बुझ्ने हो अब यो भाँडा पालेर छ के अब फुल लाउँछु भनिराखेको थिएँ, भित्र आएर फुल लगाए अनि लाग्यो अनि बादल फाटेको जस्तो मेरो हृदयलाई बनाउने के रमाइलो डोलाएर हामी आउने है. धन्यवाद छ परमेश्वरलाई, धन्यवाद दिएर नसक्नु छ. जुनै सुकै अवस्था आओस्, जेसुकै आओस् है, अनि जुनसुकै मृत्युको मुखमा पुगाओ पुऱ्याओस्, अनि को छ त साथमा परमेश्वर. अनि त्यसपछि पाएको छु मैले मण्डली भेटेको छु, हजुरहरू हुनुहुन्छ. मलाई हामीले चिनेनौँ पहिला, यहाँ चिन्न पाइयो त प्रेमले गर्दा है. कहाँ चिन्न पाउने र यो म अनौठाको प्रेम देख्छु कि प्रभुको,
0: म
3: आशिषमा हुन्छु अनि त्यहाँनिर सम्झिन्छु सबै कुराहरू. धन्यवाद छ विशेष गरी, अनि एउटा घरमा म भर्न नपाए पनि विशेष गरी घर त कस्तो थरी थरी घर मान्छेसँग बोली परिवारसँग भेटघाट कस्तो रमाइलो पाइरहेको मैले जस्तो लाग्छ क्या मलाई. अनि जो घर हुने मान्छे त एउटैमा बसिरहेको छन्, तर म चाहिँ अहिले यो थानकोटमा आएर बसौँला भन्नेको त म त केही हुने थिएन. मेरो त एक्कासी त्यो दिन मान्छे अचम्म लाग्छ यसरी जान्छु भएन भनेर कसरी निक्ने होला अनि कसरी यहाँ आइपुगे होला. अनि भने जस्तो एउटा मेडिकलमा सोधे यहाँनिर जानुहुन्छ भनेर देखाइदियो. अनि एउटा आमा हुनुहुन्छ नाति नाति र आमा मात्रै, अनि उहाँलाई यहाँ आएर भेट्यो. अनि म आउने बित्तिकै पछाडि एकजना दुई तिनजना आँटे अनि उहाँले पाउनु भएन, यहाँ गइसकेको छ भन्नुभयो आमाले. यात्रा बना परिवार खेल्ने हेटो बनाऊ ठुलो कोठा रहेछ, चार पाँचवटा खास राखेर हटाउँछ. अनि धन्यवाद, म रमाइलो चिसो ठाउँ चाहिएको थियो मलाई, अनि आनन्द ठाउँमा आएर आज बसेको छु. मेरो लागि सहयोग गर्नु परमेश्वर, मेरो पुकारालाई सुनिदिनु परमेश्वर है. अस्ति म भन्नले त धन्यवाद छ, जुनसुकै कुरामा नि पुग्नको अभावमा जेसुकैमा नि जो चाहिँ यो मान्छेले चिन्दो रहन्छ कि भित्र कतिको शान्ति र आनन्द छ, कतिको धार्य छ, कतिको चाहिँ के यो सन्तोषी छ भन्ने कुरा मान्छेले पटक्कै चिन्दो रहन्छ के. चिन्दैन, कसैलाई पनि चिन्दैन, मैले पनि चिन्दिनँ, अर्कोले पनि मलाई पनि चिन्दैन. अनि त्यो कारण नचिनेर प्रसन्न गरिदिने भएको लागि पनि त्यसमा राम्रो हुन्छ, राम्रो छ. धन्यवाद छ विशेष गरी, अनि जुनसुकै अवस्थामा या गाँसको बोटमा फुल फुलोस् या नफुलोस् होइन, अनि यही आनन्द रहेछ, कति आनन्द. अनि त्यो कारणले गर्दा अनि तनावको तनाव तनावको तनाव दकुरा दगुर बेकामको त्यो उचो बाटो दगुर्ने उचो उचै भन्छु म त, न त या काम गरेर हिँड्ने न त या बाटो हिँड्ने. अनि यी सबै कुरा प्रभुले छोडिदिनु भयो है. अस्ति मलाई मेरो साथीले यहाँ उसमा गएको दाउरा बिजो भएछ, दाउरा बिजो के अरे त्यही हो क्यारे, अनि म त दाउरा खोलिदिनु भनेर जुखेर कति बेला त. अनि त्यहाँनिर पुगेको अनि बहिनीले भन्नुभयो, अनि यस्तो तनाव मलाई त दिदी तनाव तनाव मलाई यस्तो सुन्दर देख्दा मलाई गाह्रो हुन्छ भन्नुभयो. अनि एघार तनाव त तिन चार डिग्री त प्रभुलाई राख्नु पर्यो नि, प्रभुलाई दिनुहोस् त तपाईँले, तपाईँको कस्तो साबन लाएर धोएर चल्काएको के होला, त्यस्तो चलाक्कै चल्किन्छ रिजाए केही बस्न पाउँदैन नानी टोपिला भने. अनि उहाँलाई एउटा सुसमाचार सुनाउने मौका पनि पाएको छु मैले है. अनि उहाँले आनन्दसँग यही हो त नि गरिरहेको छु, म नि विश्वास गर्छु भन्छ. अनि त्यही हो, आफ्नो ठाउँ छोडेर आउनलाई प्रभुले अङ्ग लाउनु हो नि, प्रभुले त्यो सानो चक्कामा चुर पार्ने हो नि, कतिखेर पनि लाग्दैन के. हामीले चाहिँ के गर्न सक्छौँ र सक्दैनौँ. अनि म सबैलाई धन्यवाद दिन्छु, मेरो मण्डली परिवारलाई धन्यवाद, अनि हजुरहरूलाई म धन्यवाद भन्छु बहिनी, सम्पूर्ण बुढ्ने परिवारलाई. अनि त्यहाँनिर ती अर्को भाषा बोल्ने बोल्नुहुन्छ गुरुबाहरूले, के भयो त्यो चाइनिज भाषा हो कि अन्य कस्तो भाषा, मलाई कस्तो आनन्द लाग्छ कि यो भाषा है. म बुझ्न त कहाँ बुझ्छु र बुझ्ने बुझ्ने गरेर आफैले बुझिदिएन होला बुझिँदैन होला, मलाई त्यो सुन्न नै मलाई साह्रै आनन्द हुन्छ फेरि. अनि एकदम धन्यवाद है, म चाहिँ धेरै आनन्द हुन्छ त्यसमा, कोही कोही कुरा सहज फाकर यताउति भनेको बुझ्छु अनि त्यति हो, नत्र भए आनन्द छ, मलाई आनन्द लाग्छ. अनि आशिष दिउन् परमेश्वरले, धेरै आशिष आशिष दिएर आफ्नो अङ्गलोमा बाँधेर राख्नु गुड्ने परिवारलाई मेरो यही छ पुकारा. अनि मेरो परिवारलाई नि सरसलाई नि म धन्यवाद दिन्छु, अनि किनभने शोभा छोरीले नि अस्ति भू फोन गरिरहन्थे गर्थे म यता आएपछि पनि आफू पनि कहिले कहिले फोन गर्थे छोरीले अनि त्यहाँनिर मैले गरेर उठेन भने पछि आफू पनि गर्थे अनि फुर्सद मिले होइन आउनु पर्यो आउँछौँ नि भन्थे ल ल आऊ आऊ भन्छु अनि मेरो सम्पूर्ण कुराको लागि मेरो मण्डली परिवारलाई मलाई दोहोऱ्याएर मण्डली बाटो देखाइदिने बहिनीलाई धन्यवाद छ सबै कुराको लागि धन्यवाद अनि जो जति अहिले बोलिसके धेरै अनि जो जति हामी धेरै बोल्छौँ भन्छौँ धेरै बोल्छौँ भन्छौँ तर बोलेर विरोध गर्नेलाई म धन्यवाद दिन्छु है म धेरै प्रेम गर्छु म धेरै माया गर्छु म मन दुख्दैन म जति जति छु हामी राज्य बुद्धि है अनि हाम्रो त्यो यसो भन्छ भाइ कहाँ भाग्यो त्यो भाइ जहाँ भयो नि गुर्नु त लाग्छ नि त्यो हृदयलाई साङ अहिले नै मलाई किन त्यसो भइरहेको त्यो हृदयलाई साङ्ग्रो साङ्ग्रो बनाएर नराख्नु नराख्नु होला भन्छु कि म अनि किन परमेश्वरलाई दुखी बनाउनु हुँदैन मान्छेको शब्द त लिनै हुँदैन छोडिदिनु पर्छ भन्नेले भने होला तर भने कि भनेन के भन्दैन के भन्दैन मान्छेको चाहिँ मान्छेले कसैले नि देखाउने होइन उनीहरूले देखाउने आत्माले देखाउने परमेश्वर हुनुहुन्छ मान्छेको त्यो चिन्तै लिनुहुन्न अनि त्यसै कारणले गर्दा भाइ कता हुन्छ बोल्नुपर्छ सुन्नुपर्छ हामीले अनि सबै कुराको लागि म धन्यवाद दिन्छु गुड न्युज परिवारलाई अनि मेरो यस विश्वव्यापीमा आज एक्लो दिदी बहिनी जान्छु भनेको कस्तो कहाँ कहाँ तिनचोटि चाहिँ हुन्छ एकैजना मैले भेट्टाउनु सक्दिनँ अरे बहिनीलाई अनि साथीहरूलाई अनि त्यो कहाँ कहाँ त सङ्खामुलतिर भन्छ म एकपल्ट नि पुगिहाइन्थे म हराउँछु म खोज्दै हिँड्नै दिन जान्छ भनेर म गइनँ धन्यवाद
0: धन्यवाद श्रीमती हाम्रो कुना थापाजी हुनुहुन्थ्यो उहाँले आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
4: हेलो जयमसी हजुर
0: जयमसी अर्जुनजी कस्तो हुनुहुन्छ तपाईँ
4: ठिकै छु हजुरलाई के छ हजुरको हाल खबर अनि मौसम कस्तो छ त उताको
0: हजुर यता मौसम अब प्राय पानी पर्ने ओर्ने त्यस्तै नै भइरहेको छ सबै ठिक छ प्रभुको हात साथ छ प्रभुलाई धन्यवाद भएको होस् र अन्य ठाउँहरूको लागि त हामी निरन्तर प्रार्थनामा उचाली नै रहेको छौँ अर्जुनजी र आज तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ
4: हुन्छ सर्वप्रथम त हजुरलाई परमेश्वरलाई धन्यवाद है आजको दिनसम्म घरिसम्म सुरक्षित भएछ परमेश्वरलाई धन्यवाद भन्न चाहन्छु है हामीलाई हरेक दिन हरेक समयमै उहाँले शान्ति आनन्दमय जीवन दिनुभएछ उहाँलाई धन्यवाद नदिइसक्दैनौँ उहाँलाई दिनै धन्यवाद दिएर पनि कामी नै छ हुन्छ है उहाँलाई एकदमै धन्यवाद हृदयबाटै भन्न चाहन्छु म है हाम्रो माता पिताहरूलाई पनि धन्यवाद उहाँलाई पनि छुटाउनु हुँदैन हामीले है किनकि हामीलाई जन्माउनु भयो हुर्काउनु भयो संसारमा ल्याउनु भयो है उहाँहरूले गर्दाखेरि हामीलाई प्रेरणा मिल्छ है उहाँले गर्दाखेरि हामीलाई ज्ञान बुद्धि दिनुहुन्छ उहाँलाई पनि एकदम धन्यवाद अनि हाम्रो शिक्षक शिक्षिका गर्नलाई पनि धन्यवाद उहाँले पनि स्टुडेन्टहरूलाई पढाउनुहुन्छ हामीलाई असल मार्गमा जोड्याउनुहुन्छ उहाँलाई पनि धन्यवाद विशेष गरेर है अनि हाम्रो लेख्नुहुने भजन गीत बनाउनुहुने सिरियलमा खेल्नुहुने सबै कलाकारहरूलाई पनि धन्यवाद हजुरलाई धन्यवाद आशा खड्काज्यू अनि हाम्रो सागर गौतमजी उहाँलाई पनि धन्यवाद है उहाँले तपाईँलाई अभिनय क्षेत्रमा दोहोऱ्याउनु हुँदैछ है एकदमै धन्यवाद चाहन्छु अनि गुड न्युज एफएम होल युनिटलाई धन्यवाद हजुरको घर परिवारमा धन्यवाद छ है सुजनजीलाई धन्यवाद साजन्य धन्यवाद ज्ञानु म्यामलाई धन्यवाद सन्ध्या मिसलाई धन्यवाद भन्न चाहन्छु सन्दीप गले सरलाई धन्यवाद रोहन सरलाई धन्यवाद हाम्रो विजय सरलाई धन्यवाद आइजिक राईलाई धन्यवाद सरोज सरलाई धन्यवाद जमुनाज्यूलाई धन्यवाद है हाम्रो निलुमा मिसलाई धन्यवाद पास्टर टेकदाल सरलाई धन्यवाद भन्न चाहन्छु ताजन गुरुङ सरलाई एमपी कचिवरालाई कुमार अब्राम दाईलाई अनि हाम्रो सुनिल दास सरलाई पनि धन्यवाद जयमसी भन्न चाहन्छु अनि अहिले फोन गर्नुहुने थापाज्यू हाम्रो चितलाङबाट पम्पा गोपाली नाना उहाँलाई पनि धन्यवाद पम्पा रोकाज्यू उहाँको घर परिवार सम्पूर्णमा धन्यवाद भन्न चाहन्छु यीशु भक्त गौतम शर्मिला गौतम सुमन राई अन्नाबिका शोभा मिश्र यस्तर ज्यू छोरी मगर्जन अमिता मगर यसरी नै विद्या श्रेष्ठ, सारा तामाङ, रेखा कुमार थापा कुमार, नैना थापा उहाँको छोरी अनि उहाँको मम्मीलाई पनि धन्यवाद, उहाँको हस्बेन्ड धन्यवाद भन्न चाहन्छु, अनि शान्ता सुनवार हुनुहुन्छ उहाँलाई पनि धन्यवाद, चन्द्रमाया मगर, लिसी बाज्यू भन्नुहुन्थ्यो उहाँको नामै बेसेँ मैले, हरिबोर बुढा उत्तम सेवाकोटी बराल, अनि जो जतिजना सुन्दै हुनुहुन्छ सिक्किम, दार्जिलिङ, कालिम्पोङ, भुटान, जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ सबैलाई एकदमै धन्यवाद। हजुरले ल्याउनु भएको कार्यक्रमहरूदेखि पनि एकदमै धन्यवाद, हामी आशीर्वाद भइरहेछौँ है, नयाँ नयाँ कार्यक्रमहरू सुन्न आइरहेको छ, झोलाभित्र के छ अहिले एकदमै राम्रो छ कार्यक्रम है, हजुरको यो जयमासी भयो, थ्याङ्क यू, गुड न्युज भयो, यो चिठी अधिसँगको अन्तर्वार्ता है, सबै एकदम रोचक छ, ज्ञानवर्धक छ, हजुरलाई परमेश्वरले अझै धेरै आशिष दिनुभएको होस्, अनि तपाईँले जुन चाहिँ चौतारीको बसाइ गर्नुहुन्छ सकै ढङ्गमा आउनुहुन्थ्यो त्यो पनि एकदमै रोचक र ज्ञानवर्धक थियो, त्यो अहिले हराएको छ, फेरि ल्याउनु होला भनेर भन्न चाहन्छु है, एकदमै प्रोग्राम प्रति कार्यक्रम प्रति एकदमै परमेश्वरले अझ धेरै आशिष दिनुभएको होस्, फल्दै फुल्दै वृद्धि हुँदै अघि बढ्न सक्नु भएको होस् भन्न चाहन्छु हजुर सबैलाई, गुड न्युज सबै होल टिमलाई है, सबैलाई थ्याङ्क यू, गुड न्युज पनि भन्न चाहन्छु है दाजु,
0: हजुर एकदमै धेरै धन्यवाद तपाईँलाई पनि अर्जुनजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, आफ्नो धन्यवादका कुराहरू व्यक्त गर्नुभएको छ, प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी,
4: हुन्छ हजुर, जय मसी हजुर,
0: हजुर अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो भन्ने कार्यक्रममा तपाईँले पनि फोन गर्न सक्नुहुनेछ, फोन गर्दै गर्नु होला, एउटा गीतको साथी समय दिन चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र धन्यवादका कुराहरू हामी निरन्तर राखिरहेको छौं कार्यक्रम मार्फत र धन्यवादी हुन धन्यवाद दिन परमेश्वरले तपाईँ हामीलाई सिकाउनु भएको छ र परिस्थिति अवस्थाहरू कतिचोटि हामीले सोचे जस्तो भए पनि नभए पनि कतिचोटि हामी एकदमै स्ट्रङ हुन्छौं बलियो हुन्छौं फेरि हामी कमजोर पनि हुन्छौं तर पनि हामी फेरि उठेर परमेश्वरमा बलियो हुन्छौं कारण संसारमा छौं हामी र संसारको जुन एक प्रकारको जीवनलाई अगाडि बढाउँदै जाने क्रममा कतिवटा अवस्था परिस्थितिले हामीलाई कमजोर पनि बनाउँछ फेरि बलियो पनि बनाउँछ र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ परमप्रभु परमेश्वर सँगसँगै हामी हिँडेको कारणले गर्दाखेरि चाहिँ सबै परिस्थितिहरू जस्तोसुकै सामना गर्नु परे तापनि उहाँप्रतिको भरोसा र उहाँलाई धन्यवाद दिने कुराहरूमा चाहिँ हामी निरन्तर बलियो हुँदै अगाडि बढ़ौं भन्ने उत्साह पनि दिन चाहन्छु कारण हामी जान्दैनौं तर परमप्रभु परमेश्वर जान्नुहुन्छ अहिले हामी बुझ्दैनौं यो परिस्थिति के भइरहेको छ भनेर तर परमेश्वर सबै कुराहरू जान्नुहुन्छ अन्तिममा सबै कुराहरू तपाईँ हाम्रो भलाइको लागि नै ती परिस्थितिहरू चाहिँ परिणत हुनेछ यस कारणले गर्दाखेरि तपाईँ हामी चाहिँ अवस्था जस्तो सुके भए तापनि प्रभुलाई धन्यवाद दिन कहिले पनि नछोडौं र सँगसँगै हाम्रो जीवनमा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट उत्साह दिनुहुने साथ दिनुहुने धेरैजना व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूलाई पनि हामीले धन्यवाद दिनु चाहिँ निरन्तर आवश्यक छ भन्दै यो समयमा एउटा गीतको साथ फेरि पनि हामी तपाईँलाई दिन चाहन्छौं।

निमिटे गीत तपाईँको निम्ति राख्यो र श्रोता अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा मान्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रम सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस, किशोर अफसेट प्रेस।
16: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
17: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
15: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
16: गल्कुपाका 29 थमेल, काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
17: फोन नम्बर 40225444, 40225444
15: र 40225742, 40225742।
18: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
19: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
20: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
19: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
20: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट दर्शनमा आज हामी केही महत्वपूर्ण कुराहरू तपाईँको निम्ति राख्दैछौं र कार्यक्रम बोलावट दर्शनमा आज हामी मित्र जोनाथन र म अब्राहम उपस्थित भइसकेका छौं र कार्यक्रममा भने एक घण्टाभरि हामी तपाईँलाई साथ दिनेछौं।
1: हजुर, पक्कै पनि बोलावट र दर्शन यस हाम्रो कार्यक्रमको नाम रहेको छ र यसमा हामीले बोलावट र दर्शनको बारेमा कुराकानी गर्ने गर्दछौं र बोलावट र दर्शन भन्नाले जुन कुरा भौतिक रूपले कसैले पनि थाहा गर्न सक्दैन तर एउटा आत्मिक रूपले जब हामी प्रार्थना गर्दै जान्छौं, जब हामी सृष्टिकर्ता परमेश्वरसँग नजिक हुँदै हुँदै हुँदै जान्छौं अनि त्यसपछि चाहिँ हामीले थाहा गर्न सक्छौं कि परमेश्वरले मेरो जीवनबाट के कुराहरूको बारेमा के काम गराउन चाहनुहुन्छ अथवा के को लागि उहाँले मलाई यो संसारको उदेखि चुन्नुभयो भन्ने कुरा चाहिँ थाहा हुन्छ। नत्र भने जबसम्म हामी परमेश्वरको नजिकतामा जाँदैनौ तबसम्म हामीले केवल ख्रिस्ट येशूलाई विश्वास गरेका हो हामी चर्च जाने हो हामी चर्च मात्र जाने हो भन्ने यस्तो तरिकाको हाम्रो जीवनशैली हुन्छ र नि हामी चाहिँ एउटा कस्तो भन्दा नोमिनल भन्दा पनि अझै एउटा भनाइ छ कार्नल क्रिस्चियन भन्छ कि ओर्ली क्रिस्चियन भन्छ जसलाई सांसारिक विश्वासी जसले एउटा बाहिरी तवरबाट हेर्दाखेरिमा एउटा रिलिजन मात्रै उसले परिवर्तन गरेको हुन्छ वास्तवमा उसले आफ्नो लाइफ स्टाइल पनि परिवर्तन गरेको हुँदैन अनि यी सबै कुराहरू चाहिँ उसको जस्ताको तस्तै हुन्छ जुन चाहिँ परमेश्वरको इच्छा होइन त्यसकारणले गर्दाखेरि हामी हर कोही इसाई विश्वासीहरूकै छौं भनेपछि परमेश्वरले कुनै न कुनै योजना राखेर चाहे सानो होस् या ठूलो होस् उहाँले बोलाउनु भएको हुन्छ र त्यो चाहिँ के को लागि उहाँले राख्नुभयो भन्ने विषयमा चाहिँ हामीले चाहिँ परमेश्वरसँग नजिक भएर उहाँसँग नजिक भएर हामीले चाहिँ सोध्नुपर्ने हुन्छ अनि जब हामीले हाम्रो बोलावट थाहा गर्छौँ अनि त्यसपछि चाहिँ परमेश्वरले हाम्रो हृदयमा एउटा कुरा हालिदिनुहुन्छ म अब प्रभुको निम्ति यो काम गर्छु होइन अथवा म सुसमाचार गर्छु अथवा म अगमबाडीको सेवाकाई गर्छु अथवा म पास्टरको सेवाकाई गर्छु अथवा म सेवाको सेवाकाई गर्छु आदि इत्यादि भन्ने कुराहरू आउँदछ र यसैलाई चाहिँ पहिला चाहिँ हामीले बोलावट थाहा गर्नु पर्यो फेरि त्यसपछि अनि त्यो अनुसारको दर्शन हामीले बनाउन सक्छौँ।
0: तपाईँले भने जस्तै जस्तो बोलावटविहीन मान्छे चाहिँ कोही पनि हुँदैन।
1: हजुर,
0: तर मान्छेले कतिचोटि आफ्नो बोलावटलाई थाहा चाहिँ गरिरहेका हुँदैनन्। जब तपाईँ र म एकदमै परमेश्वरमा समर्पित जीवन जिउँछौ परमेश्वरको आवाजहरूलाई सुन्न थाल्छौ भने पक्कै पनि परमेश्वरले त्यो कुरा देखाउनु नै हुन्छ र कति प्रभुका जनहरूको जीवनमा पनि हामी देख्न सक्छौ उनीहरू परमेश्वरमा एकदमै समर्पित भएको कारणले परमेश्वरको सेवकाईलाई परमेश्वरको आवाजलाई परमेश्वरको दर्शनलाई लिएर उनीहरू गन्तव्यसम्म पुगेका कयौं घटनाहरू छन्। त्यो भएर तपाईँ र म पनि गन्तव्यसम्म पुग्नु छ भने चाहिँ परमेश्वरको बोलावटलाई पक्कै पनि तपाईँले थाहा गर्न नै पर्छ र अहिलेलाई भने कार्यक्रममा एउटा अर्थपूर्ण संगीत राख्छौ त्यसपछि भने महत्वपूर्ण विषयवस्तु लिएर हामी उपस्थित हुने नै छौं।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौ र विशेष गरिकन जसरी यो भदौ 10 गते लगभग अब त धेरै दिन पनि भइसक्यो होइन जुन विपद नेपालीले भोग्नु पर्यो देख्नु पर्यो यो एकदमै कहिल्यै पनि बिर्सन नसक्ने विपत्ति नेपालमा आयो र हामी हेर्न सक्छौ अझै पनि कति मानिसहरू भेटिएको अवस्था छैन कतिले अझै पनि कतैतिर मानिसहरू छन् कि जिउँदो आशा राखेर खोज्ने काम एकदमै तीव्र रूपमा भइरहेको छ र त्यति मात्रै होइन निकै नै बाहिरबाट विशेषज्ञहरू त्यस सम्बन्धी एकदमै जानकार व्यक्तिहरू पनि लिएर होइन काम अगाडि बढ़िरहेको अवस्था छ र सबैभन्दा महत्वपूर्ण कुरो चाहिँ अब हामीले पीड़ामा चिन्तामा फिक्रीमा बसेर पनि हुँदैन जे हुनु भइगयो अब आफूलाई सम्हालेर अगाडि बढ्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा हो
1: हजुर पक्कै पनि यो एउटा प्राकृतिक विपत्ति भन्ने कुरो विश्व इतिहासमा यो नै पहिलो चाहिँ होइन योभन्दा भयानक भयानक विपत्तिहरू आए गए र फेरि पनि थुप्रो नोक्सान भयो अनि फेरि पुनर्स्थापना भयो तपाईँलाई थाहा छ सायद विश्व इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति भनेको कुन हो त्यो कुन हो भन्दाखेरि हाम्रो बाइबलमा उत्पत्ति 6 अध्यायमा उल्लेख गरिएको नोआको जलप्रलय हो जहाँ केवल केही जोडी जनावर पशु पक्षी र 8 मानिस बाहेक सम्पूर्ण सबैजना जलमा डुबेर पूर्ण रूपले विनाश भएको थियो र पनि त्यो 8 व्यक्ति जो विनाशबाट बचेका थिए त्यो जलप्रलयको समयमा त्यो फेरि पुनर्स्थापना भएर आज संसारमा लगभग 7.5 अरब लगभग 7.5 अरबको हाराहारीमा जनसङ्ख्या पुगिसकेको छ यसकारणले गर्दा जो विपत्तिहरू आयो र त्यो आइसक्यो अब फेरि त्यसमा हामीले त्यो कुरालाई सम्झेर आफ्नो मनलाई निराश बनाएर बसेर अब केही पनि फाइदा छैन अब चाहिँ हामीले के सोच्नु पर्यो भन्दा हामी कसरी अब पुनर्स्थापित हुने होइन पुनर्स्थापित हुनको लागि अब के गर्न सकिन्छ अब सबै मिलेर हातमा हात मिलाएर काँधमा काँध मिलाएर पुनर्स्थापित हुनु पर्यो र
0: जस्तो जोनाथनजी अब अहिले यो घटना पनि एकदमै तितर बितर छन् जस्तो मान्छेलाई 3 भागमा बाँडेको छ भनेको सुनेको छौँ हामीले एकजना चाहिँ जसको घर खेती केही नै छैन त्यो एक प्रकार भयो अर्को चाहिँ कम क्षति भएको मानिसहरू पनि छन् र थोरै क्षति भएका मानिसहरू पनि छन् तपाईँको विचारमा चाहिँ अब सरकारले घर केही नभएको मानिसहरूलाई उनीहरू हिजो यति धनाढ्य थिए कि आज उनीहरूसँग केही छैन त्यस्ता व्यक्तिहरूलाई त गाह्रो पर्ला होइन कसरी मलमपट्टि लगाउन सकिन्छ र सरकारले यस्तो बेला कस्तो भूमिका खेल्न सक्छ
1: अब मैले अघि नै भनिहालेँ कोही मानिसको 3 करोडको सम्पत्ति गयो होला कोही मानिसको 10 करोडको गयो होला सरकारले ती सबै सम्पत्ति पूर्ति गरेर क्षतिपूर्ति गरिदिएर त्यस्ता व्यक्तिहरूलाई पुनर्स्थापित गर्नुपर्छ भनेर त हामी भन्न सक्दैनौँ होइन तर पनि अब सरकारले एउटा काम के गर्नु पर्ने हुन्छ जस्तो मलाई लाग्छ भनेदेखि अब चाहिँ यो खोला किनारका बस्तीहरूलाई चाहिँ एउटा नीति बनाएर डाँडातिर अलिकति बाढीले नभेट्ने ठाउँतिर त्यतिर स्थानान्तरण गरियो भने चाहिँ राम्रो हुन्छ र अब त्यहाँ अब भनौँ न अब त्यो खोलाको किनारमा कसको कति जग्गा जमिन थियो के थियो भन्ने कुरा त अब कागज मात्रै छ फिल्ड मात्र सबै एउटै बनाइसक्यो होइन भनेपछि अब फेरि अब त्यहाँ ल ठिकै छ त्यो बगरलाई फिल्ड छुट्याएर तिम्रो यहाँ थियो भनेर दियो भने पनि फेरि भविष्यमा गएर त्यस्तै प्रकारका विपत्ति नआउला भन्न सकिँदैन
0: फेरि पनि होइन त्यही स्थानमा पुर्याइदिन
1: छ त्यस कारणले गर्दाखेरि अब चाहिँ त्यो ठाउँबाट हटेर सरकारले के गर्नु पर्यो भने कमसेकम अब कसैको होला 8-10 रोपनी कसैको होला 8 आना कसैको होला 4 आना कसैको 3 आना होला जसको जति भए पनि सरकारले एउटा उपयुक्त ठाउँ हेरेर एउटा घडेरीको लागि चाहिँ जग्गा उपलब्ध गराइयो भने मेरो विचारमा पुनर्स्थापना पुनर्वास भन्ने कुरा चाहिँ सम्भव अलिकति सहज हुन्छ भन्ने मलाई लागेको छ.
0: त्यति कुराले के गर्छ भने अलिकति घाउमा
1: मलम लगाउँछ,
0: काम पनि गर्छ. जस्तो अब हामी गएको विपत्तिहरूमा पनि देखेका थियौँ, भूकम्पमा जस्तो धेरैले यति राम्रो राम्रो घर बनाइदिनु भयो, त्यो घरमा अझै पनि मानिसहरू बसिरहेको अवस्था छ. उनीहरूको केही नै थिएन, घर भत्किएको थियो होइन. तर जसरी विभिन्न संघ संस्थाहरूले, सरकारले पनि विभिन्न ठाउँमा घरहरू बनाइदिनु भयो, त्यसरी नै अब चाहिँ बनाउनु पर्छ. किनभने ती मानिसहरूलाई चाँडो चाँडो घर बनाएर राख्नुपर्छ. सधैँ अब सेल्टरमा बसेर पनि हुँदैन होइन, बाहिर बसेर पनि हुँदैन. परिवार हुन्छन् होइन, आफ्नो व्यक्तिगत कुराकानी हुन्छ, व्यक्तिगत योजनाहरू हुन्छ, साना साना बच्चाहरू हुन्छ, वृद्ध आमा बुवाहरू हुन्छन्, सधैँ होल्डिङ सेन्टरमा बसेर पनि
1: हुँदैन.
0: झन् पीडामाथि पीडा हुन सक्छ, रोग बिराम फैलिन सक्छ.
1: त्यही भएर
0: सरकारले एकदमै जोखिमपूर्ण ठाउँमा, जहाँनिर बाढी नआओस् होइन, जहाँनिर पहिरो नजाओस्, त्यस्तो ठाउँमा अब चाँडै नै भन्दा मलाई यो लाग्छ यो सरकारले बस्ती पनि
1: बस्ती स्थानान्तरणको रूपमा पर्यो. त्यही त मैले पनि त्यही कुरा गर्दैछु. र यसको लागि अब सरकार एक्लैले सबैलाई एकचोटि गर्नु नसक्ला, तर जो जति एनजिओ आईएनजिओ छ जसले चाहिँ मुठी खोलेर सहयोग गर्न चाहन्छ उनीहरूको लागि पनि बाटो खोलिदिनु पर्छ जस्तो मलाई लाग्छ
0: होइन. जनार्दनजी, जस्तो केही समय अगाडि मैले भनेको थिएँ, फेरि पनि यो कुरा भन्न चाहन्छु. एकजना व्यक्तिले म 20 घर बनाइदिन्छु भनेर भन्नुभएको छ, होइन, अर्को व्यक्तिले म 500 घर बनाइदिन्छु भनेर भन्नुभएको छ. जस्तो विनोद चौधरीजीले धेरै उहाँले सहायता गर्नुभयो र उहाँले म घर पनि बनाइदिन्छु, 500 घर बनाइदिन्छु भन्नुभएको छ. हेर्नुहोस्, त्यति ठुलो हृदय भएका मानिसहरू छन्.
1: त्यसको लागि सरकारले काम गर्ने अनुमति दिनु पर्यो, बाधा व्यवधान ल्याउनु भएन होइन. आखिरमा उहाँहरूले आफ्नो पैसा लगाइदिएर कसैको भलो गर्छु भन्दा यसमा राज्य कोषको के जाने हो र?
0: हजुर, हो नि, एउटा राम्रो ठाउँ दिए त भइगयो नि.
1: अनि त्यही नै हो,
0: त्यो गर्नुपर्छ जस्तो लाग्छ. यतिखेर सरकार चाहिँ अब खुल्ला रूपले होइन, कसैले केही गरिदिन चाहन्छ भने उसलाई गर्न दिनुपर्छ होइन, तपाईँहरूले सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ मलाई. अब सरकारले मात्रै चारैतिर भ्याउन सक्दैन, राहतकै कुरा गरौँ. कति ठाउँमा अब
1: पुगेकै छैन,
0: सरकारले पुर्याउन सकेको छैन, मान्छेले व्यक्तिगत रूपमा पुर्याइरहेको छ.
1: म भनौँ न, त्यो ठाउँमा अस्ति गएको थिएँ, त्यहाँ कति विश्वासी र जो अलिकति वनको क्षेत्रभित्र आफू लुकेर छिपेर बसेकाहरू, डराएर बसेकाहरूले अहिलेसम्म एउटा राहतको नाममा तिलको दानो पनि पाएको छैन भनेर चाहिँ नि हामीसँग भन्दै गरेको कुराहरू यो छ. अनि अब त्यो सबै तथ्याङ्क निकालेर कसले पायो कसले पाएन भनेर अब सरकारले त्यसमा ध्यान पुर्याउनु पर्यो. ए, ध्यान पुर्याउन सकेन भने ल, जसले सक्नुहुन्छ, जति सक्नुहुन्छ राहत गर्नुहोस्, सहायता गर्नुहोस् भन्दै र सबैलाई बाटो खोलिदिनु पर्यो. एकद्वार नीति भनेर मात्रै हुँदैन, एकद्वार नीति भन्दाखेरि कि सबैले सबैलाई पुर्याउन सक्नु पर्यो, दूर दराजसम्म पुग्न पर्यो, तल्लो तह तबकाका मान्छेसम्म पुग्न सक्नु पर्यो. होइन, सकिएन भनेदेखि अब जसले गर्न चाहन्छ उनीहरूलाई गर्न छुट दिनु पर्यो.
0: छुट दिनु पर्यो, त्यो रोक्नु हुँदैन,
1: रोक्छ गर्नु हुँदैन,
0: हामीले नै गर्नुपर्छ भन्ने हुँदैन.
1: हुँदैन,
0: कसैलाई मेरै हातले दिन मन लाग्छ क्या, त्यस्तो हुन्छ नि त होइन. अब कयौं वर्ष हामीले देखेका थियौँ, सरकारले पनि नगरेको होइन, तर कति ठाउँमा चाहिँ
1: पुग्दैन,
0: दिएको सामानहरू त्यत्तिकै कुहेर खेर
1: कुहिएर गयो, पुग्दैन, ध्यान पुग्दैन, जनशक्ति पुग्दैन. अब सरकारले त एउटा एउटा व्यक्ति व्यक्तिलाई पहिचान गर्नलाई त्यति संयन्त्र छैन नि त अहिले. अब त्यो सबै भत्किएको बेलामा भनेपछि कस कसले कहाँ कहाँ कसलाई सक्नुहुन्छ, आफआफले चिने जानेकोलाई पनि गर्नुहोस् भन्ने तरिकाले चाहिँ नि यसरी सबैलाई खोलिदिने हो भने यहाँ त अब भ्रष्टाचारको कुरा त आउँदैन
0: आउँदैन.
1: किन भन्दा यो अवस्थामा भ्रष्टाचार गर्न खोज्ने व्यक्ति चाहिँ त महापापी हो होइन. त्यस्ता अधर्मीलाई अब फेरि परमेश्वरले नै दण्ड दिनुहुन्छ होइन. अब त्यसले ठिक छ, यस्तो अवस्थामा त्यो अवस्थाको फाइदा उठाएर उसले कहीँबाट केही लाभ लिइहाल्यो भने परमेश्वरले त्यसको कैयौं गुणा त्यसको क्षति गराउन सक्नुहुन्छ. किनभने हाम्रा परमेश्वर त जीवित परमेश्वर हुनुहुन्छ
0: होइन.
1: त्यस कारणले गर्दाखेरि सबैलाई समानुपातिक रूपले राहत पुर्याउन, सहयोग पुर्याउन, आज आकस्मिक कुराहरू पुर्याउन नसक्नु भएको कारणले गर्दा सबै जजले गर्न चाहन्छ उनीहरूलाई पनि चाहिने गर्ने अनुमति दिएर सबैलाई बाटो खोलिदिनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ. त्यसो गरियो भनेदेखि ठिक छ, सरकारको ध्यान नपुगेका ठाउँमा अर्को माध्यमबाट पुग्छ नि त.
0: एकदमै धेरै राम्रो, किनभने अघि तपाईँले भने जस्तो अथाह छ नि त, एक ठाउँमा मात्रै भए पो सरकार जान सक्छ. छरपष्ट मान्छेहरू छरिएर समस्यामा परेका छन् भने त सबैजना सरकार पुग्न सक्दैन, त्यो ठाउँमा अरूलाई पनि मौका दिनु पर्यो त्यो राहत बाँड्ने कुरामा बाधा अवरोध कहिले पनि
1: गर्नु हुँदैन, त्यो राम्रो हो।
0: त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ र अघि तपाईँले भनेको कुरा मलाई एकदमै मन पर्यो। यो बेलामा कति मान्छेले एउटा कमाउने दाउ गर्छन्, कति कति मान्छेहरू कस्तो छन् रमिते मान्छेहरू पनि, म पनि पीड़ित मान्छे हो भनेर थाप दिने लिएर आउने कति त्यस्ता घटनाहरू पनि देखेका छौँ। वास्तविक पीड़ितले पाउन् होइन, अरूले त्यतिकै होइन त्यो जुन कुराहरू छ त्यसलाई सदुपयोग नगरून्, होइन हामीले सहायता गर्नुपर्ने ठाउँमा हामीले सहायता गर्नुपर्छ। एकजना बुढो बुवाले चाहिँ लामो दूरीबाट चामल लिएर पीड़ित मान्छेलाई दिँदै हुनुहुन्थ्यो, एउटा सामान्य मान्छेले, हेर्नुहोस् त उहाँको मनभित्र त होइन त्यो त्यो समस्या पसेको छ भने हामी सम्पूर्णले त झन् सपोर्ट र सहायता गर्नुपर्छ जस्तो लाग्छ।
1: हजुर, पक्कै पनि हो। र अनि एउटा कुरो के त भन्दाखेरि अब राहत बाँड्ने कुरामा पनि अब त्यहाँ हुन त आफ्नो वडा स्तरका जो वडा सरकार छ उसले त आफ्नो वडावासीलाई लगभग चिनेकै हुन्छ, उसको उसलाई चाहिँ नि यो अवस्थामा उसको सहायता लिने के त्यहाँको अब वडा वडा अध्यक्ष वडा सदस्य को को हुनुहुन्छ होइन, उहाँहरू थ्रुबाट चाहिँ हामीले त्यो डाटा कलेक्सन गरियो भने सायद रमितेले त्यहाँ अनुचित लाभ उठाउने मौका पनि पाउँदैन सायद,
0: र चाहिने भन्दा बढी पनि मरिहत्ते पनि गर्नु हुँदैन बिग्रेर जान्छ। नपाएको मान्छे छन् त्यसलाई दियो भने त एउटा एक प्रकार आशिष पनि त हुन्छ नि।
1: हजुर,
0: ओके, ठिक छ। यतिखेर भने एउटा संगीतको साथ हामी कार्यक्रममा राख्न चाहन्छौँ।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामी केही महत्वपूर्ण कुरालाई जोडिरहेका छौँ र कतिचोटि काम गर्ने ठाउँमा रमितेहरू बढी भएको कारण काम गर्ने मान्छेलाई अथवा प्रहरी प्रशासनलाई भोलिन्टियरहरूलाई एकदमै गाह्रो भएको कुराहरू पनि उहाँहरूले भनिरहेको कुराहरू थियो र सरकारले आफ्नो तर्फबाट गरि नै रहेको छ तर अब सीमित साधन सीमित स्रोत भएको कारण पनि कतिचोटि भनेको ठाउँमा पुग्न नसकेको होला तर सरकारलाई हामीले दोष लाउने काम चाहिँ गर्नु हुँदैन खटिरहेको छ रात दिन नभनिकन होइन त्यो भएर तपाईँ र म पनि यी कुराहरूमा चाहिँ एकदमै ध्यान राख्नुपर्छ जस्तो लाग्छ मलाई
1: हजुर पक्कै पनि सरकारबाट जुन प्रकारको प्रयासहरू भइरहेको छ त्यसमा हामीले कुनै पनि गुनासो गर्नुपर्ने ठाउँ चाहिँ देखिएको छैन होइन जब जब दुर्घटना भयो एकैचोटि 10-15 हेलिकप्टर परिचालन गरेर तुरुन्तै उद्धारको काम सुरुवात गर्नु यो साँच्चै भनौँ भने अरू सरकार हुँदाखेरि यस्तो देखिँदैन थियो विभिन्न चाहिँ नि तपाईँको बाहना हुन्थ्यो जस्तो अब भिजिबिलिटी कम छ कुहिरो लागेको छ पानी पर्याप्त छ हेलिकप्टर उडाउन नसक्ने अवस्था छ भनेर आदि आदि बाहनाबाजीहरू गरेर त्यो गरे तर यहाँ हामीले देखेका कुराहरू के छ भन्दाखेरि जो आफू अब मन्त्री जस्तो पदमा बसेको मान्छे आफै कार्यक्षेत्रमा खटिएर परिचालन हुनु र अरूलाई परिचालन गराउनुले निकै पनि पक्कै पनि यो कदम सरकारले निकै सराहनीय तरिकाले चालेको छ सराहनीय कामहरू गरेको छ
0: महत्वपूर्ण चाहिँ के रहेछ भने हाम्रो जनाथनजी
1: हजुर
0: जति पनि प्राइभेट हेलिकप्टरहरू थिए नि
1: हजुर
0: सबलाई आफ्नो माता हातमा लिएर त्यसलाई परिचालन पनि गरियो होइन
1: हजुर
0: अनि सम्पूर्ण पाइलटहरूले पनि कुनै पनि कुराको डर नराखिकन होइन त्यो पानी होस् बादल होस् हुरी होस् जे नभनिकन उहाँहरूले पनि 100% आफ्नो नेपालीलाई बचाउने काम गर्नुभएको छ उहाँहरूलाई पनि हामीले एकदमै सम्मान गर्नुपर्छ जस्तो लाग्छ मलाई नेपाली प्रहरीलाई पनि नेपाल प्रहरीलाई पनि हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ किनभने तपाईँहरूको पनि परिवार थियो छोराछोरी थिए श्रीमती हुनुहुन्थ्यो होला कतिले रुइराख्नु भएको थियो होला होइन नजानु भनेर तर पनि अवरात्र खट्नुभयो यो देश यो जनता मेरो हो भनेर र हामीले नेपाल प्रहरीलाई पनि धन्यवाद दिनैपर्छ
1: अनि साथसाथै नेपाल प्रहरी मात्रै होइन सशस्त्र प्रहरी अनि नेपाली सेना होइन अनि साथसाथै स्काउटका टिमहरू पनि कति त्यहाँ हुनुहुन्छ अनि भर्खरै अहिले नयाँ कुरा ग्रिन आर्मी भनेर जो आउनु भएको छ कामबाट आउनुभयो त्यो त हामीले त्यति थाहा छैन तर जे होस् उहाँहरू पनि एउटा हातमा हात मिलाएर काँधमा काँध मिलाएर चाहिँ काम गरिराख्नु भएको छ
0: र त्यति मात्रै होइन एउटा घट मैले देखिरहेको थिएँ एउटा घरमा होइन उहाँहरू चाहिँ पन्जाबबाट आउनुभएको रहेछ क्या छ सातजना साथी मिलेर
1: हजुर
0: अनि उहाँहरूले एउटा घरमा बसेर त्यो घर सफा गरिदिने त्यो घरमा भएका फोहोरहरू फालिदिने काम गरिराख्नु भएको थियो र मैले बारम्बार भन्दैछु तपाईँहरू पनि कुनै पनि मण्डली हुनुहुन्छ एउटा मण्डलीको एक दिन जानुहोस् होइन कसैलाई सहायता गर्नुहोस् होइन त्यो कुराले पनि एउटा राम्रो नेपालीको प्रेम चाहिँ झल्किन्छ जस्तो लाग्छ मलाई
1: यसबाट हामीले मैले के कुरा महसुस गर्न सकेँ भने अघि पछि समय राम्रो हुँदा तेरो मेरो तछाड मछाड यो त्यो भनेर झगडा गरे पनि विपत्तिको बेलामा चाहिँ एउटै मन हुँदो रहेछ है हाम्रो नेपालीहरूको भन्ने
0: हुन पनि पर्छ
1: होइन अब अघि पछि चाहिँ अब सबै भनौँ न अब यो त्यो यसो त्यसो भनेर चाहिँ विभिन्न प्रकारका एउटा त्यो ब्यारियरहरू क्या त्यो एउटा सीमाहरू कोरिन्छ नि त होइन कहिले जातिको नाउँमा कहिले धर्मको नाउँमा कहिले राजनीतिक पार्टीको नाउँमा तर अहिले चाहिँ राजनीतिक पार्टीको पनि त्यो मतलब छैन धर्म पनि के हो त्यो पनि मतलब छैन जात पनि मतलब छैन सबै एक समान भएर एउटै मन एउटै सोच एउटै दर्शन बोकेर हिँड्नु भएको छ र त्यो के हो त भन्दा अब कसरी हुन्छ पुनर्स्थापना होइन पुनर्स्थापनाको दर्शन बोकेर अनि के भन्छ यो रेस्क्यू गर्ने कुराहरू सबैले सकेसम्म कमभन्दा कम मानवीय क्षति होस् भन्ने उद्देश्य बोकेर यसरी काम गर्नु पक्कै पनि एउटा असल कुरा हो
0: यतिखेर र यस्तो बेलामा हामीले जात धर्म होइन देश जात यस्ता कुराहरू कुनै कुरा पनि ल्याउनु हुँदैन हामी एउटै नेपाली हौ एउटा नेपालीले एउटा नेपालीलाई
1: त्यो भन्दा
0: गर्नुपर्छ
1: त्योभन्दा पहिला हामी सबैभन्दा सबै मानिस हो मानव जाति हो मानव जाति हो
0: सृष्टिको सर्वश्रेष्ठ प्राणी पनि हो हामी होइन
1: हजुर
0: अहिलेलाई पनि एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा हजुरहरूको लागि

0: सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम बोलावट र दर्शनमा। रहने हामी अहिले कार्यक्रममा प्रस्तोता म जनाथन गिरी र हाम्रो मेरो साथमा सहकर्मी मित्र कुमार अब्राहमजी हुनुहुन्छ।
1: जस्तो जनाथनजी, हामी यही बाढी पहिरोकै कुरा गरिरहेका छौँ, तपाईँका प्रत्यक्ष रूपमा देखेर त्यहाँको हेरेर त्यहाँका मान्छेहरूसँग कुराकानी गरेर आउनुभयो होइन? जब तपाईँ त्यहाँबाट फर्केर आउनुभयो, त्यहाँको मान्छेहरूलाई देख्नुभयो, कस्तो फिल भयो?
0: पक्कै पनि त्यो ठाउँमा गइसकेपछि रमाइलो फिल हुने, आनन्द त फिल हुँदैन होला।
1: पक्कै पनि
0: कता कता मन दुख्दो रहेछ। हुन त म अलिकति भन्नाले पनि अप्ठ्यारो, म अहिलेसम्म त्रिशुली बजारसम्म पुगेको थिइनँ र त्यो अवस्थाभन्दा अगाडि त्रिशुली बजार कस्तो थियो भन्ने कुरा फोटो र भिडियो मात्र देखेका थिएँ, प्रत्यक्ष गएको थिइनँ। तर पनि त्यहाँको त्यो घरहरूको स्थिति हेर्दा अनि मानिसहरूको आँखामा आँसु अनि त्यो प्रकारका रोदनहरू देख्दा निकै नरमाइलो लाग्दो रहेछ, असाध्य दुःख लाग्यो। र पनि अब त्यस्तो दुःखद घडीमा हामीले त अब हाम्रा परमेश्वरसँग, प्रभु अब यो जे नोक्सान भयो भयो, अब यसलाई पुनर्स्थापना गर्नको लागि बाटो खोलिदिनुहोस् भनेर प्रार्थना गर्नु सिवाय अरू तत्काल हामीसँग केही उपाय थिएन। त्यही प्रार्थना गर्यौं र परमेश्वरले आज भोलितिर थुप्रै उहाँका मानिसहरूलाई खटाइराख्नु भएको छ, एउटा राम्रो कुरा हो र एउटा भनौँ न आशाको कुरा हो।
1: र अर्को महत्वपूर्ण कुरा चाहिँ के रहेछ भने, प्रत्येक मण्डली, कति मण्डली त छैनन् होइन,
0: हजुर,
1: भएको मण्डलीमा पनि जस आफ्नो छिमेकीहरू सबैजना आएर बस्नु भएको छ
0: होइन। मण्डली त केवल ख्रिस्टियनहरूको आराधना गर्ने भवन मात्रै होइन नि त, त्यो त यस्तै विपत्तिको बेलामा शरण लिने एउटा शरण स्थान पनि त हो, परमेश्वरको घर हो मण्डली भनेको
1: सबैको,
0: अनि परमेश्वरको सृष्टि गएर शरण लिनु त राम्रो कुरा
1: हो नि।
0: तर दुःख लाग्दो कुरा, कति मान्छेहरू घमण्डमा आएर मण्डलीको तर्फ चर्च भवन फुटाउने, चर्च भवन जलाइदिने अनि त्यस्ता त्यस्तो कामहरू गर्नुहुन्छ। आखिरमा ती व्यक्तिहरूलाई अहिले मण्डली भवन पनि काम त आयो नि त होइन, किन अब उहाँहरू अब भनौँ न मन्दिरमा गएर पनि शरण लिन सक्नुहुन्थ्यो नि, तर मन्दिरमा एकजना पनि सुत्ने ठाउँ हुँदैन होइन, चर्चमा त कमसेकम एउटा चर्चमा खाद्य र सुत्यो भने सानोभन्दा सानो चर्च पनि 50-60 जना 100 जना त हुन्छ, त्यसले पनि त घाम पानी हावाहुरी त छेक्यो नि त
1: हजुर
0: होइन। त्यो कुरा हो नि, मण्डलीले मण्डलीमा शरण लिनु त राम्रो कुरा हो।
1: त्यो भएर आफूले यस्तो बेलामा जे सकिन्छ त्यो सहायता गर्नु चाहिँ एउटा मानवता पनि हो, एउटा मान्छेले अर्को मान्छेलाई गर्ने प्रेम पनि हो। र कुनै पनि कुरा गरिसकेपछि हामीले बाइबलले भन्छ एक हातले दिएको अर्को हातले नथपाओस्, त्यो तरिकाले मान्छेलाई सहायता सपोर्ट गर्नुपर्छ। आज हामी देख्छौँ धेरै मान्छेहरू सानो सपोर्ट गरेका हुन्छन् तर उनीहरूको फोटो, उनीहरूले गरेका कामहरूलाई चाहिँ यति ठुलो बनाइन्छ होइन, त्योभन्दा पनि परमेश्वरको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। कुनै पनि मान्छेलाई सहायता गर्छौँ भने फिर्ता नपाउने तरिकाले अथवा कसैले पनि नथापाओस् त्यो तरिकाले गर भनेर पनि भन्नुभएको छ।
0: यो विषयमा प्रभु यीशु ख्रीष्टले के भन्नुभएको छ, ठिक छ सहायता गर्नु राम्रो कुरा हो, तर जसले चाहिँ त्यो ठूलो डङ्का पिर्दै गर्छ, प्रभुले भन्नुभएको छ साँच्चै तिनीहरूले आफ्नो इनाम पाइसकेका छन् भन्नुभएको छ कि
1: हजुर
0: होइन। वास्तवमा मानवीय सहायता गर्नु कति चाहिँ कस्तो हुन्छन् भने, आफ्नो युट्युबमा कन्टेन्ट क्रिएट गर्न, फेसबुकमा कन्टेन्ट क्रिएट गर्न, समाजमा इज्जत प्राप्त गर्न त्यसरी गर्ने गर्दछन्। त्यो गरिएकोमा चाहिँ अब सानो सहयोग हुन्छ, तर उनीहरूले त्यसलाई बढाई चढाई ठुलो देखाउँछन् र आफूलाई समाजमा कति नै महान काम गरेको जस्तो देखाउँछन्। यो चाहिँ पक्कै पनि राम्रो चाहिँ होइन, म चाहिँ यसलाई के भन्छु भने, मानिसको दुःख र कष्ट पीड़ाको बेलामा उनीहरूको भावनासँग खेलबाड गरेको हो कि जस्तो म चाहिँ ठान्दछु होइन। यदि तपाईँलाई साँच्चीकै सहानुभूति छ भने तपाईँले सानो सहायता गर्नुभयो त्यो राम्रो कुरा हो, तर त्यसलाई किन तपाईँ सामाजिक सञ्जालमा हालेर होइन। अझ मैले एउटा सामाजिक सञ्जालमा के देखेको थिएँ भने, एउटा व्यक्तिले प्रधानमन्त्री राहत कोषमा मैले यति हालेँ भनेर एआईबाट त्यो नक्कली बिल त्यो रिसिप्ट बनाएर हालेको भन्ने कुरा पनि, त्यो कुराहरू पनि आएको थियो कि
1: होइन।
0: यो पक्कै पनि राम्रो कुरा होइन, यसले के साबित गर्न खोजेको होइन, वास्तविकता त एक दिन वास्तविकतै हुन्छ मान्छेहरूको जनभावनासँग किन त्यसरी खेलबाड गर्नु भन्छु कि होइन.
1: एकदमै एकदमै सही कुरा. अहिलेलाई हामी एउटा अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा हामी राख्न चाहन्छौँ.

0: आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै, कार्यक्रमबाट म कुमार अब्राम
1: र म जनाथन गिरी,
0: हामी दुवैलाई बिदा दिनुहोस्। धन्यवाद।
1: हवस्।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाकी 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौँ।
2: सुन्नु न बजे कोता
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन।

0: पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510-74236 9510-74236
0: र फोन नम्बर 01-513-010 छ 01-513-010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
2: ल है ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841-53-54-02 9841-53-54-02 र 9010-33-64-06 9010-33-64-06। फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
9: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
10: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म 09

जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इभ।

0: जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट ट्यून गरेर हामीलाई सुनिरहनु भएको सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम एण्ड इभमा र कार्यक्रम आदम एण्ड इभ लिएर
1: म टार्जन
0: र म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम मार्फत अबको लगभग एक घण्टा तपाईसँग रहेर साथ दिनको लागि हामी उपस्थित भइसकेको छौं।
1: स्वस्थ सम्बन्धको विषयमा कुराकानी गर्छौं अनि स्वस्थ विवाहको बारेमा सफल विवाहको बारेमा हामी गर्छौँ कुराकानीहरू र शुरूआतमा भने निकै मिठो गीत हामी राख्छौँ श्रोता मित्र। हामीसँग विभिन्न किसिमका गीतहरू विवाहको गीतहरू छन् र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यो गीत तपाईँको निम्ति

0: निकै अर्थपूर्ण भजन हामीले सुनाइरहेका थियौं कार्यक्रम आदरणीयमा श्रोता मित्र बाँडी है भन्ने बोलको र पूनमजी विवाहमा चाहिने मुख्य कुराहरू प्रेम त छँदैछन् तर प्रेमले मात्रै पनि त्यति अत्युक्ति नहोला त्यसले मात्रै पनि प्रशस्त नहोला होइन त्यसमा केही प्लस त चाहिन्छ नै
1: एकदमै र प्रेम त चाहिन्छ नै तर प्रेम सँगसँगै विवाहमा चाहिँ धेरै कुराहरू चाहिन्छ र त्यो कुराहरूमा एउटा चाहिँ अब अवश्य पनि हामीले हेर्ने हो भने कम्युनिकेसन पनि एकदमै महत्वपूर्ण छ जुन चाहिँ अब विवाहमा मात्रै नभएर हरेक सम्बन्धहरूमा नै कम्युनिकेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ तर विवाहमा चाहिँ झन् धेरै नै हुनुपर्छ भन्ने कुराहरू पनि हामी देख्छौँ र कतिचोटि धेरै विवाहहरू चाहिँ किन टाढिँदै जान्छन् भन्दाखेरि चाहिँ कहिलेकाहीँ समस्या चाहिँ ठूलो हुँदैन तर कुराकानी नगर्नु चाहिँ ठूलो समस्या कसरी हुने गर्दछ त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले यो कुरालाई पनि अलिकति ठिक गर्नुपर्छ होला सम्बन्धलाई यदि हामी वैवाहिक सम्बन्धलाई बलियो बनाउन चाहन्छौ भने
0: झगडा गर्नलाई कुनै ठूलो न्यू चाहिँदैन सानो इस्युले पनि कहिलेकाहीँ हाम्रो सम्बन्धलाई तितो बनाइरहेको हुन्छ र त्यसैले गर्दाखेरि सम्झनुपर्छ हामीले झिना मसिना कुराहरूलाई चाहिँ बिर्सनुपर्छ जस्तै पुनमजीले पनि भन्दै हुनुहुन्थ्यो त्यस्तै म जोड्छु प्रेम विश्वास सम्मान हुनुपर्छ एक अर्कामा होइन खुला संवाद अघि तपाईँले भन्नुभयो नि खुला संवादको बारेमा र राम्रो संवाद पनि त्यो खुला संवाद गर्दाखेरि पनि परमेश्वरका कुराहरू गर्ने होइन अनि आफ्नो जीवनका कुराहरू गर्ने एकअर्काप्रतिका कुराहरू गर्ने त्यो चाहिँ महत्वपूर्ण छ र एकअर्काप्रति समझदारी कहिलेकाहीँ श्रीमतीले चाहेका कुराहरू श्रीमानले गर्दाखेरि चाहिँ एउटा बलिदान दिएको जस्तो पनि हुन्छ होइन श्रीमतीले श्रीमानले चाहिरहेको कुरा श्रीमतीले आज यस्तो खाउन भन्दाखेरि त्यतैतिर होइन नखाउँ भनेर भन्न पनि मिलेन होइन यता जाउन भन्दा नजाउँ भन्ने भन्ने बित्तिकै चाहिँ त्यो कस्तो भने एकअर्कामा त्यो अलि मिल्या जस्तो देखिँदैन होइन त्यसले गर्दा त्यो सानसानो कुराहरूमा पनि हामीले साथ दियौँ भने चाहिँ एउटा बलिदानी प्रेम देख्दछौँ त्यहाँ र समझदारी त्यहाँ देख्दछौँ र धैर्य र क्षमा पनि हुनुपर्छ हामीमा श्रीमतीमा पनि श्रीमानमा पनि धैर्य र क्षमा होइन कहिलेकाहीँ अब घरमा अभाव होला अरे है अब ग्यासै सकिएला अहिले त ग्यासको कति हाहाकार छ मेरो घरमा पनि एउटा मात्र ग्यास भएर एकदम गाह्रो भइरहेछ
1: बच्चाहरू भएको परिवारमा त झन् कति धेरै होइन ग्यासहरू चाहिन्छ धेरै कुराहरू चाहिन्छ अनि त्यो अवस्थाहरूमा चाहिँ यदि हामीमा धैर्यता भएन भने
0: भएन भने अहिले ग्यास छैन विश्वासीमा जति हाम्रो भनौँ न स्त्री जातिहरू हुनुहुन्छ जो वैवाहिक सम्बन्धमा रहनुभएको उहाँलाई त धैर्य छैन भनेदेखि गाह्रै पर्ला होइन
1: त्यो भएको कारणले गर्दा चाहिँ जस धैर्यता पनि एकदमै महत्वपूर्ण हुन्छ किनभने पहिलो कोरिन्थी 13 हामीलाई प्रेमको विषयमा एकदमै वर्णन गरिएको कुराहरूमा एउटा चाहिँ प्रेम चाहिँ धैर्यवान हुन्छ भनेर पनि त्यहाँ चाहिँ बताइएको छ र प्रेममा यदि धैर्यताहरू भएन हामी एकले अर्कालाई सहन र धैर्य गर्न सकेनौँ भने चाहिँ कतिचोटि यही मौकाहरूले हाम्रो सम्बन्धहरूलाई चाहिँ अझै पितलो र कमजोर बनाउन पनि सक्छ त्यो कारणले गर्दाखेरि चाहे ग्यासको सर्टेज होस् चाहे कतिवटा कुराहरू चित्त बुझ्दो होस् नबुझ्दो होस् समयमा कसरी स्यालेरीहरू नआएको अवस्थाले पनि कसरी सम्बन्धहरूमा धैर्यताहरू ठूलो च्यालेन्ज गर्छ खोइ त हाम्रो यो कुरा गर्नुपर्ने थियो त्यो कुरा गर्नुपर्ने थियो भन्दै गर्दाखेरि जब त्यहाँ धैर्यता दया होइन एकअर्काप्रति दयालुपनहरू भएन भने सम्बन्धहरूमा कचोटि असहजता हुन सक्छ त्यो भएको कारणले गर्दाखेरि प्रेम सँगसँगै प्रेम पछि आउने कुराहरू के छ त भन्ने कुराहरू पनि एकदमै सम्बन्धमा महत्वपूर्ण कुरा रहेको छ
0: अनि मैले मेरो परिवारमा त ग्यासको कुरा गर्दाखेरि चाहिँ मेरो विशेषले चाहिँ अब तपाईँले ल्याउनुहोस् न भनेर भन्नुभयो होइन अब त मैले कहाँबाट ल्याउने होइन अब त्यो त्यस्तो हुन्छ कि कहिलेकाहीँ अब मैले गर्न सक्ने कुरा हुनसक्छ नसक्ने कुरा हुनसक्छ होइन त्यो सबै समझदारीमा हुनु पर्यो र अर्को कुरा चाहिँ श्रीमतीहरूको डिमान्ड जस्तै अब अहिले भनौँ न गैर इसाई दाजुभाइ दिदीबहिनीहरूको तिज आउँदैछ होइन विभिन्न किसिमका चाडपर्वहरू आउँदैछ हामी पनि त्यसैमा नारिएर होइन हामीले पनि डिमान्डहरू गर्छौँ होला कहिलेकाहीँ होइन त्यो चाहिँ एकदम अत्युक्ति होइन त्यो एकदम ठिक होइन भनेर हामी भन्न चाहन्छौँ र त्यस्ता कुराहरूले पनि सबैजनाले लगाएँ मैले लगाउन पाइनँ सबैजनाले खाएँ मैले खान पाइनँ त्यहाँ गएर खान पाइनँ भन्ने सानसाना गुनासोहरू हामीले गर्नु हुँदैन जसले गर्दा हाम्रो सम्बन्धमा साँच्ची नै तितो बना ल्याउँछ पुनमजी यसले चाहिँ र राम्ररी मैले विचार गर्दाखेरि त्यो पक्कै पनि हो जति इमान्दारी अनि जति आज्ञाकारी मानिसमा पनि यो कहाँबाट दुष्ट त्यस्तो कुराहरू चाहिँ आइहाल्छ कि त्यसले गर्दाखेरि हाम्रो यात्रालाई विचलित बनाउनको निम्ति अनि दाम्पत्य जीवनलाई कमजोर बनाउनको निम्ति चाहिँ हरेक किसिमका तत्त्वहरूले चाहिँ आक्रमण गर्न खोजिरहेको हुन्छ। यसको लागि चाहिँ के चाहिने भन्दाखेरि यसको औषधि त प्रार्थना नै होइन, प्रार्थना नै हो अनि प्रार्थना गरेर चाहिँ हामीले छुटकारा पाउन सक्छौ।
1: एकदमै र यस्तै अर्थपूर्ण कुराकानीहरू हामी अझै गर्दै जानेछौँ, तर यो समयमा अर्को एउटा मिठो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: हजुर, मैले तिमीलाई रोजेको कहाँबाट ईश्वरले नै रोज दिनु भएको, साँच्चै नै सजिलो छ हामीलाई होइन। एक किसिमले भन्यो भने विवाह पनि परमेश्वरले नै हाम्रो लागि तय गरिदिनुहुन्छ, हामीले विश्वास गर्नुपर्छ। साँच्चै नै मैले तिमीलाई रोजेको होइन, ईश्वरले नै मेरो निम्ति तिमीलाई पठाएका होइन। कति राम्रो शब्दहरू छ, हामीले विश्वास गर्ने भने यो कुरा धेरै असल छ कि पुनमजी।
1: एकदमै दार्जनजी, र यो कुरा गर्दै गर्दाखेरि कतिजना हुनुहुन्छ होला जसले आफ्नो भविष्यको श्रीमान श्रीमती अथवा फ्युचर हस्बेन्ड वाइफको लागि प्रार्थना पनि गरिरहनु भएको छ होला, अनि गीतले पनि स्पष्ट भनिसकेको छ हामीले रोज्ने हामीले खोज्ने भन्दा पनि हाम्रो लागि अलरेडी परमेश्वरले तयार गरेर राखिसक्नु भएको छ, हामीले चाहिँ प्रार्थना गर्ने हो कि प्रभु तपाईँले चाहिँ तपाईँको समयमा होइन आफ्नो मेरो जीवनसाथी चाहिँ तपाईँले मलाई भेटाइदिनुहोस् है भनेर। अनि कतिचोटि क्या दार्जनजी हामी मेरो जीवनसाथी चाहिँ यस्तो होस् त्यस्तो होस्, अघि हामीले कुरा गऱ्यौँ एउटा विवाहको कुराहरूमा चाहिँ प्रेम मात्र काफी छ त अन्य कुराहरू पनि चाहिन्छ भनेर कुरा गर्दै गर्दा हामीले पनि कतिचोटि अविवाहितहरूले मेरो भविष्यको जीवनसाथीहरू चाहिँ यस्तो यस्तो भएको होस् है भनेर हामी प्रार्थना गर्दै गर्दा के हामीले आफ्नो लागि चाहिँ प्रार्थना गरिरहेको छौँ कि छैनौँ, भविष्यको मेरो जीवनसाथीको लागि म चाहिँ होइन कस्तो हुनुपर्छ अथवा म चाहिँ ठिक हुनुपर्छ कि म पनि त तयारी हुनुपर्छ कि भनेर आफ्नो लागि पनि हामीले प्रार्थना गरिरहेको छौँ कि छैनौँ। र सँगसँगै अहिलेको वैवाहिक जीवनमा जो जति हामी बाँधिसकेको छौँ अर्जुनजी, हामी मेरो जीवनसाथी यस्तो भयो हुन्थ्यो, मेरो श्रीमान यस्तो भयो हुन्थ्यो, श्रीमती यस्तो भयो हुन्थ्यो भन्दै गर्दा म पनि ठिक हुनु आवश्यक छ कि, म पनि अझै होइन तयारी हुन आवश्यक छ कि, पवित्र आत्माको फलबाट भरिनु आवश्यक छ कि भन्ने कुरालाई पनि हामीले याद गर्नुपर्छ र विवाहमा हुनुपर्ने कुराहरूमा नै हामी रहेर कुराकानीहरू गरिरहेको छौँ।
0: हजुर, वैवाहिक सम्बन्ध भनेको दुई पृष्ठभूमिबाट आउने दुई किसिमको व्यक्तिहरू भनौँ न, एकजना श्रीमती एउटा पृष्ठभूमिबाट आइन् अनि श्रीमान, अनि उनीहरूको एउटा कल्चर अलग हुन्छ, उनीहरूले गर्ने काम, उनीहरूले सुनेका कुराहरू, उनीहरूले युज टु भएका कुराहरू बेग्लै नै हुन्छन् होइन, त्यसले गर्दा मिल्दैन कति कुराहरू, यो गरौँ भन्दा नमिल्ने कुरा चाहिँ अलिकति कहिलेकाहीँ त्यो त्यस्तो भएर पनि अलिकति भनौँ न फरक भएर पनि हो। तर त्यसमा पनि मैले अघि नै भने एकले अर्कालाई के अरे बलिदान गर्ने, एकले अर्कालाई चाहिँ सहने अनि उहाँले भनेको कुरा मान्ने एउटा बलिदानी प्रेम चाहिँ हुनुपर्छ, र प्रेम धेरै महत्वपूर्ण हो। तर विवाहका लागि प्रेम मात्र पर्याप्त हुँदैन, फेरि पनि म भन्छु प्रेम साँचो छ भने त्यसबाट उत्पन्न के हुन्छन् भन्दा विश्वास, सम्मान, धैर्य, क्षमा र जिम्मेवारी पनि त्यहाँबाट आउँछ। त्यसैले प्रेम आधार हो, तर प्रेमलाई व्यवहारमा देखाउने कुराहरूले विवाहलाई टिकाउँछन् भनेर भनिएको छ। दुवैले एकअर्कालाई साँच्चै प्रेम गर्छन् र कठिन समयमा पनि साथ छोड्दैनन् भने धेरै समस्यासँग पार गर्न सकिन्छ। पार गर्न नसकिने कारण चाहिँ गनगन पनि हो होइन, गनगन हो, सानो किसिम सानो इस्युले नै हामी त्यो भन्न सक्छ हाम्रो जीवनमा। त्यसैले गर्दा चाहिँ धेरै समस्यासँग पार गर्नको लागि चाहिँ कठिन परिस्थितिमा पनि हामीले प्र्याक्टिस त्यो कुराहरूको प्र्याक्टिस गर्यौँ भने, जस्तै ग्यास नभएको बेलामा प्र्याक्टिस गर्यौँ भनेदेखि चाहिँ हामी चाहिँ विजय हुन सक्छौ, त्यसमा हाम्रो प्रार्थना त हुँदै हुन्छ।
1: एकदमै एकदमै, र गनगन गर्ने कुराहरूले नै कचेरी सम्बन्धहरू एकदमै तितो बनाइदिन्छ र कतिवटा आशिषहरूलाई हामीले देख्छौ तर त्यो कुराहरूलाई हामीले कचेरी प्राप्त गर्न सक्दैनौँ। किन भन्दाखेरि चाहिँ हाम्रो यो गनगन गर्ने स्वभावले गर्दा नै अनि हाम्रो जीवनसाथीलाई पनि हामी कचेरी निराश बनाइरहेको हुन्छौँ। हो, कमी कमजोरीहरू हुन्छ जीवन जिउँदै जाने क्रममा, तर त्यो समयमा चाहिँ हामीले एकअर्काको लागि प्रार्थना गर्ने र उत्साह दिने काम गरिरहेको छौँ कि हामीले गनगन गरिरहेको छौँ त्यो कुराहरूलाई पनि ध्यान दिनुपर्छ। र कहिलेकाहीँ चाहिँ जित्नु पनि पर्छ क्या, हामीले त्याग गर्ने विवाहमा सेक्रिफाइस गर्ने बलिदान गर्ने कुराहरू पनि गरिरहेको थियौँ अनि तर म नै सही छु भनेर कचोटि हामी त्यो जिद्दीपनामा बस्यौँ भने चाहिँ त्यसले पनि हाम्रो सम्बन्धलाई फितलो बनाउन सक्छ। तर म सही छु भन्दा पनि हाम्रो सम्बन्ध चाहिँ महत्वपूर्ण छ र सम्बन्धलाई चाहिँ बचाउनको लागि चाहिँ हामीले हाम्रो यो आर्ग्युमेन्ट जित्ने भन्दा पनि हाम्रो इगोहरूलाई हटाएर होइन कतिचोटि म भन्ने कुराहरूलाई हटाएर सम्बन्धलाई चाहिँ स्थानमा राखेर हामीले एकले अर्कालाई चाहिँ त्याग बलिदान गर्दै एकले अर्काको लागि चाहिँ हामीमा भएको कमी कमजोरीलाई त्याग बलिदान गर्दै एकले अर्कालाई उत्साह दिने कार्य पनि गर्नुपर्छ।
0: म जहिले पनि पूर्व पश्चिम राजमार्गमा पहिला हिँड्दाखेरि मैले बाटोमा के देख्थे भन्दाखेरि WEW लेखेको थियो, त्यो पनि ठूलो सिमेन्टको स्तम्भमा बनाइएको थियो। अनि के होला उही डब्ल्युई लेखिएको छ भनेर भनिएको थिएँ. मैले पछि बुझ्दाखेरि चाहिँ मको ठाउँमा वी होइन, अब मको ठाउँमा हामी
1: होइन,
0: जे हुन्छ हामी भन्ने रहेछ. त्यो कुरा तपाईँले निकाल्नु धेरै राम्रो लाग्यो मलाई. र विवाह र दाम्पत्य जीवन राम्रो बनाउनको निम्ति अब पुनमजी बाइबलमा धेरै सुन्दर पदहरू पनि पाउँछौँ. बाइबलका कुराहरू हामीले हेर्दाखेरि प्रेम त छँदैछन्, प्रेम सबभन्दा महत्वपूर्ण भनिएको छ. र पहिलो कोरिन्थी 13:4-7 भन्दछ, प्रेम धैर्यवान दयालु हुन्छ, प्रेमले डाहा गर्दैन, घमण्ड गर्दैन, अरूलाई अपमान गर्दैन, सबै कुरा सहन्छ, विश्वास गर्छ, आशा गर्छ र सहन्छ भनेर भनिएको छ. र एफिसी 5:25 भन्दछ, हे पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो. यसरी बाइबलमा पद हामीलाई विवाहको पदहरू धेरै दिनुभएको छ परमेश्वरले, सतर्कता अप्नाउनुको निम्ति होइन, जीवन चलाउनको निम्ति. जस्तै रोमी 12:10 पनि भन्दछ, एकअर्कालाई भातृ प्रेमले प्रेम गर, सम्मान देखाउनमा एकअर्कालाई एकअर्कालाई अघि बढाउने काम गर्नुपर्छ. जस्तै दुईजना मिलेर जिउनु भन्ने छ नि एउटा, दुईजना मिलेर जीवन चलाउनमा चाहिँ उपदेशक 4:9-10 भन्दछ, दुईजना एकजना भन्दा असल छन् किनकि तिनीहरूलाई आफ्नो परिश्रमको राम्रो प्रतिफल हुन्छ. यदि एकजना लड्यो भने अर्कोले आफ्नो साथीलाई उठाउँछ. त्यसैले एकभन्दा दुई असल हो भनेर परमेश्वरले भन्नुभएको छ. त्यसैले गर्दा यो मिलेर जीवन चलाउनको निम्ति चाहिँ परमेश्वरले एकभन्दा दुई बनाउनु भएको हो र हामीले त्यो कुरालाई बिर्सन हुँदैन.
1: एकदमै एकदमै. र बच्चनले पनि भन्दछ कि अब अरूलाई पनि एकदमै श्रेष्ठ ठान, आफूलाई भन्दा पनि अरूलाई श्रेष्ठ ठान भन्ने कुराहरू, अरूलाई आदर गर्ने कुराहरूमा यो चाहिँ अब वैवाहिक जीवनमा पनि एकदमै लागू हुने गर्दछ. अघि हामीले कुरा गरिहाल्यौँ, टार्जनजीले पनि कुराहरू गर्दै हुनुहुन्थ्यो. हामीले चाहिँ कतिचोटि मको स्थानमा हामी राख्नु आवश्यक हुन्छ र आफूलाई भन्दा पनि आफ्नो अरूलाई चाहिँ एकदमै श्रेष्ठ ठान्दै अगाडि बढ्यो भने त सम्बन्ध यत्तिकै पनि सुमधुर बन्दै पनि जानेछ र कुराकानीहरूलाई निरन्तर हामी अगाडि बढाउँदै जानेछौँ. टार्जनजी, यो समयमा
0: मिठो गीतको साथ दिन्छौ श्रोता.
2: बाचा भयो तिमीलाई असीम मायाको, जीवनभरिलाई न्यानो साथको.

0: हजुर, एलबी बराइली र साथीको आवाजमा हामीले यो विवाह सम्बन्धी गीत सुनिरहेका थियौँ। गुड न्युज एफएमको प्रसारणमा तपाईँ कार्यक्रम आगामी सुन्दै हुनुहुन्छ, हामी दोयाको साथमा। र आज हामीले विभिन्न कुराकानीहरू गरिरहेका छौँ, विविध किसिमकै प्रेमका कुराहरू होइन, कसरी विवाहलाई सफल बनाउने भन्ने कुराहरू। श्रोता मित्र, हामी विवाह विज्ञ त होइन, हामी विवाहलाई यसरी गर्नुपर्छ भन्ने एउटा विज्ञता हासिल गरेको व्यक्तित्व त हामी पक्कै पनि होइन, तर पनि बाइबलले आज्ञा दिए अनुसार हामीले भन्न सक्छौँ नि। तपाईँले हामीलाई सजेसन दिन सक्नुहुन्छ, मैले तपाईँलाई दिन सक्छु होइन, त्यो किसिमले चाहिँ आज हामीले यो कार्यक्रम चलाएका हौ। मैले अस्ति पनि भने पुनमजी, यो कार्यक्रमको उद्देश्य के हो त भन्दाखेरि, सबैजनाको वैवाहिक सम्बन्ध चाहिँ राम्रो होस्, आदम इफ सुनेर पनि कतिजनाको हृदय परिवर्तन होस् भन्ने उद्देश्य हो हाम्रो चाहिँ पक्कै पनि।
1: किनभने विवाह एकदमै महत्वपूर्ण छ र कतिचोटि चाहिँ शैतानले पनि एकदमै महत्वपूर्ण रूपमा प्रभाव गर्न चाहने चाहिँ केमा भन्दाखेरि वैवाहिक जीवनमा नै हो। यसकारणले गर्दाखेरि चाहिँ विवाह र वैवाहिक जीवनलाई चाहिँ एकदमै बलियो बनाउनको लागि हामीले पनि आफ्नो तर्फबाट बाइबलमा वचनमा रहेर प्रार्थनामा रहेर चाहिँ सम्बन्धलाई एकदम बलियो बनाउनुपर्छ। अनि आज चाहिँ वैवाहिक जीवनलाई अझै बलियो बनाउनको लागि हामीले के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुराहरूलाई नै निरन्तर अगाडि बढाइरहेको छ। अघि हामीले कुरा गर्यौं कम्युनिकेशन, कुराकानी भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ र धेरै सम्बन्धमा चाहिँ समस्या चाहिँ अब त्यहाँ प्रेम छैन भनेर मात्र हुँदैन, कहिलेकाहीँ चाहिँ त्यहाँ समस्या चाहिँ हामी कुराकानी गर्दैनौँ भन्ने कुराले पनि भइरहेको हुन्छ। अनि कुराकानी भनेको चाहिँ यो कम्युनिकेशन भनेको चाहिँ जस्ट यत्तिकै कुराकानी गर्नु मात्र होइन, आफ्नो जीवनसाथीले तपाईँसँग कुराकानी गर्न बस्दै गर्दाखेरि चाहिँ त्यो कुराकानी मार्फत तपाईँलाई के भन्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिएर सुन्नु पनि एकदमै महत्वपूर्ण छ। तर अहिलेको समयमा चाहिँ हामी बोल्न धेरै मन पराउँछौँ, सुन्न कम मन पराउँछौँ, तर वचनले चाहिँ हामीलाई याकुब 1:19 पनि बताएको छ कि सुन्नमा चाहिँ छिटो हुनु, बोल्नमा चाहिँ होइन अब ढिलो हुनु, अनि रिसाउनमा चाहिँ धीमा हुनु भनेर हामीलाई सिकाएको कारणले गर्दाखेरि चाहिँ हामी ठ्याक्कै यसको उल्टो कहिलेकाहीँ चाहिँ के गरिपठाउँछौँ भन्दाखेरि चाहिँ हामी बोल्नमा चाहिँ एकदमै छिटो हुन मन पराउँछौँ, सुन्न हामी ढिलो भइरहेको पनि हुन सक्छौँ। हाम्रो जीवनसाथीको कुरालाई, उनको व्यवहारलाई, उनको हृदयको इच्छा चाहनाहरूलाई सायद कहिलेकाहीँ हामीले सुन्नलाई एकदम ढिला भइरहेको हुन सक्छौँ। उहाँले केही बताउँदै हुनुहुन्छ, केही कुराहरू मलाई यस्तो भइरहेको छ, म यस्तो सोच विचारहरूबाट भएर गइरहेको छु, मलाई सुनिदिनुहोस् भनेर भन्दै गर्दाखेरि सायद हामी सुन्न भन्दा पनि आफ्नै विचार राख्न र आफ्नै समाधानहरू राख्नका लागि अगाडि भइरहेको हुन सक्छ। कारण कम्युनिकेशन एकदमै महत्वपूर्ण छ। बाइबलले म्यारेज काउन्सिलिङ जस्तो कुराहरू चाहिँ हजारौं वर्ष अगाडि नै हामीलाई सिकाइसकेको छ, वचनले नै हामीलाई सिकाइसकेको छ। यसकारणले गर्दा कहिलेकाहीँ हाम्रो जीवनसाथीले कुरा गरिरहेको बेलामा होइन, हामीले चाहिँ तुरन्तै जवाफ दिने भन्दा पनि उहाँहरूको कुरालाई एकदम ध्यान दिएर सुन्ने, बुझ्ने होइन, र के गर्न सक्छौँ त हामी त्यो कुराहरूलाई सुनेर, उहाँलाई सुनेर ल म छु साथमा, अथवा म प्रार्थना गर्छु, आऊ हामी मिलेर प्रार्थना गरौं, चिन्ता नगर भन्ने हो कि, हे तिमीले नै यो कुरा गरेर हो नि यस्तो भएको भन्ने हो कि, कसरी कुराकानीहरू गर्ने भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ जस्तो लाग्छ टार्सनजी।
0: हजुर, विवाह चाहिँ दुईजना मानिसले प्रेम, विश्वास र प्रतिबद्धता सहित जीवनभर एक अर्काको साथ दिने सम्बन्ध हो भनेर हामीले बुझ्छौं र बाइबलको दृष्टिले विवाह अझ गहिरो कुरा हो। सांसारिक रूपमा भनौँ अथवा गैर इसाई रूपमा जति पनि विवाह हुन्छ संसारमा, ती विवाहहरू कस्तो हुन्छ हामीलाई थाहा हुन्छ, किनभने हामी त इसाई तरिकाले गरियो नि त होइन, त्यसले गर्दाखेरि अलिकति गहिरो चाहिँ हुँदैन, हल्का नै हुन्छ होइन, केही परेको खण्डमा पनि केही कुराले बाधा दिँदैन उनीहरूलाई, तर हामीलाई त परमेश्वरले चाहिँ एकले अर्कालाई नछुटाओस् भनेको छ नि त होइन, अनि पति पत्नी छुटिएर नबसोस् भन्दै उहाँले चाहिँ कडा आज्ञा दिनुभएको छ, त्यसैले हामीले बडो होसियार साथ यी कुराहरू गर्नुपर्ने हुन्छ। आज स्टुडियोमा मैले विचार गर्दै गर्दाखेरि हामी चारैजना विवाहित रहेछौँ कि, हाम्रो टेक्निसियन मित्रहरू, हामी प्रोग्राम प्रेजेन्टरहरू पनि, त्यसले गर्दा हाम्रो आफ्नो अनुभव होलान् एक दिन पक्कै पनि हामी सेयर गरेर होइन एकले अर्कालाई सुनाउनेछौँ। त्यतिखेर एउटा नयाँ कन्सेप्ट सेलिङ पनि हुन्छ होइन, जस्तै विजयजीले मलाई के भन्नुहुन्छ होइन, मैले उहाँलाई के भन्छु होइन, त्यो जीवन भोगाईमा पनि धेरै कुराहरू सिक्न सकिन्छ साथीहरूबाट पनि भन्ने कुरा हो मेरो चाहिँ। र बाइबल अनुसार विवाह गर्दाखेरि चाहिँ धेरै कुराहरूको ख्याल त गर्नुपर्छ, तर सबैभन्दा गाह्रो कुरो चाहिँ के लाग्यो भने पुनमजी मलाई, सुखमा साथ दिन सजिलो छ, दुःखमा साथ दिन साह्रै गाह्रो छ। दुःख पऱ्यो भने अघि ग्यासको कुरा गरियो होइन, चामल नहोला, कहिलेकाहीँ तरकारी नहोला है, तरकारी यति महँगो पुनमजी, यति महँगो छ है, अनि 1,000 रुपियाँ बोकेर गयो भने सकिन्छ, अनि त्यो तरकारी 3-4 दिनलाई पुग्छ है, अनि धेरै गाह्रो भइरहेको हुन्छ, अलिकति मध्यम वर्गीय मानिसलाई झन् गाह्रो हुन्छ र यस्तो बेलामा चाहिँ दुःख छ भने पानी मात्र उमालेर खान सक्छौ भन्ने कपल हुनु पर्यो होइन हामीलाई चाहिँ यही चाहिन्छ होइन कतिजनाले अब हामीले सधैँ अब मासु खाएर बस्नुपर्छ होइन मिठा मिठा परिकारहरू खानुपर्छ पल्ला घरकाले त खाए भन्ने त्यो किसिमको हामीले गर्नु हुँदैन अनि सुखमा जसरी साथ दिन्छौ सुखमा साथ दिए जस्तो दुःखमा पनि साथ दिनुपर्छ रोग बिमार हुँदाखेरि होइन अभाव हुँदाखेरि विशेष गरी र मैले ठूलो समस्या नै अभावमा देखेँ पूरणजी जहाँ अभाव छ त्यहाँ झैझगडा देखेँ कलह देखेँ होइन पैसा नभएको घरमा धेरै कलह देखेँ सजिलो छैन हामीले जति भनिरहेका छौँ व्यवहारमा उतार्न गाह्रो छ होइन त्यसैले गर्दा जोसँग धन सम्पत्ति हुँदैन घरमा पर्याप्त पैसा हुँदैन भने त्यहाँ कलह सुरु हुन्छ के गर्ने कसो गर्ने तर त्यस्तो बेलामा एउटा परीक्षा पनि हो हाम्रो कसरी चाहिँ हामी संयमी बन्न सक्छौँ त बरु पानी मात्रै पिएर पनि कसरी संयमी बन्न सक्छौँ हाम्रो परमेश्वर त दिने परमेश्वर हुन्छ पानी मात्रै पिएर बसोस् भन्ने त पक्कै पनि उहाँले छोड्नुहुन्न हामीलाई होइन त्यसले गर्दाखेरि चाहिँ हामीले यी सबै कुराहरू विचार गर्दाखेरि चाहिँ दुःखमा साथ दिने व्यक्तिले चाहिँ सबै कुरामा विजय पाउन सक्छ
1: एकदमै एकदमै महत्वपूर्ण कुरा जोड्नु भयो तारजनजी हामीले धेरैवटा पोइन्टहरूमा रहेर कुराकानीहरू गर्यौं तर कन्क्लुजन चाहिँ यही नै हो कि जब हाम्रो जीवन साथी होइन अलिकति कमजोर अवस्थामा हुनुहुन्छ र कचोटि हामी परिवारलाई अगाडि बढाउँदै जाने क्रममा अभाव घटी कमीहरूबाट भएर जान्छौँ भने त्यो समयमा चाहिँ हामीले एकअर्कालाई कसरी साथ दिन्छौँ भन्ने कुराले चाहिँ हाम्रो सम्बन्धलाई कस्तो बनाउँछ भन्ने कुरा चाहिँ निर्धारण गर्छ यसकारण यही उत्साह दिन चाहन्छौँ संसारमा छौँ मानिसहरू हौ कचोटि विभिन्न अवस्थाहरूलाई सामना गर्दै जानुपर्दा घटी कमीबाट भएर पनि जानुपर्ला तर त्यो समयमा चाहिँ हरेस खाने होइन तर एकअर्कालाई प्रोत्साहन र प्रार्थना गर्दै अगाडि बढौँ सहौँ प्रार्थना गरौँ किनभने परिस्थिति बदल्नु हुने परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र यही उत्साहसँगै तारण चाहिँ हामी फेरि पनि हाम्रो श्रोतालाई
0: गीतभन्दा अगाडि सानो कुरो भन्छु है त हाम्रो चाहिँ एउटा सजेसन हाम्रो एउटा अनुरोध के हो भने तपाईँहरूलाई परमेश्वरलाई केन्द्रमा राख्नु र दुवैले परमेश्वरको इच्छाअनुसार जीवन चलाउनु चाहिँ महत्वपूर्ण छ भनेर भन्न चाहन्छु र यसपछि हामी गीत राख्छौँ निकै नै मिठो गीत रहेको छ त्यसपछि हामी आउँछौँ

0: श्रोता मित्र, अब हामी कार्यक्रमको अन्ततिर पनि छौ पुनमजी। धेरै कुराकानी गर्न मन लाग्छ, समयले साथ दिँदैन, समयले कसैलाई पनि पर्खँदैन भनिएको छ। अनि मैले त्यो समयको विषयमा चाहिँ उपदेशक 3 अध्याय हेर्दाखेरि सबै कुराको समय छ भनिएको छ। अब बिदा माग्ने पनि समय छ, सुरु गर्ने पनि समय थियो, सुरु गर्यौँ हामीले। श्रोता मित्र, तपाईँको सुन्ने समय थियो, तपाईँ सुन्नुभयो कतिजनाले, त्यसले गर्दा सबै कुराको समय छ र हामी अब बिदा माग्छौँ। तपाईँसँग रहिरहन त हामीलाई इच्छा थियो, मैले भने समयको पाबन्दीले गर्दाखेरि अब फेरि पनि हामी अर्को कार्यक्रममा अझ मिठा कुराहरू लिएर आउँछौँ।
1: तबसम्मको लागि चाहिँ हाम्रो सम्पूर्ण श्रोतालाई कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आगमन इभबाट
0: म टार्छन्
1: र म पुनम हामी विदा हुन्छौं।
0: जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती छको दुई एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौं।
2: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007।

0: thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
1: ए,
2: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए,
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
5: मेरो नाम इमानुएल टडा। अहिले तब

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्टाफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: तपाईँ जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुले नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौं।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बुझौं।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रिष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुड न्यूज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर तृतीय भजनलाई सुनौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। र तपाईँले गुनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पोखराबाट यस प्रसारणलाई सुनिरहनु भएको छ। प्रिय मित्र, हामीहरू फेरि पनि पवित्र बाइबलको नयाँ करारको खण्डलाई बुझ्नको लागि केही कुरा हेर्ने समयमा आइपुगेका छौं। मित्र, हामीले तपाईँलाई चारवटा सुसमाचारका पुस्तकको बारेमा बुझ्ने क्रममा गएको श्रृंखलामा चाहिँ हामीले गालिलमा यीशु फर्कनु भएको बारेमा केही कुरा बताएका थियौं, जसमा हामीले तपाईँलाई कप्तानको दास, विधवाको छोरोको बारेमा केही कुरा बताएका थियौं। मत्ती 8:5-13 र लुका 7:1-17। त्यसै गरेर हामीले बपतिस्मा दिने योहन्नाबाट आएका सन्देश वाहकहरूका बारेमा पनि हामीले तपाईँलाई बताएका थियौं, मत्ती 11:1-19 र लुका 7:18-35 भएका केही कुरा। त्यसै गरेर हामीले तपाईँलाई परमेश्वरको न्याय र कृपाको बारेमा पनि हामीले तपाईँलाई बताएका थियौं, मत्ती 11:20-30 पदमा रहेर र आखिरमा चाहिँ हामीले तपाईँलाई सिमोन फरिसीको घरमा भएको घटनालाई हामीले सुनाएका थियौं। हामीले लुका 7:36-50 यो कुरालाई बताएका थियौं। र मित्र, आशा छ तपाईँले यसबाट केही कुरा गालिलमा यीशु फर्किनु भएपछिको बारेमा केही कुरा बुझ्नुभएको छ र तपाईँको स्मरणलाई अहिले भर्खरै भनेका कुराहरूले पनि ताजा बनाएको छ। र मित्र, आज भने हामी तपाईँलाई पवित्र आत्माको निन्दाको बारेमा मत्ती 12:22-45, मर्कुस 3:22-30 र लुकाको सुसमाचार 11:14-36 रहेका केही कुरा बताउनेछौ। र त्यसै गरेर हामी तपाईँलाई येशु र उहाँको परिवारको बारेमा पनि हामी केही कुरा बताउनेछौ। मत्ती 12:46-50 अनि मर्कुस 3:20-21-31-35 पदमा रहेका केही कुरा र लुका 8:19-21 पदमा रहेका केही कुरालाई बताएर तपाईँलाई बाइबल बुझ्नको लागि मदत गर्नेछौ। मित्र, त्यसपछि हामी तपाईँको लागि येशु ख्रीष्टले बोल्नुभएका दृष्टान्तहरूको बारेमा पनि समय रहेमा केही कुरा बताउनेछौ। बिउ छर्नेको उखानको बारेमा, गहुँ र सामा, रायोको बिउ, खमीर इत्यादिका बारेमा पनि तपाईँलाई बताउनेछौ। र आज तपाईँलाई बाइबलको नयाँ करारको खण्डलाई, विशेष गरेर चारवटा सुसमाचारका पुस्तकहरूको बारेमा बुझ्नलाई मदत पुर्याउनेछौ। मित्र, आउनुहोस् हामी फेरि अब पवित्र आत्माको निन्दाको बारेमा बाइबलमा के कस्ता कुराहरू उल्लेख गरिएका छन् भन्ने कुरालाई हेर्नेछौ। र अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएकोलाई पनि तपाईँलाई धन्यवाद दिन चाहन्छौ। पवित्र आत्माको निन्दा, यस कुरालाई तपाईँले मत्ती 12:22-45, मर्कुस 3:22-30 र लुका 11:14-36 पढेर पनि आफैले अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ र अहिले पनि हामीलाई साथ दिएर मत पुर्याउन सक्नुहुन्छ र प्रार्थना साथ सुनेर अझ बढी बुझ्न सक्नुहुन्छ। मित्र, एकपल्ट येशूले भूतात्माहरू निकाल्नुहुँदा फरिसीहरूले उहाँमाथि भूतहरूका मालिक शैतानको शक्तिद्वारा त्यो काम गर्नुभएको हो भन्ने दोष लगाए। यसको लागि तपाईँले मत्ती 12:22-24 र लुका 11:14-16 पढेर पनि तपाईँले आफै बुझ्न सक्नुहुन्छ। जवाफमा येशूले भन्नुभयो, यदि शैतानले दुष्टात्माहरू निकाल्न आफ्नै शक्ति प्रयोग गर्छ भने उसले आफ्नै राज्यभित्र गृहयुद्ध सृष्टि गरिरहेको हुन्छ, उसले आफैलाई नाश पारिरहेको हुन्छ। बलियो मानिसलाई जित्ने एकमात्र उपाय ऊभन्दा अझ बलियो मानिसले उसलाई वशमा पार्नु हो। दुष्ट आत्माहरू निकालेर येशूले उहाँ शैतान भन्दा अझ बलियो हुनुहुन्छ भन्ने कुरा देखाउनुभयो। उहाँको राज्य शुरू भइसकेको थियो, जुन राज्यले शैतानलाई नाश पार्छ।
यसकोलाई तपाईँले मत्ती 12 अध्यायको 25 29 र लुका अध्याय 11 17 22 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, परमेश्वरले यीशुको विषयमा भएका मानिसहरूका शंका र भ्रमहरूका निम्ति तिनीहरूलाई क्षमा गर्न सक्नुहुन्थ्यो, तर यीशुका कामहरू असल छन् र ती काम परमेश्वरबाट आएका हुन् भन्ने स्पष्ट प्रमाणलाई अटेरी हुँदै इन्कार गरेका कुरालाई क्षमा गर्न सक्नुहुन्नथ्यो। परमेश्वरका आत्मालाई शैतान भन्ने, असल कुरालाई दुष्टता भन्ने मानिसहरूले आफैलाई परमेश्वरको भलाइलाई स्वीकार नगर्ने अवस्थामा राखेका थिए। त्यसकारण तिनीहरूले उहाँको क्षमा प्राप्त गर्ने कुनै उपाय थिएन। मित्र, यसको लागि तपाईँले मत्ती 12:30-32 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। जसरी असल फल एउटा असल रूखको प्रमाण हो, त्यसरी नै यीशुले गर्नुभएका असल कार्यहरू उहाँको भलोपनको प्रमाण थिए। त्यसरी नै फरिसीहरूका दुष्ट कार्यहरू तिनीहरूका दुष्ट हृदयका प्रमाण थिए र न्यायको दिनमा यो प्रमाण तिनीहरूका विरूद्धमा प्रयोग गरिनेछ। मत्ती 12:33-37 पढेर पनि तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। फेरि फरिसीहरूले यसलाई उहाँ मसीह हुनुहुन्छ भन्ने कुराको एक चिन्हको रूपमा एउटा आश्चर्यकर्म गर्न लगाए र फेरि यसुले त्यसो गर्न इन्कार गर्नुभयो। तिनीहरूका निम्ति एकमात्र चिन्ह मृतकबाट उहाँको पुनरुत्थान हुनेछ, जुन कुरा यसु परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने परमेश्वरको स्पष्ट समर्थन हुनेछ। यसुलाई इन्कार गरेर तिनीहरूले न्यायको दिनमा तिनीहरूका अवस्था अन्य जातिहरूको भन्दा धेरै खराब हुने सुनिश्चित गरिरहेका थिए। अन्य जातिहरूको राज्य सेवाकी रानीले सोलोमनको ज्ञानलाई मानेकी थिइन् र अन्य जाति सहर निन्वेका मानिसहरूले योनाको प्रचार सुनेर पश्चाताप गरे, तर यसुको समयमा यहुदीहरूले हठी भएर उहाँलाई मसीहको रूपमा ग्रहण गर्न इन्कार गरे। यसको लागि तपाईँले मत्ती 12:38-42 र लुका 11:29-32 हेरेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, मानिसहरू तटस्थ रहन नसक्ने विषयमा यसुले एउटा उदाहरण दिनुभयो। यदि तिनीहरू पूर्ण हृदयले उहाँमा समर्पित नभए आखिरीमा तिनीहरू उहाँको विरूद्धमा हुनेछन्। तिनीहरू त्यो व्यक्ति जस्तो हुनेछन् जसले ऊबाट भूतात्माहरू निकालिएको कारण केही समयका निम्ति फाइदा पाउँछ, तर उसले आफ्नो जीवनलाई सकारात्मक कुराहरूले भर्न केही नगरेको कारण ऊभित्र अझ दुष्ट आत्माहरूले बास गर्छन्। यसुको समयका मानिसहरूलाई उहाँको अनुग्रहपूर्ण सेवकाईद्वारा क्षणिक फाइदा भयो, तर यदि तिनीहरू सकारात्मक भई आफ्ना पापहरूबाट फर्केनन् र उहाँलाई परमेश्वरबाट पठाइएको उद्धारकर्ताको रूपमा ग्रहण गरेनन् भने सुरुमा भन्दा आखिरीमा तिनीहरू अझ कठोर दण्डको योग्य हुनेछन्। यस कुरालाई तपाईँले मत्ती 12:43-45 र लुका 11:23-28 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, यदि मानिसहरूले आफ्ना हृदयमा परमेश्वरको ज्योति चम्कन दिए भने त्यसले अन्धकारलाई हटाउनेछ र तिनीहरू त्यो ज्योति अरू कहाँ लैजान सक्ने हुनेछन्। तर तिनीहरूले ज्योतिलाई इन्कार गरे भने तिनीहरूभित्रको अन्धकार अझ गाढा हुनेछ। यसको लागि तपाईँले लुका 11:33 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खरै हामीले तपाईँलाई पवित्र आत्माको निन्दा सम्बन्धित केही कुरा बताएका छौं। मत्ती 12:22-45, मर्कुस 3:22-30 र लुका 11
14 36 सन्दर्भमा रहेर आशा छ तपाईँले यस कुराबाट पवित्र आत्माको निन्दा गर्नुको फाइदा बेफाइदा थाहा गर्नुभएको छ। र अब अनि हामी तपाईँलाई येशु र उहाँको परिवारको बारेमा बताउनेछौ, जुन चाहिँ मत्ती 12 46 50, मर्कुस 3:20-21-31-35 पदमा उल्लेख गरिएको छ। त्यसै गरेर लुका 8:19-21 रहेको केही कुरा बताउनेछौ। मित्र, येशु पछि जन्मेका मरियम र युसेफका सन्तान याकुब, योसेस, सिमोन, यहुदा र कम्तीमा 2 छोरी थिए। यस कुरालाई हामीले मत्ती 13:55-56 र मर्कुस 6:3 रहेर पनि अझ बुझ्न सक्छौ। सुरुमा तिनीहरूले येशूलाई मसीहको रूपमा स्वीकार गरेनन्, तर उहाँ कुनै प्रकारको धार्मिक पागलपनद्वारा ग्रस्त हुनुहुन्छ भनी सोचे। यस कुरालाई हामीले मर्कुस 3:20-21 र यूहन्ना 7:3-35 हेरेर पनि अझ बुझ्न सक्छौ। आफ्ना भाइ बहिनीहरूमा यस्तो आचरण देखेर येशु निश्चय दुखी हुनुभयो, तर शारीरिक सम्बन्ध भन्दा आत्मिक सम्बन्धहरू महत्वपूर्ण हुन्छन् भनी उहाँले जान्नुहुन्थ्यो। परमेश्वरको आज्ञा पालन गर्नेहरू सबै उहाँसँग र परमेश्वरको विशाल परिवारमा एकअर्कासँग सम्बन्धित हुन्छन् भन्ने कुरा पनि जान्नुहुन्थ्यो। यस कुरालाई हामीले मर्कुस 3:31-35 पढेर पनि हामी बुझ्न सक्छौ। मित्र, आशा छ अहिले भर्खरै भनेका कुराहरूबाट तपाईँले केही कुरा बुझ्नुभएको छ येशू र उहाँको परिवारको बारेमा, विशेष गरेर उहाँका भाइ बहिनीहरूको बारेमा। र तपाईँले यस कुरालाई अझ राम्रोसँग बुझ्नको लागि चाहिँ अहिले भर्खरै भनिएका खण्डहरूलाई राम्रोसँग पढ्नुहोस् र पवित्र आत्मासँग शक्ति सामर्थ्य माग्नुहोस्। येशू र उहाँको परिवारको बारेमा हामीले मत्ती 12:46-50, मर्कुस 3:20-21-31-35 पद र लुका 8:19-21 पदमा हेर्न सक्छौ। र मित्र, अब नै हामी तपाईँलाई येशूले बोल्नुभएका दृष्टान्तहरूका बारेमा केही कुरा बताउनेछौ आजको यस श्रृङ्खलामा। र येशूले बोल्नुभएको अथवा भन्नुभएको दृष्टान्तहरूमध्ये बिउ छर्ने उखान चाहिँ तपाईँले मत्ती 13:1-23, मर्कुस 4:1-29, लुका 8:1-18 पढ्न सक्नुहुन्छ। गालिलका सबै सहरमा जानु एउटा ठूलै कार्य थियो। येशू र उहाँका चेलाहरूलाई यस कार्यमा स्त्रीहरूको एउटा झुण्डले सहायता पुर्यायो, जो उहाँहरूका दैनिक खाँचोहरूको देखरेख गर्दै उहाँहरूकै साथमा गए। यसलाई हामीले लुका 8:1-3 पदमा पढ्न सक्छौ। मानिसहरूका भीड़हरू येशु जहाँ गए पनि उहाँलाई भेट्न आए र धेरैचोटि तिनीहरू सुसमाचार फैलाउने कार्यमा बाधा पनि बन्थे। यस्तो लाग्छ येशु साँचो रूपले रुचि लिने मानिसहरूलाई केवल जिज्ञासा राख्ने मानिसहरूबाट अलग गर्न प्राय दृष्टान्तमा शिक्षा दिन थाल्नुभयो। मत्ती 13:1-3 क खण्डसम्म र मर्कुस 4:1-2 पदमा तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। बिउ छर्नेको दृष्टान्तमा मूल शिक्षा बिउ छर्ने व्यक्ति होइन, तर 4 किसिमको जमिन छ। एकजना प्रचारकले परमेश्वरको राज्यको सन्देश मानिसहरूका हृदयमा हालिदिन्छ, जसरी एकजना किसानले जमिनमा बिउ छर्छ। विभिन्न स्थानको जमिन भिन्न भिन्नै किसिमको भए जस्तै मानिसहरूका हृदय पनि विभिन्न किसिमका हुन्छन्। कतिजना मानिसले त्यो सन्देश सुन्छन् तर तिनीहरूमा खासै चासो नभएको कारण त्यो तिनीहरूले बुझ्दैनन्। अरूले सुरुमा रुचि देखाउँछन्
तर तिनीहरूमा गहिरो आत्मिक चासो नभएका कारण चाँडै छोडिदिन्छन्। अझ अरू प्रतिदिनका कुराहरूप्रति चिन्तित हुन्छन्। केवल थोरैले मात्र विश्वासद्वारा त्यो सन्देशलाई ग्रहण गर्छन्, तर जब तिनीहरूले ग्रहण गर्छन् तब तिनीहरूका जीवन बदलिन्छन् र परिणामस्वरूप आत्मिक कटनी हुन्छ। यसको लागि तपाईँले मत्ती 13:3 खण्डदेखि 9 पदसम्म अनि 18-23 पद र मर्कुश 4:3-9 पद र 13-20 पदमा हेरेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, दृष्टान्तहरूले चित्रमय तरिकाले सत्यताको शिक्षा दिदछ, तर ती केवल दृष्टान्तहरू मात्र नभएर अझ महत्वपूर्ण कुरा हुन्। तिनका उद्देश्य श्रोताहरूलाई सिकाइएका कुराहरूबारे सोचविचार गर्न लगाउनु हो। जसले खुशीसाथ यसुको शिक्षालाई ग्रहण गर्छन् तिनीहरूले यसुका दृष्टान्तहरू अर्थपूर्ण पाउँछन्। परिणामस्वरूप तिनीहरूमा परमेश्वरका कुराहरू बुझ्ने क्षमता बढ्छ। तर यसुको शिक्षामा साँचो रुचि नलिनेहरूले ती दृष्टान्तमा एउटै पनि अर्थ भेटाउँदैनन्। अझ योभन्दा नराम्रो के हुन्छ भने तिनीहरूका आत्मिक अन्धोपन अझ गाढा हुन्छ र तिनीहरूका हठी हृदय अझ कठोर बन्छ। तिनीहरूका इच्छाहरू यसुको विरूद्धमा भएकोले तिनीहरूका मनले उहाँको शिक्षालाई बुझ्न सक्दैनन् र फलस्वरूप तिनीहरूका पाप क्षमा हुँदैनन्। यसलाई हामीले मत्ती 13:10-17 मर्कुश 4:10-12 हेरेर पनि अझ बुझ्न सक्छौ। दृष्टान्तहरूद्वारा दिइने शिक्षाले गर्दा जिज्ञासा मात्र राख्ने व्यक्तिको मनमा यसुप्रतिको रुचि हराउन सक्छ। तापनि दृष्टान्तको मुख्य उद्देश्य अध्ययारो पार्नु होइन, तर उज्यालो बनाउनु हो। दृष्टान्त एउटा बत्ती जस्तो हो जुन उज्यालो होस् भनेर सामदानमाथि राखिन्छ। त्यसलाई भाँडाले छोपेर वा खाटमुनि राखिँदैन। मानिसहरूले तिनीहरूका प्रभु अर्थात गुरूको शिक्षामा जति धेरै सोचविचार गर्छन् त्यति नै धेरै प्रकाश र आशिष त्यसबाट पाउँछन्। तर यदि तिनीहरू अल्छे छन् र दिइएको शिक्षामाथि सोचविचार गर्दैनन् भने आत्मिक सत्यतालाई बुझ्ने तिनीहरूका क्षमता घट्छ र अन्त्यमा गएर त्यो क्षमता बिल्कुलै हराउँछ। मर्कुश 4:21-25 पदमा रहेर पनि तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। मित्र, फेरि बिउ छर्नेको विषयमा फर्कदै यसुले असल बिउले सधैँ स्वस्थ उद्भिदहरू उमार्छ र यदि त्यसलाई मौका दिइयो भने त्यसले असल फल दिन्छ पनि भन्नुहुन्छ। एकजना किसानले बिउ छर्छ, तर त्यो जमिनले त्यस बिउलाई ग्रहण नगरुन्जेल र त्यसलाई नबढाउन्जेल उसले पर्खनुपर्छ। त्यसरी नै सुसमाचार प्रचार गर्ने व्यक्तिहरूले पनि त्यो सन्देशले मानिसहरूका हृदयमा आफ्नो काम नगरुन्जेल धीरज साथ परमेश्वरमा विश्वास राख्नुपर्छ भन्ने कुरा हामीले यहाँ बुझ्न सक्छौ। मर्कुश 4:26-29 पदमा हेरेर पनि तपाईँले अहिले भर्खर भनेका कुराहरूलाई बुझ्न सक्नुहुन्छ। मित्र, यसुका दृष्टान्तहरूको शुरूआतमा हामीले तपाईँलाई आज बिउ छर्नेको दृष्टान्त बताएका छौं। आउने दिनमा हामी तपाईँलाई यसुले बोल्नुभएका अथवा भन्नुभएका गहुँ र सामा, रायोको बिउ अनि खमीर अनि लुकाइएको गाडधन, मोटी माछा मार्ने जाल जस्ता दृष्टान्तहरूको बारेमा केही कुरा बताउनेछौ र कृपया हाम्रो यस कार्यक्रमलाई नियमित रूपमा सुन्दै जानुहोला र हामीलाई साथ दिनुहोला। मित्र, अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद र आशा छ तपाईँले आज बिउ छर्ने दृष्टान्त जुन हामीले मत्ती 13:1-23 पद, मर्कुश 4:1-29, लुका 8:1-18 पदमा रहेका केही कुरा बताएका छौं त्यसलाई बुझ्नुभएको छ र त्यसै गरेर हामीले येशु र उहाँको परिवारको बारेमा पनि बताएका छौं जुन चाहिँ मत्ती 12:46-50 अनि मर्कुश 3:20 पद
एक्काइस पद अनि 31-35 पद अनि लुका 8 19-21 पदमा रहेका केही कुरा र त्यसपछि हामीले शुरूमा चाहिँ आजको यस बुझाइ क्रमाङ्कको शुरूमा चाहिँ हामीले पवित्र आत्माको निन्दाको बारेमा मत्ती 12:22-45 मत्ती 12:22-45 अनि मर्कुस 3:22-30 र लुका 11:14-36 पदमा रहेका केही कुरालाई बताएका थियौं र आशा छ तपाईँले यस कुरालाई आफैले नै बाइबल पढेर अझ यस कुरालाई बुझ्ने कोसिस गर्नुहुनेछ पवित्र आत्माको अगुवाईमा। र अब भने हामी तपाईँलाई कार्यक्रमको अर्को भागमा लानुभन्दा अघि अहिले एउटा अर्थपूर्ण संगीतको साथ लिन चाहन्छौ। र भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने अहिले तपाईँले गुनिज एफएम 105.1 मेगाहर्स काठमाडौँबाट र गुनिज एफएम 105.6 मेगाहर्स पोखराबाट हामीलाई सुनिरहनु भएको छ र तपाईँले अनलाइनमा पनि हामीलाई लगइन गरेर सुनिरहनु भएको छ www.goodnewsfm.com.np मा। आउनुहोस् एउटा अर्थपूर्ण संगीतलाई सुनौं।

श्रोता मित्र, यो अर्थपूर्ण संगीत पछि कार्यक्रम बाइबल बुझौमा स्वागत छ। र अब आउनुहोस्, फेरि पनि हामी कार्यक्रमको अर्को भागतर्फ लागौं। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। र यी दिनहरूमा हामीले पुरानो करारको सर्वेक्षण गरिरहेका छौं। हामीले हेरिरहेका छौं कि पवित्र बाइबलको परमेश्वरको जीवित वचन पुरानो करारको खण्डमा के कस्ता कुराहरू रहेका छन् भन्ने प्रश्नको उत्तरलाई हामीले विस्तार रूपमा हेरिरहेका छौं र पवित्र बाइबललाई बुझ्ने प्रयास गरिरहेका छौं। प्रिय मित्र, म आशा गर्छु हामीले यस प्रसारणमा प्रस्तुत गरिरहेको कार्यक्रमद्वारा तपाईँले आत्मिक रूपमा आशिष र अनुग्रह प्राप्त गरिरहनु भएको छ, लाभ प्राप्त गरिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामीले पवित्र बाइबलको पुरानो करारलाई हेर्ने क्रममा शुरूमा हामीले उत्पत्तिको पुस्तकलाई हेरेका थियौं, उत्पत्तिको पुस्तकको रूपरेखालाई हेरेका थियौं र त्यसपछि हामीले पवित्र बाइबलमा रहेका वितरणहरूलाई हेरेका थियौं र त्यसपछि हामीले पवित्र बाइबलमा भएका करारहरूलाई हेरेका थियौं र हामीले पुरानो करारसम्मको परिचयलाई पनि हेरेका थियौं अनि हामीले व्यवस्थाका पाँच पुस्तकहरू हेरिरहेका थियौं र हामीले हाम्रो पुरानो करारको बुझ्ने क्रमलाई यतिमै टुंगाएका थियौं। र अब आउनुहोस्, आज चाहिँ हामी फेरि पनि व्यवस्थाका पाँच पुस्तकहरूलाई बुझ्ने र हेर्ने क्रमलाई निरन्तरता दिनेछौ, जहाँ चाहिँ हामी फेरि पनि उत्पत्तिको पुस्तकलाई हेर्नेछौ र त्यसपछि हामी प्रस्थानको पुस्तक, लेवीको पुस्तक, गन्तीको पुस्तक र व्यवस्थाको पुस्तकलाई हेर्नेछौ। प्रिय मित्र, उत्पत्तिको पुस्तकलाई हेर्नु हो भने हामी पाउँदछौ कि सबै कुराहरूको सृष्टि वा शुरूआतको पुस्तक यो हो। यसले दुईवटा भागहरूको बारेमा बताउँदछ। पहिलो, शुरूआतदेखि एघारौं अध्यायसम्मको मूल्याङ्कन, यसले सामान्य इतिहासको जानकारी दिदछ। दोस्रो, बाँकी रहेका अध्ययनहरू, जसले विशेष इतिहासको जानकारी दिदछ। यी दुई भागहरू घनिष्ठ रूपमा एकअर्कासँग जोडिएका छन्। पहिलो, जसले एउटा जोडीबाट शुरूआत भएको मानव जातिको पुर्खाहरूको बारेको विवरणहरू बताउँदछ। यसले संसारमा पापको प्रवेशको परिचय र पापबाट पतन भएकाहरूका लागि विनाशबाट मिलापमा ल्याउनका लागि परमेश्वरद्वाराको अनुग्रहको रूपरेखा घोषणा बारे बताउँदछ, जसले अरूहरूलाई पनि सम्बन्ध विकास गराउनको लागि अति आवश्यक बाटो तयार गर्दछ, अर्थात अब्राहमको बोलावट र त्यसका लागि परमेश्वरद्वारा अनुग्रहको उद्देश्यलाई बोक्नका निम्ति उहाँको प्रशस्तताको बाटोलाई छनौट गर्नुपर्दछ। यस तरिकालाई एकपटकमा नै स्पष्ट बुझ्न असल हुन्छ। त्यसकारण यस पुस्तकलाई प्रशस्त मात्रामा उपलब्ध गराइएको हो र यसमा भएका जानकारीहरू हिब्रू मानिसहरूका लागि यो अति नै महत्वपूर्ण छन्। यसको अभावमा तिनीहरूले सर्वशक्तिमान परमेश्वरले तिनीहरूसँग विभिन्न समयहरूमा बाँध्नु भएको व्यवस्थाका प्रतिज्ञाहरू र उद्देश्यहरूका सन्दर्भहरूलाई पनि बुझ्न सक्दैन थिए। प्रिय मित्र, उत्पत्तिको पुस्तकको बारेमा हामी तपाईँलाई आगामी दिनमा पनि केही अधिक जानकारीहरू दिँदै जानेछौ र हामीले हाम्रो गत केही श्रृंखलामा उत्पत्तिको पुस्तकको रूपरेखाको विषयमा पनि बताइसकेका छौं। अब आउनुहोस्, प्रस्थानको पुस्तकमा के रहेको छ भन्ने कुरालाई पनि हेरिहालौं। प्रस्थानको पुस्तक, एक स्थानबाट अर्को स्थानमा जानु। पवित्र बाइबलको प्रस्थानको पुस्तकमा हामी हेर्दछौं भने हामी थाहा गर्दछौं कि एक स्थानबाट अर्को स्थानमा जानु यस शब्दले वा यस पुस्तकको नामबाट नै थाहा गर्न सकिन्छ कि यसले विशेष गरी मिश्रबाट भएको इसरायलीहरूको प्रस्थानको बारेमा बताउँदछ र त्यस समयमा भएको बिर्सन नसक्ने बसाईसराईको घटनालाई सम्झना दिलाउँदछ, जुन विषयमा तिनीहरू
मिश्रबाट क्रमिक रूपमा अघि बढ्दै थिए। यसबाहेक यसको लेखक मुसा नै हुन् भनी उनी आफै पुष्टि गर्दछन्। प्रस्थान 24:4 साथसाथै त्यसमा हाम्रो परमेश्वरको सहभागिता थियो भन्ने कुरा पनि हामीलाई थाहा हुन्छ। मर्कुस 12:26 लुका 20:37 त्यो बाहेक अन्य कुराहरू जस्तै मिश्रीहरूले अर्थात इजिप्सियनहरूले त्यसको प्रयोग गर्नु र त्यस प्रकारको संस्थाहरूले गरेको प्रवर्धन सिनाईको यात्राको क्रममा भौगोलिक विवरणहरूको उपस्थिति र यस पुस्तकको आधिकारिक सम्बन्धी स्पष्ट मानवीय स्थापित अवधारणाले पनि यस पुस्तकका लेखक मुसा नै हुन् भनी बताउँदछ। र हामीले पवित्र बाइबलको पुस्तकहरूको विषयमा कुरा गर्दाखेरि यो पनि हामीले कहिले पनि बिर्सनु हुँदैन र बुझ्नु पर्दछ कि सम्पूर्ण बाइबलको लेखक, सम्पूर्ण बाइबलमा समावेश रहेको पुस्तकको लेखक, मूल लेखक चाहिँ पवित्र आत्मा परमेश्वर अर्थात स्वयं परमेश्वर येशु ख्रिस्ट हुनुहुन्छ, जसले उहाँले सृष्टि गर्नुभएको मानिसहरूलाई चलाउनुभयो। जस्तै उहाँले मुसालाई पनि प्रस्थानको पुस्तक लेख्नको लागि चलाउनु भएको हामी यहाँ देख्दछौ। प्रिय मित्र, आजको लागि हामी व्यवस्थाका 5 पुस्तकहरूमा के रहेका छन् भन्ने कुराको नयाँ करारको हाम्रो प्रश्नको उत्तर हेर्ने क्रमलाई यतिमै टुङ्ग्याउन चाहन्छौ र हामी आगामी दिनमा तपाईलाई पुरानो करारमा भएका अर्थात व्यवस्थाको पुस्तकमा रहेका लेवीको पुस्तक, गन्तीको पुस्तक र व्यवस्थाको पुस्तकमा रहेका कुराहरू के हुन् भन्ने कुरालाई बताउँदै जानेछौ। कृपया यस कार्यक्रमलाई नियमित रूपमा सुन्दै गर्नुहोला। अहिलेसम्म बाइबललाई बुझौं कार्यक्रमलाई ध्यान दिएर सुन्नु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् हामी फेरि पनि एउटा ख्रिस्टीय भजनलाई सुन्नुतर्फ लागौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। र मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं। र भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट हामीलाई सुनिरहनु भएको छ। आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। येशु ख्रीष्टको नाममा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। मित्र, आज हामीले हाम्रो पाठको निम्ति प्रयोग गर्न लागिरहेको पवित्र बाइबलको पद चाहिँ रोमी भनिने पुस्तकमा पाउँदछौ। यसलाई रोमी भनिन्छ किनभने यो एउटा पत्र हो जसलाई परमेश्वरको एकजना पवित्र जनद्वारा लेखिएको थियो, जुन व्यक्तिद्वारा परमेश्वरले रोममा भएको मण्डलीको निम्ति बोल्नुभएको थियो। हामीले हाम्रा विगतका अध्ययनहरूमा कोरिन्थीबाट एउटा पदलाई हेरेका थियौं र त्यसलाई दोस्रो कोरिन्थी भनिन्छ, र त्यो पद एउटा पत्रबाट थियो जसलाई पावल नाउँ भएका एकजना मानिसद्वारा कोरिन्थमा रहेको मण्डलीको निम्ति लेखिएको थियो। कोरिन्थ ग्रीस देशमा छ र ती मानिसहरूलाई परमेश्वर पवित्र आत्मा स्वयंद्वारा चलाइएको हुँदा तिनीहरूले जे जति कुराहरू लेखे ती वास्तवमा परमेश्वरको जीवित वचन हो। र हामीले हाम्रो निम्ति पवित्र बाइबलको भागको रूपमा त्यही कुरालाई नै उल्लेख गरेका छौ। मित्र, हामीले हेर्न चाहेको पद रोमी अध्याय 3:23 हो, जहाँ हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान हाम्रो प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो। मित्र, के तपाईँले यस सुन्दर कथनले सिकाइरहेको त्यही महान सत्यतालाई देख्नुभयो जसका बारेमा हामीले हाम्रा अध्ययनहरूमा कुराकानी गरेका थियौं? यस पदको पहिलो अंशले भन्दछ कि पापको ज्याला मृत्यु हो। र मित्र, हामीले थाहा पाइसकेका छौं कि परमेश्वरको सोचाइमा रहेको मृत्यु नरकमा दिइने अनन्त दण्ड हो। हामीले थाहा पाइसकेका छौं कि हरेक मानव प्राणी परमेश्वरको स्वरूपमा सृष्टि गरिएको कारणले हामीले हाम्रो जीवनलाई कस्तो प्रकारले जिउँदछौ त्यसको हिसाब किताब परमेश्वरको सामान्य खड़ा भएर दिनुपर्नेछ। र समय आउन लागिरहेको छ जब सबै चियानहरू खोलिनेछन् र हामी सबै नै हाम्रो पापहरूका निम्ति हिसाब दिनलाई परमेश्वरको सामान्य खड़ा हुनुपर्नेछ। र त्यहाँ पाप भेटाइयो भने मृत्यु आइरहेको हुनेछ र परमेश्वरले कुराकानी गरिरहनु भएको मृत्यु अनन्त नरक दण्ड हो, नरकको आगोमा फालिनु हो। त्यो परमेश्वरको क्रोधको मुनि सदा सर्वदाको निम्ति हुनु हो, जुन एउटा एकदमै भयानक सजायको मुनि हुनु हो। तर रोमी 3:23 सोही पदमा नै परमेश्वरले वृत्तान्तको अर्को पक्ष दिनुहुन्छ, अर्को अद्भुत खबर जसको बारेमा पवित्र बाइबलको पानाहरूभरि हामी पाउँदछौ। र त्यो परमेश्वरको अनुग्रहको वरदान हाम्रो प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो। हामीले हाम्रो केही अगाडिको अध्ययनमा सिक्यौं कि किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो। परमेश्वरको अनुग्रहको वरदान प्रभु येशू ख्रीष्ट हुनुहुन्छ र प्रभु येशू ख्रीष्टद्वारा हामीले अनन्त जीवन पाउन सक्दछौं। हामीले हाम्रा यी अध्ययनहरू मध्ये एउटा अध्ययनमा हामीले अनन्त जीवनको बारेमा र अनन्त जीवन खास के हो भन्ने बारेमा अध्ययन गरेका थियौं, तर अहिले चाहिँ हामी अनन्त जीवनको बारेमा अध्ययन गर्ने छैनौं। तर हामीले थाहा पाउन गइरहेको कुरो यो हो कि यो मुक्ति जुन हामीलाई परमेश्वरले उपलब्ध गराइरहनु भएको छ, यो हामीलाई परमेश्वरको क्रोधबाट छुटकारा दिने कुरा हो, परमेश्वरको अनुग्रहको वरदान हो, उहाँको अनुग्रहको एउटा वरदान हो। यो कुनै यस्तो कुरो होइन जसलाई पाउनु हामीहरूको अधिकार हो, यो कुनै यस्तो कुरो होइन जसलाई पाउन हामीले
मूल्य चुकाएका छौ। यो कुनै यस्तो कुरा पनि होइन जसलाई पाउन हामी योग्यका छौ। यो सर्वथा एउटा वरदान हो, किनभने यो कार्य परमेश्वरले गर्न चाहनुहुन्छ र परमेश्वरले उहाँको सर्वसत्ताधारी असल आनन्दमा यो कार्य गर्ने निर्णय गर्नुभएको हो। र मित्र, तपाईलाई याद छ होला कि यो कार्य पूरा गर्नको निम्ति परमेश्वरले भयंकर मूल्य तिर्नु परेको थियो, एउटा भयंकर डरलाग्दो मूल्य। यसको मतलब यो हो कि परमेश्वर स्वयं नै पापको भार उठाउने व्यक्ति बन्नु परेको थियो। उहाँले हाम्रो पापको निम्ति प्रतिनिधित्व गरेर परमेश्वरको क्रोधलाई सहनु परेको थियो। त्यो एउटा कस्तो अद्भुत प्रेम हो! परमेश्वर जसले कहिल्यै पनि कुनै पाप गर्नुभएको थिएन, उहाँले एउटा मानव रूप धारण गर्नुभयो र मानव जातिसित चिनिनुभयो। हाम्रो सम्पूर्ण दुःखहरूमा र हाम्रो कष्टहरूमा र हाम्रो विद्रोहमा उहाँ चिनिनुभयो। त्यसपछि त्यसभन्दा पनि बढी यो हो कि उहाँले आफूमाथि हाम्रा पापहरूलाई लिनुभयो, ताकि उहाँ परमेश्वरको सामुन्ने दोषी ठहरिन सक्नुहुन्थ्यो। त्यति नै दोषी जति हामीहरू मध्येको सबैभन्दा खराब दोषी जो छ। वास्तवमा उहाँ हामीहरूभन्दा कता कता एकदमै दोषी हुनुहुन्थ्यो, किनभने उहाँले आफूमाथि ती सबैका पापहरू लिनुभयो जो जतिले उहाँमाथि कुनै पनि समयमा विश्वास गर्नेछन्। यसै कारणले गर्दा यो भनिएको छ कि केवल प्रभु यीशु ख्रीष्ट मात्र हुनुहुन्छ जसद्वारा हामीमा अनन्त जीवन छ, किनभने केवल यीशुले मात्र हाम्रो निम्ति उहाँको सर्वोत्कृष्ट प्रेममा हामीलाई परमेश्वरको क्रोधबाट मृत्युबाट उम्कन सम्भव तुल्याउनुभयो। जुन दण्डको भागीदार हुन हामीहरू एकदमै योग्यका थियौं, उहाँले गर्दा नै वास्तवमा हामीले अनन्त जीवन र परमेश्वरसितको अनन्त संगतिलाई उपभोग गर्न पाएका छौ। यो कसरी सम्भव छ कि परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ? मित्र, यस्तो हुन्छ किनभने परमेश्वर परमेश्वर नै हुनुहुन्छ। र अवश्य एउटा ठूलो प्रश्न यो हो कि त्यसो भए उद्धार पाउनको लागि मैले के गर्नुपर्दछ त? यदि तपाईँ त्यो बिन्दुमा पुग्नु भएको छ जहाँ पवित्र बाइबलमाथि विश्वास गर्न तपाईँ तयार हुनुहुन्छ र प्रभु यीशु ख्रीष्टलाई तपाईँको जीवनको प्रभु हुनुभएको चाहनुहुन्छ भने, त्यसपछि तपाईँले सोधिरहनु भएको प्रश्न यो हो, मेरा पापहरूदेखि मेरो उद्धार भएको म चाहन्छु, म नरक जान्न चाहन्न, कसरी मेरो उद्धार हुन्छ त? ठिक छ मित्र, यसको उत्तर यो हो कि हामीले प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्नुपर्दछ। हामीले उहाँमाथि विश्वास गर्नुपर्दछ। के तपाईँलाई युहन्ना अध्याय 3 पद 16 याद छ? किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। के तपाईँलाई यो पनि याद छ कि हामीले सिकेका थियौं कि यीशुमाथि विश्वास गर्नु भन्नुको मतलब हाम्रो इच्छा उहाँमाथि समर्पित गरिएको हुनु हो र हाम्रो जीवनलाई सम्पूर्ण तवरले उहाँको भरोसामा रहन दिनु हो। हामी निश्चित छैनौं कि हाम्रो विश्वास र भरोसा उहाँमाथि त्यतिको छ। जसै हामीले हाम्रो हृदयलाई जान्दछौं, हामीले थाहा पाउँदछौं कि हाम्रो हृदय पापलाई र यस संसारलाई बेचिएको छ र हाम्रो हृदय यीशुमाथि समर्पित हुने छैन। मित्र, मलाई केही अद्भुत कुरा बताउन दिनुहोस्। हामी आफू स्वयंमा सायद अब प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्ने इच्छा छ जस्तो योहन्ना अध्याय 3 पद 16 वर्णन गर्दछ, तर हामी सक्दैनौ। हामीले खालि हाम्रो आफ्नो पाप र यस संसारलाई मात्र अति नै प्रेम गर्दछौ, तर हामीले प्रार्थना गर्न सक्दछौ। हाम्रो प्रार्थनामा परमेश्वर सामु जान सक्दछौ। हामीले प्रार्थनाको विषयमा अहिलेसम्म धेरै कुराकानी गरेका छैनौ, र जसै हाम्रो पाठसित हामी अघि बढ्छौ, हामी प्रार्थनाको विषयमा पनि कुराकानी गर्नतर्फ लाग्नेछौ।
तर प्रार्थना चाहिँ केवल हाम्रो हृदयमा अथवा हाम्रो मनमा गरिने कार्य हो। हामीले ठूलो स्वरले प्रार्थना गर्न सक्दछौ अथवा हामीले मनमनै यो कार्य गर्न सक्दछौ। हामीले परमेश्वरसित उभिरहेको बेलामा वा बसिरहेको बेलामा कुराकानी गर्न सक्दछौ। हामीले बाहिर खेत जोत्ने वा फसलको कटनी गर्ने कार्यको बेलामा परमेश्वरसित कुराकानी गर्न सक्दछौ अथवा हामी आफ्नो सुत्ने कोठामा आफ्नो ओछ्यानमा ढल्किरहेको बेलामा प्रार्थना गर्न सक्दछौ। हामीले कुनै पनि समयमा कुनै पनि ठाउँमा दिउँसो या राति प्रार्थना गर्न सक्दछौ। परमेश्वरले हामीलाई सधैँ नै सुन्नुहुनेछ, चाहे हामी जहाँ हौ, र हामीले परमेश्वरलाई पुकारा गर्न सक्दछौ। यसो भन्न सक्दछौ, हे परमेश्वर, ममाथि कृपा गर्नुहोस्, म पनि बचाइएको हुन चाहन्छु, मलाई यो अद्भुत मुक्ति चाहिन्छ, म नरक जान चाहन्न, म प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्न चाहन्छु। मित्र, त्यो केवल परमेश्वर मात्र हुनुहुन्छ जसले हामीलाई उद्धार गर्न सक्नुहुन्छ। उहाँले हामीलाई प्रभु यीशु ख्रीष्टमाथि भरोसा गर्ने विश्वास दिन सक्नुहुन्छ। उहाँले हामीलाई हाम्रो पापहरूदेखि अलग हुने इच्छा दिन सक्नुहुन्छ। केवल परमेश्वरले मात्र हामीलाई उद्धार गर्न सक्नुहुन्छ। यही अद्भुत प्रतिज्ञा नै परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुहुन्छ। यही नै पवित्र बाइबलको येशु ख्रीष्टको जीवित वचनको सुन्दर सुसमाचार हो। मित्र, अब तपाईँले देख्न थाल्न सक्नुहुन्छ कि पवित्र बाइबलले सबैभन्दा महत्वपूर्ण समस्यासित व्यवहार गर्न लागिरहेको छ, जसको सामना मानव जातिले गर्दछ। उसले कसरी अनन्तकालको समयलाई बिताउन गइरहेको छ भन्ने बारेमा, जब हाम्रो मृत्यु हुँदछ त्यही नै हाम्रो अन्त्य होइन, मृत्युपछि जीवन छ। र यदि परमेश्वर ख्रीष्ट हाम्रो उद्धारकर्ता हुनुभएको छैन भने तब हामीले हाम्रो पापहरूको कारणले गर्दा अनन्तकालको समयलाई शासनको मुनि रहेर नरकमा परमेश्वरको क्रोध मुनि रहेर बिताउनु पर्नेछ बिताउनेछौ। तर अर्कोतिर यदि हामीहरू प्रभु येशू ख्रीष्टको विश्वासी भएका छौं भने त्यसको मतलब यो हुनेछ कि हामीहरूले अनन्त जीवन प्राप्त गर्न गइरहेका छौ र हामी नरकमा गइरहेका छैनौ। र यथार्थ त पवित्र बाइबलसित प्रशस्त रूपमा हामीहरूले हाम्रो अनन्तकाललाई कहाँ बिताउन गइरहेका छौं भन्ने बारेमा उल्लेखका कुराहरू छन्। र पछि हामीले सोही कुराहरू सम्बन्धित केही प्रश्नलाई पनि अवश्य हेर्नेछौ। र ठिक अहिलेलाई चाहिँ एउटा ठूलो प्रश्न यो हो कि के तपाईँ परमेश्वरलाई पुकार्न तयार हुनुहुन्छ जसले गर्दा तपाईँले उद्धार पाउनुहुनेछ। मित्र, यही चुनौती तपाईँलाई दिँदै आजको लागि यो बाइबल अध्ययनको समयलाई यही अन्त्य गर्न चाहन्छु। र हाम्रो यस बाइबल अध्ययनलाई अहिलेसम्म साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 58 हो र हामी आशा गर्छौ कि जसै हामीले पवित्र बाइबलको यस वचनलाई अध्ययन गरेका छौ, प्रभु येशू ख्रीष्ट तपाईँसँग बोल्नु भएको छ, पवित्र आत्मा परमेश्वरले तपाईँलाई सहायता गर्नुभएको छ र तपाईँले पनि यस बाइबलको रहस्यलाई बुझ्दै हुनुहुन्छ कि हामीहरू यस संसारमा किन छौ, हामीहरूको अवस्था जुन अहिले छ त्यो किन छ भन्ने विषयमा बुझिरहनु भएको छ। र आगामी कार्यक्रममा पनि र आगामी श्रृङ्खलामा पनि यस्तै यस्तै कुराहरू हामी अवश्य गर्दै जाने नै छौं र प्रभु येशू ख्रीष्टले दिनुहुने अनन्त जीवनको विषयमा पनि हामी हेर्दै नै जानेछौ। प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं र यसलाई तपाईँले गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ गुड न्युज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम
बाइबललाई बुझाउनलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, आऊ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदा सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रम बाइबललाई बुझौंलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, आऊ भने आजको लागि हाम्रो

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा जयमसी भन्न चाहन्छु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ र यसबाट परमेश्वरले आज तपाईँ र मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा हामी सुन्नेछौ र मनन गर्दै जानेछौ। आउनुहोस् हामी मत्तीको पुस्तक 13 अध्यायको पद 47 52 पाठ गर्दै अगाडि बढ्नेछौ। यहाँ शीर्षकमा दिएको माछा पक्रिने जालको दृष्टान्तलाई चाहिँ एउटा स्वर्गको राज्यसँग तुलना गरिएको छ। अब कसरी यसलाई चाहिँ यीशुले व्याख्या गर्दै हुनुहुन्छ हामी हेर्दै जानेछौ। यहाँ लेखिएको छ, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जाल जस्तो पनि हो जसमा हर किसिमका माछाहरू पर्दछन्, अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले र बसेर असल जतिलाई भाँडाहरूमा जम्मा गरे र खराब जतिलाई बाहिर फाले। युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्याउनेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। हामीले विभिन्न दृष्टान्तहरू उदाहरणहरू हेर्दै गएका छौ। यहाँ परमेश्वरले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। उहाँले योभन्दा केही पद अगाडि मत्ती 13:24 पनि उहाँले सामाको दृष्टान्त बताउनु भएको थियो, जहाँ एउटा खेतालाले आफ्नो खेतमा असल बिउ छर्दछ तर केही दुष्ट व्यक्तिले चाहिँ सामा पनि रोपिदिन्छ, तर अन्तिममा असल बिउलाई छुट्याएर त्यसलाई आफ्नो ढुकुटीमा राखिन्छ तर खराबलाई चाहिँ बाँधेर जलाइन्छ भनेर यो दृष्टान्तले बताएको थियो। अहिलेको माछा पक्रने जालको दृष्टान्तमा पनि लगभग त्यही कुराहरू यहाँ यीशुले बताउँदै हुनुहुन्छ, तर अलिक फरक ढंगले। हामी कतिलाई थाहा छ, हामीले देखेका छौं, हामीले विभिन्न किसिमका त्यो फिल्महरूमा चलचित्रहरूमा हामीले देखेका छौं, समुद्रमा एउटा माछाको जाल हान्दै गर्दाखेरि कति धेरै किसिमका जालहारीहरूले चाहिँ माछाहरू पक्रिने गर्दछन्, अनि माछा पक्रिँदै गर्दाखेरि त्यहाँ माछा मात्रै पक्रिँदैनन् तर धेरै किसिमका जीवहरू फोहोर वस्तुहरू हामीले चाहिँ त्यो जालमा परेको हामीले भेटेका हुन्छौं। तर माछा पक्रनेले चाहिँ सबै कुरा आफ्नो झोलामा राख्दैन, माछा पक्रिनेले सबै कुरा आफ्नो ढकियामा राख्दैन, तर उसले के गर्छ भने माछा माछालाई मात्रै उसले छुट्याउँछ तर अन्य कुरालाई उसले चाहिँ फालिदिन्छ। हामीलाई थाहा छ, हामी सानो छँदाखेरि विभिन्न ठाउँमा खोलाहरूमा हामीले माछा मार्दै गर्दाखेरि जाल हान्दाखेरि त्यहाँ माछा पक्रिने पर्ने ठाउँमा कतिपय समयमा भ्यागुताहरू पनि आएको हामीले देखेका छौँ। माछा पक्रिँदै गर्दाखेरि कहिलेकाहीँ त सर्प पनि आउँछ सँगै, होइन, जाल हान्दाखेरि कहिलेकाहीँ अन्य विभिन्न किसिमका जीव जन्तुहरू विभिन्न किसिमका प्राणीहरू त्यहाँ हामीले देख्न सक्दछौ, तर सबै खान मिल्ने भन्ने हुँदैन। हामीले जे को लागि हामीले जाल हानेका छौँ, माछाको लागि जाल हानेका छौँ भने माछा नै त्यहाँ हामीले पक्रन सक्नु पर्दछ। यदि अन्य कुराहरू त्यो जालमा आयो भने त्यसलाई निकालेर फ्यालिन्छ अथवा त्यहाँ प्रशोधन हुन्छ, त्यहाँ छान्ने काम हुन्छ, असल जतिलाई आफ्नो ठाउँमा राखिन्छ, आफ्नो झोलामा राखिन्छ, आफ्नो डोकोमा राखिन्छ भने खराब जतिलाई त्यहीँ फ्यालिन्छ। यहाँ समुद्रमा माछा मार्न लागेका ती व्यक्तिको कुरा गरिएको छ जसले माछा मार्दछन् तर माछा मारिसकेपछि जाल हानिसकेपछि त्यो जालमा विभिन्न किसिमका माछा सँगसँगै अन्य किसिमका माछा र अन्य प्राणीहरू पनि त्यहाँ आएको हामीले पाउँदछौ। हुनसक्छ होला त्यहाँ खान नमिल्ने माछाहरू पनि हुन सक्छन्, जस्तो कतिपय समयमा त्यहाँ कछुवाहरू पनि हामीले देखेका छौँ माछा, कतिपय अवस्थामा सर्प त्यहाँ भेटिन्छ, कतिपय समयमा त्यहाँ गोहीहरू भेटिन्छ, कतिपय समयमा त्यहाँ अन्य थुप्रै किसिमका प्राणीहरू समुद्रमा रहेका अन्य प्राणीहरू पनि भेटिन्छन्, तर ती सबैलाई एउटा जाल हान्ने मान्छेले सबैलाई पक्रिएर लैजाँदैन तर उसले छान्छ, प्रशोधन गर्छ, माछालाई मात्र लगेर जान्छ। युगको अन्त्यमा त्यस्तै हुन्छ भनेर यहाँ दृष्टान्तमा बताइएको छ। प्रियहरू, स्वर्गको राज्यमा धेरै त्यस्ता मानिसहरू हुनेछन्। स्वर्गको राज्यको बारेमा सुनेर, स्वर्गको राज्यको बारेमा खोजी गरेर साँचो रूपमा यसलाई पछ्याएको हुँदैन, तर ओठले मात्रै एउटा विश्वासीको नाटक मात्रै गरेर, क्रिश्चियन भएको नाटक मात्रै गरेर उसले यसोलाई विश्वास गरिराखेको हुन सक्छ। तर यहाँ माछा पक्रने बेला भनेको, जाल हान्ने बेला भनेको त्यो एउटा अन्तिमको समय हो। त्यो भनेको युगको अन्त्यमा जसरी यहाँ बताइएको छ, त्यहाँ प्रशोधन हुन्छ, त्यहाँ छानिन्छ, त्यहाँ दुष्टहरूलाई एकतिर फ्यालिन्छ भने धर्मीजनहरूलाई छुट्याइन्छ। धर्मीजनहरूलाई छुट्याएर उहाँले आफ्नो अनन्तको सिंहासनमा लगेर जानुहुन्छ। अनन्तको राज्यमा उहाँले धर्मीहरूलाई छुट्याउनुहुन्छ, तर दुष्टहरूलाई उहाँले सधैँभरि नाशवान हुने, सधैँभरि नाश भएर जाने त्यो आगोको भट्टीमा फ्याल्नुहुन्छ। प्रियहरू, आज तपाईँ र म येशूलाई विश्वास गरेका, उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेका, उहाँलाई उहाँको राज्यमा हामी एकदमै रमाहाट गरेर अगाडि बढ़िरहेका, हामीले देखिरहेका छौं, हाम्रो जीवनमा हामीले प्रभु येशूलाई ग्रहण गरेर हामी जिइरहेका छौं, तपाईँ र मेरो विश्वासमा हामी निकै अगाडि बढ़िरहेका छौं। तर यो संसारमा अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले चाहिँ भक्तिको नाटक गर्दछ, जसले चाहिँ साँचो भक्तिको नाटक गरेर तपाईँ र मलाई बहकाउन र फुस्लाउनका लागि तपाईँ र मेरो वरिपरि नै रहेका हामीले देखिरहेका छौं। ती झुटा शिक्षकहरू त्यहाँ हामीले पाउन सक्दछौ, ती खराब प्रवृत्तिका मानिसहरू जसले स्वर्गको राज्यको विरोध गर्दछन्, उनीहरू हेर्दाखेरि साँच्चीको एउटा परमेश्वरलाई पछ्याउने जस्तै देखिन्छन्, तर उनीहरूको शिक्षाहरू गलत हुन्छन्। उनीहरू झुटो अगमवक्ताहरू, झुटो शिक्षकहरू, झुटो शिक्षाहरू फैलाउँदै हिँडिराखेका ती मानिसहरू हाम्रै वरिपरि हामीले देख्न सक्दछौ, जसले पिता पुत्र र पवित्र आत्मा त्रियक परमेश्वरको त्रियकत्वलाई इन्कार गरेको हामीले भेट्न सक्दछौ, जसले येशू ख्रीष्टबाट मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने बाइबलको अकाट्य सत्यतालाई चिरेर अन्य शिक्षाहरूको पछि बहकाउनलाई तपाईँ र मेरो पछि लागेका हुन सक्छन्, जसले मुक्ति र उद्धार पाउनलाई येशूलाई मात्र विश्वास गरेर हुँदैन, तर अन्य अन्य कुराहरूलाई मानि अन्य अन्य कुराहरू पनि विश्वास गर्नु पर्दछ भनेर अन्य विभिन्न किसिमका बाइबल भन्दा बाहिरबाट उनीहरूले शिक्षाहरू सिकाएको र तपाईँ र मलाई बहकाएको हामीले पाउँदछौ। विभिन्न किसिमका फरक शिक्षाहरू तपाईँ र मैले शुरूआतको दिनमा, तपाईँ र मैले प्राप्त गरेको त्यो अनन्तको सुसमाचार भन्दा बाहिरबाट तपाईँ र मलाई सिकाउने ती व्यक्तिहरू पनि हाम्रो बीचमा आउन सक्दछन्। तर तपाईँ र हामी मण्डली सचेत रहनु पर्दछ, अन्तिमको दिनसम्म तपाईँ र म आफ्नो विश्वासमा स्थिर रहनु सक्नु पर्दछ। प्रियहरू, त्यसकारण यहाँ बताइएको छ कि परमेश्वरको राज्यमा उहाँले जसरी युगको अन्त्यमा उहाँले स्वर्गको राज्यका लागि आफ्ना जनहरूलाई तयार गर्न, उहाँले स्वर्गको राज्यमा उहाँले जब इन्साफ गर्नुहुन्छ, फैसला गर्नुहुन्छ, त्यो बेलामा पक्कै पनि साँचो विश्वासी, साँचो परमेश्वरलाई प्रेम गर्नेहरू, परमेश्वरका आफ्ना निजी प्रजाहरू र ती खराब र झुटा शिक्षकहरू छुट्याइनेछन्। प्रियहरू, हामीले यहाँ समय हेर्दाखेरि एकपटक युगको अन्तिममा यी सबै कुराहरूको निर्णय हुनेछ। पक्कै पनि परमेश्वरले आफ्ना धर्मीजनहरूलाई छुट्याउनुहुनेछ र दुष्टहरूलाई उहाँले अलग गर्नुहुनेछ र दुष्टहरूलाई उहाँले आगोको भट्टीमा फालिदिनुहुनेछ। त्यो भनेको दोस्रो मृत्यु हो, त्यो अनन्तको मृत्युमा उहाँले फाल्नुहुनेछ। त्यहाँ मानिसहरू रुनेछन् र धारा किट्नेछन् भनेर यीशुले व्याख्या गरिरहनु भएको छ। अलिकति हामी यसका बारेमा अलिक गहिरो ढंगले बुझ्नेछौ। बाइबलले हामीलाई जब उहाँको दोस्रो आगमन हुन्छ त्यति बेलामा तपाईँ र म जसले उहाँलाई विश्वास गरेका छौं, हामीहरूको पुनरुत्थान हुने र हाम्रो रूप परिवर्तन भएर हामी येशूसँग भेट्न जाने कुराको बारेमा बताउँदछ। पहिलो थेसलोनिकीको पुस्तक 4:18 पदलाई म यहाँहरूको बीचमा पाठ गरेर सुनाउन गइरहेको छु। यहाँ यसरी लेखिएको छ, तर भाइ हो, सुति गएकाहरूको विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौ, र तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक गर्न नपरोस्, किनकि हामी विश्वास गर्छौ कि येशू मर्नुभयो र फेरि जी उठ्नुभयो, र त्यसरी नै परमेश्वरले उहाँमा सुति गएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्दछौ कि हामी जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौ, सुति गएकाहरूलाई कुनै किसिमले पनि उछिन्ने छैनौं। किनकि प्रभु स्वयं हुकुमको गर्जनसित, प्रधान दूतहरूको आवाज र परमेश्वरका तुरहीको स्वरसित स्वर्गबाट ओर्लनु हुनेछ र ख्रीष्टमा मरेकोहरू चाहिँ पहिले बौरी उठ्नेछन्। तब हामी बाँचेका र छाडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाई लगिनेछौं र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं। यसैकारण एकले अर्कोलाई यी वचनहरूले सान्त्वना दियो। प्रियहरू, यहाँ बताइएको येशु ख्रीष्टको पुनरागमनको समयको बारेमा प्रेरित पावलले चाहिँ बताइरहेका छन्। विश्वासीहरूलाई यो कुराको बारेमा सचेत गराइरहेका छन् कि हामी जब येशुको पुनरागमन हुन्छ हामी कहाँ जान्छौं, स्वर्गको राज्यमा परमेश्वरले आफ्ना जनहरूलाई कसरी छुट्याउनुहुन्छ, कसरी आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले संसारमा दुःख कष्ट संघर्षहरू र एउटा अनन्तको मृत्युमा पर्नबाट उहाँले कसरी उहाँको पुनरागमन भएपछि हामीलाई सुरक्षित गर्नुहुन्छ भन्ने विषयमा यो पुस्तकले बताएको छ। प्रेरित पावलले भन्दछन् कि सुति गएकाहरू जो ख्रीष्टलाई विश्वास गरेर भौतिक रूपमा उहाँहरू सुत्नु भएको छ, उहाँहरू येशु ख्रीष्टको दोस्रो आगमनमा पुनरुत्थान भएर महिमित शरीर लिएर उनीहरू परमेश्वरसँग भेट्न जानेछन्। अनि जो मण्डली जो जीवित छ, जसले येशुलाई प्रतीक्षा गरिरहेको छ यो संसारमा, उनीहरू पनि उनीहरूको रूप परिवर्तन हुनेछ। अंग्रेजीमा ऱ्याप्चर भनिन्छ, त्यसलाई चाहिँ हाम्रो रूप परिवर्तन भएर हामी परमेश्वरलाई भेट्नलाई हामी जानेछौ। रेजुरेक्सन अफ द बडी भनेको मरि गएको सुति गएको त्यो मानिसहरू पनि येशुलाई विश्वास गर्ने उहाँका जनहरू उनीहरूको बौरी उठाई हुनेछ, जसरी येशु ख्रीष्ट मृत्युलाई जितेर बौरी उठ्नुभयो। बाइबलले यही कुरालाई बताउँदछ र उनीहरू सदा सदाभरि परमेश्वरसँग रहनेछन्। यसरी परमेश्वरले आफ्ना धर्मी जनहरूलाई छुट्याउनुहुनेछ अनि उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ। अब दोस्रो प्रकारको यहाँ न्यायको कुरा गरिएको छ धर्मशास्त्र बाइबलमा, त्यो भनेको अन्तिम न्यायको समय हो। प्रियहरू, अन्तिम न्यायको दिनमा उहाँले अझै संसारमा छोडिएकाहरू, संसारमा रहेकाहरूलाई उहाँले न्याय गर्नुहुनेछ। मण्डलीको न्याय हुने छैन भनेर हामीले बाइबलको थुप्रै पुस्तकहरूबाट हामीले प्राप्त गर्न सक्दछौं। न्यायको त्यो समयमा मण्डलीहरू उपस्थित हुनुपर्ने छैन, उनीहरू यो समयमा जब येशुको आगमन हुन्छ उनीहरू येशु सँगसँगै स्वर्गमा मण्डली उठाइलहनेछ। तर संसारमा छोडिएकाहरूको निम्ति परमेश्वरले एउटा अवसर दिनुहुन्छ कि परमेश्वरले उहाँको राज्यमा पस्नको लागि, उहाँलाई विश्वास गर्नको लागि, उहाँलाई पछ्याउनको लागि एउटा अवसर दिनुहुनेछ। जसले उहाँलाई विश्वास गर्छ उनीहरूलाई परमेश्वरले अन्तिम न्यायको दिनमा फेरि छुट्याउनुहुनेछ। प्रकाशको पुस्तक 19 अध्यायको 11 म तपाईँहरूको बीचमा पाठ गर्न गइरहेको छु। यो भनेको एउटा अन्तिम न्यायको समय हो, जति बेला प्रभु येशु हाम्रो न्यायकर्ताको रूपमा उहाँ खड़ा हुनुहुनेछ। र जसरी यहाँ स्वर्गको राज्यको बारेमा येशुले अहिले वर्णन गर्नुभएको छ कि उहाँले आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ, धर्मी जनहरूलाई उहाँले प्रेम गर्नुहुनेछ तर दुष्टहरूलाई उहाँले छुट्याउनुहुनेछ। म सरस्वती पाठ गरिदिनेछु र यसका बारेमा हामी फेरि वर्णन गर्दै जानेछौ। शीर्षकमा लेखिएको छ, सेतो घोडा र त्यसको सवार। मैले स्वर्ग उग्रेको देखे र त्यहाँ एउटा सेतो घोडा थियो, त्यसमाथि सवार हुनुहुने विश्वास योग्य र सत्य कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ। उहाँका आँखा आगोका ज्वाला जस्ता थिए र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अंकित थियो जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबिएको पोसाक पहिरनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरी सेता घोडाहरूमा चढेर उहाँको पछि पछि लागे। जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ र उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। परमेश्वरको क्रोधको दाग कुण्ड उहाँले कुल्चनुहुन्छ। उहाँका पोसाक र तिग्रामा राजाहरूका राजा र परम र प्रभुहरूका प्रभु अंकित छ। तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेको देखे, तिनले मध्य आकाशमा उड्ने सबै पंक्षीहरूलाई चर्को स्वरले भने, आओ परमेश्वरको ठूलो भोजमा भेला हो, तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तिनीमाथि सवार हुनेहरू, फुक्का र कमारा कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ। अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरूद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखे। त तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झुटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झुटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा झिउँदै फालिए। बाँकी रहेकाहरू चाहिँ घोडामाथि सवार हुनेहरूको मुखबाट निस्केको तरवारद्वारा मारिए र सबै पंक्षीहरूले तिनका मासु अगाउन्जेल खाए। त्यसपछि अथल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखे। तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प जो डियाबलस वा शैतान हो, त्यसलाई पक्रे अनि 1000 वर्षका निम्ति बाँधेर राखे। तिनले त्यसलाई अथल कुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए ताकि 1000 वर्ष अन्त्य नभएसम्म जाति जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ। तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखे जसका इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखे। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीस्टसँग 1000 वर्षसम्म राज्य गरे। प्रकाश 20 अध्यायको 11 पदबाट यसरी लेखिएको छ, प्रियहरू, तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखे। उहाँको सामान्यबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामान्य उभिरहेको देखे र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पतालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आफ्ना काम अनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटिएन, त्यो अग्निकुण्डमा फालियो। हामीले यी बाइबलका पदहरू पढ्दै गर्दाखेरि प्रियहरू, हामीलाई थाहा हुन्छ कि परमेश्वरले अन्त्यको दिनमा फैसला गर्नुहुन्छ, न्याय गर्नुहुन्छ, अनि त्यो न्यायमा परमेश्वरले आफ्ना जनहरूलाई आफ्नो बाहुलीमा च्याप्नुहुन्छ। धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले सुरक्षित राख्नुहुन्छ। त्यो अनन्तको राज्यका लागि उहाँले आफ्नो जनहरूलाई उहाँले सुरक्षित आफ्नो बाहुलीमा उहाँले ल्याउनुहुन्छ। तर जो दुष्ट छ, जो खराब छ, जसले परमेश्वरलाई इन्कार गर्दछ, जसले गलत र भ्रमित खालका शिक्षाहरू फैलाउँदै परमेश्वरको राज्यको विरूद्धमा आफ्ना अभियान चलाउँदछन्, त्यस्ता व्यक्तिहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। तिनीहरूलाई अनन्तको मृत्युको लागि परमेश्वरले दण्ड दिनुहुन्छ। त्यो दोस्रो मृत्युको लागि, त्यो अनन्तको मृत्युको लागि ती दुष्ट मानिसहरूलाई परमेश्वरले छुट्याउनुहुन्छ। तर तपाईँ र म आज धन्यका भएका छौं, तपाईँ र म आज निकै हर्षित, निकै अनुग्रही भएका छौं। प्रियहरू, परमेश्वरले तपाईँ र मलाई त्यो एउटा अनन्तको मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनका लागि हामीलाई बोलाउनु भएको छ। उहाँले तपाईँ र मलाई त्यो मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनमा उहाँले बोलाउनु भएको छ। हामीले स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। स्वर्गको राज्य हाम्रो धन सम्पत्ति रूपियाँ पैसाले किन्न नसक्ने त्यो अनन्तको जीवन, अनन्तको राज्य हामीले प्रभु येशूमाथि गरेको हाम्रो विश्वासका कारणले हामीले प्राप्त गरेका छौं। त्यसकारण स्वर्गको राज्यमा हामीले हेर्न सक्दछौ कि जसरी माछा पक्रिनेले जाल हान्छ, त्यसले किनारमा ल्याउँछ अनि राम्रो माछाहरू उनले छानेर आफ्नो पोल्टामा हाल्नेछन् तर खराबलाई उनले फाल्नेछन्, त्यसरी परमेश्वरले पनि उहाँका जनलाई, धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुनेछ, आफूतर्फ उहाँले तान्नुहुनेछ। तर दुष्टहरूलाई उहाँले अनन्तको मृत्युको लागि त्यो अग्नि कुण्डमा उहाँले फाल्नुहुनेछ। त्यसकारण प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ आफ्नो विश्वासलाई पक्रिराख्नुहोस्, आफ्नो विश्वासमा झन बलियो हुँदै जानुहोस्। तपाईँ स्वर्गको राज्यको नागरिक हुनुभएको छ, तपाईँ स्वर्गको एउटा हकदार परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। तपाईँ र मैले यो संसारले दिन सक्ने कुनै पनि कुरा भन्दा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं। त्यसकारण म आज जसले कार्यक्रम सुनिरहनु भएको छ, म तपाईँलाई पनि भन्न चाहन्छु कि तपाईँ यदि अनन्तको मृत्युमा, त्यो परमेश्वरको क्रोधमा, त्यो परमेश्वरको न्यायको दिनमा तपाईँ पढ्न चाहनु हुँदैन भने म तपाईँलाई भन्न चाहन्छु कि तपाईँ येशूलाई विश्वास गर्नुहोस्। उहाँमाथिको विश्वासले तपाईँ र मेरो अनन्त जीवन सुनिश्चित छ। वचन सुनाईबाट तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त जय मसी।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि सम्पर्क मोबाइल नम्बर 98510 38516 98510 38516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
0: श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
7: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
6: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
7: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
6: त्यसो भए तैले गुड न्यूज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
7: बुझे हजुरबा, बुझे।
6: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छमा। आदरणीय श्रोता, कार्यक्रम झोलाभित्र के छ लिएर प्राविधिक मित्र सन्ध्या र म अपना उपस्थित भइसकेका छौ र अब भने एक घण्टाभरि यो समय तपाई र मेरो निम्ति र कार्यक्रम झोलाभित्र के छमा 12 पोका छन्। यो 12 पोका खोल्ने काम चाहिँ तपाईँको हो र त्यो भित्र के छ त्यो मलाई पनि थाहा छैन र तपाईँलाई पनि थाहा छैन, तर जे हुन्छ भलाइकै लागि हुन्छ। र फोन गर्नुहोस्, हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024446 र यो कार्यक्रममा तपाईँले एकजनाले दुईचोटि भाग लिन सक्नुहुन्छ भने कार्यक्रमलाई तपाईँको नि व्यापार व्यवसाय होइन, यो कार्यक्रममा म पनि केही सपोर्ट गर्न चाहन्छु, रिचार्ज कार्ड दिएर सहायता पुर्याउन चाहन्छु हप्तै पछि भन्ने छ भने पनि तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ है। र हामीलाई अहिले चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टिभीले र युट्युबमा गएर तपाईँले आशिषमय वचन भजनहरू सुन्न सक्नुहुन्छ म्यासेज अफ गड टिभीमा। र तपाईँले लाइक, सेयर, कमेन्ट र सब्सक्राइब पनि गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। र यतिखेर मैले फोन लाइनमा कोही मित्र आएको जानकारी पाइसकेको छु, मैले कार्यक्रम झोलाभित्र के छमा उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी हजुर।
2: जय मसी हजुर भनेपछि पुना थापाजी,
3: पुना थापा
2: ए सारा थापाजी। साराजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु, प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थना।
2: अनि खाजा भयो हजुरको?
3: हामीले भर्खर खाना खाएको हजुर।
2: ए भर्खर चाहिँ खाना खानुभयो?
3: हजुर
2: ढिलै खानु भएछ। साराजी
3: हजुर,
2: अब 12 पोका छ, कति नम्बरको पोका तपाईँ यतिखेर खोल्न चाहनुहुन्छ?
3: आज चाहिँ म कति नम्बरको भन्दाखेरि आज 7 नम्बरको गर्न चाहन्छु हजुर।
2: 7 नम्बरको पोका मैले खोले है त। बाइबलमा तपाईँलाई मनपर्ने दुईटा पद भन्नुहोस् भनेर लेखेको छ तपाईँको पोकाभित्र।
3: बाइबलको मन पर्ने पद
2: दुईटा हजुर,
3: एउटा भजन संग्रह 27
2: हजुर, के लेखेको छ त्यो पनि भनिदिनुहोस्।
3: परमतौ मेरो ज्योति र मुक्ति, म कसको भए मान्नु, परमतौ नि मेरो जीवनको किल्ला, कोसित भयभीत, जब दुष्ट मानिसले मेरो मासु खानलाई मेरो विरोधमा अघि बढ्दछन्, मेरा शत्रुहरू मेरो विरोधमा अघि बढ्दछन्, तिनीहरू ठक्कर खाएर टाइममा लड्दछन्, त्यस बेला म पुरा आत्मविश्वास राख्दछु। त्यही हो
2: अर्को
3: भजन संग्रह 103
2: भन्नुहोस्।
3: हे मेरो प्राण परमप्रभुको प्रशंसा गरे, हे मेरो सारण त्यसकारण उहाँको पवित्र नामको स्तुति गरे, हे मेरो प्राण परमप्रभुको प्रशंसा गरे, उहाँका सबै बुकारहरू नबिर्सी, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरा जीवनलाई नित्य लोकबाट तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले तेरो जीवनलाई फेरि तेरो जीवन फेरि
2: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। साराजी अहिलेलाई छुटौ, जय मसी। सारा तामाङजी हुनुहुन्थ्यो, चाबेलबाट हामीसँग जोडिनु भएको थियो र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770754। र यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो नमस्ते नाति,
2: ओहो हजुर बा, अनि के छ हजुर हाल खबर?
4: हाल खबर एकदम ठिकै छ नाति, अनि तिम्रो चाहिँ कस्तो छ अनि नातिको?
2: मेरो त ठिक छ हजुर बा, ठिक छ। अनि हजुर बा, हाम्रो आसामको हाल खबर के छ?
4: औ यताको हाल खबर एकदम ठिक छ नाति, तिम्रो आशीर्वादले अहिलेसम्म राम्रै छ अहिलेसम्म त
2: है।
4: अनि नाति,
2: अनि हजुरबालाई चाहिँ आसामबाट चाहिँ मिठो मिठो खानेकुरा चकलेट लिएर कहिले आउने हजुरबा नेपाल?
4: औ अब त छिटै आउँ भनेको नि हौ नातिलाई भेट्न हतार भइसक्यो मलाई त।
2: मलाई त झन् यस्तो हतार भइसक्यो, खालि हजुरबाको बाटो मात्रै हेरिरहन्छु कौशीमा बसेर।
4: म पनि त्यस्तै कौशीमा बसेर नातिलाई नै सम्झिरहेको हुन्छ नि हौ, जहिले कस्तो माया बसेछ नातिसँग त। अनि
2: यो माया त अब अगापे माया हो नि त हजुरबा।
4: हो नि नाति, यस्तै हुनुपर्छ है हामी दुईको माया चाहिँ, कसैले न थाहा पाउँछ है फेरि।
2: ओहो थाहा पाइहाल्छ नि हजुरबा, दुनियाँले चिनिरहेको हुन्छन्, हेरिरहेका हुन्छन्, सुनिरहेका हुन्छन्।
4: हो नि नाति, कस्तो
2: ल हजुरबा, अब बाह्रवटा पोका छ, कुन चाहिँ पोका ठ्याक्क खोलौँ त ल भन्नुहोस् हजुरबा।
4: कति नम्बर गइसक्यो त अहिलेसम्म नाति?
2: अहिले एउटा मात्रै, सातवटा, सात नम्बर गयो हजुरबा।
4: सात नम्बर गयो? छ नम्बर खोलिदिउन त, के छ यसो हेरी पठाउँदा।
2: ओहो हो हो हो, ल हजुरबा मैले ढ्याक्क खोले है त पका।
4: हुन्छ हुन्छ नाति।
2: बाइबलमा 66 पुस्तक छन् होइन, 66 पुस्तक छन्। तपाईँलाई मनपर्ने 10 पुस्तकको नाम भन्नुहोस् हजुरबा। जेसुकै
4: मनपर्ने 10 पुस्तकको, अब 10 त पुर्याउन सकिन्छ सकिँदैन नाति, अब र पनि ट्राई गर्छु। सबैभन्दा मनपर्ने मलाई चाहिँ एउटा उत्पत्ति भइगयो पहिलो त
2: हजुर,
4: दोस्रोमा योना, तेस्रोमा कोरन्थी
2: हजुर,
4: चौथोमा तिमथी, पाँचौ नम्बरमा प्रकाश, छैटौ नम्बरमा प्रेरित
2: हजुर,
4: सातौँमा रोमी, आठौँमा यसैया
2: हजुर,
4: नौ नम्बरमा यर्मिया
2: हजुर,
4: दसौँमा मती।
2: मती ल, धेरै धेरै खुसी लाग्यो हजुर, साथ दिनुभयो, यति टाढाबाट हाम्रो माया गाढा बनाइदिनु भएको छ, धेरै धेरै धेरै धन्यवाद।
4: गाह्रो बनाउनै भएन नि हौ नाति, अन्त माया गाह्रो बनायो भने त अन्त कसरी बाँच्नु त अनि?
2: हो नि हजुरबा, ल धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
4: हुन्छ नाति, म फेरि हाजिर हुन्छु नि त नाति।
2: धन्यवाद धन्यवाद धन्यवाद। हाम्रो अर्जुन प्रधानजी हुनुहुन्थ्यो, सिक्किमबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ, प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रोजाइमा रहेको कार्यक्रम झोलाभित्र के छ। यतिखेर कोही हुनुहुन्छ भन्दै थिए तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: कार्यक्रम झोलाभित्र के छ यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो
1: हेलो
0: हजुर हजुर यतिखेर को हुनुहुन्छ फोन लाइनमा?
1: हजुर जयमसी खाजा भयो त?
0: खाजा भयो भनेपछि शर्मिलाजी पनि होइन खड्काजी सावित्री खड्का
1: हजुर
0: अनि ठिकै हुनुहुन्छ?
1: एकदम ठिकै छु, सुन्दैछु हजुरहरूको प्रोग्राम.
0: हजुरहरूको होइन हाम्रो प्रोग्राम,
1: हाम्रो प्रोग्राम हजुर सबैजनाको प्रोग्राम
0: सुन्ने जति बोल्ने जति सबैको प्रोग्राम हाम्रो कार्यक्रम झोलाभित्र के छ झोलाभित्र के छ मलाई थाहा छैन हजुर. अब नम्बर चाहिँ रोज्नुपर्छ तपाईँले, कति नम्बरको झोला रोजौ?
1: म 10 नम्बरको.
0: 10 नम्बरको कति राम्रो परेछ सावित्रीजीलाई. के परेको छ भने सावित्रीजी, पाँचजना आदरणीय पास्टर बुवाहरूको नाम भन्नुहोस् भनेर भनेको छ.
1: पाँचजना?
0: हजुर पाँचजना पास्टर बुवाहरूको नाम.
1: ल, हाम्रै सालम मण्डलीको पास्टर मित्र सुनवार, ज्योति सुनवार, अनि दाल गुरुबा, मंगलमान महर्जन, अनि हुन्छ अहिले मेरो मण्डली वीरेन्द्र धनुषे, पाँचजना है पुग्यो.
0: पाँचजना पुग्यो. धेरै धेरै धेरै धेरै धन्यवाद सावित्री खड्काजी, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौ.
1: जयमसी.
0: सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम झोलाभित्र के छ. के छ त्यो तपाईँलाई र मलाई थाहा छैन. के छ भन्ने कुरा थाहा पाउनको लागि हजुरले फोन गर्नुपर्ने हुन्छ. हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755 छ. हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244746. कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो.
2: कति बगाए बारीले मानिस, कति बगाए धन सम्पत्ति, कति बगाए बारीले मानिस, कति बगाए धन सम्पत्ति, परमेश्वरलाई सबैले पुजेको भए यस्तो हुने छैन कि विपत्ति. अब बाँकी सबै मानिसहरूले परमेश्वरलाई चिन्नुपर्छ, अब सबै बाँकी मानिसहरूले परमेश्वरलाई चिन्नुपर्छ, पहाड तराई खोला किनारमा बस्नेहरूलाई परमेश्वरको वचन सुनाउन हिँड्नुपर्छ. साथीहरू, बुढापाका असक्तहरूले घरमा बसी प्रार्थना गर्नुपर्छ, वचन सुनाउन जानेहरूले परमेश्वरबाट शक्ति पाउनुपर्छ. यसैले मण्डली होसियार साथ बसौ, वचन प्रचार गर्न आजै कम्मर कसौ, वचन प्रचार गर्न आजै कम्मर कसौ. यो सानो कविता सुनाउँदै झोलाभित्र के छ कार्यक्रममा भागिन आए हजुर, म पम्फा रोका पनि. 8 नम्बरको झोला दिनुहोस् हजुर, जे पर्छ जे पर्दै परे पनि स्वीकार गर्दछु भने, जे परे पनि स्वीकार गर्दछु भने. आज यति समय घडीमा म घरमै बसी बसी हजुरलाई धन्यवाद साथ टक्राउँछु हजुर जयमसी, हजुरलाई धन्यवाद साथ टक्राउँछु हजुर जयमसी. वा वा होइन कति यति राम्रो कविता भन्दा नि वा भन्न भने
0: वा वा वा सकेकै छैन अनि अब सकेको भन्नु पर्यो नि त अनि वा वा भन्ने हो नि त. म त अझै लामो जाला भनेर छु, पालाएर सुनेर आनन्द. हजुर एकदमै ठिक ठाक छु, तपाईँ कस्तो हुनुहुन्छ अहिले?
2: ए म एकदमै ठिक ठाक छु. अघि फोन लगाएको के त्यो व्यस्त पनि भन्दैन, घन्टी पनि जाँदैन, चुबो लाएर बस्छ. अनि ला मेरो त गुन्डिचा एफएम कार्यालयमा कति साथीहरूको फोनै लागेन भन्थे, बिग्रियो भन्थे, अनि त्यस्तै ब्लक भइसक्यो कि भन्ने ठाने ट्वा परे बस्यो, अनि पछि त लाग्यो.
0: अब त्यो फोनले पनि तपाईँको मिठो आवाज सुनेको होला नि त.
2: हो नि त, मेरो सुन्न सबैजना भुत्तुक्कै हुन्छन्.
0: हो भुत्तुक्कै हजुर भुत्तुक्कै
2: भनेर भन्दिनँ म.
0: हाम्रो पम्फाजीको आवाज सुन्न सबैजना भुतुक्कै फोन आउँछ पम्फाजीको गुड न्युज एफएममा सुटुक्कै.
2: ए नम्बर पनि रोजिस
0: आठ नम्बर रोजिसक्नु भयो म
2: स्वीकार गर्दछु भने
0: ल हजुर प्रभुलाई नपाएको व्यक्तिलाई तपाईँ कसरी प्रचार गर्नुहुन्छ ल प्रचार गर्नु एकजना व्यक्ति हुनुहुन्छ एउटा नौलो मान्छे हुनुहुन्छ
2: नौलो मान्छे बाटोमा हिँड्ने हो जहाँ भेट्छ पनि
0: ल उहाँलाई
2: के भन्छ भने नमस्कार हजुर हजुर कहाँबाट कहाँ जानुलाई छ हजुर भन्छु होइन केटा छ भए सर भन्छु केटी छ भए म्याम हजुर कहाँ जानुलाई छ भन्छु अनि हजुरको घर कहाँ हो भन्छु अनि फलान ठाउँमा भन्नुहुन्छ अनि त्यहाँबाट हजुरले परमेश्वरलाई चिन्नु प्रभु यीशु ख्रीष्टको नाम सुन्नु भएको छ त हजुर भन्नुहुन्छ अनि उहाँले कसैले अलिअलि सुनेको छ त छ तर म हामी त्यति वास्ता गर्दैनौँ हामी त हिन्दू मान्छे हो भने अनि सुनाउन चाहन्छु नि हजुर सुन्नुहुन्छ त अनि सुनाउनुहोस् त म सुन्छु भन्नुहुन्छ होइन सुनेलाई चाहिँ अनि स्वर्गप्रति सृष्टिकर्ता स्वर्ग पृथ्वीमा भएका या थोक बनाउनु हुने परमेश्वर यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ उहाँले सुरुमा के अरे छैटौं सबै सारा संसारमा भएको या थोक बनाउनु भयो छैटौं दिनमा मानिस जाति बनाउनु भयो त्यो मानिस जातिले परमेश्वरको वचन नमानेको कारणले उहाँ पापी हुनुभयो र उहाँकै सन्तान आज पृथ्वीभरि भरिएका हजुर हामी उहाँकै पाप सर्दै सर्दै सर्दै हामी समक्ष आइपुगेको छ त्यो पाप चाहिँ यीशु ख्रीष्ट त्यो पाप चाहिँ कुनै पनि धर्म क्षमा नहुने भएको कारणले अनि परमेश्वर आफै मानिसको रूप लिएर आएर प्रभु यीशु ख्रीष्ट भएर आउनुभयो हाम्रो पाप भएर क्रुसमा मर्नुभयो चियानमा जानुभयो तीन दिनमा जीवित भई बौरुनुभयो अहिले स्वर्गमा हुनुहुन्छ हजुरलाई चिन्नुहुन्छ हजुरलाई आमाको गर्भमा बनाउनु हुने परमेश्वर हजुरको नाम थाहा छ उहाँलाई हजुरको अवस्था व्यवस्था के छ रोग के छ परिवार कति छ धन सम्पत्ति कति छ सबै परमेश्वरलाई थाहा छ उहाँ हेरिरहनु भएको छ मुख्य कुरो परमेश्वर प्रभु यीशु ख्रीष्टमाथि विश्वास नगरिकन हाम्रो त्यो पाप क्षमा हुँदैन र हजुर हामी एक दिन त यो संसारमा छोडेर संसार छोडेर जानै पर्छ हजुर अनि त्यो हाम्रो आत्मा प्राण चाहिँ कहिले पनि मर्दैन त्यो आत्मा प्राणलाई चाहिँ जीवित गराएर स्वर्ग लान्छ यीशु ख्रीष्ट मात्रै हो स्वर्गको राजा स्वर्गको बाटो बाटो सत्र जीवन म नै हो भन्नुभएको छ उहाँद्वारा भए कोही पनि पिता कहाँ आउन सक्दैन भन्नुभएको छ हजुर यति भने अलिकति बुझ्नुभयो त हजुर बुझ्यो बुझ्यो अलिकति बुझ्यो अब चर्च जानु जानुहुन्छ त हजुर अनि कोसिस गर्छु अब चर्च खोज्छु भन्नुहुन्छ अनि अनि हो त्यति भन्छु हजुर धन्यवाद
0: निकै नै अर्थपूर्ण सुसमाचार सुनाउनु भयो खुसी लाग्यो हजुर अहिलेलाई छुटौँ
2: धन्यवाद
0: जय मसी पम्पा रोकाजी हुनुहुन्थ्यो उहाँ पनि सुसमाचार सुनाउनको लागि एकदमै इच्छुक व्यक्ति हुनुहुन्छ जहाँ पनि जसरी पनि उहाँले सुसमाचार सुनाइ नै राख्नु भएको हुन्छ र सायद उहाँलाई नै पर्यो र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं कार्यक्रम झोलाभित्र के छ मा हेलो
3: हेलो
0: जय मसी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म हर्षिदीबाट
0: एकदमै ठिक ठाक छु तपाईँ कस्तो हुनुहुन्छ
3: म ठिकै छु बाँचेको छु हाँसेको छु रमाउनु रमाएकै छु ठिकै छु सबै कुराहरू
0: अनि
3: जस्तो परिस्थितिमा पनि परमेश्वरलाई धन्यवाद दिँदै बाँचिरहेको छु हजुरलाई कस्तो छ हजुरको परिवारलाई कस्तो छ
0: म पनि एकदमै ठिक ठाक छु हाँसेकै छु बाँचेकै छु नाचेकै छु तपाईँहरू जस्तो श्रोताको साथ पाएकै छु भन्नुपर्छ हजुर मैनाजी अनि मैले खाजा खाइसके तपाईँले
3: मैले खाएँ हजुर
0: ल भन्नुहोस् नैनाजी कति नम्बरको पोका यतिखेर खोलौ
3: नम्बर कति कति गएको छ भनिदिनुहोस् न
0: छ नम्बर गयो सात नम्बर गयो आठ नम्बर गयो दस नम्बर गयो हजुर चारवटा गयो
3: नौ
0: नम्बर परे तपाईँलाई भनेपछि नौ नम्बरको पोका मैले खोले है त
3: हजुर हुन्छ
0: यहाँनिर यसरी लेखिएको छ एकदमै ध्यान दिएर सुन्नुहोला अहिले बाढीमा पर्नु भएको धेरैजना व्यक्तिहरू हुनुहुन्छ होइन अनि पर्नु भएको हुन्छ आफन्त गुमाएकाहरू पनि छन् अनि कतिको खोजी पनि भइरहेको छ ती व्यक्तिहरू यहाँबाट सुन्दै हुनुहुन्छ भने उहाँहरूलाई कसरी उत्साह दिनुहुन्छ यतिखेर उत्साह दिनु पर्यो तपाईँले जो बाढी पीड़ित हुनुहुन्छ
3: गर्दाखेरि सान्त्वना दिन्छु फर्स्ट अफ अल सान्त्वना दिनु पर्छ सबभन्दा ठुलो कुरा चाहिँ सान्त्वना हो अनि एकअर्कालाई प्रार्थना गरिदिन्छु भन्ने एउटा होस् होला अब जे हुनु भइसक्यो होइन तपाईँहरू बलियो हुनुहोस् साहस गर्नुहोस् बलियो भएर जिउनु पर्छ अगाडि बलियो भएर जिउनुहोस् भनेर अनि प्रार्थना गरिदिन्छु म सकुन्जेल म साथ दिन्छु हजुरहरूलाई भनेर भन्न चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद तपाईँको साथको लागि। अहिलेलाई छुटौँ।
3: एकदमै
0: धन्यवाद। जय मसी। नैना थापाजी हुनुहुन्थ्यो हामीसँग कार्यक्रममा जोडिनु भएको थियो र यतिखेर तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम झोलाभित्र के छ। झोलाभित्र 12 पोका छ र त्यो पोका चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ। त्यो भित्र के छ मलाई थाहा छैन र जस्तो सुकै परिस्थितिको पनि सामना गर्न सिकाउँछ कार्यक्रम झोलाभित्र के छ नि हैन। यतिखेर कोही हुनुहुन्छ सन्ध्याजी, पक्कै कोही मित्र हुनुहुन्छ तर म बाहिरको जानकारी मैले पाइसकेको छु र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ हजार कारण छ तपाईँलाई धन्यवाद दिने प्रभु बोलको गीत यतिखेर तपाईँको निम्ति कार्यक्रममा रहनेछ र तपाईँ भने हामीसँग जोडिन सक्नुहुन्छ। अझै पनि हामीसँग 6-7 पोका बाँकी छ र फोन गर्नुहोस्। फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: हजार कारण छ तपाईँलाई धन्यवाद दिने निकै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राखे मैले भनेदेखेर फोन लाइनमा कोही मित्र कुरिराख्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर। फेरि पनि
0: जय मसी अभिवादन साराजी। अनि अहिले कता हुनुहुन्छ?
1: चर्चमै हो नि, हामी त चर्चमै बसेछौँ। अनि
0: चर्च बनाउँदै हुनुहुन्छ होइन?
1: चर्च बनाउँदै होइन, भत्काउँदै चाहिँ हो। अब कहिले सुरु
0: ए भत्केपछि त बनिहाल्छ नि।
1: त्यही त
0: त्यही बनिनको लागि त भत्केको नि होइन र? हजुर साराजी, कति नम्बरको पोका यतिखेर खोलौ?
1: कति कतिको छ अहिले?
0: ए दुई तिन चार पाँच एघार बाह्र।
1: एघार बाह्र, अब म चाहिँ अब चार नम्बरको।
0: चार नम्बरको पोका मैले खोले है त। यहाँ यसरी लेखेको छ, तपाईँले जेम्स तामाङजीले लेख्नु भएको दुईवटा किताब प्राप्त गर्नुभयो है त। धन्यवाद धन्यवाद। दुईवटा किताब पक्कै पनि तपाईँको हातमा पर्ने नै छ। अहिलेलाई छुटौँ,
1: धन्यवाद।
0: जयमसी सारा तामाङजी हुनुहुन्थ्यो, चालबाट जोडिनु भएको थियो हामीसँग। र यतिखेर तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो नाति, म त फेरि आइपुगे हौ नाति।
0: अर्जुनजी अनि हजुर, सिक्किमको हालखबर बताउनुहोस्।
2: हौ सिक्किमको हालखबर एकदम ड्याङ्की ड्याङ, एकदम राम्रो छ। हजुरकोतिर कस्तो छ? अनि
0: यता पनि ड्याङ्की ड्याङ, अलिकति नराम्रो अलिकति राम्रो, यस्तै छ हजुर। अब के गर्नु, जहाँ भए पनि आफ्नो नेपालीहरू बगाएको छ, कतिजना बाँच्नु भएको छ। एकातिर खुसी छ, एकातिर दुखी छु। ठिक ठिकै छ हजुर अहिलेको अवस्था। अब अवस्था योसम्म छ कि म तपाईँलाई भनिदिन्छु होइन। हिजो राति जोस मलाई अचानक निन्द्राले छोड्यो, म तीन बजी उठेको रहेछु क्या। अनि त्यो दुःखलाई सम्झे, त्यो मान्छेहरूलाई एउटा घरमा कति 19-20 लासहरूको सम्झे, उनीहरूको परिवार सम्झे, सानो सानो बच्चाहरू सम्झे है। अनि मैले राति 3 बजी राति उठेर एउटा कविता लेखेको छु क्या। त्यो कविता चाहिँ म अब केही दिनमा प्रस्तुत गर्ने नै छु, एकदमै मेरो मनैबाट। अनि मैले त्यो कुरालाई सम्झिँदै कविता लेखिरहेको थिएँ क्या। अनि यस्तो छ अवस्था होइन, अवस्थाहरू यस्तो छ, निन्द्रा लाग्दैन किनभने जहाँ भए पनि हाम्रो नेपाली हो, नेपाली दाजुभाइहरू हुन् होइन, हाम्रो परिवार हो होइन। अहिलेको नेपालीहरूको दिनचर्या चाहिँ कष्टमय नै छ भन्नुपर्छ।
2: कष्टमय नै छ हजुर
0: हजुर। मेरो चाहिँ यस्तो छ, तपाईँको कस्तो छ?
2: मेरो पनि त्यस्तै छ अब हालत, अब कति ठाउँ दुःख छ अहिले बारी प्रेरितहरू यसरी बगाउँदाखेरि मलाई पनि दुःख लाग्छ। हामी टाढो भए पनि अब नेपाली हो सबैजना, त्यही परिवारमा छौँ होइन,
0: परिवार हो। अनि हामी पनि केही मलम लगाउने कोसिस गर्दैछौँ यो सोमबारको दिन चाहिँ। हामी पनि केही राहत लिएर, केही साथीहरूसँग हामी जे सकिन्छ त्यो लिएर जाँदैछौँ त्यो ठाउँमा होइन। त्यस्तो छ हजुर, हाम्रो पनि
2: गर्नुपर्छ एकदमै, यतिखेरै हो सहयोगको हात।
0: अनि अब यतिखेर नगरेर कहिले गर्ने र होइन,
2: मौका आइरहेछ यतिखेरै गर्नुपर्छ नि त होइन।
0: हो नि हजुर, हो नि, यतिखेरै रित्तिने समय हो। जब हामी रित्तिन्छौँ अनि परमेश्वरले भर्नुहुन्छ नि त,
2: भर्नुहुन्छ हजुर अवश्य पनि।
0: अर्जुनजीलाई भन्नुहोस् कति नम्बरको पोका खोलौँ?
2: अब चाहिँ कति नम्बरको खोलौँ त, पाँच नम्बरको खोलिहाल न के पर्छ।
0: अब हामीसँग 1, 2, 3, 5 अनि 11 र 12 रहेको छ।
2: अब पाँचै खोल्थ्यौँ, पाँचमा के पर्छ?
0: हजुर मैले पाँच नम्बरको पोका चाहिँ खोले र खोल्दाखेरि त यहाँ त आशिष पो रहेछ त हौ हजुर।
2: आशिष रहेछ,
0: आशिष रहेछ। रिचार्ज कार्ड ड्याङ्गै पर्यो तपाईँलाई त।
2: रिचार्ज कार्ड पर्यो है,
0: अब तपाईँ नेपाल आउँदै हुनुहुन्छ, नेपाल आएको बेला अब रिचार्ज गरिदिनु पर्ला जस्तो छ।
2: अब त्यसै होला कि त, नभए म कसैलाई स्पर्शन गरिहाल्छु नि यही कार्यक्रम मार्फत।
0: हुन्छ हुन्छ हुन्छ,
2: गरिहाल्छु। अब अरू कसैलाई दिनु पर्यो भने म चाहिँ हाम्रो नैनाजीलाई दिन चाहन्छु यो चाहिँ।
0: भनेपछि नैनाजीलाई चाहिँ यो आशिष बाँड्न चाहनुहुन्छ?
2: हजुर हजुर एकदमै।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधानजी, सिक्किमबाट जोडिनु भएको थियो र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ 5 नम्बरको झोलाभित्र। र यो झोला चाहिँ हाम्रो अर्जुनजीले चाहिँ हाम्रो नैनाजीलाई चाहिँ हस्तान्तरण गर्छु भन्दै हुनुहुन्थ्यो। केही छैन, साथी संगीलाई दुःख सुख बाँड्नु नै पर्छ र हामीसँग अझै पनि झोलाहरू छन् र तपाईँ जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: जाउन हामी यीशुसँग स्वर्ग साथैमा। हजुर, बाइबल हातैमा, अहिले त बाइबल कहाँ हात हुनु, हजुर मोबाइल हातैमा हुन्छ। जे होस्, यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी अभिवादन हजुर। भनेपछि नै हाम्रो पुनाजी थानकोटबाट, अनि थानकोटमा रेडियो सुनिराख्नु आज
1: बजिरहेको छ, यस्तो राम्रो छ। आज बिहान दिउन् के भो अहिले इङ्ग्लिसहरू बोलिरहेको थियो, अनि फेरि पटकै आउँदैन, त्यही इङ्ग्लिस मात्रै चित्त आउँछ है,
0: केही छैन। अब इङ्ग्लिस कार्यक्रम सुनेपछि इङ्ग्लिस जानिन्छ नि त, ठिकै छ।
1: इङ्ग्लिस चाहिँ के अरे, उहाँको भाषा के भाषा के
0: हजुर मनुष्यको
1: भाषा
0: हजुर हजुर हजुर हजुर पुनाजी, अब कति नम्बरको पोका खोलौँ त?
1: अनि हजुर, बल्ल बल्ल बल्ल बल्ल लाग्यो, मेरो प्रभु धन्यवाद। अब म चाहिँ कुन कति छ, कतिबाट बाँकी रह्यो?
0: अब हेर्नुहोस्, एक नम्बर बाँकी छ, दुई नम्बर बाँकी छ, तीन नम्बर बाँकी छ, एघार नम्बर बाँकी छ, र बाह्र नम्बर बाँकी छ।
1: हुन्छ हजुर, मेरो बाइबल अहिले छोले हात पठाइदिन्, अनि बाइबल कता छ, भजन किताब कता पुग्यो, यहाँ भत्रगोल बनाइदिए त्यो भाइले सबै मिलाएर राखेको थियो नि झन्। ल, म एउटा टिप्छु, जे होला होला है,
0: हजुर जे होला होला,
1: जे होला होला, पैसा नभए यहाँ हाल्या पैसा हाल्छु भनेको त। अनि के त यो एरियामा चाट हाल्नै नपाउने वरिपरि, कि अलिक चन्द्रगिरीतिर जानु पर्यो, माथितिर कि अलिक मुनतिर, अनि बल्ल अनि चन्द्रमा बहिनी पो हालिदिनु भयो त मेरो बहिनी, किन यस्तो धेरै माया मलाई प्रभु,
0: त्यो भनेको अगापे प्रेम हो नि त,
1: अचम्मको प्रेम, म यस्तो माया दिनुभएको छ मलाई। अनि म चाहिँ ल जेसुको होस् एक्लै टिप्छु है,
0: एक नम्बरको, ल मैले एक नम्बरको खोले है त
1: हजुर।
0: तपाईँलाई सानोमा नि तपाईँको बुबा आमाले के भनेर बोलाउनुहुन्थ्यो, एउटा मायालु नाम दिनुहुन्थ्यो नि होइन, जस्तो मलाई चाहिँ यस्तो भन्नुहुन्थ्यो, चाउरे भन्नुहुन्थ्यो क्या, मेरो नाम चाहिँ प्यारो नाम थियो, सबैले चाउरे चाउरे भन्नुहुन्थ्यो होइन, तर पछि म लाउरे भए नि त। तपाईँलाई चाहिँ के भनेर बोलाउँथे?
1: मलाई कस्तो राम्रो प्रश्न, मलाई कति मन पर्दै आयो है। मेरो बुवाले मलाई कति प्यारो गर्नुहुन्थ्यो कि, मेरो बुवा आमाले, अनि गाउँकाले नि म चाहिँ यस्तो थिएँ अरे के, राम्रोको कुरा त के गर्ने है, अब यस्तो प्याली फुल जस्तो, यस्तो राम्रो छोरी भन्नुहुन्थे सबैजना। मलाई चाहिँ के भन्नुहुन्थ्यो मेरो बुवा आमाले, अनि बुवाले चाहिँ धेरै साह्रो नेप्की, यो नेप्कीलाई मैले कस्तो कति माया छ मलाई, यो मेरो छोरी नेप्ती पुनेको पुने अरे ए पुनेको, अनि मलाई चाहिँ यति माया छ मेरो छोरी भए मलाई पुग्यो सबै कुरा भन्ने, अनि त्यहाँदेखि जाडी आउँदा पनि मलाई एउटा एउटा मनपर्दो चिज ल्याइदिने के
0: है,
1: मलाई मनपर्दो चिज ल्याइदिने, अनि नेप्ती, यो नेप्ती त यस्तै छ त नि, यो नेप्ती त भन्ने है, मलाई नेप्ती नै भनेर प्यारो गर्ने के,
0: भनेपछि नेप्ती थापा पुना थापा होइन, नेप्ती थापा।
1: प्रश्न मलाई मेरो बुवा आमाले भनेको सम्झना आयो के मलाई,
0: यतिखेर हामीले हाम्रो आमा बुवालाई पनि त सम्झिनु पर्छ, उहाँहरू प्रति हामी सधैँ धन्यवादी हुनुपर्छ होइन,
1: हो नि,
0: जो साथ दिनुभयो खुसी लाग्यो। अनि मम्मीले चाहिँ के भनेर बोलाउनुहुन्थ्यो आमाले?
1: मम्मीले पुने, यो पुनालाई, अनि पुने अरे, अनि पुना भन्दा भन्दै पुने, यो पुने, यो चाहिँ बदमास, यो यसलाई
0: केही काम टेर्दिन यसलाई भनेर,
1: यसलाई यसको खुट्टा भाँच्छु म भनेपछि म धारी त्यहीँ आइपुग्यो। अनि मेरो म आमाले चाहिँ पुने, आ पुने ल आइज आइज खाने बेला भयो भन्ने है,
0: ल खुसी लाग्यो मलाई पनि तपाईँले आफ्नो बाल्यकाल सम्झाउनु भयो, खुसी लाग्यो, अहिलेलाई छुटाउँ।
1: हुन्छ, मलाई कस्तो
0: मनपर्छ हजुर। उहाँ हुनुहुन्थ्यो पुना थापाजी, जो उहाँले आफ्नो बाबा आमालाई एउटा सम्झिने मौका पाउनु भयो, जहिले पनि बुवा आमाले माया गरेर राखिदिएको नाम हुन्छ, त्यो नाम धेरै प्यारो हुन्छ क्या, जस्तो मैले पनि मेरो भने, जस्तो हाम्रो पुनाजीले नेप्टी भन्नुहुँदो रहेछ बाबाले, अनि मम्मीले चाहिँ पुने भनेर बोलाउनुहुन्थ्यो भने कति सम्झना गर्नुभयो होइन। हामी आमा बुवाप्रति धन्यवादी हुनुपर्छ, आमा बुवाले जस्तो निस्वार्थ प्रेम अरू कसैले गर्दैन। यतिखेर भने कोही मित्र फोन लाइनमा हुनुहुन्छ जस्तो लागिरहेको थियो, तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु र कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ र कार्यक्रम झोलाभित्र के छमा 12 पोकाहरू छन् र तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646 र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: त्यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, हजुर म त साह्रै रमाइलो लाग्यो, सबै रमाइलो खुसी लाग्नु त।
2: हजुर हजुर, साराजी आखिर दुईचोटि पाइहालिन्छ होइन? पुनाजी केही छैन। कति नम्बर रोज्नुहुन्छ हजुर यतिखेर?
1: अब कुन चाहिँ तीन नम्बर रोज्छु।
2: तीन नम्बरमा चाहिँ अब हजुरले अब तपाईँ हँसाउनु पनि निकै सिपालु हुनुहुन्छ, अस्ति नै मिठो हँसाउनु भएको थियो, अब यहाँ चाहिँ हँसाउनु पर्यो भनेर लेखेको छ है हजुर। अस्ति नै कति मजाले हँसाउनु भएको थियो तपाईँले, मैले सम्झिरहेको थिएँ, तर सम्झि चाहिँ रहेको छु बिर्सिन्छु क्या फेरि म
1: बुढो मान्छे
2: हो नि। ल हजुर सुरु गर्नुहोस्, म हाँस्नको लागि अब रेडी भएर बसेको छु है। ल एक्टिङ
0: साथ दिनुभयो, एउटा एक्टिङ गरेर पनि खुसी लाग्यो साराजी पुनाजी। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ है त। उहाँ हुनुहुन्थ्यो पुना थापाजी, एउटा एक्टिङ गरेर हँसाएर हामीलाई जानुभयो, जस एउटा सन्दर्भ ल्याउनु भएको थियो उहाँले, म त टाढा भए पनि चर्च जान्छु भन्दै हुनुहुन्थ्यो। अभिनय पनि जीवनको एउटा अङ्ग हो, पक्कै पनि आफूमा क्षमता छ भने हामीले त्यो प्रतिभालाई हामी जहाँ पनि जसरी पनि प्रयत्न गर्नै सक्छौ। र अब भने हामीसँग थोरै समय बाँकी छ र हामीसँग अब तीनवटा पोका बाँकी छन् र तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, कोही त हुनुहुन्थ्यो तर बाहिरको मैले जानकारी पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हेलो, जयमसी सर।
0: जयमसी, चन्द्रमायाजी ढिलो आउनुभयो।
3: कति फोन लाँदा के भएको सर, सब फोनै लाग्दैन नि, उता गीत बजिरहेको हुन्छ, हामीलाई चाहिँ पालो पाएको छैन।
0: केही छैन, अझै पनि हामीसँग समय छ होइन।
2: ल भन्नुहोस् हजुर, यतिखेर कति नम्बर रोजौ? हामीसँग दुई नम्बर बाँकी छ अनि एघार र बाह्र। दुई नम्बरमा चाहिँ के छ भने तपाईँलाई त्यो विद्यार्थी जीवनमा क्या विद्यार्थी जीवनमा सरले सोध्ने एउटा प्रश्न हुन्छ क्या, जहिले पनि त ठुलो भएर के भन्छस् भन्नुहुन्छ क्या सरले। त्यतिखेर तपाईँलाई पनि सरले भन्नुभएको थियो होला, ए चन्द्रमाया त भविष्यमा ठुलो भएर गएर के भन्छस् भन्नुभएको थियो होला। तपाईँले अब त्यो दिन सम्झिनु पर्यो सरलाई भनेको, म चाहिँ यो भन्छु भन्नुभएको थियो होला होइन, के भन्नुभएको थियो तपाईँ, के भन्छु भन्नुभएको थियो त्यतिखेर?
3: के पनि थाहा नै भएन सर, अलि धेरै पढेकै छैन अनि
2: होइन, साथीभाइले पनि भन्न सक्छन् होइन, शिक्षकहरूले पनि भन्न सक्छन् नि त। एउटा सानोमा तपाईँको एउटा इच्छा शक्ति त थियो नि, म भविष्यमा गएर यो बन्छु भन्ने त पक्कै पनि हुन्छ नि त।
3: म त भविष्यमा के बन्छु जस्तो त त्यस्तो त केही सोचेको थिएन सर, मलाई चाहिँ अरूले भन्दा छुट्टै केही काम चाहिँ गर्छु त्यस्तो चाहिँ मलाई लाग्थ्यो,
2: अरूभन्दा बेग्लै म बन्छु भन्ने लाग्थ्यो है।
3: अरूभन्दा अब जस्तै हामी सँगसँगै साथीहरू हुन्छ नि, अनि आमा बाबाहरूले गरिराखेको काम भन्दा अरू हेरिराखेको कामहरू भन्दा चाहिँ म छुट्टै केही गर्छु जस्तो लाग्थ्यो, अनि मलाई चाहिँ धेरै यही सिलाइ नै सिक्नु मन लाग्थ्यो, अनि मैले यही सिलाइ सिकेको थियो के सर।
2: त्यो भएर पहिलेदेखि नै फरक काम गर्ने हजुरको इच्छा थियो, परमेश्वरले पूरा गर्नुभयो, अझै धेरै आशिष दिनुभएको होस्। अहिलेलाई छुटौ, धन्यवाद। श्रीमती
0: उहाँ हुनुहुन्थ्यो चन्द्रमायाजी, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हामीसँग अझै पनि दुईटा प्रश्न बाँकी छ, कोही हुनुहुन्छ? हेलो,
4: हेलो, जय मसी सर, मलाई आमाले बोला बोलाइ म पर्खाइमा बसी अघिदेखिको फोन लगाउँदा लगाउँदा बल्ल उठाउनु भयो सर, जय मसी।
0: जय मसी पम्फाजी, ठिकै हुनुहुन्छ?
4: म ठिक छु, हजुर कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु पम्फाजी। ल, हामी एघार र बाह्र नम्बरमा छौ, हजुर कुन चाहिँ रोज्न चाहनुहुन्छ?
4: एघारको ऊ गरौँ न त सर।
0: ल, एघारको मैले खोले है त, तपाईँलाई मनपर्ने एउटा भजन गाइदिनुहोस् छोटो रूपमा।
4: छोटो रूपमा
0: एघार नम्बरको
4: पोखरा धेरै धन्यवाद।

0: जयमस ईश्वर,
1: धन्यवाद, साथ दिनुभयो, खुशी लाग्यो। अहिलेलाई छुटौं। पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो। अब अन्तिममा एउटा मात्र बाँकी छ र श्रोता पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कार्यक्रम झोलाभित्र के छ मा तपाईँ हुनुहुन्छ? हामीसँग थोरै समय बाँकी छ र एउटै मात्रै प्रश्न बाँकी छ, प्रश्न नम्बर 12 अथवा पोका नम्बर 12, र यो अन्तिम हुनेछ र श्रोता तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754। कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जयमसी।
1: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? भनेपछि विद्याजी आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौ। जस खुसी लाग्यो लामो समय पछि कुराकानी भयो हजुरसँग। लामो समय कोसिस गरेपछि होइन, लामो समय कोसिस गर्नुभयो, कोसिस खेर गएन। ल, बाह्र नम्बर अन्तिम, जहिले पनि हिरोको समय अथवा हिरोइनको समय चाहिँ अन्तिम आउँछ भन्छन्, त्यस्तै भयो नि त।
2: हिरो बनाऊ, हिरोइनी बनाउनु भयो नि।
1: आहा, प्रभुको त हिरो हिरोइनी हो नि हामी,
2: होइन?
1: ल, मैले सोधे है, गाउँ खाने कथा छ है तपाईँको भागमा, पखेटा बिना आकाशमा घुमिरहन्छ के हो? पखेटा बिना आकाशमा घुमिरहन्छ के हो?
2: तारा।
1: अरू के?
2: सूर्य।
1: अरू के?
2: आकाशमा
1: गाउँ खाने कथा, पखेटा बिना आकाशमा घुमिरहन्छ के हो?
2: बादल।
1: ल, वास्तवमा सही उत्तर दिनुभयो, धेरै धेरै धन्यवाद। र सूर्य पनि हुन्छ, तारा पनि हुन्छ, तर मेन चाहिँ बादल भनेर भन्छन् मान्छेले है, होइन? धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। हस्, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठजी, बलम्बुबाट जोडिनु भएको थियो, र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो मनैदेखि धन्यवाद दिन चाहन्छु। आज तपाईँकै कारण कार्यक्रम दिनदिनै सफलता प्राप्त गरिरहेको छ कार्यक्रमले, र तपाईँसँग पनि कुनै व्यापार व्यवसाय छ, म यो कार्यक्रमलाई अझै धेरै स्पोन्सर गरेर अर्को म रिचार्ज कार्ड दिएर सहायता पुर्याउँछु जस्तो लाग्छ भने तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ है। त्यस्तै गरेर तपाईँले कार्यक्रममा दुईचोटि भाग त लिन पाउनुहुन्छ र गरि नै राख्नु भएको छ, र यो कार्यक्रमलाई चाहिँ हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको थियो म्यासेज अफ गड टीवी। युट्युबमा गएर तपाईँले यो म्यासेज अफ गड टीवीको च्यानलमा गएर, युट्युबमा गएर तपाईँले आशिषमय भजनहरू, आशिषमय वचनहरू सुन्न सक्नुहुन्छ, र यो च्यानललाई चाहिँ तपाईँले लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनको लागि पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौ। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार अब्राम भने अहिलेलाई बिदाउँछु। धन्यवाद, जय मसी, नमस्कार।
3: Audio Jungle.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: येशूले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्रै पर्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ।
3: जय मसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग मार्फत तपाईँले काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग मार्फत पोखराबाट सुन्दै आइराख्नु भएको छ। प्रिय श्रोता, यो कार्यक्रममा हामी तपाईँलाई प्रभु येशू ख्रिष्टको महिमाको बारेमा बताउने गर्दछौ र तपाईँलाई ख्रिष्ट येशूद्वारा पाइने मुक्ति र उद्धारको सुसमाचार प्रस्तुत गर्ने गर्दछौ, जस अन्तर्गत हामी हृदय ईश्वरसी ख्रिष्टीय गीत संगीत लगायत जीवन गवाई लगायतका परमेश्वरको महिमासँग सम्बन्धित कुराहरूलाई तपाईँको बीचमा हामी प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्दैछ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामी सदैव तपाईँको लागि ढोका खुल्ला राख्दछौ। कृपया तपाईँको सल्लाह सुझाव र प्रतिक्रिया नै हाम्रो कार्यक्रमको ऊर्जा हो। प्रिय श्रोता, यो कार्यक्रममा पत्राचार गर्नको लागि जसको ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ, तसर्थ अब भने आउनुहोस् हामी आज पनि कार्यक्रमलाई शुरूआत गरिसकेका छौ र यो कार्यक्रममा सबैभन्दा पहिले आरम्भमा सुनौ यो एउटा मिठो गीत र गीतपछि हामी आजको कार्यक्रमको विषय वस्तुभित्र प्रवेश गर्नेछौ। अहिले सुनौ यो एउटा मिठो गीत।

0: यो सुमधुर भक्तिगीतपछि पुनः स्वागत छ श्रोता कार्यक्रममा। राव भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। तादनी श्रोता, हामी सदैव एउटा कुरा देख्ने गर्छौ कि संसारमा मानिसहरू एक्लै रहन सक्दैन। मानिस एउटा सामाजिक प्राणी हो र मानिस कहीँ न कहीँ कतै न कतै कोही न कोही कसैसँग एउटा मित्रता गाँस्न चाहन्छ र यो मित्रता पहिले आफ्नो परिवारबाट शुरू भई आफ्नो परिवार पछि समाजसँग, समाजबाट देश देश र देशबाट राष्ट्र राष्ट्रहरू बीचमा एउटा मित्रता गाँस्न चाहन्छ। तादनी श्रोता, त्यो एउटा मान्छेले गाँसेको मित्रतामा आफ्नो मित्र कस्तो होस् भन्ने चाहन्छ त उसको चाहना के हुन्छ? उसले के अपेक्षा गर्छ आफ्नो मित्रबाट? आफ्नो मित्रबाट सदैव यही कुरा चाहन्छ कि जब उसलाई गाह्रो साह्रो हुन्छ त्यतिखेर उसले सहायता गरोस् अथवा उसको खुशी आनन्द आदिमा उसले साथ दियोस्। अनि जतिखेर उसलाई कठिनाईले घेर्दछ त्यो अवस्थामा उसलाई धोका नदियोस् र ऊ चाहिँ विश्वासयोग्य मित्र बन्न सकोस् जसले आफ्नो भित्री मनका सम्पूर्ण कुराहरूलाई निसंकोच उसले बताउन सकोस्। यस्तो प्रकारको मित्रको उसले सदैव अपेक्षा राखी छोडेको हुन्छ। तादनी श्रोता, अनि यो मित्रताको कुरा परापूर्व कालदेखि नै चल्दै आएको हुन्छ तर हाम्रो दुःखलाग्दो समाजमा हामी हाम्रा यस्ता मित्रहरू छन्, यस्ता यस्ता घटनाहरू अगाडि आइरहेको छ जसले आफ्नो निहित स्वार्थको लागि आफूलाई भन्दा बढी प्रेम गर्ने मित्रलाई पनि कुठाराघात गर्ने र शत्रुतालाई प्रोत्साहन दिने काम गरेको हामी पाउँदछौ। तादनी श्रोता, अनि आज संसारमा मानिसहरूले कसैले कसैमाथि पनि पूर्ण रूपले शत प्रतिशत भरोसा राख्न सक्ने स्थिति छैन। त आदरणीय श्रोता, यसो भन्दै गर्दा आजभन्दा हजारौं वर्ष अगाडि अर्थात 5000 वर्ष अगाडि पुरानो बाइबलकालीन समयमा एउटा मित्रताको असल उदाहरण हामी प्राप्त गर्न सक्दछौ। हजुर, उदाहरणीय मित्रता हामीले प्राय पुस्तकहरूमा वा सिनेमामा मात्र देख्न सक्ने अवस्था आएको छ। पवित्र शास्त्रले हामीलाई केही अनौठो मित्रताको बारेमा बताउँछ र त्यो हो विशेष गरी ती सबै मित्रताहरूको बारेमा स्पष्ट रूपले एउटा ज्वलन्त उदाहरण लिनु पर्दा पुरानो बाइबलमा पुरानो नियममा वर्णित गरेका दुईजना पात्रहरू रहेका छन्, एउटा इसाईका छोरा दाउद र अर्को साउलका छोरा जोनाथन। उनीहरू हरेक पल एकसाथ रहन्थे र उनीहरू आफ्नो मित्रताको प्रतिज्ञा रगतको बलिद्वारा पनि पक्का गर्ने त्यो प्रकारको कडा मित्रता उनीहरूको बीचमा रहेको थियो। पछि राजा दाउदले जब साउल र उनको घरानाको पतन भइसकेपछि एकजना शारीरिक रूपमा अशक्त भई बसेको मपी बोसेतसँग उनले असल व्यवहार गरेको र त्यो मित्रता चाहिँ साउलको घरानाको पुस्तासम्म गएको कुरा हामी देख्न सक्दछौ। तादनी श्रोता, यो क्रमलाई अझ यसरी उल्लेख गरिएको छ। जोनाथनको मृत्युपछि दाउदले जोनाथनको अपाङ्ग छोरालाई हेरचाह गरे। दाउदले उनलाई आफ्नो राजदरबारमा ल्याए। हामीले हाम्रो मित्र चयन गर्दा ऊ हामी जस्तै भएको चाहन्छौ, हामीलाई खाँचो पर्दा सहायता गरोस्, तर तपाईलाई यस्तो प्रकारको मित्र कहीँ पनि पाउन सक्दैनौ। तादनी श्रोता, यस्तो प्रकारको मित्र अहिले पनि यस ब्रह्माण्डमा एकजना हुनुहुन्छ र आज म तपाईलाई त्यही मित्रको विषयमा परिचय गराउन गइरहेको छु जसले तपाईँको हजारौं हजार पुस्तासम्म आफ्नो मित्रतालाई कायम गर्न सक्नुहुन्छ। मतलब तपाईँले आज यो सन्देश पछि उहाँसँग मित्रता गाँस्नु भयो भने उहाँसँग तपाईँले गाँस्नु भएको मित्रताको चाहिँ उहाँले हजारौं पुस्तासम्म विश्वासयोग्य रूपले निभाउन सक्नुहुन्छ। तादनी श्रोता, उदाहरणको लागि पुरानो नियममा अब्राहमसँग सृष्टिकर्ता परमेश्वरले मित्रता गाँच्नुभयो र अब्राहमलाई परमेश्वरले मेरो मित्र भन्नुभयो। तादनी श्रोता, परमेश्वरको मित्र अब्राहम भएको कारणले गर्दा परमेश्वरले अब्राहमलाई भन्नुभएको थियो कि म तेरो वंशलाई पृथ्वीमा बढाउनेछु र तँद्वारा पृथ्वीका सबै मानिसहरू आशिषित हुनेछन् भन्ने प्रतिज्ञा गर्नुभएको थियो। र सोही प्रतिज्ञा बमोजिम आज पनि परमेश्वरले आफ्नो मित्र अब्राहमसँग गरेको प्रतिज्ञालाई संसारमा पूरा गरिराख्नु भएको छ। हजुर, त्यो मित्रता त्यस्तै प्रकारको मित्रतालाई कायम राख्नको लागि अब चाहिँ उहाँ अब्राहमसँग होइन तर अब्राहमकै वंशजमा जन्मिनु भएका ख्रिस्ट येशु जो हुनुहुन्छ उहाँ चाहिँ तपाईसँग र मसँग थप नयाँ मित्रता गाँस्न चाहनुहुन्छ। आदरणीय श्रोता, परमेश्वरले अब्राहमसँग मित्रता बाँधेको कारणले मात्र होइन तर अब ख्रिस्ट येशु आफै जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ जसले अब्राहमसँग मित्रता गाँस्नुभयो अब व्यक्तिगत रूपमा तपाईसँग र मसँग उहाँले मित्रता गाँस्न चाहनुहुन्छ। हजुर, येशु सबैका मित्र हुनुहुन्छ। कोही सामरी होला, कोही समाजको शत्रु, समाजको हेला गर्ने व्यक्तिहरू होलान्, यी सबैलाई उहाँले उहाँसँग आफ्नो मित्रताको दायराभित्र ल्याउनु भयो र आज पनि ल्याउन चाहनुहुन्छ। यसैले मत्तीको सुसमाचार 11:19 सदुसी र फरिसीहरूले उहाँलाई कर उठाउनेहरूका र पापीहरूका मित्र भनेर नामकरण गरेको हामी पाउँदछौ। मत्तीको सुसमाचार 11:19 यसरी लेखिएको छ, म तपाईँहरूको निम्ति पढेर सुनाइदिनेछु। यहाँ लेखिएको छ, मानिसको पुत्र खाँदै पिउँदै आयो र तिनीहरू भन्छन्, हेर घिचुवा पिएकड कर उठाउने र पापीहरूको मित्र, बुद्धि ठिक हो भन्ने कुरा त्यसका कामैबाट प्रमाणित हुन्छ भनेर उहाँले बताउनु भयो। वास्तवमा उहाँलाई चाहिँ पापीहरूको मित्र भनेर जुन नाम दिएको छ, वास्तवमा तपाईँ र म हामी एक प्रकारले पाप र मृत्युद्वारा जकडिएका मानिस हौ र उहाँ हाम्रो असल मित्र भनेर हामीलाई पाप र मृत्युको डरबाट बचाउन चाहनुहुन्छ। श्रोता, मत्ती 9:11 भनिएको छ, जब फरिसीहरूले त्यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन् भनेर प्रश्न सोधेका पाउँछौ, किनकि उहाँ चाहिँ त्यस्तै मानिसहरूलाई बचाउन आउनु भएको हो। र त्यसमा उहाँको जवाब चाहिँ के थियो त, नियोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीहरूलाई हुन्छ। हजुर, अनि येशू ख्रीष्टले भन्नुभएको छ, म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन र बचाउन आए भनेर उहाँले बताउनु भएको छ। श्रोता, यसकारण तपाईँ हामी पाप र अधर्मले मरिरहेको यस विषम परिस्थितिमा उहाँ हामीलाई बचाउनको लागि आउनु भएको कुरा हामी स्वत स्पष्ट हुन सक्दछौ। येशु त्यस्ता व्यक्तिहरूको घरमा जानुहुन्थ्यो जसलाई त्यो समाजले घृणा गर्दथ्यो। एक दिन उहाँ जक्खायससँग जक्खायसको घरमा जानुभयो र त्यो समयमा यहुदी समाजले सबैभन्दा घृणा गर्ने व्यक्ति भनेको कर उठाउने व्यक्तिहरू थिए। कर उठाउने व्यक्तिहरू भ्रष्ट हुन्थे र रोमी साम्राज्यको निम्ति आफ्नै यहुदी जातिसँग तिनले कर उठाउने गर्दथे। यसकारण यी कर उठाउने व्यक्तिहरूको थोरै मात्रै मित्र हुने गर्दथ्यो। उनीहरू समाजबाट पूर्ण रूपले बहिष्कृत र तिरस्कृत भएर रहनु पर्दथ्यो। हजुर, जक्खायसको घरमा येशु जानुहुँदा जक्खायसले येशुको स्वागत गरे र उहाँलाई सम्मान दिए पछि त्यही जक्खायस जो भ्रष्ट सोचका थिए, जो लोभी र लालची थिए, तिनी परिवर्तन भएर असल ख्रिस्टको चेला बनेको कुरा हामी पाउन सक्दछौ। येशुको अर्को एकजना चेला थिए जो पहिले कर उठाउने गर्थे। उनले पनि अपहेलित जीवन बिताइरहेका थिए र जब उनले येशु ख्रिस्टको बोलावटलाई सुने, अर्थात् येशूले उनलाई बोलाउनु भयो र मेरो पछि लाग भन्नुभयो, उनले येशूलाई पछ्याए र पछि आएर सुसमाचारको पुस्तक लेखे। हजुर, उनी थिए मत्तियास अर्थात मत्ती, जसले मत्तीको सुसमाचार भनेर उनले लेखे र जहाँ येशु ख्रिस्टलाई उनले नजिकबाट निहालेका थिए र येशु ख्रिस्टसँग खाएका थिए, येशु ख्रिस्टसँग पिएका थिए र येशु ख्रिस्टसँगै हिँडेका पनि थिए। प्रिय श्रोता, येशुले आफ्नो मित्रहरू कहाँबाट आएको हो हेर्नुहुन्न, तर उनीहरू कता जानेछन् त्यो चाहिँ अवश्य पनि हेर्नुहुन्छ। बाह्र जना चेलाहरूमा एकजना यहुदा पनि थिए। तीन वर्षसम्म येशुले यहुदा इस्कोरियतलाई प्रेम गर्नुभयो र येशुलाई यहुदा इस्कोरियतले पछि धोका दिनेछ भन्ने पनि येशुलाई थाहा थियो। उसले पैसा चोर्ने गर्थ्यो र आफूलाई मार्न सघाउने व्यक्तिसँगको मित्रता गर्न सक्छ, तर येशुले धेरै समयसम्म यहुदालाई सँगै राख्नुभयो र यहुदाले येशुको शिक्षा र आश्चर्य कर्म पनि देखेको थियो, तर अन्तमा गएर आफ्नो शत्रुलाई क्षमा गर्नु भन्ने आफ्नै प्रभुलाई धोका दियो। आदरणीय श्रोता, के तपाईँ हामी आफूलाई धोका दिने शत्रुसँग यस्तो प्रकारको कुठारघात गर्नेसँग मित्रता गाँच्न सक्छौ? कदापि सक्दैनौ। आदरणीय श्रोता, वास्तवमा कतिजना चेलाहरूलाई येशुले अधिक प्रेम गर्नुहुन्थ्यो र यूहन्ना, पत्रोस, याकुबलाई आफूसँग लिएर हिँड्नु पनि हुन्थ्यो। उनीहरू येशुसँग येशुको रूप परिवर्तन हुँदा पनि सँगै थिए। येशु मरियम, मार्था र लाजरसको घरमा जानुहुन्थ्यो। मित्रले एक अर्काको समयमा आनन्द उठाउने गर्छन्। येशुको मित्रता गहिरो छ, उहाँले आफ्नो मित्र असल भएको चाहनुहुन्छ। लाजरसको मृत्यु भएपछि येशु फेरि पनि लाजरसको घरमा आउनुभयो र आएर रोनुभयो। प्रिय श्रोता, लाजरसको मृत्यु भएपछि येशु त्यस ठाउँमा आउनुभयो र आएर रोनुभयो। प्रिय श्रोता, हामी देख्छौ येशुले कस्तो प्रेम गर्नुहुन्छ। त्यो मित्र जसले आफ्नो मृत्युमा अथवा दुःखमा कष्टमा पनि असल मित्रता देखाउन सक्छ। हामीले यूहन्ना 11 अध्यायको 35 पददेखि हेर्ने हो भने ख्रिस्ट येशु बेथानियामा मार्था, मरियम र लाजरसको घरमा भोज खानु र सुत्न अथवा बस्न मात्रै जानुहुन्न थियो। उहाँ त्यो घरको खुसीमा मात्रै सहभागी हुनुभएको थिएन, तर जब लाजरसको मृत्यु भयो त्यो मृत्युमा साथ दिन पनि उहाँ जानुभएको हामी पाउँदछौ। प्रिय श्रोता, अनि हामी देख्दछौ त्यस घरमा उहाँ गइसक्नु भएपछि उहाँले के गर्न सक्नुहुन्थ्यो, त्यो कुरा पनि उहाँले गर्नुभयो। त्यसो त एउटा मित्रले आफ्नो मित्रको मृत्यु भइसकेपछि दुई शब्द सान्त्वनाको शब्द बोल्नु बाहेक अरू कुनै पनि उपाय रहँदैन, तर येशु ख्रिस्टले उहाँले त्यहाँ सान्त्वनाको शब्द मात्रै बोल्नु भएन, तर उहाँ चिहानसम्म पुगेर आफ्नो मित्र लाजरसलाई उहाँले मृत्युबाट उठाउनु भएको कुरा पनि हामी थाहा गर्न सक्दछौ। र यहाँ देख्दछौ येशु ख्रिस्ट त्यो घरको दुखीसँगै उहाँ दुखी हुनुभयो र रुनु पनि भयो, र बाइबल धर्मशास्त्रमा येशु ख्रिस्ट रुनु भएको घटना अर्को पनि छ। लुका 19 अध्यायको 41 पदमा यहाँ पनि लेखिएको छ, येशु नजिकै आइपुग्नु भयो र सहरलाई देख्नुभयो र उहाँले त्यसको निम्ति रुनु भएको कुरा हामी देख्दछौ। अब यहाँ छेउ दुईवटा कुरालाई हामी तुलना गरौं। पहिले उहाँको मित्र जो व्यक्तिगत मित्र थियो लाजरसको मृत्युमा त्यो घरसँग रुनु भएको छ भने, दोस्रो उहाँ त्यो सिङ्गो सहरको निम्ति रुनुभयो। किनभने जसरी लाजरसलाई प्रेम गर्नुहुन्थ्यो त्यसै गरी येरुसलेम सहरलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। वास्तवमा येरुसलेम सहरमा पाप, अपराध र विभिन्न प्रकारका कुराहरूले गर्दा त्यहाँ एउटा मृत्युको ताण्डव मचिरहेको थियो, अर्थात् त्यहाँ मानिसहरू नष्ट भइरहेका थिए। त्यहाँका यहुदीहरू जो थिए उनीहरूले केवल धार्मिक विधान मात्रै पालन गरिरहेका थिए, तर साँचो ईश्वरदेखि उनीहरू टाढा थिए, र त्यो परमेश्वरले चुन्नु भएको सहर अर्थात् सृष्टिकर्ता परमेश्वरले आफ्नो राज्य गर्नको लागि छान्नु भएको पवित्र सहर अब केही समयपछि खण्डहर बन्नेवाला थियो भन्ने कुरा येशुले देख्नु भएको थियो, र त्यही कारणले गर्दा ख्रिस्ट येशुले अगाडि नै यो कुरा थाहा पाएर उहाँ रुनु भएको कुरा हामी थाहा गर्न सक्दछौ। प्रिय श्रोता, ख्रिस्ट येशु चाहिँ तपाईँको वर्तमान समयको मात्रै मित्र बन्न चाहनुहुन्न। उहाँ तपाईँले हिजोको दिनमा कस्तो जीवन बिताउनु भयो र कतिको दुःख कष्ट भोग्नुभयो त्यो दुःखको घडीलाई पनि सम्झेर उहाँ हिजो तपाईँ रुनु भएको आँसु सँगै रुन चाहनुहुन्छ। त्यसै गरी आज तपाईँको परिस्थिति कस्तो छ, असल छ, खराब छ, र त्यो परिस्थितिमा पनि उहाँ तपाईँसँग सहभागी भई तपाईँसँग खुसी वा दुखी हुन चाहनुहुन्छ भने अब तपाईँको भविष्यमा कस्तो प्रकारका घटनाहरू आउनेछन् त्यो कुरा पनि ख्रिस्ट येशु जान्नुहुन्छ, र तपाईँको आउनेवाला घटनाक्रममा पनि उहाँ एक विश्वासयोग्य र इमानदार मित्र चाहिँ तपाईँसँग साथ दिन चाहनुहुन्छ। तादनी श्रोता, तपाईँ के यस्तो प्रकारको मित्र संसारमा अर्को कोही भेट्नु भएको छ? तपाईँले तपाईँको तीनै काल, भूत, भविष्य र वर्तमानलाई साथ दिने मित्र तपाईँले कहीँ भेट्न सक्नुहुन्छ? मैले त अहिलेसम्म भेटेको छैन। हजुर, तपाईँ यदि त्यस्तो प्रकारको मित्र चाहनुहुन्छ भनेदेखि ख्रिस्ट येशु मात्रै तपाईँको निम्ति त्यो मित्र हुन सक्नुहुन्छ। तादृश श्रोता, मित्रताहरू चाहिँ विभिन्न कारणवश टुट्न पनि सक्छ। धेरै पटक सम्बन्ध सधैँभरिको निम्ति टुट्न पनि सक्छ, तर येशूको मित्रता चाहिँ यस्तो होइन है। हजुर, येशूको मित्रता यस्तो होइन र उहाँले हामीलाई कहिले पनि त्याग्नुहुन्न। चेलाहरूले कतिचोटि गल्ती गर्दा पनि उहाँ चाहिँ कहिले पनि रिसाउनु भएन, सदैव उनीहरूसँग नै रहनुभयो। उहाँको प्रेम अपरिवर्तनीय छ। पत्रुसले येशूलाई इन्कार गरे तापनि अरू धेरै चेलाहरूले येशूको मृत्युको समयमा उहाँलाई त्यागे। उहाँलाई चेलाहरूको आवश्यकता परेको बेला उनीहरू डराएर भाग्ने गर्दथे। गेत्सेमनीको बगैँचामा चेलाहरू निदाएका थिए र उहाँले पत्रुसलाई छोड्नु भएन, तर परिवर्तन गर्नुभयो। प्रिय श्रोता, उहाँले हामीलाई दास होइन मित्र बनाउन चाहनुहुन्छ, र हाम्रो हरेक दुःख कष्ट र समस्याको बेलामा उहाँ हामीसँग रहन चाहनुहुन्छ। प्रिय श्रोता, के तपाईँ र मलाई हाम्रा संसारका मानिसहरूले यस्तो खाँचोको बेलामा, आवश्यकताको बेलामा साथ दिएका छन् त? छैनन्। तर ख्रिस्ट येशु तपाईँका हजारौं हजार गल्ती र अपराधहरूलाई क्षमा दिँदै उहाँ तपाईँको सधैँको लागि मित्र बन्न चाहनुहुन्छ, र तपाईँसँग तपाईँको एउटा अनन्य मित्र बनेर उहाँ जिउन चाहनुहुन्छ। हितोपदेश 18:24 भनिएको छ, धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ भनेर लेखिएको छ। प्रिय श्रोता, उहाँ चाहिँ तपाईँसँग हरेक परिस्थितिमा तपाईँको दाजुभाइ भन्दा पनि नजिक भएर रहन चाहनुहुन्छ। यहुन्ना 15:13 येशू भन्नुहुन्छ, आफ्नो मित्रको लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैमा हुँदैन। प्रिय श्रोता, तपाईँको निम्ति ख्रिस्ट येशूले तपाईँलाई बचाउनको लागि कल्वरी क्रुसमा आफ्नो प्राण अर्पण गर्नुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो। अब हामी कुनै पनि हालतमा हाम्रो पाप र अधर्मको कारणले नरकमा जानु परेमा वा दण्ड आज्ञा भएको खण्डमा हामीलाई बचाउने हाम्रा एकमात्र मित्र ख्रिस्ट येशु हुनुहुन्छ। आदरणीय श्रोता, के तपाईँ ख्रिस्ट येशुसँग मित्रता गाँस्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आज नै ख्रिस्ट येशूलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नुहोस्। तपाईँले ख्रिस्ट येशूसँग मित्रता गाँस्न सक्नुहुन्छ। त यति भन्दै आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ, र यस विषयमा तपाईँ थप जान्न चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, र तपाईँको मनमा कुनै पनि सल्लाह, सुझाव र जिज्ञासाहरू छन् भने पनि हामीलाई पत्राचार गर्न सक्नुहुन्छ। र जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको वेदी, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव, प्रतिक्रिया र प्रश्नहरू सोध्न सक्नुहुन्छ, र हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। अवश्य श्रोता, यतिखेरसम्म हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा हामी हृदयदेखि तपाईँलाई धन्यवाद दिन्छौ। र भने हामी आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र जाँदा जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड छोडेर जान चाहन्छु, जुन रहेको छ यूहन्नाको सुसमाचार 15 अध्यायको 14 र 15। लेखिएको छ, म तिमीहरूलाई जे आज्ञा गर्छु ती तिमीहरूले गर्यौ भने तिमीहरू मेरा मित्र हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिन, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिए। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र यस हप्ता तपाईँ येशूसँग मित्रता गाँच्ने हप्ता बन्न सकेकोस् भन्ने कामना गर्दै प्राविधिक रक्षबाटका प्राविधिक मित्रका साथ कार्यक्रम प्रस्तोता जोनाथन गिरीलाई पनि अर्को हप्ता बिहिबार साँझ 5 बजेसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्।
1: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आजमीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका नेथप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। त श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी तपाईँलाई कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरले मानव जातिबाट के चाहनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। वास्तवमा हामीले धेरै पटक आफूभन्दा अग्रजको चाहना अनुसार आफैलाई त्यो बाटोमा लगाउँदछौ र उहाँको मन पर्ने कार्यहरू हामी गर्दछौ, जुन कार्यले गर्दा उहाँहरू खुसी हुनुहुन्छ। उहाँको ओठमा मुस्कान देख्दा हाम्रो हृदय प्रफुल्लित हुने गर्दछ। तर श्रोता, आज चाहिँ हामी परमेश्वरले हामीबाट चाहनुभएका कुराहरू के हुन् अनि के हामी उहाँको चाहना अनुसार आफ्नो जीवन जिइरहेका छौं त, यिनै विविध विषयको सेरोफेरोमा रहेर तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रबोधन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा यहाँहरूलाई हार्दिक नमस्कार तथा जयमसी टक्क्याउन चाहदछु। म यहाँहरूकै सुसमाचार कार्यक्रम संचालक प्रबोधन साईको तर्फबाट श्रोता यहाँहरूका बीचमा हामी सधैँ रेडियो सुसमाचार सबैका लागि कार्यक्रम प्रस्तुत गर्ने गर्दछौ। नेपालका 14 भन्दा धेरै रेडियो स्टेशनबाट प्रसारण हुने यो कार्यक्रम यहाँहरूकै लागि, यहाँहरूकै निम्ति, यहाँहरूकै साथी, यहाँहरूकै भाइ, यहाँहरूकै छोरा, यहाँहरूकै नाति, म प्रबोधन शैली यो शुरू गरेको छु र यहाँहरूको र मेरो ईश्वरले जीवनमा गर्न खोजेको उद्धार, मुक्ति र आशिषको झरी हाम्रो जीवनमा बर्सनुपर्छ र यसको लागि सूत्र के हो त र यसको लागि हामी ईश्वरको नजिक कसरी जाने, यो कुरा प्रस्तुत गर्न र यो सूत्र सिकाउनलाई, आइडिया बताउनलाई हामी यो कार्यक्रम प्रसारण गर्दछौ। हामी मानव प्राणी हौ, हामी यो धरतीमा धेरै दुःख कष्ट अप्ठ्याराहरू सहँदै धेरै प्रकारका चिन्ता फिक्रीहरूको सामना गर्दै हामी अगाडि बढ़िरहेका छौं। म सधैं भन्ने गर्छु, यो धरती हो, यो स्वर्ग पनि होइन, यो नरक पनि होइन, यहाँ सुख र दुःखको मिलान छ, यो पृथ्वी हो, यो धरती हो। र कतिपय हामी मानिसहरू भन्छौ यही स्वर्ग हो, यही नरक हो। श्रोता, म फेरि पनि दोहोर्याउन चाहन्छु, त्यो होइन, त्यो नबुझिदिनु होला, किनभने यो पृथ्वी हो, यो धरती हो, यो एउटा यस्तो ठाउँ हो जुन ठाउँमा हामीले आफ्नो परीक्षण काल बिताउनु पर्छ र यो धरतीमा बिताएको जीवन शैली अनुसार, यो धरतीमा हामीले गरेका सोच विचार अनुसार हामीले एक दिन त्यो महान सिंहासनको अगाडि गएर हामीले हिसाब किताब बुझाउनु पर्छ। त्यसैले हामी आज यो धरतीमा बसेका हरेक मानव प्राणीलाई यो पवित्र धर्मशास्त्र बाइबलले यो बताउँछ अथवा ईश्वरका वचन वाणीहरूले यो बताउँदछ कि तिमीहरू मानिसको डर भए भन्दा पनि ईश्वरको डर भए राख, तब मात्र तिमीहरू सही बाटोमा हिँड्न सक्छौ। मानिसको मात्र डर मान्यौ भने त मानिसहरूका अगाडि र मानिसहरूले जान्ने ठाउँमा मात्रै तिमीहरू सजग हुन्छौ। यदि मेरो तिमीहरूले डर मान्यौ भने तिमी कोही नभएको ठाउँमा पनि, अन्धकारमा पनि, जंगलमा पनि, एकान्त मरूभूमिमा पनि तिमीहरू सजग भएर, सतर्क भएर अगाडि बढ्नेछौ। आदरणीय श्रोता, तपाईँ हामी यो सुसमाचार सबैका लागि कार्यक्रम सुनिरहेका छौ, यसबाट केही कुरा बुझिरहेका छौ। हामीले यो प्रसारण गर्न लागेको वर्षौं भयो र कतिपय यो कार्यक्रम सुनेर मण्डली भवनहरूमा पनि आउनु भएको छ र कतिपयले नयाँ जीवन पनि पाइसक्नु भएको छ र यहाँहरूको जीवनमा पक्कै पनि गवाई छ र विगतको जीवन कस्तो थियो र प्रभु येशू ख्रीष्टमा विश्वास गरिसकेपछि र सत्य ईश्वरी यथार्थ बुझिसकेपछि हजुरहरूको सोच विचार कस्तो भयो, हजुरहरूको जीवन शैलीमा परिवर्तन कस्तो भयो, हजुरहरूको घर परिवारमा शान्तिको सुव्यवस्था कसरी परिवर्तन भयो, यो कुराको गवाही तपाईँलाई थाहा छ होला र धेरै जसले हाम्रो मण्डलीहरूमा आएर बताउने गर्नुहुन्छ। विगतका दिनहरूमा म यस्तो थिएँ र आज म यस्तो भए र यो कुरा मैले जानेको थिइन र यति वर्षसम्म म कुन अन्धकारमा हिँडिरहेको थिएँ, म आफैलाई अचम्म लाग्छ भनेर गवाही दिने कुरा र काम भइरहेको छ। यो सुन्दा मलाई धेरै गर्व लाग्छ। श्रोता, तपाईँ र मेरो हामी हरेकको जीवन परिवर्तन हुनुपर्दछ र हरेकको लाइफ स्टाइल अझै उत्तम अझै असल हुनुपर्दछ र हरेकको जीवनमा शान्ति सुव्यवस्था लागू हुनुपर्दछ। आदरणीय श्रोता, तपाईँ र हामीहरूको जीवन असल हुनुपर्दछ, उत्तम हुनुपर्दछ, सही हुनुपर्दछ र तपाईँ र हामीहरू ईश्वरका सन्तान हौ। तपाईँ र हामीहरू एकमात्र सृष्टिकर्ता परमधामका ईश्वरका सन्तान हौ र तपाईँ र हामीलाई ईश्वरले आशीर्वाद दिन चाहनुहुन्छ, श्राप होइन। तपाईँ र हामीलाई ईश्वरले उद्धार गर्न चाहनुहुन्छ, लट्याउन होइन। तपाईँ र हामीलाई धोका दिन होइन। तपाईँ र हामीहरूलाई ईश्वरले गाई बाख्रा पशु पन्छी दिन चाहनुहुन्छ, हामीबाट लिन होइन। तपाईँ र हामीहरूका रोग निको पार्न चाहनुहुन्छ, हामीलाई फेरि रोग लगाउन होइन। ईश्वरको व्यवस्था, ईश्वरको योजना तपाईँ र मेरो निम्ति फरक छ, हामीहरूको सोच र विचार उहाँ प्रति फरक छ। तपाईँ हामीले सुन्ने गरेका हुन सक्छौ इजरायल भन्ने देश र अर्को देश तपाईँ हामीले सुन्ने गरेका हुन सक्छौ मिश्र, अंग्रेजीमा भन्छ इजिप्ट। र यहाँनिर मैले आज धर्मशास्त्र बाइबलमा एउटा ऐतिहासिक सत्य घटनालाई लिएर आएको छु, जुन पुस्तकको नाम छ व्यवस्थाको पुस्तक, जहाँ एकजना परमेश्वरले चुनेका अचम्मका आत्मिक व्यक्ति, ईश्वरले नै चलाएका व्यक्ति मोसाको प्रमुख भूमिका छ। मोसा भन्ने व्यक्ति राम्रोसँग बोल्न जान्दैनथे। आज पनि धेरै हाम्रा देशका ठूला बडाहरू या ज्ञानी बुद्धिमानहरू पनि राम्रोसँग बोल्न नजान्ने हुन सक्छन् छन् भने पनि हुन्छ, किन त भने हामीहरूको यो दैनिक जीवन र वास्तविक जीवनमा हामीले देखी भोगी आएका हौ। तर बोल्न नजान्नेहरू पनि धेरै ठूलो ओहदामा गएको हामी पाउँदछौ र कतिपय बेला नपढेका मान्छेहरू पनि, अनपढ मान्छेहरू पनि, हामीले सोच्दा ती मानिसहरू यिनीहरूले के गर्न सक्लान् र यिनीहरू केही गर्न सक्दैनन् भन्ने मानिसहरू पनि ठूलो स्थानमा गएर ठूलो भूमिका खेलेको हामी देखेका छौ। यो कसरी भयो होला त? हामी हरेकको हृदयमा, धेरै जसोको हृदयमा के आउँछ भने, यदि त्यो ठाउँमा म भइदिएको भए म कति राम्रो गर्थे होला, यदि त्यो व्यक्ति भएको ठाउँमा म भइदिएको भए म त यस्तो पो गर्ने थिएँ, म त उस्तो पो गर्ने थिएँ, त्यो व्यक्तिले यो गर्न जान्दैन, त्यो व्यक्तिले ऊ गर्न जान्दैन, तर पनि त्यो स्थानमा कसरी गयो? सायद धन दौलतको घुस दिएर गयो होला, सायद आफ्ना मानिसहरूको पावर देखाएर गयो होला, त्यो व्यक्ति कुनै भाग्यले गयो होला, त्यो व्यक्तिको यो कारणले त्यो ठाउँमा गएको हो, नत्र भने त्यो जाने थिएन। यदि त्यो ठाउँमा म भइदिएको भए म यसरी राम्रो काम गर्ने थिएँ कि, यसरी सुव्यवस्थित प्रकारले म काम कुराहरू अगाडि बढाउने थिएँ कि, अब के गर्ने? आफू त गइएन, मेरो त धन दौलत छैन, मेरो त आफ्नो मान्छे छैन, मेरो त पावर छैन। हामीहरूको भनाई र सोचाई यस्तो पनि छ, तर पवित्र धर्मशास्त्र बाइबलले यसको के भन्छ भने, या संसारका शासक होस् या चर्चका पास्टर होस्, त्यो ओहदामा जानलाई ईश्वरको अनुमति चाहिन्छ, ईश्वरको योजना चाहिन्छ, परमधामका परमेश्वरले त्यो व्यक्तिलाई दिनुभएको अवसर मौका हो। परमधामका परमेश्वरको इच्छा नहुन्जेल हामीले केही पनि गर्न सक्दैनौ। परमधामका परमेश्वरले चाहनु भएन भने तपाईँ हामीले केही पनि स्थान पाउन सक्दैनौ। र अर्को कुरा, परमेश्वरको योजनामा हामी स्थान पाउन त सक्छौ यदि परमेश्वरको नियम बमोजिम, पवित्र धर्मशास्त्र बाइबल अनुसार, यो बाइबलको वचनहरू पालना गर्दै हामी त्यो स्थानमा पुग्यौं भने, एउटै त्यो ओहदा मात्र पाउँदैनौ, एउटै त्यो स्थान मात्र पाउँदैनौ, हामीहरूले त्यो स्थानमा गइसकेपछि सन्तुष्टि पनि पाउँछौ, आशिष पनि पाउँछौ, आफ्नो जीवनमा आशीर्वाद, आफ्नो घर परिवारमा आशीर्वाद, आफ्नो गाउँघरमा आशीर्वाद, आफ्नो देशमा आशीर्वाद गर्दै हामी विश्वभरि नै एउटा आशिषका पात्र बन्दछौ। यति मात्र होइन, पवित्र धर्मशास्त्र बाइबलको वचनहरू पालन गर्दै हामीले त्यो ओहदा प्राप्त गरेका छ छौं भने हामीले यो धरतीका आशीर्वाद मात्र होइन स्वर्गीय राज्यमा पुग्ने मुक्ति र उद्धारको आशिष पनि पाएका हुन्छौं। तपाई र मेरा पाप र अधर्म पनि मिना भएका हुन्छन्, क्षमा भएका हुन्छन्। त्यसैले श्रोता, कतिपय बेला हामी भन्ने गर्छौ, होइन यो धर्म मान्ने मान्छे मात्रै आशिषित छ र मैले मेरो धर्म मानेर पनि म आशिषित छु नि, त्यो धर्म मानेर त्यो व्यक्ति मात्रै खाए पिएको छ र मैले धर्म नमाने पनि खाए पिएको छु नि, राम्रो गर्ने मान्छेले मात्र खाए पिएका छन् र म फटाई गरेर पनि खाए पिएको छु, बरु राम्रो धर्म कर्म गर्ने मान्छे बढी दुःखमा छन्, बढी कष्टमा छन्। मैले चोरे पनि, फटाई गरे पनि, डकैती गरे पनि तिनीहरू भन्दा खान लायन मेरो बढी छ, मेरो राम्रो छ, तिनीहरू भन्दा राम्रो घर मैले लगाएको छु, तिनीहरू भन्दा राम्रो शानदारसँग म हिँडेको छु, म चोर भए के भयो, म फटा भए के भयो, कसैले देखेको त छैन, म अहिलेसम्म जेल गएको त छैन, ठिकै छ यस्तै जीवन, जुन दिन जे हुन्छ त्यही गरौंला भनेर हामी मानिसहरूले यो एक प्रकारको मूर्ख सोच सोचिरहेका हुन्छौं। श्रोता, यी हरेक कुराको हिसाब किताब यो धरतीमा हामीले दिनु नपरे तापनि, म भन्छु कि यही धरतीमा दिनु परिहाल्छ, यदि यही धरतीमा दिनु नपरे तापनि एक दिन संसारलाई न्याय गर्न फेरि आउनुहुने ईसा मसीह अथवा जीसस क्राइस्टको अगाडि गएर हामीले लेखा बुझाउनु पर्छ। हामीहरूले यदि तीन त्रिलोक चौध भुवन भन्ने एउटा मुभी देखेका छौँ भने त्यो मुभीमा चौध भुवनको माथि अन्तिममा ईसा मसीह सिंहासनमा राज गरेको हामी देख्छौं। वैदिक धर्मशास्त्रको अनुसन्धानको पछि यो आएको तीन त्रिलोक चौध भुवन मुभीमा त्यसको मतलब के हो त भने आज सबै धर्मशास्त्रले येशु ख्रीष्टलाई नै किन औल्याएका छन् त भने अन्त्यमा न्याय येशूले गर्नुहुनेछ र आज भन्दा 2018 वर्ष पहिला उहाँ आएर यो धरतीमा हामी सबै मानव जातिको निम्ति रगत बगाउनु भयो, बलि हुनुभयो, किन त भने सबैले सरी भनोस्, म पनि पापी छु भनेर स्वीकार होस्, सबै इसाई होस् भनेर उहाँले भन्नु भएन, सबै क्रिस्चियन होस् भनेर उहाँले भन्नु भएन, इभन सबै हिन्दू होस् पनि भन्नु भएन, सबै मुस्लिम होस् पनि भन्नु भएन, उहाँले यो धर्म र त्यो धर्मको कुरै निकाल्नु भएन, उहाँले यो जात र त्यो जातको कुरै निकाल्नु भएन, उहाँले सिर्फ यति बताउनु भयो कि धरतीका हरेक मानिसले पाप गर्छन्, कसैले ठूलो पाप गर्ला, कसैले सानो पाप गर्छ, कसैले धेरै पाप गर्ला, कसैले थोरै पाप गर्छ, तर पाप नगर्ने व्यक्ति यो धरतीमा कोही पनि छैन। यदि कोही मानिस आमा र बुवाको संसर्गबाट जन्मिन्छ भने त्यो मान्छे पाप कर्मबाट जन्मिन्छ, त्यो मान्छे पापी हुन्छ र उसले हिँड्दा पाप गर्छ, बोल्दा पाप गर्छ, सुन्दा पाप गर्छ, सोच्दा पाप गर्छ, खाँदा पाप गर्छ। प्रभु येशू ख्रीष्टको शिक्षा फरक छ। किन आज विश्वमा सबैभन्दा धेरै 2 खरब 3 खरब जति मानिसहरू आज येशू येशू भनेर भौतारिरहेका छन्, येशू येशू भनेर आज येशूको पागलपन, येशू प्रतिको पागलपन, येशू प्रतिको त्यो लगाव र झुकाव किन छ? किनभने येशूको शिक्षा फरक छ। तर येशूको शिक्षा पक्षपाती छैन, येशूको शिक्षा नातावाद छैन, येशूको शिक्षामा कृपावाद छैन, येशूको शिक्षामा घुस पैट छैन, येशूको शिक्षामा सत्यता छ, येशूको शिक्षामा निष्पक्षता छ, येशूको शिक्षामा उद्धार र मुक्तिको कितानी छ, येशूको शिक्षामा विशेष तत्व भएको कारण येशूका पछि आज हाम्रा मानिसहरू विश्वमा लागिरहेका छन्। यतिमा जीसस क्राइस्ट खुसी हुनुहुन्न, किनभने पवित्र धर्मशास्त्र बाइबलमा येशू ख्रीष्टले भन्नुभएको छ कि धेरै जसो मानिस मखा आउनेछन्, होइन सबै मानिसहरू एक दिन मेरो अगाडि घुँडा टेक्नेछन्, मेरो नाम पुकार्नेछन्। धेरै जसो भन्नुभएको छैन, धेरै जसो त भइहाले, आज विश्वमा सबभन्दा धेरै क्रिस्चियनहरू छन्, धेरै जसो भनेको भए त कुरा पूरा भइसकेको थियो, तर धेरै जसो होइन, सबै हरेक भनेको एक एक व्यक्तिले येशूको नाम पुकार्नेछन्, एक एक व्यक्ति येशूका अगाडि घुँडा टेक्नेछन्। किन त भने एक ईश्वर उहाँ हुनुहुन्थ्यो, ईश्वर एक मात्र हुनुहुन्छ, उहाँ येशू हुनुहुन्छ, किनभने तपाईँ र मेरा अधर्म र पापका निम्ति बलि उहाँ मात्र हुनुभयो र तीन दिन पछि काललाई पनि हपारेर, काललाई पनि जितेर फर्केर आउने पनि ती येशू ख्रीष्ट नै हुनुहुन्छ। ती बाहेक हामी सबै मरेर जानुपर्छ। विगतका हरेक महामानवहरू पनि मरेर गए, मरिसकेपछि फर्केर त्यही शरीर उठेर आएर मर्नुभन्दा पहिला म फर्केर आउनेछु हे मरिसकेपछि भन्ने भविष्यवाणीका साथ फर्केर आएको कोही पनि छैन, सिर्फ येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले यहाँनिर पवित्र धर्मशास्त्र बाइबल यहाँभित्र भएको एउटा पुस्तक व्यवस्थाको पुस्तक 32 अध्यायबाट मैले केही कुराहरू यहाँहरूका बीचमा ल्याएको छु, तर यो सुन्नुभन्दा पहिला हामी एउटा गीत सुन्नेछौँ।

0: श्रोता, हामीहरू पवित्र परमेश्वरको कीर्तन भजन गर्छौ, पवित्र परमेश्वरको महिमा गर्छौ, परमेश्वरको आराधना गर्छौ, हरेकले आफ्ना आस्था अनुसारका ईश्वरलाई मानिरहेका छौ। तर प्रभु येशु ख्रिस्टको जीवित वाणीले के भन्छ भने, तिमीहरू ईश्वर ईश्वर ईश्वर ईश्वर भनेर भन्छौ, संसार के हो बिर्सेका छौ। ईश्वरको खोजी त गर्छौ तर ईश्वरले बनाएका चीज वस्तुहरूलाई जान्दैनौ। कहिलेकाहीँ ईश्वर खोज्दा खोज्दै ईश्वरले बनाएको सूर्यलाई ईश्वर भन्न पुग्छौ, ईश्वरले बनाएको ढुङ्गोलाई तिमीहरू ईश्वर भन्छौ, ईश्वरको खोजी गर्दा गर्दै ईश्वरले बनाएको कुकुरलाई पनि तिमी ईश्वर भन्न पुग्छौ, ईश्वरको खोजी गर्दा गर्दै गर्दा गर्दा ईश्वरले बनाएको बोट बिरुवा रुख वृक्षलाई पनि तिमीहरू ईश्वर भन्न पुग्छौ। यो भनेको बाटो बिराउनु हो, यो भनेको आफ्नै जन्मदाता ईश्वरलाई बिर्सेर नजानेर बाटो बिराउनु हो। त्यसैले प्रभु येशु ख्रिस्टले हराएको भेडा, हराएको शिक्षा, हराएको छोरा, विभिन्न प्रकारका हराएको हराएको भनेर धेरै शिक्षा दिनुभयो। हराएको भनेको के? पहिला त जनावर मात्र हराउँथे, हामी त गाई हरायो, बाख्रो हरायो, मेरो आज भेडा हरायो, मेरो आज कुकुर हरायो भनेर भन्थ्यौं। बाइबलले हमेशा कुकुर हरायो, बिरालो हरायो, गाई हरायो भन्दा पनि मान्छे हरायो, मान्छे हरायो, मान्छे हरायो भन्छ। किन यसरी हामीले बोल्ने भाषा भन्दा बाइबलले फरक भाषा बोल्छ त? किनभने बाइबलको वाणी ईश्वरको वचन हो, हामीहरूले बोलेको हामीहरूको बोली हो। हामीहरू हामी भन्दा तलको गाई भैँसी र कुकुर बिरालोलाई मात्र देख्छौ भने ईश्वरले उहाँ भन्दा तलको हामी मानिसलाई पनि देख्नुहुन्छ। त्यसैले उहाँले गाई भैँसीलाई भन्दा पहिलो कुरा हामीलाई वास्ता गर्नुहुन्छ, मानिस हरायो भनेर उहाँलाई ठूलो चिन्ता छ। किन त भने मानिस गाई गाई वस्तुको गोठालो हो भने प्रभु येशु ख्रिस्ट हामी मानिसहरूका गोठाला हुनुहुन्छ। हामी गाई हरायो भैँसी हरायो भनेर खोज्छौ भने येशु प्रभुले मानिस हरायो भनेर मानिसलाई खोज्दै हुनुहुन्छ। अब कसरी खोज्नुहुन्छ त येशुले मानिसहरूलाई? कसरी खोज्नुहुन्छ भने यसरी सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गरेर हरेक मानिसलाई ईश्वरको सत्यता बुझाएर सिकाएर जनाएर घर घर टोल टोल बजार बजार स्कूल स्कूलमा गएर हरेक कार्यालयमा गएर हरेक कम्पनीमा गएर सत्य ईश्वरको डर मान्नुहोस् है। सत्य ईश्वर एकमात्र हुनुहुन्छ जो तपाईँका पनि उही ईश्वर हुन्, मेरा पनि उही ईश्वर हुन् भनेर बुझाउनलाई। तपाईँ र मेरा ईश्वर यी निर्जीव वस्तुहरू हुन सक्दैनन्, तपाईँ र मेरा ईश्वर जीवित हुनुहुन्छ। उहाँलाई इट लाग्दैन, उहाँलाई हि लाग्छ, उहाँलाई यो लाग्दैन, उहाँलाई उहाँ लाग्छ भनेर बुझाउनु हो। उहाँ जीवित हुनुहुन्छ, उहाँ मरेको निर्जीव वस्तु हुनुहुन्न, उहाँ तपाईँमा जीवित प्राणीलाई बनाउने जीवित ईश्वर हुनुहुन्छ भनेर चिनाउनु हो। ती सर्वशक्तिमान ईश्वर तपाईँ र मेरा पापको कारण हामीहरूको साथमा रहन नसक्ने भएको कारण हामीहरूलाई उहाँको साथमा लिन भन्दा पहिला हाम्रो पाप पूर्ण रूपले धुलाउनु पर्ने उहाँले खाँचो देखेर हामी प्रति अति प्रेम गरेर येशु ख्रिस्ट बनेर यो धरतीमा आएर त्यो पाप मेटाउनलाई कलवरीको क्रुसमा बलि भएको कुरा यहाँनिर ईश्वरको वचन बाइबलमा छ। येशू प्रभुले कसैको जात र धर्मको वास्ता गर्नुभएन, उहाँले हरेकको पापको वास्ता गर्नुभयो, पापको भन्दा पनि पापीको वास्ता गर्नुभयो। त्यसैले येशूको वाणी के थियो? म पापीलाई नाश गर्न र धर्मीलाई बचाउन होइन, म पापीलाई बचाउन र पापलाई नाश गर्न आएको हुँ। श्रोता, जब तपाईँ र म बाइबल पढ्न शुरू गर्छु, जब तपाईँ र म चर्चमा गएर प्रार्थना गर्न शुरू गर्छु, जब तपाईँ र म एकमात्र ईश्वरलाई मान्न अथवा ईसाई हुन शुरू गर्छौ, हाम्रो जीवनमा एउटा नयाँ मोड आउँछ। मेरा आफन्तले भन्ने गर्नुहुन्छ, त पागल भइस यसमा हो, यो संसार यति अस्थायी रहेछ, यो संसारको धन पैसा इज्जत मान, यो पृथ्वी पनि यति अस्थायी रहेछ, यो जिन्दगी यति अस्थायी रहेछ, यो त दुई दिने चोला रहेछ, यो त दुई दिने पाउने जीवन रहेछ भनेर जब बुझ्छौ, येशू ख्रिस्टमा विश्वास गर्यो भने अनन्त अनन्त स्वर्गीय जीवन पाइने रहेछ, पाप क्षमा भएर उद्धार र मुक्ति पाइने रहेछ, यसको यथार्थ बाइबलबाट बुझिसकेपछि एक प्रकारको पृथ्वीका मानिसहरूलाई पागलपन लाग्ने जीवन शैली हाम्रो जीवनमा आउने रहेछ। यो धरतीको लागि पागल पनि हुने रहेछ तर स्वर्गको लागि सच्चा हुने रहेछ। श्रोता, तपाईँ र हामीले स्वर्गीय कुरा बुझ्न सक्दैनौ, त्यसैले त रोमी सरकारले येशुलाई क्रुसमा टाँगिदियो। किन? येशुको कुरा बुझ्नै सकेन, येशुलाई जान्नै सकेन। जब येशु ख्रिस्ट 3 दिन पछि फर्केर आउनुभयो तब प ओहो, येशु प्रभु तपाईँ त मान्छे हुनुहुँदो रहेछ, तपाईँ त कोही हुनुहुँदो रहेछ, अब के गरौं भन्दा येशुले भन्नुभयो, पश्चाताप गर्नुहोस्, आफ्ना पापदेखि पश्चाताप गर्नुहोस्, मेरो नाउँमा अथवा येशुको नाउँमा सरी भन्नुहोस्, किनभने तपाईँको पापको निम्ति बलि हुने येशु मात्रै हुन्। त्यसपछि पो येशुको महत्व बुझेर रोम सरकारदेखि लिएर अहिले बेलायत, अमेरिका, अस्ट्रेलिया, कोरिया, हामी हरेक मान्छेहरू उहाँको पछि लागेका छौं। त्यसैले यहाँनिर व्यवस्थाको 32 अध्यायमा उहाँले यसरी भन्नुभएको छ, हे आकाश सुन, म बोल्दछु, हे पृथ्वी कान थाप मेरा मुखका वचनहरू प्रति, मेरा शिक्षा झरी झै बर्सन देऊ, मेरो वचन शीत झै झर्न देऊ, कलिलो घाँस माथि सिमसिमे पानी झै, झार पात माथि दर्कने पानी झै। यो परम प्रभु परमेश्वरले हामीलाई बोल्नु भएको वाणी हो, हे आकाश सुन, हे पृथ्वी कान थाप, मेरा मुखका वचनहरू प्रति ध्यान दे, मेरा शिक्षा झरी झै बर्सन दे, मेरा वचन सिज झै झर्न दे। उहाँको वचन बाइबल हो, उहाँको वाणी, उहाँको आवाज हाम्रो हृदयमा हामी सुन्दछौ यदि येशु प्रभुका नाउँमा पापको पश्चाताप गरेका छौं भने। त्यसपछि प्रभुले खटाउनु भएको, चुन्नु भएको एकजना दास मोसाले भन्नुभयो, म परम प्रभुका नाउँको घोषणा गर्नेछु, मेरा परमेश्वरका महानताको प्रशंसा गर्नेछु र सबैले यो गर। उहाँ नै चट्टान हुनुहुन्छ, उहाँका काम सिद्ध छन्, उहाँका सबै चाल न्यायचित छन्। एउटा विश्वास योग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्याय र सत्य उहाँ हुनुहुन्छ। तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, लाज मर्दो कुरो तिनीहरू अबदेखि उहाँका सन्तान होइनन्, तिनीहरू बाङ्गो र टेढो पुस्ताका मानिसहरू हुन्। परमेश्वरले आकाश र पृथ्वीलाई कान थाप भनेर भन्नुभएको छ, उहाँ सत्य हुनुहुन्छ, उहाँ न्यायचित हुनुहुन्छ, उहाँ एकमात्र हुनुहुन्छ भन्ने कुरा 4 पदले भनेको छ। त्यसपछि जो इजरायलीहरू मिश्र देशबाट मोसाले छुट्टाएर, मोसाको साथमा छुट्टिएर परमेश्वरले छुटाएर ल्याउनु भएको थियो, ती मानिसहरू विषयमा आएर कानका सुनहरू निकालेर, गलामा लगाएका मालाहरू निकालेर एउटा बाछो बनाएका थिए, त्यो बाछोलाई ईश्वर भनेर ढोग्न थालेका थिए। त्यतिखेर परमेश्वरलाई रिस उठ्यो, जीवित परमेश्वर जसले आकाशबाट पानी बर्साउनुहुन्छ, धरतीबाट शीत उभार्नुहुन्छ, ती परमेश्वरलाई छोडेर सुनको बाछो बनाएर ईश्वर बनाउने, चाँदीको कुकुर बनाएर ईश्वर बनाउने, पितलको सिंह बनाएर ईश्वर भन्ने, यस्ता मानिसहरूलाई परमेश्वरले भन्नुभयो, लाज मर्द काम गर्नेहरू, हटी जातिहरू, तिनीहरू बाङ्गो र टेढो पुस्ताका मानिसहरू हुन्। त्यसैले आदरणीय श्रोता, तपाईँ र मलाई ईश्वरले जात र धर्म बदल भन्नुहुन्न, तपाईँ र मलाई ईश्वरले असत्यताबाट सत्यमा आऊ भन्नुहुन्छ, तपाईँ र मलाई अन्धविश्वासबाट सत्य विश्वासमा आऊ भन्नुहुन्छ, तपाईँ र मेरा जन्मदाता ईश्वर एकमात्र हुनुहुन्छ, उहाँ सत्य सामर्थ्यका परमेश्वर हुनुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलमा उहाँले धेरै प्रकारले सम्झाउनु भयो, उहाँको जीवित वचन यही 32 अध्यायको 18 पदमा यसरी भनेको छ, तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले त्याग्यौ, तिमीहरूलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीहरूले बिर्स्यौ। त्यो देखेर परम प्रभुले तिनीहरूलाई तिरस्कार गर्नुभयो, किनभने उहाँका छोरा छोरीहरूको कारण उहाँलाई रिस उठ्यो। तब उहाँले भन्नुभयो, म तिमीहरूबाट आफ्नो मुख लुकाउनेछु, अनि तिनीहरूको अन्त के हुनेछ म हेर्नेछु, किनकि तिनीहरू उल्टा पुस्ताका हुन्, विश्वासघाती सन्तानहरू हुन्। यो ईश्वरले किन यो भन्नुभयो र भनेको के हो त भने, विश्वासघाती भनेको जन्म दिने ईश्वरलाई त्यागेर, जसले हामीलाई जन्मै दिएन, जसले हामीलाई सृष्टि गरेन, जसले हामीलाई यो शरीरको डिजाइन नै गरेन, जसले हामी भित्र भएको यो बोल्ने, सुन्ने, हेर्ने, यो सोच्ने, यो शक्ति नै हालिदिएन, त्यस्ता निर्जीव चीज वस्तुलाई आफ्नो ईश्वर भनेर झुक्न थाल्यौं भने, ईश्वरले यो भन्नुभएको, ईश्वरले यही भन्नुहुन्छ। त्यसैले श्रोता, मेरो ईश्वर यो कम्प्युटर होइन, मेरो ईश्वर यो ग्लोब होइन, मेरो ईश्वर यो घर होइन, मेरो ईश्वर यो घर बनाउने ढुङ्गा होइन, मेरो ईश्वर मेरा धन पैसा होइन, मेरो ईश्वर मलाई जन्म दिनुहुने परमधामका परमेश्वर हुनुहुन्छ र हरेकको ईश्वर उहाँ नै हुनुहुन्छ। उहाँ ईश्वर नै यो यथार्थ बुझाउनलाई येशु मसीह बनेर आजभन्दा 2018 वर्ष पहिला यो धरतीमा आउनुभयो। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो उद्धार र मुक्ति, आशिष र अनुग्रहको लागि येशु प्रभु कलवरीको क्रुसमा मर्नुभयो। त्यसैले श्रोता, तपाईँ र मेरो जीवन सहज हुनुपर्छ, आशिषित हुनुपर्छ, सुखी हुनुपर्छ। यति मात्र होइन, तपाईँ र मेरो जीवनले मुक्ति पाउनुपर्छ, मोक्ष पाउनुपर्छ। त्यो मोक्ष मरिसकेपछि मेरो छोराले मेरो मोक्ष गर्न सक्दैन, म मरिसकेपछि मेरो साथीले मेरो मोक्ष गर्न सक्दैन, म मर्न भन्दा पहिला म खुद आफै मलाई माफ गर्नुहोस् भनेर येशु ख्रिस्ट जो कलवरीको क्रुसमा बलिदान हुनुभयो त्यो महाबली येशुको नाउँमा सरी भनेर प्रार्थना गर्यौं भने हामीलाई येशुले हाम्रा पाप मिना गर्नुहुन्छ, क्षमा दिनुहुन्छ। त्यसैले पवित्र धर्मशास्त्र बाइबलमा उहाँको जीवित वचनले भन्नुहुन्छ, मेरा छोरा छोरी, अनि यहाँनिर भन्नुभएको छ, तिनीहरू बुद्धिमान भए यो कुरो बुझ्न सक्ने भएको भए र तिनीहरूको अन्त के हुने हुन्छ सो देखेको भए, तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए, परमप्रभुले तिनीहरूलाई त्यागी नसक्नु भएको भए, कसरी एकजनाले 1,000 खेद्न सक्थ्यो वा दुईजनाले 10,000? आज परमेश्वरको शक्ति नभएको भए म यसरी काम गर्न सक्ने थिइन। हामी बुद्धिमान भएको भए येशु प्रभुलाई प्रभु भनेर पापको पश्चाताप गरेर एकमात्र ईश्वरलाई ईश्वर मान्ने थियौं। त्यही बिर्सेको कारण आज सृष्टिकर्ता ईश्वरले हामीलाई उहाँको आशिषको झरीबाट अलग पार्नु भएको छ। त्यसैले हामी धेरै परिश्रम गर्छौ, थोरै उपलब्धि हुन्छ, जीवनभरि पसिना चुहाउँछौ, लास्टमा यो फल के हुन्छ? हामीले आफ्नै छोराछोरी राम्रोसँग पढाउन सकेका हुँदैनौ। हामी यति धेरै रात दिन खटेर काम गर्छौ, हाम्रो प्रशस्त खाने कुरा हुँदैन, प्रशस्त चाहे जस्तो लगाउने कुरा हुँदैन। यो किन त भने हामीले जन्म दिनुहुने ईश्वरको योजना अनुसार, ईश्वरको वचन अनुसार हामी अगाडि बढेका छैनौं कि आफ्नै इच्छा, आफ्नै मनपरि, आफ्नै ज्ञान बुद्धिको आधारमा हामी जीवनलाई अगाडि दौड़ाइरहेका छौं। त्यसैले आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत म यो भन्न चाहन्छु, तपाईँ हामीले परिश्रम गर्नुपर्छ, तपाईँ हामीले इमानदारसँग काम गर्नुपर्छ, तर ईश्वरको डर नमानेर हामी अगाडि बढ्नुहुन्न। येशूको नाउँमा पापको पश्चातापको प्रार्थना नगरेको जीवन रुखो जीवन, यो स्थायी जीवन मात्रै हो, स्थायी जीवन पाउन सक्दैनौ। त्यसैले श्रोता, म यो अनुरोध गर्न चाहन्छु, आदरणीय दाजुभाइ दिदीबहिनी आमा बुवालाई, तपाईँ हामी जे गरेका छौ गरिरहौं, तर येशु प्रभुको नाउँमा पश्चातापको प्रार्थना गर्न नछुटौ। यही कुरा मण्डलीहरूमा सिकाइन्छ, यो कुरा जीवनमा एक पटक भए पनि चर्चमा गएर सुनौ, एकचोटि मात्र भए पनि, येशु मेरा पाप र अधर्म क्षमा गर्नुहोस्, आई एम सरी, मलाई माफ गर्नुहोस्, म पापी छु, म कमजोर छु भनेर पश्चातापको प्रार्थना गरौं। यति मेरो प्रार्थना सहितको विन्तीका साथमा आज यो परमेश्वरको जीवित वचनबाट म बिदा हुन्छु। हस्त, यहाँहरूलाई प्रभु येशु मसीहको नाउँमा नमस्कार, जय मसी, परमेश्वरले हरेकलाई आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले अवश्य पनि आशिष पाउनु भएको छ। वचनमा भने जस्तै परमेश्वरले मानिस धार्मिक भएको चाहनुहुन्छ, किनभने धार्मिकताले नै मानिसलाई परमेश्वरको नजिक पुर्याउँदछ। यसकारण श्रोता, धार्मिकताको लागि अब तपाईँ कुनै मन्दिर, मस्जिद, चर्च, गुम्बा धाइरहनु पर्दैन। येशु ख्रीष्टले तपाईँलाई धर्मी बनाउनकै लागि बलिदान भइसक्नु भएको छ। यसकारण श्रोता, उहाँको बलिदान मा विश्वास गर्नुहोस्, किनभने उहाँको बलिदान हुनुको मुख्य उद्देश्य भनेकै तपाईँलाई धार्मिक बनाउनु हो। संसारका सबै कुराहरू भन्दा महान कुरा भनेकै तपाईँको जीवनले ख्रीष्टलाई विश्वास गर्नु हो, किनकि परमेश्वरको महान इच्छा नै आज तपाईँ र म प्रति यही रहेको छ। त्यसैले अब तपाईँ धर्मी बन्नुहोस्। धार्मिकताको एकमात्र मार्ग येशु ख्रीष्टलाई आफ्नो जीवनमा चुन्नुहोस् अनि उहाँको त्यो चाहनालाई पूरा गर्नुहोस्। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी वा फोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-481-44-500। 57 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: पानी पर्दा गुनासो नगर्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 34 यहाँलाई स्वागत छ। जब तपाईसँग आधा गिलास मन पर्ने पेय पदार्थ हुन्छ, यसलाई हेर्ने दुई तरिकाहरू छन्। तपाईँ या त भन्न सक्नुहुन्छ कि गिलास आधा भरिएको छ, वा तपाईँ यसलाई आधा खाली भन्न सक्नुहुन्छ। तपाईँको हातमा तपाईँको मन पर्ने पेय पदार्थको आधा गिलास भएकोमा तपाईँ कृतज्ञताको मनोवृत्ति राख्न सक्नुहुन्छ, वा तपाईँ गुनासो गर्न सक्नुहुन्छ किनभने तपाईँको पेय पदार्थ आधा सकिएको छ। यो एउटा सरल उदाहरण हो जसले प्रत्येक दिन हामीले महसुस गर्ने आनन्द वा दुःख निर्धारण गर्न हाम्रो मनोवृत्ति कति महत्वपूर्ण छ भनेर देखाउँछ। हामी सबैले जीवनमा नकारात्मक परिस्थितिहरूको अनुभव गर्छौ। ती परिस्थितिहरूसँग व्यवहार गर्ने हाम्रो दृष्टिकोणले हामी आनन्दले भरिएको जीवन बाँचिरहेका छौ कि दुःख र शोकले भरिएको जीवन बाँचिरहेका छौ भन्ने कुराको निर्धारण गर्छ। फिलिपीको पुस्तक 2:14 गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाऊ। केही मानिसहरू जीवनका सबै साना कुराहरूको बारेमा गुनासो गर्न खोज्छन् जुन उनीहरूले चाहे अनुसार चलिरहेको छैनन्। तिनीहरू मौसमको बारेमा हिजो राति पर्याप्त निन्द नपाएकोमा र मानिसहरूले उनीहरूसँग कस्तो व्यवहार गरिरहेको छन् भन्ने बारेमा गुनासो गर्छन् र तिनीहरूको गुनासोहरूको सूची लामो समयसम्म चलिरहन्छ। गन्तीको पुस्तक 11:1 यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूको विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो तब उहाँको क्रोध टन्क्यो र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो। धेरै गुनासो गर्ने मानिसहरूको बारेमा परमेश्वरले के सोच्नुहुन्छ भन्ने कुराको स्पष्ट संकेत यस बाइबल पदले दिन्छ। यो व्यवहार देखेर उहाँ धेरै रिसाउनुहुन्छ। एफेसको पुस्तक 4:29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। हाम्रो मुखबाट निस्किने शब्दहरू सधैँ सकारात्मक हुनुपर्छ जसले हाम्रो कुरा सुन्नेहरूलाई सुधार गर्न मद्दत गर्नेछ। याकुबको पुस्तक 3:5-9 त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराहरूको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको छिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सताउँदछौ। प्रिय श्रोता, हामी प्रत्येकसँग परिस्थितिहरूमा कसरी प्रतिक्रिया दिने भन्ने छनौट छ। हामी परमेश्वरका प्रतिज्ञाहरू स्वीकार गर्न र आभारी रहन छनौट गर्न सक्छौ, वा हामी हाम्रो परिस्थितिको बारेमा गुनासो गर्ने छनौट गर्न सक्छौ। जब पानी पर्छ हामी भिज्यो भनेर गुनासो गर्न सक्छौ, वा हामी त्यो वर्षाको सकारात्मक पक्षहरूमा ध्यान केन्द्रित गर्न सक्छौ। जस्तै किसानहरूले आफ्नो बाली उब्जाउन पानी पाउँछन्। हाम्रो मनोवृत्तिले जीवनमा हामीले यात्रा गर्ने दिशा निर्धारण गर्छ। जब हामी कृतज्ञ हुने मानसिकतासँग मिल्न हाम्रो सोच परिवर्तन गर्छौ र हामी हाम्रो परिस्थितिलाई परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरूबाट आउने दृष्टिकोणबाट हेर्छौ, तब हामी आनन्दले भरिएको जीवन बिताउन सक्षम हुन्छौ। हाम्रो दिमाग एक शक्तिशाली उपकरण हो। जब हामी हाम्रो सोच परिवर्तन गर्छौ हामी हाम्रो कार्यहरू परिवर्तन गर्छौ, र जब हामी हाम्रा कार्यहरू परिवर्तन गर्छौ हामी हाम्रो भविष्यको मार्ग परिवर्तन गर्छौ। रोमीको पुस्तक 8:28 हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। प्रिय श्रोता, नकारात्मक परिस्थितिहरूलाई सकारात्मक सोचका साथ व्यवहार गर्नुहोस्। तपाईलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्दै कृतज्ञ रहनुहोस् र उहाँले तपाईँको जीवनको लागि अँध्यारा क्षणहरूमा तपाईँलाई

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। विगतको केही दिनदेखि हामी निरन्तर रूपमा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ निरन्तर रूपमा अगाडि बढाइरहेका छौं र यी भजनहरू अध्ययन गर्दै गर्दा चाहिँ हामीले महसुस गरेका छौं कि परमेश्वरसँगको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ घमण्ड होइन तर विनम्रता र भरोसा रहेछ भन्ने कुरा पनि हामीले सिकेका छौं।
2: तपाईँले एकदमै सही कुरा गर्नुभयो भाइ। आजको अध्ययन भजन संग्रह 131 देखि 134 ले पनि हामीलाई दाऊदले आफ्नो हृदयलाई घमण्ड र अहंकारबाट टाढा राखेको घोषणा, उनले आफूलाई अत्याधिक ठूला कुराहरूमा नलगाई बालक झै परमेश्वरमा शान्त भएर भरोसा गर्ने मनोभाव व्यक्त गरेका कुराहरूलाई हामी यो अध्ययनमा देख्नेछौ। यसले हामीलाई सिकाउँछ कि आत्मिक जीवनमा विनम्रता अत्यन्त आवश्यक छ र भाइचाराको कुरा पनि हामी यस अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: भनेपछि दाई, आजको अध्ययनले हामीलाई परमेश्वरले दाऊदको जीवनमा गर्नुभएको कार्यहरूलाई स्मरण गर्दै चाहिँ देखाउनेछ कि परमेश्वर कति महान हुनुहुन्छ।
2: अवश्य पनि भाइ, आज हामी परमेश्वरले दाऊदसँग शपथ खाएको वाचा सम्झाउँछौ। उहाँको सन्तानबाट सधैँका लागि राजा आउनेछ भन्ने प्रतिज्ञा, यसले मसीहको आगमनतर्फ संकेत गर्छ। साथै सियोन अर्थात परमेश्वरको निवास स्थानलाई उहाँले विशेष रूपमा रोज्नु भएको कुरालाई पनि यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: अनि दाई, भाइचारा र एकताको कुरा पनि गर्नुभयो, यसमा केही स्पष्ट तपाईँले पारिदिनुहुन्छ?
2: अवश्य पनि भाइ, भजन संग्रह 133 ले भन्छ कि दाजुभाइहरू एकतामा बस्नु कति राम्रो र आनन्ददायी कुरा हो। यसलाई तेल जस्तै अभिषेक र हिमालबाट झर्ने शीतसँग तुलना गरिएको छ। यसको अर्थ परमेश्वरको आशिष एकताको बीचमा प्रकट हुन्छ।
1: त्यसो भए यी चार भजनहरूले चाहिँ विनम्रता, परमेश्वरको वाचा, एकता र निरन्तर आराधनाको महत्व चाहिँ सिकाउनेछ।
2: अवश्य पनि, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरको सामु विनम्र बन्नु, उहाँका प्रतिज्ञामा भरोसा गर्नु, एकतामा जिउनु र निरन्तर उहाँको आराधना गर्नु नै आशिषित जीवनको बाटो हो। त्यसैले आउनुहोस्, यही कुरालाई हृदयमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 131 देखि 134 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ तीर्थयात्री मुसाफिरको सादापन र बच्चाको जस्तो विश्वास। यो अर्को तीर्थयात्री छोटो भजन हो तर अति नै मूल्यवान भजन हो। यो भजन दाऊदद्वारा लेखिएको हो। 131 एक पदमा भनिएको छ, हे परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरो आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरो निम्ति ज्यादै अचम्मका थोकहरूमा। मित्र, तपाईँले दाऊदको पत्नी साउलको छोरी निकलको बारेमा याद गर्नुभएको छ होला। दोस्रो समूह 6:12-23 पद अनुसार दाऊदले बडो जोस उमंगले स्तुति प्रशंसा गाउँदै नाच्दै पवित्र वासस्थानमा सन्दुकलाई लाने तरिकामा उसलाई उपहास गरे, मजाक गरे, खिसी गरे। दाऊदले आफ्नो पत्नीलाई भने कि उनी तिनको आँखामा नजरमा अझ धेरै तिरस्कारयोग्य अधम छन्, किनभने दाऊदले आफैलाई परमेश्वरको सामने निहुराएर नम्र बनाए। यो कुराको याद राखौं, ऊ राजा थिए। हामी आज परमेश्वरको सामने झुक्न आवश्यक छ। कुन चाहिँ त्यो आखिरी समय हो तपाईँ उहाँको सामने झुक्नुभयो? हामी अति नै कमले मात्र त्यसको अभ्यास गर्छौं। यो अति नै उत्तम अभ्यास हो। यसले निश्चय नै तपाईँलाई आत्मिक रूपमा सहायता गर्नेछ र यसले तपाईँलाई शारीरिक रूपमा पनि सहायता गर्न सक्छ। पद 2 र 3 भनिएको छ, अवश्य मैले आफूलाई शान्त र चुपचाप गराएको छु, आमाको काखमा रहेको दूध चुस्ने बालक झैं मेरो मनको कुरा म भित्रै छ। हे इसरायल, आजदेखि उसो र सधैँभरि परमप्रभुमा नै आशा राख। यो सुन्दर भजनको प्रसंगमा डाक्टर गाबिलियनको टिप्पणीको उद्धृत गर्न चाहन्छु। यहाँ हामी नम्र, टुटेको र चूर्ण हृदय भएको व्यक्तिको वर्णन पाउँदछौं। यो भन्दा उत्तम होला, सम्पूर्ण सद्गुणहरू चाहिँ शरीर हो र जुनको शिर चाहिँ नम्रता हो। कति धेरै शास्त्रहरूले त्यस्तो सत्य नम्रताको महान महत्वको सिकाउँछ। त्यसपछि उनी धेरै शास्त्र पदहरूको उल्लेख गर्छन्। भजन 138:6 पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। यसैया 57:15 पदमा भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकोसँग पनि बस्दछु। पहिलो पत्रुस 5:5 पदमा भनिएको छ, त्यसै गरी हे जवान हो, बुढाहरूको अधीनमा बस, तिमीहरू सबै एउटाले अर्को प्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। पहिलो पत्रुस 3:4 पदमा भनिएको छ, तर नम्र र शान्त आत्माको अविनाशी पोषक लायकको हृदयको त्यो गुप्त मानिस होस् जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। याकुब 4:10 पदमा भनिएको छ, प्रभुको सामने आफूलाई विनम्र तुल्याऊ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। अनि प्रभु येशु स्वयंले भन्नुभयो, मती 11:28 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यहाँ भजनकार भन्छन् 3 पदमा, हे इसरायल, आजदेखि उसो र सधैँभरि परमप्रभुमा नै आशा राख। अनि भजनकार हामीलाई पनि यही भन्छन् कि हामी सधैँ उहाँमा आशा राख्नुपर्छ। त्यसपछि हामी 132:1 लागौं। यो मसीह सम्बन्धको भजन हो जुनले त्यो समयको हेर्नेछ जब ख्रिस्ट यरुसलेममा राजा हुनुहुनेछ। यो अर्को तीर्थयात्री भजन हो जुनले परमेश्वरको प्रतिज्ञाहरूमा आश्रित हुने कुराको बताउँछ र विश्वास सबभन्दा धेरै महत्वपूर्ण भन्दछ। यो भजनको लेखक को थिए भन्ने बारेमा त्यहाँ धेरै प्रश्न उठेको छ। दाउदको नाउँ 4 पल्ट उल्लेख भएको छ, तर म विश्वास गर्दिन कि यो भजन उसले नै लेखे। धेरै धर्म विद्वानहरूको पनि विचार यही छ कि यो भजन दाउदले लेखेका थिएनन्। डेलिट्स भन्छन्, सुलेमान नै यो भजनको लेखक स्वयं छ। पेरेवेनले भन्छन्, यो पूर्ण रूपमा स्वाभाविक कुरा छ कि सुलेमानले आफ्नो पिता दाउदद्वारा अघि यहोवाको लागि वासस्थान तयार गर्न प्रयत्न गरेको कुराको बताउन यो गीत यो भजन लेखे। यो उसको विश्वास हो कि यो भजन राजा सुलेमानद्वारा त्यस बेला रचना गरिएको थियो जब करारको सन्दुक यरुसलेममा यसको लागि दाऊदले बनाएको तम्बुको वासस्थानबाट हटाइयो र अहिले यसको सुलेमानले बनाएको नयाँ मन्दिरमा सारियो। अनि यो विचार चाहिँ यो भजनको प्रसंगमा मेल खाएको देखिन्छ। अनि भजनमा सन्दुकको उल्लेख नै खालि यो भजनमा मात्र छ, तर हामीले यो कुराको नोट गर्न आवश्यक छ कि यो भजनमा उल्लेख भएको पुत्र छोरा सुलेमान होइन, तर दाऊदको महान पुत्र प्रभु येशु ख्रिष्ट जो पछिबाट आउने थिए। यस पृष्ठभूमिसँग हामी यस भजनलाई हेर्नेछौ। अहिले तीर्थयात्रीहरू यरुसलेममा छन्। तिनीहरू यरुसलेममा आएका छन् जहाँ कृपा आसन सन्दुकको माथि छ, त्यो स्थान जहाँ तिनीहरू परमेश्वर कहाँ नजिक पुग्न जान सक्छन्। भजन संग्रह 132 पद 1-5 मा भनिएको छ, हे परमप्रभु दाऊदलाई तिनको सबै दुःखमा सम्झनुहोस्, तिनले परमप्रभुको नाउँमा कसरी शपथ हालेका छन् र याकुबका शक्तिशालीको नाउँमा भाका गरेका छन्। अवश्य म तबसम्म आफ्नो घरको वासस्थानमा पस्ने छैन, औ मेरो ओछ्यानमा चढ्ने छैन, मेरो आँखामा निन्द्रा आउन दिने छैन अथवा आफ्नो पटललाई झिम्काउने छैन जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ र याकुबका शक्तिशालीको निम्ति एउटा वासस्थान म पाउन। तपाईँलाई यादै होला, दोस्रो समुएल 7 अध्यायमा परमेश्वरको भवन बनाउने दाऊदको अति नै उत्कट हार्दिक इच्छा थियो। तब यस अनुच्छेदबाट देख्न सक्नुहुन्छ कि यो उसको जीवनको अत्यधिक अधिक बढ़ी महत्वाकांक्षा थियो। उसको एउटै महान हृदयको विचार थियो, उसले परमेश्वरको सन्दुकको लागि मन्दिर बनाउन सकुन्। 8 पदमा भनिएको छ, हे परमप्रभु तपाई आफ्नो शक्तिको सन्दुक समेत आफ्नो विश्रामको ठाउँमा उठेर जानुहोस्। यो गीत निश्चय नै सुलेमानले बनाएको मन्दिरमा सन्दुकलाई लगेको सारेको बेला गाइएको थियो। अनि परमेश्वरको महिमाले भेट हुने पाल यानि पवित्र वासस्थानमा जस्तै मन्दिरलाई भरिदियो। 11 पदमा भनिएको छ, परमप्रभुले दाऊदसँग सत्यको शपथ हाल्नु भएको छ, उहाँले त्यो टार्नुहुन्न, म तेरो सिंहासनमा तेरै शरीरको फललाई बसाल्नेछु। मित्र, यहाँ उल्लेखित फल चाहिँ प्रभु येशु ख्रिष्टको संकेत हो। के हामी यस कुरामा पक्का निश्चय हुन सक्छौ? हाँ, निश्चय नै, किनभने दाऊदको सन्तानहरू त्यस जनको वर्णन सम्मको नापमा आएनन् जो एक दिन दाऊदको सिंहासनमा बस्नुहुने थियो। राजाहरूको र इतिहासको पुस्तकमा तपाईँ दाऊदको लाइन वंशलाई ध्यानसित पछ्याउनु भए तपाईँ देख्नुहुनेछ एक पछि अर्को पापीहरू सिंहासनहरूमा बसेका छन्। अति नै कम असल राजाहरू थिए, अनि तिनीहरूमध्ये खालि 5 राजाहरूले मात्र राष्ट्रमा आत्मिक जागृति आत्मिक बेदारी आएको देखे। 12 पदमा भनिएको छ, यदि तेरो सन्तानले मेरो करार र मैले तिनीहरूलाई सिकाएको मेरो साक्षी वचन पालन गर्छन् भने तिनीहरूका सन्तान पनि सदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्। तर तपाईँलाई थाहा छ, दाऊदका सन्तानहरूले परमेश्वरको करारको र साक्षी वचनको पालन गरेनन्। त्यही नै कारण तिनीहरूलाई आफ्ना मुलुकबाट बाहिर फालिए, निकालिए र बाबेलमा कैद वा बन्धुवामा पठाउनु भयो। यद्यपि दाऊदको लाइन वंशहरूले पाप गरे तापनि परमेश्वरको करार नष्ट भएन, परमेश्वरको प्रतिज्ञा नष्ट भएन, र त्यो समय आउनेछ मित्र जब उसको शरीरको फल उसको सिंहासनमा बस्नेछ जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ, जो हाम्रो महान उद्धारकर्ता प्रभु येशु ख्रिष्ट। त्यही नै बारेमा नयाँ नियमले बताउँछ जब यो कथनसँग आरम्भ हुन्छ। मती 1:1 भनिएको छ, अब्राहमको पुत्र दाऊदको पुत्र येशु ख्रिष्टको वंशावली। प्रभु येशु ख्रिष्ट दाऊदको पुत्र हुनुहुन्छ र उहाँकै बारेमा भजनकार लेखिरहेका छन्। आगे पद 13-15 भनिएको छ, किनभने परमप्रभुले सियोनलाई छान्नु भएको छ, उहाँले त्यसलाई आफ्नो बसोबासोको निम्ति चाहनु भएको छ। यो सधैँको निम्ति मेरो विश्रामको ठाउँ हो, म यही रहनेछु किनकि मैले यस्तै इच्छा गरेको छु। त्यसको खानेकुरामा म प्रशस्त आशीर्वाद दिनेछु, त्यहाँ दरिद्रहरूलाई म रोटीले तृप्त गराउनेछु। मित्र, हाम्रा दिनमा यो अगमबाडी यरुसलेममा पूरा भएको छैन, तर यो भविष्यमा पूरा हुन गइरहेको छ। यो निश्चय नै स्पष्ट छ कि यो भजन तीर्थयात्रीहरूले यरुसलेममा मन्दिरमा आउँदा गाउँथे, जहाँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले आफ्ना मानिसहरूलाई भेट्नुहुनेछ। त्यसपछि भजन 133 अध्यायतिर पनि लगाऊ, यहाँ हामी देख्छौ विश्वासीहरूको संगतिमा आनन्द हर्ष। यो भजनलाई भाइचाराको भजन भनिन्दछ अनि निश्चय नै यो संगतिको भजन हो। मित्र, तीर्थयात्री यरुसलेममा आफ्ना पत्नी बालबच्चाहरूसँग मात्र आएन, तर ऊ आफ्ना साथीहरूसँग छन्। तिनीहरू आपसमा एकसाथ सुन्दर संगतिको समयको आनन्द उठाइरहेका छन्। यो कुराको याद राखौं कि यी तीर्थयात्रीहरू विभिन्न अन्य जाति राज्यहरूबाट राष्ट्रहरूबाट आएका थिए र तिनीहरू अविश्वासीहरूको अन्य जातिहरूको बीचमा दुःख कष्ट खेदो सतावट झेलिरहेका थिए। ओ, यो तिनीहरूको निम्ति आफ्नै मानिसहरूसँग हुने कुरा कति आनन्दित हर्षित अनुभव हो, जो तिनीहरूसँग परमेश्वरको आराधनामा यस बेला पूजा गरिरहेका छन्। भजन 133 पद 1 भनिएको छ, समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। मित्र, विश्वासीको नाताले हामीलाई एफिसी 4:3 पदमा आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा परिश्रम गर्न भनिएको छ। विश्वासीहरू ख्रिस्तमा एउटै हुन्, एक हुन्, चाहे हामी जुनै सम्प्रदायबाट किन नहौं। त्यसकारण हामी विश्वासीहरू आपसमा आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा हुनुपर्छ, एकजुट हुन आवश्यक छ। भनिएको छ, समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। 2 पदमा भनिएको छ, यो त शिरको त्यो उत्तम तेल जस्तो हो जो दारीमा बगेथ्यो, हारूनकै दारीमा, जो तिनको वस्त्रको किनार समय झरेको थियो। यो पदले त्यो समयतिर संकेत गर्दछ जब हारूनलाई प्रधान पुजारीको रूपमा अभिषेक गरिएको थियो। यसले प्रभु येशु ख्रिष्टको पुजारित्वको पनि बताउँछ। कसैले भनेका छन् कि यो पदमा तपाईँले प्यारो सुन्दर गुलाबको सुगन्ध पाउनुहुन्छ। यो बहुमूल्य तेल पुजारीहरूमाथि लगाइन्थ्यो यो कुराको संकेत गर्न कि उनी परमेश्वरको पुजारी थिए। हामी देख्छौ कि यो प्रभु येशु ख्रिष्टको तस्विर हो। उहाँ केवल राजा मात्र हुनुहुन्न, उहाँ हाम्रो प्रधान पुजारी पनि हुनुहुन्छ। उहाँको बारेमा भजन 45:7 पदमा भनिएको छ कि तिम्रा परमेश्वरले तिम्रा साथीहरूभन्दा वर्ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ। इजिकेल 39:29 पदमा हामी पढ्छौ, यहाँ भनिएको छ, तिनीहरूदेखि म मेरो मुख अब उपरान्त लुकाउने छैन, किनभने मैले आफ्नो आत्मा इसरायलमाथि खन्याएको छु। परमप्रभु परमेश्वर यही भन्नुहुन्छ। इजिकेल भविष्यको दिनको बारेमा बोल्छन्। जसरी त्यो तेल हारूनको दारीमा भएर भएथ्यो, त्यसरी नै परमेश्वरको आत्मा खन्याउनु हुनेछ अनि पछि आइरहेको दिनमा इसरायलमाथि पवित्र आत्माको वर्षाको युवल अगमवक्ताको अगमबाडीको पनि यही अर्थ हो, जुन पेन्टिकोस्टको दिनमा पूर्ण रूपमा पूरा भएन। तर हाम्रा दिनहरूमा हामी पवित्र आत्माले बप्तिस्मा हुन्छौ, जुनले हामीलाई विश्वासीहरूको शरीरमा एकट्ठामा राख्छ र ख्रिष्ट हाम्रो प्रधान पुजारी हुनुहुन्छ। जबकि यो सत्य भएकोले गर्दा हामीले पवित्र आत्माले बनाउनु भएको आत्माको एकता राख्न प्रयत्न गर्नुपर्छ। त्यसपछि भजन 134 अध्यायतिर पनि लागौं, यो चाहिँ तीर्थयात्रीको अन्तिम स्तुतिको प्रशंसाको गीत हो। हा मित्र, यो तीर्थयात्रीको अन्तिम भजन हो। हामी आइपुगिसकेका छौं अनि यो भजनमा तीर्थयात्री मन्दिरमा उभिन्छ र भीड़हरूसँग आफ्नो आवाज स्तुतिमा प्रशंसामा उठाउँछ। भजनसँग 134 एक र दुई पदमा भनिएको छ, हे परम प्रभुका सबै सेवक हो, जो परम प्रभुको घरमा राति बस्दछन्, हेर परम प्रभुलाई धन्यको भन, तिनीहरूका हात पवित्र स्थानतिर उचाल र परम प्रभुलाई धन्यको भन। मित्र, फेरि म यो कुरा तपाईंलाई याद दिलाउन चाहन्छु कि यो तीर्थयात्री त्यस्ता स्थानबाट आएका थिए जहाँ उनी सन्देह मुनि थिए। मानिसहरूले उसलाई आलोचना गरे, उसलाई निन्दा गरे, तिरस्कार गरे, हेला गरे र उसलाई झूठ बोलिए, विश्वासघात गरे। उसका छिमेकीहरू असल छिमेकीहरू थिएनन्। तर अहिले उनी यरुसलेममा आइपुगेका छन्। उनी पवित्र स्थानमा आफ्नो हातलाई माथि उठाएर परमेश्वरको स्तुति प्रशंसा गर्दै उभिरहेका छन्। तीन पदमा भनिएको छ, स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुले तँलाई सियोनबाट आशीर्वाद दिउन्। तीर्थयात्रीले परमेश्वरलाई आशिष दिए र त्यसको सट्टामा उसले आफ्नो जीवनमा परमेश्वरको आशिषको लागि हेरिरहेका छन्, आशा गरिरहेका छन्। यो महान आराधनाको भजन हो मित्र। ओ, आज हाम्रा धेरै मण्डलीहरू यस प्रकारको आराधना स्तुति प्रशंसा भए कति उत्तम हुने थियो। आज हाम्रा धेरै आराधना सेवाहरू खालि विधिवादी मात्र छ, औपचारिक मात्र छ, त्यसमा जीवन छैन। हामीले आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ अनि त्यस्तै आराधना परमेश्वर चाहनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको दिनले हामीलाई सिकाएको छ कि साँचो शान्ति घमण्ड वा संसारको उपलब्धिबाट होइन, तर परमेश्वरमाथिको विनम्र भरोसाबाट चाहिँ आउँछ र परमेश्वरका प्रतिज्ञाहरू कति अटल छन् भन्ने पनि आजको अध्ययनले हामीलाई सम्झाएको छ। उहाँले गर्नुभएको वाचा कहिले असफल हुँदैन, कति आनन्दको कुरा छ नि है दाइ।
2: बिल्कुलै भाइ, यो अध्ययनले हामीलाई बालक झै सरल र शान्त हृदयमा परमेश्वरमा भरोसा गर्न सिकाउँछ। घमण्डले होइन, विनम्रताले आत्मालाई स्थिर बनाउँछ अनि परमेश्वर आफ्नो वचनमा विश्वास योग्य हुनुहुन्छ। उहाँका योजनाहरू पुस्तोसम्म कायम रहन्छन् र उहाँले भन्नुभएको कुरा अवश्य पूरा गर्नुहुन्छ। यो महान सत्यलाई आजको अध्ययनले हामीलाई सम्झाएको छ।
1: हजुर दाई, अनि अर्को कुरा कि जहाँ एकता हुन्छ त्यहाँ परमेश्वरको आशिष प्रकट हुन्छ।
2: हो भाई, एकता केवल मानवीय सम्बन्ध मात्र होइन, यो आत्मिकी आशिष पनि हो। जहाँ प्रेम र मेलमिलाप हुन्छ त्यहाँ परमेश्वरको उपस्थिति विशेष रूपमा हामीले अनुभव गर्न सक्छौ।
1: अनि दाई, भजन संग्रह 134 को कुरा पनि स्मरण गर्न मन लाग्यो कि परमेश्वरको सेवा निरन्तर हुनुपर्छ, दिन होस् वा रात, किनकि उहाँ प्रशंसाको योग्य हुनुहुन्छ।
2: हो नि त भाइ, साँचो आराधना समयले सीमित हुँदैन। परमेश्वरको भवनमा सेवा गर्ने र उहाँको नाम धन्य भन्ने हृदयलाई परमेश्वरले आशिष दिनुहुन्छ।
1: साँच्चै नै दाई, र आजको सन्देशले हामीलाई विनम्र बन्न, परमेश्वरका प्रतिज्ञामा भरोसा गर्न, एकतामा जिउन र निरन्तर उहाँको आराधना गर्न सिकाउँछ।
2: हो भाई, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हाम्रो हृदय विनम्र छ? के हामी परमेश्वरका प्रतिज्ञामा भरोसा गरिरहेका छौं? के हामी एकता र आराधनाको जीवन जिइरहेका छौं?
1: हजुर, साँच्चै नै। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज शान्ति, मार्गदर्शन वा आशिष खोजिरहनु भएको छ भने परमेश्वरतर्फ फर्कनुहोस्। उहाँ विनम्र हृदयलाई उठाउनुहुन्छ र उहाँको प्रतिज्ञामा अडिक रहनेहरूलाई उहाँले प्रशस्त आशिष दिनुहुन्छ।
2: हजुर, त्यसैले आउनुहोस्, हामी विनम्रता, एकता र आराधनामा जीवन बिताउ, किनकि परमेश्वर नै हाम्रो शान्ति, हाम्रो आशा र हाम्रो आशिष हुनुहुन्छ। अन्त्यमा परमेश्वरले हामी हरेकलाई आशिष दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौं भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9790420979707.

0: र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: कोरस नम्बर 149।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अप्ठ्याराहरू र दुविधाले ग्रस्त अहिलेको युगमा कमजोर र आशाहीन मानव जगतको निम्ति भाइचारा, एकता, सेवाभाव, मिलाप। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन

सद्भावको अनि मुक्तिको दृढ र सुरक्षित आशा दिन प्रयासरत यो नयाँ आशा नामक रेडियो प्रस्तुतिको आजको श्रृंखलामा हामी यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। कार्यक्रमलाई हामी एउटा अर्थमूलक ख्रिस्टीय भजनबाट शुरू गर्नेछौ र त्यसपछि आजको वचन सुन्नेछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा हामी फेरि एकपटक परमेश्वर हाम्रो कस्तो असल मित्र हुनुहुन्छ भन्ने विषयलाई हेर्नेछौं। आउनुहोस् त्यसको शुरूआत यो छोटो प्रार्थनाद्वारा गरौं, परमेश्वरसँग बुद्धि र ज्ञानको निवेदन गर्दै विनम्र हृदयको साथ। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं। साँच्चै तपाईँले हामीलाई हर क्षण हर समय साथ दिन्छु र हामीलाई अगुवाई गर्छु र प्रेम गर्छु भनेर भन्नुभएको छ। पिता परमेश्वर, समय बदलिन्छ तर तपाईँ बदलिनु भएको छैन। तपाईँको प्रेम बरकरार छ अनि तपाईँलाई धन्यवाद। तपाईँको त्यो महान प्रेमले हामीलाई घेर्नु भएकोमा, सम्हाल्नु भएकोमा। आज तपाईँको वचन अध्ययन गर्दै गर्दाखेरि फेरि एकपटक हामीलाई तपाईँ हाम्रो कस्तो असल मित्र हुनुहुन्छ भन्ने कुरा सम्झना गराउन आँट्नु भएको छ। त्यसमा तपाईँको अगुवाई रहेको होस्, तपाईँको अनुग्रह रहेको होस् भनेर विन्ती गर्छौ प्यारो प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन। श्रोता मित्रहरू, हाम्रो जीवनका थुप्रै प्रश्नहरूको जवाब हामीले कहिलेकाहीँ नपाएको जस्तो लाग्छ हामीलाई, तर हामीले जान्नुपर्ने थोकहरू परमेश्वरले हाम्रो जीवनमा आफ्नो वचनद्वारा हामीलाई प्रकाशित पार्नुहुन्छ र हामीले बुझ्नुपर्ने जति कुरा हो उद्धार पाउनको लागि, उहाँसँगको सम्बन्ध बलियो र न्यानो र नजिकको बनाउन पार्नको लागि उहाँले हामीलाई ती कुराहरू आफ्नो लिखित वचनमा उजागर गर्नुहुन्छ। श्रोता मित्रहरू, कैयौं पटक हामीलाई यो लाग्न सक्छ कि परमेश्वर आफ्नो प्रतिज्ञाको पक्का हुनुहुन्छ त, अनि उहाँको वचन हेर्दै गर्दाखेरि, पढ्दै गर्दाखेरि, सुन्दै गर्दा, मनन गर्दै गर्दा, अनि हाम्रो जीवनको अनुभवहरूलाई हामीले केलाउँदै गर्दाखेरि हामी स्पष्ट हुन सक्छौ कि परमेश्वर आफ्नो प्रतिज्ञाको पक्का हुनुहुन्छ र परमेश्वरले हामीलाई हर पल हर क्षण सम्हालेर राख्छु र डोर्याउँछु भनेर भन्नुभएको छ। हर पलको मित्र बन्छु भनेर भन्नुभएको छ। र यो कुरा पढ्दै गर्दाखेरि हामी पुरानो समयको इस्रायलीहरूको जीवनमा घटेको केही घटनाहरूलाई मनन गर्दा पनि हामीलाई थाहा हुन्छ। हामीले गएको भागमा इस्रायलीहरूको त्यो छाउनीको बीचमा अवस्थित पवित्र स्थानको विभिन्न खण्डको चर्चा परिचर्चा गरेका थियौं। त्यो अध्ययन गर्ने क्रममा कसरी परमेश्वर मानिसहरूसँग रहन चाहनुहुन्छ मानिसको बीचमा भनेर हामीले हेरेका थियौं। पवित्र स्थानको पहिलो खण्डमा निरन्तर बलिरहने सातवटा धुपौरो युक्त सुनको सामदान थियो, जसले निरन्तर ज्योतिमा रहनुहुने संसारको ज्योति म नै हुँ भन्ने थुमालाई जनाउँथ्यो, युहन्नाको सुसमाचार अर्को १२ अनुसार। त्यसको अलावा त्यहाँ अवस्थित पवित्र रोटीको टेबल, जसमा लहरै मिलाएर अर्पण गरेर राखिएको पवित्र रोटी हुन्थ्यो, त्यसले युहन्नाको सुसमाचार ६ ३५ अनुसार हाम्रो शारीरिक र आत्मिक रोटी वा भोजनको आवश्यकता पूरा गर्न सक्ने परमेश्वरका ख्रीष्टलाई जनाउँदथ्यो। अनि त्यसै बखत सुनले मोहरेको धूप वेदीले चाहिँ हाम्रो निम्ति परमेश्वर पिताको सन्मुखमा उहाँले हाम्रो निम्ति गर्नुहुने प्रार्थनाको सेवकाईलाई जनाउँदछ। युहन्नाको १७ अध्यायमा उहाँको प्रार्थनीय सेवकाईको झलक पाइन्छ मित्रहरू, र प्रकाशको पुस्तकको ८ ३ र ४ ले पनि यो बुँदातर्फ संकेत गर्दछ। यो जनाउँदै कि हाम्रो व्यक्तिगत वा पारिवारिक जीवनमा दैनिक हामी प्रार्थनाको मानिस बन्नु पर्दछ भनेर। प्रिय मित्रहरू, हामी सबैलाई ज्योतिको आवश्यकता हुन्छ, हामी सबैलाई भोजनको आवश्यकता हुन्छ, हामी सबैलाई परमेश्वरसँगको संवाद र सम्पर्कको आवश्यकता हुन्छ। मलाई कैयौं पटक हामीलाई हाम्रो अहमले, हाम्रो घमण्डले हामी यस्तो सोचौंला, यस्तो तर्क गरौंला कि परमेश्वरको मलाई आवश्यकता छैन भनेर, तर हामीले फेर्ने जीवनको प्रत्येक सास परमेश्वरबाट आएको हुन्छ, यो बिर्सन्छौ हामी हाम्रो घमण्डमा। श्रोता मित्रहरू, कति मन छुने तवरले त्यो पौराणिक इस्रायलीहरूको मध्यमा अवस्थित स्वर्गीय नमूना बमोजिम बनाइएको पवित्र स्थानका थोकहरूले प्रभु येशू ख्रीष्ट दैनिक हाम्रो साथमा हरपल रहनुहुन्छ भनेर हामीहरूलाई यसले देखाउँदछ। एउटा यस्तो मित्र जसले तपाईँ र मलाई कहिले पनि त्याग्नुहुन्न। पवित्र स्थानको दोस्रो खण्डमा जसलाई महापवित्र स्थान भनेर भनिन्थ्यो, त्यहाँभित्र हामीले पहिले नै पढे जस्तो करारको सन्दुक रहेको थियो र यसले स्वर्गमा अवस्थित परमप्रभुको वैभवशाली सिंहासनलाई जनाउँदथ्यो जसमा उहाँ विराजित हुनुहुन्छ। उदाहरणको लागि त्यो करारको सन्दुकको माथि दुईवटा करूबहरूको श्रद्धापूर्ण आकृति बनाइएको थियो जो एक अर्कापट्टि पर्केर रहेका हुन्थे र यसले स्वर्गमा परमेश्वर सराफिम र करूब स्वर्गदूतहरूद्वारा सेवा गरिने महिमित परमेश्वरको उपस्थितिलाई इंगित गर्दथ्यो। त्यो करारको सन्दुकको बीचमा रहेको कृपा आसनले परमेश्वर करूणामयी भनेर देखाउँदथ्यो। यो मानेमा पनि कि परमेश्वरको नैतिक पवित्र दशाज्ञाको व्यवस्थाबाट चुकेको पापको भुवरीमा फसेको संसारको निम्ति ख्रिस्टले मध्यस्थता वा पैरवी गर्नुहुन्छ भनेर। करारको सन्दुकको स्थायी खोपीभित्र रहेको केही महत्वपूर्ण चीजहरू मध्ये दश आज्ञाका शिलापाटी पनि थिए जसमा परमप्रभु परमेश्वरले आफ्नै औंलाले ती शिलापाटीमा लेख्नु भएको थियो। करारको सन्दुकको स्थायी स्थानमा ती रहनुले परमेश्वरको नैतिक दश आज्ञाको पालनाको अपरिहार्यता र यसको अनन्तीय प्रवृत्तिलाई झल्काउँदछ। परमेश्वरको प्रेमको चरित्र जसलाई हामीले खुशी र स्वतन्त्रताका नियमहरू भन्न सक्छौं, जसद्वारा परमेश्वरले प्रत्येकलाई जाँच्नुहुन्छ, त्यो नैतिक व्यवस्था लेखिएको शिलापाटी त्यहाँ राखिनुले परमेश्वर आफ्नो नैतिक पवित्र दशाज्ञाको व्यवस्थाप्रति कति गम्भीर हुनुहुन्छ भनेर पनि हामी बुझ्न सक्छौं। यो पवित्र स्थानको अध्ययनको क्रममा कृपा आसनको ठिक तलपट्टि दश आज्ञाको शिलापाटी रहनुले परमेश्वरको प्रेम वा करूणा र न्याय सँगसँगै जाँदो रहेछन् भनेर पनि प्रष्टताका साथ देखाउँदछ। परमेश्वर चाहनुहुन्छ कि हामी पवित्र जीवन यापन गरौं, पाप र दुष्कर्मको अनि तमाम अनैतिक कुराहरूबाट हामी पर रहौं र परमेश्वरको पवित्रतालाई आफ्नो दैनिक जीवनबाट झल्काउं। तर कथन कदाचित यदि हामी उहाँको गरिमामय आदेशपूर्ण नैतिक आज्ञाहरूको पालना गर्नबाट चुक्यौं भने र यसको महसुस गरी चूर्ण हृदयको साथ इमान्दारितापूर्ण मनले आफ्नो पापको प्रायश्चित गर्दछौं भने उहाँ कृपा गर्न क्षमा गर्न रुचाउनुहुने प्रेमिलो परमेश्वर हुनुहुन्छ। जब जब परमप्रभु परमेश्वर ती इस्रायलीहरूलाई भेट गर्न उनीहरूका प्रतिनिधि अगुवा मुख्य सेवक संघको सेवकाईको क्रममा त्यहाँ आउनुहुन्थ्यो, तब तब महापवित्र स्थानमा उपस्थित कृपा आसनको मध्यमा शिकाइना अर्थात उहाँको उज्यालो उपस्थिति देखिन्थ्यो। यो जनाउन कि स्वर्गमा विराजमान परमेश्वर मानिसहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ र मानिसहरूसँग कति धेरै आनन्दपूर्ण सामिप्यतामा रहन चाहनुहुन्छ भने। प्रिय मित्रहरू, के परमेश्वरको अस्तित्व छ त्यहाँनिर? के स्वर्ग भन्ने स्थान यथार्थ परक छ? यदि परमेश्वर हुनुहुन्छ भने के उहाँ हामीसँग बोल्नुहुन्छ वा हामी उहाँसँग बोल्न सक्छौ? के उहाँको शक्तिलाई हामी महसुस गर्न सक्छौ? साँचो आनन्द कसरी पाइन्छ अनि खुसीका रहस्यहरू के होलान्? यस्ता यावत विषय वस्तुहरू जसले हाम्रो जीवनमा धेरै कुराहरूमा हामीलाई प्रभावित पारिरहेको हुन्छ, जसले हामीलाई झकझकाइरहेको हुन्छ, ती प्रश्नहरूको जवाब खोज्ने क्रममा हामी अहिले एउटा नयाँ विषयलाई हेर्दैछौ। हर पल हर क्षण हाम्रो जीवनमा उपस्थित रहनुहुने एक उदारक मित्र। अनि यो पढ्ने सिलसिलामा हामीले के जान्ने प्रयास गरिरहेका छौ भने, संसारमा मित्रताको दावी धेरैले गर्ला। म साँचो मित्र हुँ, म उसको असल मित्र हुँ भनेर कहिले हामीले दावी गरौंला, कहिले कोही अरूले हाम्रो निम्ति दावी गर्ला। तर साँचो मित्रताको उत्कृष्ट उदाहरण परमेश्वरको पुत्रले कलवरीको क्रुसमा दिनुभएको छ। उहाँले आफ्नो जीवनकालमा भन्ने गर्नुहुन्थ्यो, एक असल मित्रले आफ्नो मित्रको निम्ति आफ्नो प्राण अर्पण गर्छ भने, अनि उहाँले आफ्नो जीवनद्वारा त्यो देखाउनुभयो स्पष्टताको साथ। उहाँले तपाईँ र मेरो सबै कमजोरीहरू र हाम्रो पापले लिएर आएको परिणामलाई उहाँले आफै भोग्नुभयो। उहाँमा कुनै पाप थिएन, तर पनि तपाईँ र मेरो निम्ति हाम्रो पापको परिणाम उहाँले भोग्नुभयो। किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्थ्यो र परमेश्वर प्रेम हुनुहुन्छ भनेर स्पष्टता र प्रष्टताका साथ देखाउनको लागि। मित्रहरू, आजको वचनले हामीलाई विभिन्न प्रतीकहरूद्वारा जुन विशेष गरेर इसरायलीहरूको बीचमा रहेको पवित्र स्थान पछि जसलाई एउटा स्थायी संरचनाभित्र राखेर प्रख्यात बुद्धिमानी राजा सुलेमानले एउटा भौतिक संरचना बनायो हो, त्यहाँ गरिने विभिन्न सेवकाईहरूद्वारा अथवा त्यहाँका चीजबीजहरूद्वारा कसरी परमेश्वर मानिसहरूसँग रहन रुचाउनु हुन्छ, कसरी उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ, मानिसहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहन चाहनुहुन्छ भन्ने कुरालाई देखाउँदथ्यो भनेर हामीले छोटकरीमा हेर्यो। त्यो परमेश्वर जो प्रेम हुनुहुन्छ त्यही परम प्रभु हिजो आज अनि भोलि पनि एक समान हुनुहुन्छ। श्रोता मित्रहरू, अर्थात उहाँ सदैव तपाईँ र मलाई प्रेम गर्नुहुने हाम्रो एक असल उदारक मित्र हुनुहुन्छ, जसले हामीलाई सदैव डोर्याउनुहुन्छ। संसारको साथीभाइले बरु अप्ठ्यारोमा एकअर्कालाई छोड्दछन्, तर परमेश्वरले कहिले पनि हामीलाई त्याग्नुहुन्न, छोड्नुहुन्न र उहाँले सदैव हामीलाई प्रेम गर्नुहुन्छ। दुःखको कुरा यो छ कि त्यो प्रेमलाई कैयौं पटक हामी महसुस गर्दैनौं। एकैछिन आज तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ रहेर परमप्रभु तपाईँले मलाई प्रेम गर्नुहुँदो रहेछ, त्यो प्रेमलाई सही तरिकाले बुझ्न मलाई मदद गर्नुहोस् र तपाईँको प्रेममा चल्नलाई मलाई मदद गर्नुहोस्, ताकि म पनि अरूलाई प्रेम गर्न सकौं भनेर प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँको प्रार्थनाको सुनवाई गर्नुहुनेछ भन्ने वचनको साथ आजको यो अध्ययनबाट म विदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
2: भित्ताको लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 NEWHOPEFORALL2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर 9800823326 को सम्झना गराउँदै कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रीष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: श्रोता आउनुहोस् आजको पहिलो प्रश्नतिर जाऊ।
1: कृपया मलाई बताइदिनुहोस्, मेरो उद्धार भएकै छ भनेर के मैले निश्चित रूपमा थाहा पाउन सक्छु?
0: प्रिय मित्र, आज धेरै जसो नयाँ विश्वासीहरूमा परमेश्वरसँग तिनीहरूको सम्बन्ध कस्तो रहेको छ भन्ने विषयमा शंकाहरू र डर भरिएको हुन्छ। तर यस्तो अवस्थामा रहनु कुनै जरूरी छैन, किनभने परमेश्वरले उहाँको वचनमा हामीलाई एकदमै स्पष्टसित सिकाइसक्नु भएको छ कि हामीले कसरी निश्चित रूपमा थाहा गर्न सक्दछौ कि हाम्रो उद्धार भइसकेको छ। पहिलो युहन्ना 5:13 हामीलाई बताउँदछ, यी कुरा मैले तिमीहरूलाई अर्थात परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्नेहरूलाई लेखेको छु कि तिमीहरूलाई अनन्त जीवन छ भन्ने तिमीहरूले बुझ। बाइबलले भन्दछ कि हामीहरू सबै पापमा नै जन्मिएका हुन्छौ। भजन संग्रह 51:5 यसो भन्दछ, हेर्नुहोस् म अधर्ममा उत्पन्न भए र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्। त्यसै गरी रोमी 3:32 हामी पढ्छौं, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। मुक्ति एउटा पापी मानिस र परमेश्वरको बीचमा मिलाइनु नै पर्ने हिसाब किताब हो। एक पवित्र परमेश्वरको सामुन्नेमा पापी मानिसले ऊ दोषी छ र ऊ सदा सर्वदाको नरक दण्डतिर अघि बढ़िरहेको छ भनेर स्वीकार गरेकै हुन्छ। युहन्ना 3:3 हामी पढ्छौ, यीशुले तिनलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। अनि रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशु ख्रीष्टमा अनन्त जीवन हो। त्यसै गरी प्रकाश 20:15 यसो भन्दछ, जीवनको पुस्तकमा नलेखिएको जुनसुकै पनि अग्निकुण्डमा फालियो र पापी मानिसहरूले आफूलाई उद्धार गर्नको लागि तिनीहरूले गर्न सक्ने त्यहाँ कुनै पनि कुरा छैन। आउनुहोस् यही कुरालाई उल्लेख गरिएका यो बाइबल पदलाई हेरौं। तापनि येशु ख्रीष्टमाथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहरियौंला भनी येशु ख्रीष्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाका कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन। गलाती 2:16, किनभने तिमीहरूले विश्वासद्वारा अनुग्रहबाट उद्धार पाएका छौ र यो त तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो। कामबाट होइन, नत्र त कसैले अहंकार गर्नेछ, किनभने हामी उहाँका सृजना हौ। एफिसी 2:8-9, तब हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन, तर उहाँको कृपा अनुसार नयाँ सृष्टिको स्नान र पवित्र आत्माद्वाराको पुनर्जीवनले नै उहाँले हाम्रो उद्धार गर्नुभयो। तितस 3:5, यसरी एक उद्धार भएको व्यक्तिले विश्वास गरेको हुन्छ कि येशू ख्रीष्टले कलवरीको क्रूसमा उसका पापहरूका सबै मूल्यलाई चुकाइसक्नु भएको छ, जसरी बाइबलका यी पदहरूले पनि हामीलाई निश्चयता दिदछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। युहन्ना 3:16, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौ भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप क्रूसमा बोक्नुभयो, उहाँकै चोटहरूमा तिमीहरू निको भयो। पहिलो पत्रुस 2:24, किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रीष्टले पनि शरीरमा मारिएर तर आत्मामा जीवित भएर अधर्मीहरूका निम्ति धर्मी भएर पापहरूका निम्ति एकचोटि दुःख भोग्नुभयो। पहिलो पत्रुस 3:18, साथै एक उद्धार भएको व्यक्तिले आफ्नो पापको पश्चाताप गर्दै प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा प्राप्त गरेको हुन्छ, किनभने उसले बाइबलका यी वचनहरूलाई विश्वास साथ पालन गरेको हुन्छ। म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले मन फिराएनौ भने तिमीहरू सबै त्यसै गरी नाश हुनेछौ। लुका 13:3। तर जतिले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने हक दिनुभयो, अर्थात् उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई। यूहन्ना 1:12। किनभने यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गर्यौ भने तिम्रो उद्धार हुनेछ, किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्न सक्छ औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ। रोमी 10:9-10। प्रिय मित्र, 2 कोरिन्थी 13:5 उल्लेख भए झैं हामीहरू विश्वासमा छौं कि छैनौं भनी आफैले जाँचेर हामी आफ्नो प्रमाण दिन सक्दछौ। तपाईँको उद्धार कहिले भएको थियो? तपाईँले मुक्ति पाउनु भएको दिन त सायद तपाईँलाई ठ्याक्कै सम्झना छैन होला, तर तपाईँलाई आफूले मुक्ति पाउनु भएको बेलाको कुनै न कुनै परिस्थिति त अवश्य नै थाहा छ होला। केही मानिसहरूले आफ्नो विवाहको वर्ष पुगेको मितिलाई त बिर्सन पुगेका हुन्छन्, तर तिनीहरूले आई डु अर्थात म स्वीकार गर्छु भनेको क्षणलाई त अवश्य याद राखेकै नै हुन्छन्।
1: त्यसो भए कृपया मलाई यो पनि बताइदिनुहोस् कि अब म नयाँ गरी जन्मिएको छु र परमेश्वरको परिवारको एक सदस्य बनाइएको छु भन्ने कुराको के बाइबलमा कुनै प्रमाण छ?
0: प्रिय मित्र, त्यहाँ अवश्य प्रमाण छ र प्रमाण स्वरूप परमेश्वरको वचन बाइबलले हामीलाई यसो भन्दछ, हामी परमेश्वरका सन्तान हौ भनी आत्मासँग आत्मा आफैले हाम्रो साक्षी दिनुहुन्छ। रोमी 8:16। यसरी कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ, पुराना कुराहरू बितिसके, हेर ती नयाँ भइसकेका छन्। 2 कोरिन्थी 5:17। यदि हामीले उहाँका आज्ञा पालन गर्यौं भने यसैबाट हामीले उहाँलाई चिन्दरहेछौ भन्ने हामीले थाहा पाउँछौ। 1 यूहन्ना 2:3। हामी जान्दछौ कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना भाइहरूसँग प्रेम गर्छौ। 1 यूहन्ना 3:14। मित्र, म आशा गर्छु कि तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। श्रोता मित्र, आज हामीले परमेश्वरको वचन पवित्र बाइबलबाट सिक्यौं कि जब कुनै व्यक्तिको साँचो रूपमा उद्धार भएको हुन्छ उसलाई सधैँको निम्ति उद्धार गरिएको हुन्छ र ऊ अनन्तकालको निम्ति सुरक्षित हुन्छ। श्रोता, यूहन्ना 10:27-28 येशूले भन्नुभएको छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छ र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै पनि नष्ट हुने छैन औ कसैले तिनीहरूलाई मेरो हातबाट खुसी लैजाने छैन। त्यसै गरी यूहन्ना 1:12 उल्लेख गरिएको छ कि जब एक व्यक्तिको उद्धार भएको हुन्छ तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिइएको हुन्छ र 1 यूहन्ना 1:1-7 हामीलाई बताउँदछ कि यो नाता कहिल्यै पनि परिवर्तन हुन सक्दैन। परमेश्वरसँगको हाम्रो संगति तर पनि उहाँसितको हाम्रो दैनिक हिँडाइमाथि नै निर्भर छ। श्रोता मित्र, त्यसैले जब एउटा क्रिस्चियन व्यक्तिले पाप गर्दछ परमेश्वरसित रहेको मिठो संगति टुटेको हुन्छ र त्यो केवल तब मात्र ठिकसित पुनर्स्थापना गर्न सकिन्छ जब पाप स्वीकार गरिन्छ र त्यस पापलाई त्यागिन्छ, जस्तो 1 यूहन्ना 1:9 हामीलाई बताउँदछ। यदि हामीले आफ्ना पापको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न उहाँ येशु ख्रिस्ट विश्वासयोग्य र धर्मी हुनुहुन्छ। त्यसैले श्रोता, यदि आफूले पाएको मुक्तिको बारेमा तपाईलाई पूर्ण निश्चयताको कमी भइरहेको छ भने परमेश्वरको वचन बाइबलबाट भर्खरै उद्धृत गरिएका प्रतिज्ञाहरूलाई आफ्नो हृदयमा राख्नलाई हामी तपाईलाई उत्साह दिन्छौं। आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा तपाईले प्रभु येशु ख्रिस्टलाई कहिल्यै पनि स्वीकार गर्नुभएको छैन भने पनि अहिले नै प्रभु येशु ख्रिस्टलाई हृदयदेखि प्रार्थना गर्नुहोस् र पवित्र आत्माको दान माग्नुहोस्, ताकि तपाईलाई उहाँले दिनुहुने अनन्त जीवन प्राप्त हुन सकेको होस् अनि तपाई सिर्फ येशु ख्रिस्टको मार्गमा सम्पूर्ण विश्वास र भरोसा साथ चल्न सक्नुहुनेछ।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई ख्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशुख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौ। येशुख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशुख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशूख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईंलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौ र यो समयमा भने कार्यक्रमलाई हामी एउटा अर्थपूर्ण गीतबाट शुरूआत गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र आज कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: जयमसी श्रोताबिन, हामी आज तपाईँको माझमा खेलकुद तथा विश्वासको कार्यक्रम लिएर तपाईँको सामु हामी उपस्थित भइसकेको छौँ अनि आज हाम्रो बीचमा एल्कुन थापा हुनुहुन्छ। जयमसी हजुरलाई
2: जयमसी
1: स्वागत छ।
2: धन्यवाद।
1: हामी सुरुवात गरौँ, तपाईँको परिचयबाट हामी सुरु गर्नेछौँ।
2: धन्यवाद। विशेष गरी सर्वप्रथम त यस कार्यक्रममा बोलाउनु भएको लागि। मेरो नाम चाहिँ एल्कुन थापा मगर र म हाल वर्तमान सुनसरी जिल्ला मोहिथाई किक बक्सिङ एसोसिएसनमा अध्यक्ष छु, साथै कोशी प्रदेश एनसीएफ युथ कमिटीमा उपाध्यक्षको हिसाबले अहिले सेवाकाई र काम गरिरहेको छु।
1: धेरै राम्रो। भनेपछि तपाईँले कुन चाहिँ खेलकुदमा भन्नुभयो?
2: मोहिथाई किक बक्सिङ।
1: यो मोहिथाईको बारेमा केही तपाईँले भन्नुहुन्छ?
2: छोटकरीमा भन्दाखेरि मोहिथाई चाहिँ हाम्रो थाइल्यान्ड को राष्ट्रिय खेल हो अनि त्यसलाई चाहिँ हामी आर्ट अफ एट लिम्स पनि भन्छौँ। यो जुन यो हाम्रो हात अनि यो एल्बो भयो, नी भयो अनि यो सिनको पार्टले, अरू थुप्रै टाइप्स अफ मोहिथाई पनि छ तर मेनली चाहिँ आर्ट अफ एट लिम्स भन्छ। र यसरी समग्रमा बुझ्दाखेरि चाहिँ किक बक्सिङ सर नै हो।
1: भनेपछि यो खेलकुदमा अथवा मोहिथाईमा आउनको लागि तपाईँले कुन कुराले प्रभावित पार्यो?
2: प्रभावित पार्ने भन्ने कुरा जस्तै अब हामी सबैले थाहा छ, स्पोर्ट भनेकै संसारको वान अफ द टप थ्री एट्र्याक्सनमा पर्छ होइन। जस्तै अब म्युजिक भयो, सिनेमा भयो, अब स्पोर्ट भयो। लगभग 20-21 वर्षको उमेरमा हुँदाखेरि सानैबाट धरानमा हुर्किए अनि अब यो अनेस्टली भन्दाखेरि चाहिँ अब धरानमा त्यही अनुसार हुर्कियो, झै झगडा देखियो होइन, अलिकति ओहो प्लस अब एट्र्याक्सन हुन्छ नि त बक्सिङ गर्ने, किक बक्सिङ गर्ने। पछि म काठमाडौँ आएको थिएँ पढ्नुलाई, त्यतिखेर म बस्ने छेउमा चाहिँ यो किक बक्सिङ मोहिथाई थियो अनि त्यहीँ गएर चाहिँ मैले फर्स्टली चाहिँ एट्र्याक्सनकै हिसाबमा एट्र्याक्टिभ भएरै मोहिथाई चाहिँ मैले जोइन गरेको। र मोटिभ भनेको त्यही जवानीको जोसमा होइन, अलिकति अफेन्सिभ पनि भएर डिफेन्सिभ पनि भएर केही गर्न सक्छु कि भन्ने हिसाबले नै।
1: भनेपछि धरान सुनसरीमा तपाईँ जन्मनु भयो, हुर्कनु भयो, त्यहाँको माहौल हेर्दाखेरि त्यहाँको ड्रगको तपाईँले भन्नुभयो ग्याङ फाइटको कुराहरू छ त्यहाँनिर, त्यो हुँदाहुँदै पनि तपाईँ कसरी बस्नु भयो यस बारेमा के भन्न चाहनुहुन्छ?
2: मेरो जन्म चाहिँ लेटाङ मोरङ हो तर सानैमा लगभग 4-5 वर्षमा हामी धरान सिफ्ट भयो र मेरो बाल्यकाल चाहिँ धरानमै भयो भनौँ न होइन। अब हजुरको प्रश्नमा हजुर चाहिँ कसरी बस्नुभयो भन्दाखेरि म बस्न सकिनँ, म पनि त्यो मध्येको एक हो। अब अनुभव नबटुलेको हो त भन्दाखेरि होइन, बटुलेको छु मैले, कुलतमा नफसेको हो त भन्दाखेरि होइन, फसेको छु म, तर त्यहाँबाट चाहिँ म अहिले कुलतबाट बाहिर निस्कन सफल भएको छु।
1: यो कुलतबाट निस्कनको लागि प्रायः जस्तो मानिसहरू पुनर्स्थापना केन्द्रमा जान्छन् है, तर तपाईँले स्वयं नै यसलाई कुलतबाट निस्कनको कारण के थियो, कसरी?
2: एकदमै रोचक कुरा छ एउटा मेरो लागि चाहिँ, अब अरूले सुन्दा पनि, अब हामी जति सुनिराख्नु भएको श्रोताबिनहरू हुन्छ, हजुरले पनि धरानको माउ सबैलाई लगभग थाहा छ होइन, त्यहाँबाट बस्न एकदमै गाह्रो छ त्यो माहौलबाट, इन्भाइरोमेन्टबाट चाहिँ, जुन त्यो अब प्राइम टाइममा एउटा टिमेजको टाइममा भनौँ न होइन। अनि मलाई चाहिँ म कुलतमा फस्दै गर्दाखेरि मलाई एउटा अझै पनि याद छ, मैले सबै कुरा अनुभव गरेँ, युज गरेँ भन्दा पनि अनुभव गरेँ भनौँ न, सबै सबै सबै मैले गरेँ। मैले अब अहिले चाहिँ के भन्छ हामी त्यतिखेर एम्पल भन्थ्यौँ, अहिले पनि एम्पलै भन्छ, मैले त्यो चाहिँ कहिले गरिनँ। त्यो बाहेक हाम्रो उता हाम्रो ठेट भाषामा चाहिँ धुलो भन्छौँ
1: हामी होइन,
2: अनि त्यही भन्नुहुन्छ त्यो त्यहाँसम्म म पुगेँ। त्यहाँदेखिको त्यो लेयर हुन्छ नि, बुझ्नेहरूले बुझ्नुहुन्छ, त्योभन्दा मुनि लेयर स्टार्टिङदेखि माथि माथि, अनि त्यहाँ पुगेपछि लास्टमा अब एम्पल हो। मैले एम्पल चाहिँ किन गरिनँ भन्दाखेरि हजुरको क्वेसनमा म आउँछु ब्याक टु, तर मेरो दिदी स्टाफ नर्स पढ्नुहुन्थ्यो अनि विराटनगर बसेर पढ्नुहुन्थ्यो, अनि एभ्री फ्राइडे विकेन्डमा चाहिँ सङ्गतिको लागि चर्चमा र फ्यामिली भेटघाटको लागि आउनुहुन्थ्यो. अनि म त्यसमा अलिकति कुलतमा फस्दै गर्दाखेरि मेरो परिवारलाई त्यस्तो खासै धेरै थाहा थिएन, तर दिदी त दिदीलाई त थाहा हुन्छ
1: नर्स भएर.
2: दिदीले चाहिँ आएर जहिले मलाई यहाँबाट ब्लड झिकेर चेक गर्नुहुन्छ कि म तेरो कतिको ड्रगमा फस्दैछस्, तैँले एम्पल युज नगर्नु है, एम्पल युज गर्यो भने चाहिँ एड्स लाग्छ, त्यो हुन्छ होइन, एचआइभी हुन्छ भनौँ न, अनि कोही साथीको चलाइस परे पनि सर्नु सक्छ, टिभी छ साथीलाई भने त्यो पनि सर्छ, र हाल्नु जानेन भने एयर भएर त त्यतिकै पनि हुन्छ है भन्ने हिसाबले म एभ्री हप्ताको आएर चेक गर्नु तँलाई एचआइभी भएको छ कि छैन भनेर डर ल्याउनु त्यतिखेर चेक गर्नुहुन्थ्यो. म ओहो दिदी हप्तामा आउँछ है चेक गर्छ है मेरो भन्ने हिसाबले पनि म त्यहाँसम्म त्यो हिसाबले पनि म चाहिँ त्यहाँसम्म चाहिँ पुगिनँ. अनि कसरी रिटर्न ब्याक हुनुभयो भन्दाखेरि चाहिँ हाम्रो स्कुल छ, चर्च पनि छ, अनि म एसइसम्म चाहिँ एकदमै एक्सट्रिम एउटा लेभलसम्म पुगेको म्युजिक लभर पनि भएर क्लास सेभेनदेखि टेनसम्ममा चाहिँ म एकदमै अलिकति
1: बराली
2: त्यसपछि आफ्टर टेन त्यो तीन महिनाको ग्याप हुन्छ नि
1: हजुर हजुर
2: बुवाले मलाई स्कुलमा हालिदिनु भयो. मलाई कुलतबाट निस्किनुमा प्रत्यक्ष परोक्ष हिसाबले रोल खेल्नुहुने चाहिँ मेरो बुवा हो. त्यो तीन महिनाको ग्यापमा स्कुलमा मलाई हालिदिनु भयो एसिडिए पछाडि रिजल्ट वेटिङ हुन्छ
1: त्यहाँ कामको लागि.
2: कामको लागि मैले क्लास वान र टूमा पढाउँथे क्लास वान टूमा मलाई म्याथ दिनुभएको थियो सरी जीके दिनुभएको थियो जनरल नलेजको अनि प्लस म्याथै होला अरू साइन्स केही दिनुभएको थियो. अनि त्यहाँबाट चाहिँ म के भयो भन्दाखेरि नौदेखि चार बजीसम्म त स्कुलमै हुने भयो निस्किनु पाएन जिम्मेवारी भयो. अनि अब सुरु सुरुमा त अब त्यो गाह्रो हुने नि त बिहान जाने बेलुका जाने पछि त जे भए पनि बाहिर यसो हिँड्ने गर्दा नानी बाबाहरूले सर भनिदिने होइन अब नानी बाबासँग हिँड्दा प्यारेन्ट्सहरूले पनि भेटिहाल्नु भने एकदम सर भन्ने हो. अब आफ्नै नैतिक हिसाबले पनि त ओहो भन्ने कोसँग हिँड्दैछु भन्ने स्कुलमा पढाइरहेछ बिहान बेलुका चाहिँ केटाहरूसँग हिँड्ने त भएन. एन्ड देन आफ्टर अब कलेज टाइम भयो हजुरको म बिहानदेखि एघार वर्षसम्म कलेज छदेखि हुन्थ्यो एघारसम्म भएपछि साढे एघारमा बिचमा खाना खाएर फेरि मेरो क्लास राखिदिनु भयो त्यो तिन वर्षसम्म क्लास अनि फेरि बेलुका मैले होम ट्युसन गर्न थालेँ अनि अलिकति आफ्नै पकेट खर्च पनि आउने भयो अनि डेली मलाई स्कुलको हिसाबले पनि सेलेरी दिनुहुन्थ्यो. अनि त्यहाँबाट चाहिँ बिस्तारै म आफै त्यो छोड्छु भन्ने हिसाबले पनि होइन कसैले मलाई अब तैँले छोड्नुपर्छ अब तैँले भत्तिसेर पनि होइन अब मैले अघि नै भने डाइरेक्टली इन्डाइरेक्टली अब डेडले मलाई त्यसरी इन्भल्भ गराएर अब थियो होला अब यसरी चाहिँ छुटाउनु पर्छ छोरालाई तर अब हाम्रो इन्टरेक्टिभ हिसाबले चाहिँ त्यो प्लान हिसाबले चाहिँ चलेको होइन डेडले मलाई त्यसरी इन्फर्म गर्नुभयो इन्भल्भ गर्नुभएपछि म त्यसरी चाहिँ अलिकति
1: छुटकारा भयो. कति वर्ष भयो त्यो छुटकारा?
2: धेरै भयो आठ दस वर्ष भइसक्यो.
1: मलाई यो तपाईँको कुरा सुन्दा यति धेरै मैले आशिष महसुस गरेँ कि पुनस्थापना केन्द्र बिना नै एउटा बाबाको एउटा गहन एउटा ज्ञानको कारणले बुद्धिको कारणले आफ्नो छोरालाई सुधार्नमा उहाँको ठूलो प्रमुख हात रह्यो भनेपछि तपाईँले नैतिकताको आधारमा पनि अब म छोड्नुपर्छ भन्ने भयो. अनि अहिले पनि तपाईँलाई कहिले काहीँ त्यस्तो प्रकारको सोचाइ आउँदैन कि अब कहिले काहीँ खानुपर्छ भन्ने सोचाइ आउँछ कि आउँदैन? टु बी अनेस्ट
2: कोही कोही बेला खानुपर्छ भन्ने कुरा होइन, कोही कोही बेला खानुपर्छ भन्ने कुरा त्यस्तो त होइन, तर अब कुरै कुरामा साथीभाइ कुरै कुरामा कोही कोही बेला भेट्दाखेरि एकछिन त्यो याद गरौँ भन्ने चाहिँ एकछिन आफैलाई त्यो मजा. तर अब यो भनेको त एउटा टेम्पटेसन हो त्यसमा त्यसलाई आफूले कसरी लिने एकछिन अब रमाइलो त्यो साथीभाइहरूले हामी पहिला भेटघाट हुँदाखेरि बाहिरको साथीहरू पहिला यो खान्थ्यौँ है जस्तै हामी ल ठेट भाषामा भन्दा धुलो हान्थ्यौँ है भन्दा एकछिन धुलोको याद गर्नु धुलोले यस्तो ठेट हान्थ्यो है तर त्यहाँसम्म सोच्नु पायो. अब त्यसपछि फेरि दौडेर त पछि लाग्नु चाहिँ पाएन नि त.
1: तपाईँले अझ पनि त्यो कुराले दौडनेको लागि त्यो धुलोको मजालाई लिनको लागि के कुराले चाहिँ तपाईँलाई रोक्छ त?
2: यस्तो देन आफ्टर मैले प्रभुमा पनि रिबन भए.
1: ओके ओके.
2: त्यसपछि अभिभारहरूले पनि होइन अब आफ्नो रेस्पोन्सिबिलिटिजहरू हुन्छ. अब त्यसपछि एक भनेको चाहिँ प्रभुको डर छ होइन, आफ्नो प्रभुमा जुन डिसिप्लिन भन्ने कुरा छ. अर्को भनेको आफ्नो नैतिकताले नै हो, आफ्नो परिवारको लागि होइन. म चाहिँ के सोध्छु भन्दाखेरि मैले खाएँ, एउटा शिरले खायो, एउटा टाउकोले खायो, तर एउटा टाउकोले खाँदाखेरि एउटा टाउकोसँग जोडेको सयौं टाउकोले दुःख पाउँछ क्या.
1: त्यो कुराले पनि तपाईँलाई त्यो खानाबाट मजा एकछिनको मजालाई लिएर अरूलाई असर पर्छ भन्ने त्यो त्यो फिलले पनि तपाईँलाई रोक्न सक्छ.
2: एक्ज्याक्टली.
1: भनेपछि अब तपाईँ त यो दुर्व्यसनीबाट निस्कनु भयो, अब त्यो अरू दुर्व्यसनीय फसेहरूको लागि तपाईँको चाहिँ म्यासेज के छ त?
2: मैले फेरि पनि भने मेरो लागि मलाई कसैले भन्नुभएको थियो, मलाई थाहा छैन होइन मैले ठ्याक्कै कसले, तर मैले अहिले अघि नै मेन्सन गरेँ, एउटा टाउकोले गर्दाखेरि सयौं टाउकोहरू दुःख पाउनु परेन भएन, एउटा शिरले गर्दा सयौं शिरहरू उठोस् नझुकोस् भन्ने हिसाबले हो. अब अहिले हिजोको दिनमा चाहिँ अहिले पनि हजुर पनि त्यही मा फिल्डमा हुनुहुन्छ, युजर साथीभाइहरूलाई चाहिँ अब युजलेसै देख्छ मान्छेहरूले होइन समाजले अहिले पनि. तर तपाईँहरू आफैले आफैलाई युजलेस नठान्नुहोस्, यु आर रियली प्रिसियस होइन. अनि आफैले त्यसरी आफैलाई मोटिभेट गर्नु पर्यो, आइ एम रियली प्रिसियस. ल उहाँहरूले हाम्रो आस्था नहोला, हामीले जस्तै परमेश्वरले विश्वास गर्छौँ, हामी के भन्छौँ भन्दाखेरि वी आर प्रेसियस फर गड भन्छौँ होइन. तर उहाँहरूले विश्वास जति अन्य विश्वासी साथीहरू सुन्नुहुन्छ भने पनि यु आर प्रेसियस फर योर फ्यामिली, उसलाई तपाईँले प्रभु चिन्नु भएको छैन, अभियसली परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ होइन. फर योर फ्यामिली, प्रेसियस फर योर फ्यामिली, प्रेसियस फर योर फ्रेन्ड, अनि प्रेसियस फर सम वान यु लभ. अनि अब म आफै युजलेस छु भनेर चाहिँ अलिकति आफै डिस्करेज चाहिँ नहुनुहोस्.
1: भनेपछि परमेश्वरको नजरमा सबै बहुमूल्य छन्,
2: एकदमै
1: एकदमै बहुमूल्य छ. मानिस एकदमै उहाँको स्वरूपमा बनिएको हो र एकदमै बहुमूल्य छ. र यो बहुमूल्य जीवनलाई चाहिँ नशामा एक क्षणिक मजाको लागि चाहिँ यसलाई शरीरलाई चाहिँ मन्दिरलाई चाहिँ नभत्काउँ भन्ने तपाईँको
2: ज्यू सोचेको.
1: भनेपछि अब हामी खेलकुद तथा विश्वासको कार्यक्रममा छौँ एलनजी, एकदमै खुसी लाग्यो तपाईँले यो कुराहरू सुनाउँदाखेरि. र अब ड्र र अब खेलकुदसँगको तपाईँको सम्बन्ध, यो खेलकुदको कारणले पनि तपाईँलाई ड्रग छोड्नको लागि कतिको हेल्प पुग्यो?
2: मैले मुई थाई खेल्दाखेरि अलमोस्ट म दुर्व्यसनबाट बाहिर निस्केको थिएँ, त्यही भएर मलाई चाहिँ त्यस्तो खासै फरक परेन. किनकि मैले अघि नै हजुरलाई मेन्सन गरेँ, मैले एससी सके पछाडि नै लगभग 70-71 म यस कुलतबाट चाहिँ फर्स्ट निस्किसकेको थिएँ. र मैले खेलकुदमा जोइन गरेको चाहिँ अलमोस्ट 74-75 चाहिँ हो, त्यही भएर चाहिँ मलाई चाहिँ त्यस्तो खासै
1: अप्ठ्यारो भएन. भनेपछि अब खेलकुदको बारेमा कुरा गर्दाखेरि म पनि पहिला फुटबल प्लेयर भन्ने हिसाबले हिँड्ने अनि राष्ट्रिय खेलाडी बन्छु भन्ने हिसाबले हिँड्ने, तर जब मैले ड्रग खाएँ, अल्कोहल खाएँ अनि ग्याङमा यो कुराहरू गर्दाखेरि मेरो सपनाहरू चुक्न सुरु भयो. तर प्रभुको अनुग्रहमा चाहिँ मैले अब पुनर्स्थापना केन्द्रमा काम गर्ने अथवा सेवा गर्ने मौका पाएँ. अहिले चाहिँ अब आफूले त्यो ठाउँमा नपुगे पनि म खेलकुदमा अगाडि धेरै बढ्न नसके पनि अरूलाई बढ्नमा चाहिँ प्रोत्साहन गरिरहेको छु. अनि हजुरले पनि यो कुराहरू खेलकुदद्वारा चाहिँ अरूलाई के प्रोत्साहन गरिरहनु भएको छ कि छैन?
2: हो, विशेष गरी चाहिँ हामी विश्वासीहरूलाई जसले प्रवेशलाई विश्वास गरेका छौँ, फर्स्ट अफ अल आउने कुरा भनेको चाहिँ जीवनशैली होइन. म क्रिस्चियन हो, म इसाई हो, म यसो कसलाई विश्वास गर्छु भनेर अरूलाई देखाउने चाहिँ अब हामी बाहिरी संसारमा छौँ नि त, त्यो माथि खेल क्षेत्रमा अधिकांश त हाम्रो बाहिरी साथीहरू हुन्छ, हाम्रो साथी सर्कल हो, चाहेर नचाहेर हामी त्यो साथी सर्कलमा हुमिनुपर्छ, झुमिनुपर्छ, उनीहरूसँग रमाइलो गर्नुपर्छ होइन. तर पनि त्यो गर्दै गर्दाखेरि त्यहाँ निस्किँदै निस्किँदै चाहिँ आफ्नो जीवनशैलीले चाहिँ देखाउने हो. उनीहरूले बोल्ने भाषा, उनीहरूले खाने कुराहरूमा त्यो सबै सँगसँगै हुनुपर्छ भन्ने त छैन नि त. हाँसी रमाइलो भन्ने कुरा छँदैछ होइन. र विशेष गरी चाहिँ मैले अघि नै भने हामी विश्वासीहरूको लागि चाहिँ जीवनशैली हो, जुन मैले चाहिँ आइएम रियली पर्फेक्ट भन्ने चाहिँ होइन, तर यसमा चाहिँ अब मैले कति चाहेर नचाहेर जानेर नजानेर धेरै कुरा भुल त्रुटिहरू भइरहेको हुन्छ होला, तर पनि कसरी प्रोत्साहन गरिराख्नु भएको छ भन्ने कुरामा चाहिँ आफ्नो जीवनशैलीले नै हो होइन. अलिकति के गर्दा चाहिँ बोलीचालीले पनि हजुर भनिदिँदा पनि कति मिठो बोली हो के हो अब साथीहरूले दाई हजुर हजुर यसो गरौँ हजुर हुन्छ हजुर भन्दाखेरि पनि अलिकति आफ्नो प्रभाव चाहिँ पर्ने रहेछ. अनि शनिबार के छ यसो भन्दाखेरि होइन शनिबार बरु म 1 बजे पछाडि खाली हुन्छु 2 बजे पछाडि बरु खाली हुन्छु अनि त्योभन्दा अगाडि के छ यसो गरौँ न मिटिङ गरौँ एक काम गरौँ यसो गरौँ प्रोग्राम गरौँ होइन चर्च छ मेरो भन्दै गर्दाखेरि चाहिँ अब यो चाहिँ इन्डाइरेक्ट गोस्पेल हो.
1: यस मैले भन्नु हजुर एकदम तपाईँले भन्न खोजेको के भने म क्रिस्चियन हो क्रिस्टको बारेमा उसले उहाँले चाहिँ जान्न खोज्यो भने तपाईँले बताउन सक्नुहुन्छ यो चाहिँ गोस्पेल हो.
2: हजुर त्यसरी नै भइरहेछ. र फर्स्ट जीवनशैली हो, सेकेन्ड भनेको चाहिँ स्पोर्ट्सम्यानसिप हुनु पर्यो अनि त्यो सँगसँगै चाहिँ डिसिप्लिन आउँछ एज अ स्पोर्ट्सम्यानसिप. अब हामी हजुरलाई थाहा छ मैले हाम्रो यो बास्केटबल एसोसिएसनको फुटबल एसोसिएसनको अरू स्पोर्ट जनको साथीहरू धेरै चिन्छु म राष्ट्रिय छ मैले घमण्ड गरेको होइन तर दर्जीको पनि छ सबैको हुन्छ नि. तर हामीले अधिकांश देखेछौ स्पोर्ट प्लेयरहरू पनि केही न केही कुलतमा फसेकै छ
1: हुन्छ जस्तो तपाईँ
2: हुन्छ र हजुर बाहिरिनु होला म बाहिरिनु होला तर धेरै अधिकांश साथीहरू अझै त्यही छ कि सानो सानो कुरा भए पनि ऊ गएर फिल्डमा खेल्छ एकदमै राम्रो खेल्छ है तर बाहिर आउनु बित्तिकै उसले लिपस्टिक बनाउनु है भन्नु थाल्छ. एउटा राम्रो बास्केटबल प्लेयर कोर्टमा गएर एकदम राम्रो खेल्छ नाम छ तर बेलुका गएर ऊ चिल रिल्याक्स पार्टी गरिरहन्छ त्यो के पार्टी मेन्सन नगरौँ होइन बुझ्नु बुझिहाल्नुहुन्छ. अहिले चाहिँ त्यो भनेको चाहिँ एउटा स्पोर्ट्सम्यानसिप पनि भएन नि त होइन एउटा आफ्नो डिसिप्लिनमा पनि भएन त्यो कोर्टमा मात्र होइन जस्तो लाग्छ क्या मैले चाहिँ जस्तो त हाम्रो किक बक्सिङको उयसमा गर्दा रिङमा मात्र स्पोर्ट्सम्यानसिप देखाएर भयो त हजुर भएन नि त.
1: कस्तो राम्रो तपाईँले यो प्रसङ्ग ल्याउनु भयो कि हामीले चाहिँ एउटा मास्क लगाएर बसेको जस्तै भयो. तपाईँले भन्न खोजेको चाहिँ जुन चाहिँ खेलाडीको मैदानमा चाहिँ गएर चाहिँ मास्क लगाएर बस्ने राम्रो हुने अनि त्यहाँ आएपछि फेरि अर्को मास्क खोलेर राख्ने जस्तो भयो भन्नु खोजे अनि त्यसको माझमा चाहिँ तपाईँले एउटा नुन र ज्योति भएर त्यहाँ जानुपर्छ भन्ने चाहिँ तपाईँको अवधारणा तपाईँको विचार भन्नुभयो. हामी चाहिँ एउटा ज्योतिको सन्तान अथवा नुन भएर त्यहाँ गर्दाखेरि चाहिँ डिफ्रेन्ट भयो छुट्टै भयो ओहो रिङमा पनि उहाँ त्यस्तै छ र बाहिर पनि वास्तविक पनि उहाँ त्यस्तै रहेछ भन्दाखेरि कसरी भयो भन्दाखेरि प्रश्न आउँदाखेरि म चर्च जान्छु मैले भनेको सही
2: हजुर
1: हजुर
2: धन्यवाद हजुरले मिलाएर भनिदिनु भयो
1: हजुर हजुर होइन हजुर.
0: आदरणीय श्रोता आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र आजको श्रृंखलाको दोस्रो भाग चाहिँ हामी अर्को श्रृंखलामा यहाँहरू समक्ष निश्चय पनि प्रस्तुत गर्ने नै छौं र कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रम खेलकुद र विश्वासबाट यो समय म पुनः बिदा हुन चाहन्छु. जय मसीह. नमस्कार.

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाटुलीका कुराको पुनः प्रसारण। बाटुली दिदी, ए बाटुली दिदी,
2: बाटुली बहिनी, ए बाटुली बहिनी,

जयबुसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता सोमबार हामी यो बिहानीको समयमा तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरूद्वारा विभिन्न विषयवस्तुहरूमा हामी उत्साह दिँदै आइरहेको छौं। आज पनि हामी यसरी नै तपाईँलाई साथ दिनको लागि आइसकेको छौं र कार्यक्रमको शुरूआत चाहिँ एउटा गीतबाट गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छु।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु र आज पनि नाटकीय प्रस्तुतिहरूद्वारा तपाईँलाई साथ दिन गइरहेको छौं र आज हामीसँग पात्रमा हुनुहुन्छ बाटुली र सँगसँगै अजी र सँगसँगै आज दुईजना गेस्ट हामीसँग उपस्थित हुनुहुन्छ संगीता रिमालज्यू र सीमा लामाज्यू. उहाँहरू मिलेर गर्नुभएको कुराकानीहरूबाट तपाईँले आशिष पाउन गइरहनु भएको छ भनेर हामी विश्वास लिँदछौ. कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र ढिला नगरिकन हामी तपाईँलाई प्रस्तुतितर्फ अगाडि लिएर जान चाहन्छौ. बातुली नानी हजुर हजी हजुर खोइ त उता संगीता नानी र सीमा नानी आउने भनेको होइन सङ्गठित गर्न हामीसँग यतिखेर सोमो पनि आएको छैन हेर न कहाँ आइपुग्यो होला ल ल ल बुझ न नानी बुझ त हेतेरिक हजुर यसरी चिन्ता नगर्नु न बिचरा आउँदै हुनुहुन्छ होला कि उहाँहरू बाटैमा त हुनुहुन्छ होला अहिलेदेखि होइन बिहानदेखि तपाईँले कति चिन्ता गर्नुभएको आइहाल्नुहुन्छ नि उहाँहरू सङ्गति गर्नको लागि भनेर कम्तीको हुनुहुन्छ उहाँहरू आम्बामा प्रभुको लागि भनेर कहाँ कहाँ पुग्नुहुन्छ सङ्गति गर्न चर्चमा कहिले पनि छुटाउनुहुन्न प्रभुको लागि भनेर मरिहत्ते गर्नुहुन्छ उहाँहरू त्यस्तो पो हुनुहुन्छ त तपाईँले एकचोटि मात्र आउनु है भन्नुभयो नि प्रार्थना गर्न तु आइहाल्नुहुन्छ चिन्ता नगर्नु न आउँदै हुनुहुन्छ होला के ओ नि नानी तर पनि नि त कस्तो आफूलाई हटार भइसक्यो नानीहरूसँग भेट्नलाई कुराकानी गर्नलाई प्रार्थना गर्नलाई कस्तो हटार भइसक्यो क्या त्यही भएर हो त्यसै चिन्ता हुँदैन त ल के हजुर ल ल ल ल ल एकछिन बस्नु न आउँदै हुनुहुन्छ होला उहाँहरू आइपुग्नु भयो होला
1: जयमसी अजी
0: ओहो
1: बाटुली नानी जयमसी
0: जयमसी नानीहरू जयमसी आइपुग्यो राम्रोसँग ल ल बस बस ल ओहो जयमसी है जयमसी अहिलेदेखि होइन तपाईँहरूको चिन्ता गर्नु भएको यहाँ अजीले राम्रोसँग आइपुग्नु भयो नि अनि नानीहरू सन्चै आरामै छु दुईजना
1: अनि अजीलाई कस्तो छ
0: नानी ठिक छ ठिक छ त्यही त नि बुढेसकाल लागेको छ कहिले कमर दुख्छ कहिले टाउको दुखेर ल्याउँछ तर पनि परमेश्वरले निको पारेर ल्याउँछ या तन्दुरुस्ती दिएर ल्याउनु भएको छ झन् नानीहरूको हेर हेर यस्तो हँसिलो अनुहार देखेर कस्तो खुसी लागेर ल्यायो म एकदम ठिक छ नानीहरू राम्रोसँग आयो नि बाटो घाटोमा ठिकसँग आयो नि दुईजना केही त नाभरो समस्या त भएन नि आउनुको लागि ल ल ल ल बसेर ल्याऊ बसेर म पनि एकदमै ठिक छु तपाईँहरू आरामै हुनुहुन्छ है प्रभुलाई धन्यवाद हेर्नु बिहानदेखि हाम्रो अजी हाम्रो संगीता नानी कहिले आउने सीमा नानी कहिले आउने भनेर सोधेकै गर्नु भएर मैले सम्झाइ बुझाइ गरेर राखेको छु अझै अब त ढुक्क भयो नि तपाईँलाई नानी ढुक्क भयो ल सङ्गतिहरू त हामी आरामले गर्छ है ल बस न बस बसेर कुराकानी गरौँ न है के गर्ने कस्तो धेरै गर्मी छ है अब यस्तो गर्मीमा पनि तपाईँहरू झरी बादल वर्षा केही नभनिकन आइपुग्नु भयो
2: बिहानदेखिको बोल्नुहुन्छ
0: अब के गर्नु
2: हाम्रो लागि माया गर्नुहुन्छ अनि हामीले नि गर्नु परेन
0: अब यो सबै प्रभुलाई धन्यवाद है अब प्रभुले नै यस्तो समय सेवा गर्ने संगति गर्ने दिनुभएको छ अब तपाईँहरू पनि त संगति भनेर प्रार्थना भनेर कहाँ कहाँबाट समय मिलाएर आउनुहुन्छ यति जोसिलो हुनुहुन्छ मैले त यति सिकेको छु तपाईँहरूबाट नि मैले अजीलाई पनि हाम्रो उहाँ दुईजना दिदी बहिनी यति प्रभुमा राम्रो बलियो प्रार्थना गर्न ओहो हो उहाँहरूलाई कसैले सिकाउनु पर्दैन भनेर यति म सुनाइरह हुन्छु अनि दिदी बहिनीहरू त प्रार्थनामा यस्तो धेरै बलियो हुनुपर्छ अरे भनेर होइन त्यही त अनि तपाईँहरूलाई कसरी यो जोस आयो क्या प्रभुको लागि कसरी तपाईँहरू काम सबै कुरा मिलाएर परिवार सबै कुरा मिलाएर प्रभुको लागि पनि कसरी समय मिलाइरहनु भएको छ भने
2: प्रभुले चाहिँ हामीलाई जीवन दिनुभएको छ नि त है उहाँले त हामीलाई जीवन दियो भने हामीले चिन नदिने र दिने नै होइन र
0: हो नि कस्तो ठिक कुरा भन्नुभयो प्रभुले नै हामीलाई सबै कुरा दिनुभएको छ भने उहाँ महान परमेश्वरको लागि त हामीले समय त मिलाउनु पर्यो नि होइन प्रार्थना गर्न वचन पढ्न संगति जान होइन त सीमा दिदी के भन्नुहुन्छ तपाईँले भन्नु त
1: मन जानु गुरुबा गुरुआमाले उहाँ वचनबाट सिकाउनुहुन्छ मान्छेलाई हेर्नु नआऊ परमेश्वरलाई हेर्न आउनु चर्चमा भन्नुहुन्छ त्यही कारणले मैले आजीलाई भन्दा नि बाटुली नानीलाई भन्दा नि परमेश्वरलाई हेरेर आएको म एउटा गीत पनि गाउँछु है त।
0: ओहो नानी हुन्छ हुन्छ नानी हुन्छ ल हेर जोस परमेश्वरमा जोस ओहो यो देखेर त म बुढी मान्छेलाई पनि कस्तो जोस आयो है ओहो ल कुन भजन गाएर ल्याउने ल सुनाएर ल्याउ
1: 824 भजन
0: ल ल मजाले गाएर ल्याऊ म पनि सुनेर
1: गुरुबा गुरुआमाले बाँडेको वचन जस्तै यो भजन पनि त्यस्तै नै छ म यो गीत हजुर सुनिदिनुहोस् है त
0: हुन्छ नानी ल मिलेर प्रभुको महिमा गरौँ न भजनबाट होइन ल सुरु गर या

0: भन्नु भएको छ के भजनमा
1: राम्रो
0: क्रिस्टको महिमा गर्नु नछोडा झिना मसिनो कुराहरूमा चाहिँ नअल्झेर मान्छेहरू भन्नुहुन्छ मेरो पाहुना आयो मेरो को आयो यो भनेर घरमै मेरो लुगा धुनु छ भनेर बसिरहनुहुन्छ म चाहिँ त्यो बस्दिनँ म चाहिँ झिना मसिनो कुरामा आल्झेर म घरमा बस्दिनँ म प्रभुको महिमा गर्नुलाई एकदम हिँड्छु यसकारणले अजीको घरमा पनि म आज आगो नि तपाईँसित सङ्गति गर्नलाई
1: कस्तो राम्रो कुरा भनेर ल्याए या भजन पनि कस्तो राम्रो म त साह्रै मन पर्यो शब्द शब्द कतिजनाको त हो मैले सुनेर ल्याउँछु क्या सबै कुराहरू मिलेर ल्याउँदा पनि सङ्गतिमा नजाने बानी क्या चर्च गएर ल्याउन सङ्गति गएर ल्याउन तिम्रै लाग्यो भनेर कति सम्झाउनु पर्छ या नानी ल न नानी त्यस्तो मान्छेहरूलाई के भनेर सम्झाउने होला के गर्ने होला
2: बाना बनाएर नबस्नु हामीमा नि काम छ नि छैन हरेक कुरा छ हामीमा नि काम
1: हो नि नानी
2: कामलाई गर्ने कुन बेला काम गर्ने कुन बेला चर्च जाने
1: वो नानी वो
2: कतिखेर पाउने पिउने घर परिवारलाई कसरी गर्ने सबै कुरा त्यहाँ छ नि त बाइबलमा छ नि त कति सङ्गति जाउँ भयो भने मान्छे नमाने मेरा फलानु ठाउँमा जानुपर्छ काममा जानुपर्छ भन्छ आत्मा चाहिँ मरिरहेको छ नि त
0: बचाउनलाई छोडछाड गरेर हामी त सङ्गतिमा त हिँड्छौ हिँड्छौ
1: अस्तिमा नानी सबै कुरा छोडछाड गर्ने भनेर फेरि एउटा बच्चा बच्चीलाई खाना साना पकाएर खुवाउनु पनि पर्ने हुन्छ लुगा पनि डुएर ल्याउनु पर्ने हुन्छ
2: सजिलो छ
1: भनेपछि छोराछोरीहरू ठुलो भएर ल्यायो आफ्नो काम आफै गरेर ल्याउँछ
0: मेरो काम म आफै गर्छु उहाँहरूको काम उनीहरूले गर्छ
1: भनेर काम भाग गरेर ल्याएको छ यो काम तिमीहरू गर यो काम म गराएर ल्याउँछु म सङ्गति पनि जान्छु तिमीहरू पनि सङ्गति गएर ल्याऊ भनेर त्यसरी मिलाएर ल्याएको छ
2: सानो हुँदा पनि अब मैले कति काम गरेर होइन घरको काममा जान्छु मनोहर खोलामा त्यो लुगा धुन जान्थे बिहानै 4 बजे गयो धोयो अनि खाना साना पकाए खाए 9 बजे काममा जान्थ्यो त्यो बाबुहरू सान साना थिए छोडेर अनि शनिबार र बुधबार र त म जहिले अनिवार्य चर्नुहुन्थ्यो मलाई काममा पनि छुटकारा दिन्थ्यो त्यसो गरेको
0: बच्चाहरूले
2: कामलाई बिदा दिँदैन भन्थे मैले त बिदा पनि पाउँथेँ
0: बच्चाहरू पनि आज्ञाकारी हुन्छ नि आमाहरूले प्रार्थना गर्नु पर्यो नि मैले त अहिलेसम्म अरूको बच्चाहरूको प्रार्थना गर्छु म अहिलेसम्म यो सबै यो जति पनि छ छोरीहरू जति पनि छोराहरूको सबैको प्रार्थना मैले गर्छ अहिले नै सोमबार 1 घन्टा मैले गर्छ मेरो बच्चाहरूलाई आशिष आएको मैले अरूको बच्चालाई प्रार्थना गर्यो उहाँको बच्चाहरूलाई पनि प्रार्थना आयो उहाँहरूकोहरूलाई भन्दा मेरो बच्चालाई प्रार्थना अरूलाई गुरुबा गुरुआमाले सिकाउनुहुन्छ अरूलाई प्रार्थना गर अरूलाई सुतार्नु छ भने आफू पहिला सुत्री भनेर मेरो बुबा गुरुआमाले सुनाउनुहुन्छ आजी यही कुरा मैले पालना गरेर मैले अरूको बच्चाको लागि प्रार्थना गर्दा मेरो बच्चालाई पनि परमेश्वरले हेर्नु हुँदो रहेछ अरूलाई त मैले प्रार्थना गरेर परिवर्तन भए होला तर मेरो प्रार्थना अरूको बच्चा पनि परिवर्तन मेरो बच्चा पनि परिवर्तन मैले गरेको प्रार्थनाले चाहिँ यो आशिष आएको देखेँ क्या मैले
1: कस्तो राम्रो या कस्तो असल कुरा सुनाएर ल्याए आज यो बाटोले यस्तो पनि अब परमेश्वरको कामहरू गरेर ल्याउँदो रहेछ है हाम्रो दिदी बहिनीहरू कति राम्रो परमेश्वरमा त्यही त जी म पनि सुनेर छक्क परिरहेको छु बाप्रे बाप्रे हाम्रो सीमा दिदीको कुरा सङ्गीता दिदीको कुरा कति राम्रो भनेपछि अरूको लागि प्रार्थना गर्यो भने हाम्रो पनि जीवनमा आशिष हुन्छ
0: अरूलाई गर्दा आफ्नो उन्नति प्रगति परमेश्वरले गराउनुहुन्छ के
1: कस्तो राम्रो
2: म भर्खर चर्चमा जाँदाखेरि गुरुबा गुरुआमाले भन्नुहुन्थ्यो है वचन अब आफूले त प्रार्थना गर्न पनि नहुने मान्छे अहिले त प्रार्थना त कति भर प्रार्थना त धेरै आउँछ क्या म प्रार्थना अब यो 8 अरब मानिस भन्नुभएको छ नि त गुरुबाले त्यतिलाई म प्रार्थना गर्छु छोरा छोरी अब म त केही पनि गर्न सक्ने होइन माध्यम त परमेश्वर हुनुहुन्छ नि माध्यमद्वारा हामीलाई पठाउनु भयो नि होइन अनि हामीलाई असल गोठालो प्रभुले जुटाउनु भयो असल खुराकी खान पायो कतिले असल खुराकी खान नपाएको कारणले टाढा भएको छन् आफ्नो मरेको छ आत्मा बचाउने असल खुराकी खाने असल गोठालो प्रभुले पठाउनु भएको छ हाम्रो असल गुरुबा गुरुआ असल पायो भने असल खुराकी हामीले खाइरहेको छ अब भएको छ नि र आनन्द गर भनेर फिलिपी 4:4 भन्नु भएको छ भने हामी जस्तै कुरामा अब त्यहाँ फलानुले यस्तो गर्यो ईश्वरमा यस्तो भयो भने हामीले त्यसलाई हेर्ने हो त
1: होइन आनन्दले
2: नि आनन्दमा गाउँ भन्नुभएको छ नि कलगरी कुसमा टाङ लिनु भयो नि त प्रभु
1: टाङ
2: लिनु भयो गाडी भयो बग्री उस्नु भयो तिन दिनमा होइन नयाँ जीवन दियो कति आनन्द अरू जीवन लिनु मान्छेलाई हेरिन यीशुलाई हेर भनेको त त्यो भनेको हामी चाहिँ आनन्द लिएर आनन्द शान्तिमा लिएर जो परम गुरुको चरणमा बास गर्छ त्यो मानिस धन्य पो भनिन्छ त्यो वचनले भन्ने त भजन सङ्ग्रह
1: हो नि नानी हो तर पनि मनमा मान्दैन
2: भएर पनि जो आनन्द पो लिनु पर्दैछ
1: मान्छेले
2: बिरामी भएर चिन्ता चित्र गरेर भन्नु हामीलाई यो शरीरलाई दुख्यो भनेर बोल्यो भने म त कहिले पनि सुत्दिनँ न ज्वरो आएर सुत्छ न खोकिला आएर सुत्छ न के गर्छ
1: कसरी कसरी यस्तो बलियो भएर ल्याए तिमी शरीरमा पनि आत्मा पनि कसरी यस्तो खुसी आनन्द भएर ल्याएको नानी ओहो हो
2: अब हाम्रो घर परिवारमा नि मैले यही नै दिएको छु शिक्षा शिक्षा लिने चाहिँ कस्तो भने शरीरको अभिलाषामा छ कि हामी जीवनको सेतीमा छ कि होइन आत्माको कुरा कि हामीले यहाँ जब वचन त्यहाँबाट दिनुहुन्छ भने यहाँ भक गरेर वचन आउँछ रहन्छ भने त्यो मान्छेको न त यहाँले यता सुन्ने यताबाट उडायो भने त्यो हामी कुनै हालतमा जिउन सक्दैन कुलपीठबाट वचन दिएको वचनले हामी यहाँ हुन पर्यो
1: हो रहेछ नानी हामी दिदी बहिनीहरू चाहिँ प्रभुमा बोलियो भएर ल्याउनै पर्ने रहेछ है नानी अब हामी आमा दिदी बहिनीहरू बोलियो भयो भने परिवार पनि बलियो भएर ल्याउने रहेछ हाम्रो छोराछोरीहरू बुढाहरू पनि बलियो भएर ल्याउने रहेछ है अनि हाम्रो समाज चर्च मण्डली सबै बलियो भएर ल्याउने रहेछ या त्यही भएर हामी दिदी बहिनीहरू चाहिँ अझै प्रभुमा बलियो हुनु चाहिँ कसरी गर्ने क्या नानी के गरेर तिमीहरू बलियो भएर ल्याउ आज अझैलाई सुनाएर ल्याऊ या
2: बलियो भन्ने कुरा यस्तो सिकाउने कुरा कि चाहिँ कस्तो प्रकारले लिनु पर्यो कुरा बोलियो गर्न नि कुरा कि अब हामीले त कुरा कि बोलियो त होइन अब एकछिनलाई पनि हामीलाई चाहिँ के भने हामीलाई उसा दिनु ओहो यो वचनले यस्तो भएको छ भने हामीलाई उसा दिनु पर्यो तर हाम्रो खुट्टा तान्ने काम भएन परमेश्वरलाई जीवन दिने काम गर्यो जीवन दिन सक्नु पर्यो
1: एकदम ठिक
2: जीवन दिएन भने हामी परमेश्वरको राज्यमा जानै सक्दैन
0: किन गुरुबाले भन्नुभएको छ नि बालकको जस्तो हृदय भएन भने परमेश्वरको राज्यमा प्रवेश गर्नु सक्दैन अनि मैले चाहिँ यो बच्चाहरूको प्रार्थना गर्ने विषयमा चाहिँ पहिला त त्यस्तो थिएन बच्चाहरूको प्रार्थना गर्ने अनि गुरुआमाले चाहिँ अनि हामीलाई सबैलाई कागजहरू दिनुभएको थियो आफ्नो बच्चाको लागि होइन अर्काको बच्चाको लागि पनि गर्नुपर्छ हामीले
1: अरूको लागि पनि गर्ने आफ्नो बच्चाहरूको लागि पनि गर्ने
0: हामीले प्रार्थना गर्दा सँगै भएर प्रार्थना जोडी भएर प्रार्थना गर्दा गर्दा यो प्रार्थना गर्दा त हुँदो रहेछ भनेर चाहिँ धेरै विश्वास गरेँ त्यहाँबाट मैले सबैको छोरीहरूको लागि प्रार्थना गरेँ अनि गर्दा गर्दा हाम्रो चर्चमा आउने आमाहरूको सबैको छोराछोरीको इच्छा जवान जवानीहरूको जोडी जुटाउनुहोस् भनेर सबैको लागि प्रार्थना गर्नु पर्यो भने त प्रार्थना गर्नु पर्यो मेरो माइली छोरीको दुबईमा गरेको भयो कस्तो राम्रो भयो अहिले 3 वर्षको उत्सव मनाएको हिजो तिमी शालिनी मान्छ उनीहरू त
1: कस्तो राम्रो
0: शालिनी मान्छ
1: सबै प्रार्थना गर्छ
0: मैले मेरो छोराछोरीको लागि मैले त्यति प्रार्थनै गरेको छुइनँ अरूको लागि फलानाको उनीहरूको गर्दा गर्दै 1 घन्टा दिन्छु नि त अनि मेरो लागि गर्नु पाउँदैन म व्यक्तिगत प्रार्थना कोही कोही कुराहरू गर्छु अनि गर्दा गर्दा गर्दा गर्दा सबैको छोराछोरी परिवर्तन भएको देखेँ मैले उहाँबाट त मेरो छोराछोरी पुरै परिवर्तन
1: नानी हो अब छोरा पनि छोरी पनि बराबर हो तर पनि कहिले काहीँ हामीलाई चाहिँ छोरीहरूले अलिक धेरै वास्त गर्छ अलिक धेरै माग्छ त्यही भएर छोरा उनीहरू पनि प्रभुलाई धन्यवाद दिने छोरी उनीहरूले त झन् धेरै प्रभुलाई धन्यवाद दिएर ल्याउने प्रार्थना गर्नु चाहिँ छोरीहरू ल्याउनु भएन है आफ्नो छोरा छोरीहरूको लागि होइन कति राम्रो कुराहरू सुनाएर ल्याएर नानीहरूले
2: मेरो तर म बिरामी भएको बेलामा अति नै हेर्ने त मेरो माइसोर विक्रम है त्यो हस्पिटलमा जाने म केही भयो भने धेरै वास्ता गर्ने अनि साइलो त झन् मलाई अलिक छोड्दैन उसको काम आउँदा पनि घरमै बस्छ कि अनि धेरै छोरा भए पनि राम्रै छ
1: भने अब तिम्रो प्रार्थना छ नि त छोराहरूको लागि. अस्तिमा नानीले पनि आफ्नो छोराछोरीहरूको लागि त्यस्तै प्रार्थना गरेको कारणले छोराछोरीहरूको पनि मन होइन परमेश्वरमा ठिक भएर ल्याएको कारणले आमा बुवालाई माया गर्न उनीहरूले सिकेर ल्याएको छ. त्यही भएर महत्वपूर्ण कुरा भनेको छोराछोरीहरूको लागि प्रार्थना गर्नुपर्ने रहेछ. मेरो पनि छोरा छ हेर है, नाति नातिनाहरू पनि छ. त्यो छोरा यस्तो बिरामी हुन्थ्यो पहिला, अब मैले प्रार्थना गरेको गरेर अहिले ठिक भएर विदेश गएको छ. बेला बेला मलाई फोन गरेर ल्याउँछ, मा तिमीलाई के चाहिन्छ, तिमी ठिक छ नि, आफ्नो ख्याल गरेर ल्याऊ भन्छ. कस्तो धेरै माया गरेर ल्याउँछ. त्यही भएर हाम्रो प्रार्थना चाहिँ छोराछोरीको लागि हुनुपर्ने रहेछ यहाँ. कस्तो राम्रो राम्रो कुरा गरेर ल्याए आज.
2: छोराहरू आज परमेश्वरलाई नपाएको भए हामी के हुन्थ्यौँ? हामी परमेश्वरलाई पाएछौँ. हामी हिजो आमाको गर्वै नै हामीलाई सृष्टि गर्नुभएको थियो, होइन?
1: प्रार्थना
2: गरेर अब प्रार्थना त हामी गर्छौँ परमेश्वरको राज्यमा अगाडि बढ्नको लागि सबैको लागि. मैले चाहिँ हात एकमुष्ट मात्रै सबैलाई
1: प्रार्थना एकदमै प्रार्थना गरे.
0: आज म एउटा आशिष अझै भन्छु.
1: भन्नु न,
0: मेरो त श्रीमान चर्च पनि जाँदैन, प्रभुलाई पाएको मान्छेहरू खालि घुमेर हिँड्छ. अनि मैले श्रीमानले एउटा भन्दा दसवटा कुरा भनिदिन्थे अनि झगडा पर्थ्यो घरमा
1: पहिला.
0: अहिले चाहिँ पुरा अरूले परिवर्तन गर्छ भने आफू परिवर्तन हुने पहिला भनेर वचनमा भन्नुभयो. अनि म पनि यसो मेरो म आफूलाई विचार गरेँ त्यहाँबाट, म आफूलाई म कस्तो होला त, म चाहिँ पो खतम छ कि क्या हो भनेर मैले चाहिँ आफूलाई निहाल्यो. आफूलाई निहाल्दाखेरि त म चाहिँ त्यस्तो रहेछ. उसले एउटा भन्दा मैले दसवटा भनिदिने. त्यही कारणले चाहिँ झगडा भएर चाहिँ अहिले त म पुरा परिवर्तन भएर बुढा आफै परिवर्तन भयो. कसैले अहिले कसैले केही भन्दैन. मैले न्यु खोजेँ भने पनि उसले न्यु खोज्दैन. अहिले त यस्तो राम्रो भएको छ त,
1: त्यो
0: पहिला काँडा जस्तो मान्छे त अहिले त पुरा राम्रो भयो.
1: यो
0: किनभने त्यो गुरुजनहरूले भनेको वचन पनि सुनेर आफ्नो जीवनमा लागू गर्नु पर्दो रहेछ. आफूले वचन सुन्यो अनि आफूलाई धोका दिएर आफू जस्तोको तस्तै भएर बस्यो भने त त्यो परिवर्तन नहुने रहेछ. उहाँहरूले भनेको वचन चाहिँ आफ्नो जीवनमा लागू गर्नु पर्दो रहेछ अनि मात्र अरू परिवर्तन हुने रहेछ. आफू परिवर्तन भएपछि अरू परिवर्तन हुने रहेछ. केही नभनेपछि त परिवर्तन हुने नै कुरा आयो. अनि आफूले दसवटा भनिदिएपछि त कोही सहेर नबस्ने,
1: कहाँ सहेर ल्याउँछ त आमा? त्यही त हुन्छ त, झगडा भएर ल्याउँछ, कुताकुत भएर ल्याउँछ. अब बुढा बुढीले त्यहाँ ड्याङ डुङडुङ गरेर ल्याएपछि छोराछोरीले झन् के सोचेर
0: छोराछोरी झन् के होला?
1: बुवा आमा उडारण भएर ल्याउनु पर्ने ठाउँमा अब बुवा आमाले नै त्यस्तो गरेपछि छोराछोरीहरू चर्च जानु मानेर ल्याउँछ त मान्दैन नि. तर आफू परिवर्तन भएर नम्र भएर अझै प्रार्थना गरेर ल्यायो भने हेर त, अस्तिमा नानीले कस्तो उडारण दियो है, कति राम्रो मनै आकर्षित भएर ल्याए. आफू परिवर्तन भयो भने सबैजना परिवर्तन भएर ल्याउने रहेछ. कस्तो राम्रो. अनि नानी अहिले श्रीमानसँग सबै राम्रो छ त्यसो भए?
0: अहिले त के पनि एकदम घिउ जस्तो, अहिले त के भन्दैन कसैलाई,
1: कति राम्रो.
0: अहिले त के भन्दैन, अहिले त नुनै नहालेर दिए पनि धन्यवाद दिएर गम गम खाएर हिँड्छ. होइन
1: कस्तो आशिष,
0: पहिला त यहाँ एउटा थालमा अचार चाहियो, एउटा कचौरामा सब्जी चाहियो, एउटामा दाल चाहियो, यहाँ एकै ठाउँ नहाल्नु भनेर चाहिँ पढाउने मान्छे.
1: कस्तो राम्रो ल नानीहरू, कस्तो राम्रो ल. यस्तै राम्रो परिवार भएर जाओस् है, यस्तै आशिषित भएर जाओस्. अब धेरै गन्ठन मन्ठन गर्न मन छ, तर अब संगति पनि गर्नु पर्यो नि त. हामी त संगति गर्ने भेला भएको हो नि त, होइन? अब त्यही भएर अब सबै प्रार्थनाहरूको विषयहरू बटुलिएर हामी संगति गर्नुपर्छ होला. बाटुले नानी के भनेर ल्याउँछ तिमीले? हो नि हामी संगति गर्नुपर्छ. त्यो भएको कारणले गर्दाखेरि अब उहाँहरू भर्खर आउनु भएको थियो, अलि हल्का पनि भयो होला, आराम पनि भयो होला. त्यही भएर अब संगति गर्न तर्फै जाउँ न त है. दिदीहरू के भन्नुहुन्छ त तपाईँहरू?
0: हुन्छ
1: ल, संगति गरौँ है. कुराकानी गन्थन मन्थन त गर्दै गरौँला नि, होइन त? होइन दिदीहरू, हो त ल. अझै त्यही गरौँ ल, संगतितिरै लागौँ न त हामी है. हुन्छ नानी, हुन्छ ल ल ल.
3: आदरणीय श्रोता, आज हामीले नाटकीय प्रस्तुतिद्वारा एकदमै महत्वपूर्ण कुराकानीहरू साधारण कुराकानी गर्ने शैलीमा प्रस्तुत गरेको छौं र हामी आशा गर्दछौ आज प्रस्तुत गरेका रमाइला कुराकानीहरू जो आज हामीसँग हुनुहुन्थ्यो संगीता रिमालजी, सीमा लामाजी, अजी बाटुली, उहाँहरूले गर्नुभएको गन्थन मन्थन र कुराकानीहरूद्वारा तपाईँहरू आशिषित हुनुभएको छ भनेर हामीले एकदमै विश्वास लिएको छौं र यसरी नै अझै धेरै साथ दिन मन थियो तर कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

परमेश्वर पिता, यो मण्डलीलाई तपाईँको हातमा राख्दछौ। यो मण्डली तपाईँको हो र हामी तपाईँका दुलही। प्रभु हामीलाई एक गर्नुहोस् र प्रेम गर्नुहोस्। हामी फुटेका छौ, हामीलाई जोड्नुहोस्। तपाईँको पवित्र वचनले हाम्रो हृदयका बन्धनहरूलाई तोड्नुहोस्। जसरी बालक हृदय कराउँदै आफ्नो आमा नजिक स्नेहका लागि जाँदछ, त्यसरी नै हामी तपाईँको वेदीमा

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।